0: FM 5G।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसीही। गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगतिगत राख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ चट्टानलाई हुकुम। गन्तीको पुस्तक 20 अध्यायको 7 पददेखि 12 पदसम्म यसरी पवित्र बाइबलमा भनिएको छ, म यो खण्डलाई पढिदिनेछु। यो खण्ड चाहिँ परमप्रभु परमेश्वरले मोसालाई हुकुम गर्नुभएको हो। अवस्था यस प्रकारको छ, इजरायलीहरूलाई नेतृत्व गर्दै मोसाले इजरायलीहरूलाई प्रतिज्ञाको भूमिमा लिएर गइराख्नु भएको छ। उहाँहरू जो उजाड स्थानमा भएर गइराख्नु भएको छ, यस अवस्थामा उहाँले पानी पिउन पाउनुहुन्न। यो करिब 39 वर्ष पछिको अवस्था हो। त्यो समयमा परमप्रभु परमेश्वरले मोसालाई एउटा चट्टान भएकोमा जानु र त्यो चट्टानलाई तैले चाहिँ हुकुम गर्नु भनिकन यसरी उहाँले आदेश दिनुभयो। तर मोसाले चट्टानलाई हुकुम गर्नुको सट्टा उहाँले त लठीले नै हानिदिनुभयो। करिब 39 वर्ष पहिले जब इजरायलीहरूले पानी पिउन पाएका थिएनन् लाल समुद्र तरेपछि, त्यो अवस्थामा इजरायलीहरूलाई पानी दिनको लागि मोसाले एउटा चट्टानमा जानु र तेरो हातमा भएको लठीले त्यो चट्टानलाई हानिदिनु भनेर चाहिँ भन्नुभएको थियो। र त्यो समयमा उहाँले चट्टानलाई लठीले हानेर पानी निकाल्नु भएको थियो। र यसपल्ट चाहिँ परमप्रभु परमेश्वरले मोसालाई चट्टान भएकोमा जानु र हुकुम गर्नु भनेर चाहिँ भन्नुभएको थियो। तर उहाँले चट्टानलाई हुकुम गर्नुको सट्टा लठीले हानिदिनुहुन्छ, जो मोसाको लागि एउटा ठूलो गलत बन्न जान्छ, अनआज्ञाकारिता हुन जान्छ, जसले गर्दाखेरि मोसा स्वयंले पनि योर्दन नदी तरेर कनान देशमा यानि प्रतिज्ञाको भूमिमा पाइला टेक्ने मौका पाउनुहुन्न। यस खण्डलाई म पढ्दिए, यो खण्ड हुनेछ गन्तीको पुस्तक 20 अध्यायको 1 पददेखि केही पदहरू। इजरायलीहरूका सारा समुदाय पहिला महिनाको जिनको उजाड स्थानमा आइपुगे र कादेशमा बास बसे, अनि मिरियम त्यही मरिन् र तिनीहरूले तिनलाई त्यही नै गाडे। दुई पद, समुदायको निम्ति त्यहाँ पानी थिएन, अनि मानिसहरू मोसा र हारूनको विरूद्धमा जम्मा भए। तिनीहरूले मोसासित झगडा गरेर यसो भने, हाम्रो दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुने थियो, किनभने अब हाम्रा गाई वस्तु समेत हामी सब यहाँ मर्नेछौ। किन परमप्रभुको समुदायलाई तपाईँले यस उजाड स्थानमा ल्याउनुभयो? मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो? यस ठाउँमा अन्न अथवा नेबारा वा दाख वा अनारहरू केही पनि छैनन्, यहाँ पिउने पानी पनि छैन। तब मोसा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्टो परे र परमप्रभुको महिमा तिनीहरू कहाँ देखा पर्यो। परमप्रभुले मोसालाई भन्नुभयो, यो लौरो लिएर त र तेरो दाजु हारून गएर समुदायलाई जम्मा गर, तिनीहरूका आँखाकै सामने यस चट्टानलाई हुकुम गर र चट्टानबाट पानी निस्कनेछ र तैले यस चट्टानबाट तिनीहरूको निम्ति पानी निकाल्नेछस्। यसरी तैले समुदाय र तिनका गाई वस्तुहरूलाई दिनेछस्। यो परम प्रभु परमेश्वरको भनाइ थियो। नौ पद, तब परमप्रभुले आज्ञा गर्नु भए झैं मोसा लौरो लिएर उहाँको सामनेबाट गए, अनि मोसा र हारूनले चट्टानको सामने समुदायलाई जम्मा गरे। तब मोसाले तिनीहरूलाई भने, सुन ए विद्रोही मानिस हो, के यहाँ चट्टानबाट हामी तिमीहरूको निम्ति पानी निकालिदिऊ? 11 पद, अनि मोसाले आफ्नो हात उठाएर दुईपल्ट आफ्नो लौरोले चट्टानलाई हिर्काए, तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्कियो, अनि समुदाय र तिनीहरूको गाई वस्तुले पिए। 12 पद, तर परमप्रभु परमेश्वरले मोसालाई र हारूनलाई भन्नुभयो, मलाई इजरायलीहरूका सामु पवित्र तुल्याउनलाई तिमीहरूले म माथि विश्वास नगरेको हुनाले मैले तिमीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउने छैनौ भनिकन परमप्रभु परमेश्वरले त्यस अवस्थामा मोसा र हारूनलाई भन्नुभयो। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ मोसाले धेरै जिन्दगीको समस्याहरूको कारणले गर्दाखेरि के सुनिरहेका छन् त्यो पनि उनले ठिक सुन्न छोडिसकेका थिए। र हामी जिन्दगी लिएर गइरहेका छौं र जिन्दगी लिएर गइरहेको अवस्थामा विभिन्न प्रकारको अवस्थाहरूसँग हामीले सामना गरिरहेका छौं, नराम्रो प्रकारको परिस्थितिहरू हामीले भोगिरहेका छौं होला, बिमारहरूबाट हामी गइरहेका छौं होला, चित्त दुखाइहरूबाट गइरहेका छौं होला, असफलताहरूबाट गइरहेका छौं होला, यी सबै प्रकारको परिस्थितिहरूबाट जब जीवन हामी लिएर जाँदछौ त्यो अवस्थामा दुष्टात्माले हाम्रो दिमागमा एक प्रकारको कुहिरो लगाएको जस्तो नै अवस्थामा पुर्याउँदछ। त्यो अवस्थामा हामीले के सुन्दैछौ त्यो पनि हामीले ठिक सुनिरहेका हुँदैनौ। त्यस प्रकारको अवस्था भएर हामी जाँदाखेरि हामीले कहिले पनि बिर्सनु हुँदैन, हामीले विश्वास गरेको जो परमेश्वर मसीहा येशु चाहिँ उहाँ साँचो परमेश्वर, एकमात्र बाटो, एकमात्र सत्य र एकमात्र जीवन येशु मसीहा हुनुहुन्छ भनिकन हामीले त्यो कुरा बिर्सनु हुँदैन। र जुन कुराहरू जस्तो प्रकारको हामीले जीवन लिएर गइरहेका छौं यो अवस्थामा पनि म एक्लै छुइनँ, प्रभु मेरो साथमा हुनुहुन्छ। प्रभु मेरो साथमा हुनु भएको कारणले गर्दाखेरि मलाई उहाँले खप्नु नसक्ने परीक्षा आउन दिनुहुने छैन र म त्यो बलियो जीवनलाई प्रभुसँग खडा भएर म लिएर जानेछु भनेर चाहिँ हामीले त्यो प्रकारले जीवन लिएर जान सक्नुपर्छ भनिकन बाइबलले यो मोसाको घटनाबाट हामीलाई त्यो सिकाउनु भएको छ। या मोसाले धेरै आश्चर्यकर्म प्रभुको देख्नु भएको छ, 10 आश्चर्यकर्म त उहाँका हातैबाट मिश्रमा गर्नुभएको छ, लगायत त्योभन्दा ज्यादा आश्चर्यकर्महरू उहाँ जब लाल समुद्र तर्नुभयो, पानी दाहिने साइडमा पर्खाल जस्तै भयो, देब्रे साइडमा पनि पर्खाल जस्तै भयो र लाल समुद्र त्यो प्रकारको पर्खाल जस्तो भएर सुक्खा भूमिमा माथि पुल लगाएर होइन तर पानीलाई नै 2 फ्याग बनाइदिनु भएर, वालर जस्तो बनाइदिनु भएर सुक्खा भूमिमा भएर उहाँहरू त्यसरी आउनुभयो। त्यसको पछि उहाँले कतिवटा आश्चर्य कर्महरू त्यो देखिसक्नु भएको छ, मन्न खसाउनु भएको, चट्टानबाट पानी निकाल्नु भएको, यी सबै कुराहरू देखिसक्नु भएको छ। दिनमा बादलको खाम्बो र रातमा आगोको खाम्बो भएर पनि परमप्रभु परमेश्वरले आफ्नो उपस्थिति देखाउनु भएको मोसाले देखिसक्नु भएको छ। यद्यपि मोसालाई यो जिन्दगीको जो सामना गर्नुभएको समस्याले उहाँलाई यस्तो अवस्थामा पुर्याइदिएको छ कि त्यो चट्टानलाई हुकुम गर्नु भन्नुभएको हो परमप्रभु परमेश्वरले, तर चट्टानलाई उहाँले त पहिलाकै विधिमा हानिदिनु भयो, लठीले हानिदिनु भयो भन्ने अवस्थामा मसालाई दुष्टात्माले पुर्याएको छ। र त्यही प्रकारको जीवन हाम्रो पनि हुन सक्दछ। मसाले ती विभिन्न आश्चर्य कर्महरू देख्नु भएको भए तापनि अहिले उहाँले जो सामना गर्नुभएको जो संसारको समस्या छ त्यसले गर्दाखेरि परमप्रभु परमेश्वरमा राख्नु भएको भरोसालाई उहाँले बिर्सनु भएको छ। त्यसले गर्दाखेरि यहाँ परमप्रभु परमेश्वरले हुकुम गर्नुभयो, चट्टानलाई हुकुम गर्नुभयो भने चाहिँ उहाँले भन्नुभयो, तर मोसाले त लठीले पो हानिदिनु भयो, पहिलाकै विधि अनुसार नै हानिदिनु भयो। र तपाईँ र मेरो जीवनलाई पनि प्रिय दाजुभाइ दिदीबहिनीहरू त्यही प्रकारको अवस्थामा दुष्ट आत्माले पुर्याउन सक्दछ। तर तपाईँले नबिर्सिनुहोस् कि सृष्टिकर्ता परमेश्वर मसीहा येशु तपाईँको साथमा हुनुहुन्छ, उहाँले तपाईँलाई कहिले त्याग्नुहुने छैन, कहिले छोड्नु भएको छैन। त्यसले गर्दाखेरि बाँच्ने साहस गर्नुपर्दछ र जिन्दगीमा खडा हुने साहस गर्नुपर्दछ, कारण बाइबलले यो भन्छ हामीलाई खप्नु नसक्ने परीक्षा उहाँले आउन दिनुहुने छैन। पहिलो कोरिन्थीको पुस्तक 10 त्यो चट्टान चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ भनेर चाहिँ बताइएको छ। र ख्रिस्ट येशु तपाईँको साथमा हुनु भएको कारणले गर्दाखेरि तपाईँले त्यो साहससँग जिन्दगी लिएर जान सक्नुपर्छ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय म परमेश्वरले सम्पूर्ण मण्डली परिवार साथै हाम्रा छिमेकी दाजुभाइ दिदी बहिनीहरू नमस्कार पनि भन्न चाहन्छु। मेरो नाम चाहिँ भीम कुमार राई, मेरो स्थायी ठेगाना चाहिँ मोरङ बेलबारी 6 नम्बर वाडामा पर्छ। म चाहिँ अहिले हाल यहाँ इमाडोल 4 नम्बर इमाडोलमा म बस्दछु। अनि प्रभु येशूलाई चाहिँ मैले कसरी पाए भन्ने तपाईँहरू समक्ष म एउटा सानो गवाही राख्नको लागि गइरहेको छु। शुरूमा मैले मेरो परिवार, मेरो बुबा आमाहरू हिन्दू ब्याकग्राउण्डकै हुनुहुन्थ्यो, उहाँहरू एकदमै कट्टर नै अब हिन्दूहरूमा उहाँ हुनुहुन्थ्यो। अनि यसै क्रममा यो मेरो आमा चाहिँ बिरामी हुनुभएको थियो, मेरो आमा चाहिँ अब पाटेघर सम्बन्धीको क्यान्सर नै हुनुहुन्थ्यो। अनि त्यो बेलामा मेरो आमालाई चाहिँ बिमार हुँदाखेरि हाम्रो बुवाले चाहिँ, म चाहिँ राई परिवारको, हाम्रो यो विभिन्न प्रकारको धामी झाँक्रीहरूको है धेरै प्रकारको यो कुराहरू होइन, अनि यो सत्यनारायण पूजाहरू गर्ने अनि विभिन्न वैतरणी यो गर्दाखेरि धेरै हाम्रो यो कुराहरूले धेरै खर्च पनि भयो। अनि धेरै त्यस्तो पूजा आजा अनि हाम्रो यो किराँतहरूको राईहरूको त्यो बिजुवाहरू लगाउँदाखेरि चाहिँ धेरै प्रकार, तापनि है त्यत्रो ऊ गर्दाखेरि पनि कुनै प्रकारको सुधार चाहिँ मैले पाएन। अनि धेरै प्रकारको धामी झाँक्रीहरू गर्दा, धेरै प्रकारको पूजा आजा गर्दाखेरि पनि अब हाम्रो बुवाले धेरै गर्नुभयो त्यो प्रकारले, तर त्यसमा केही पनि भएन। खर्चहरू चाहिँ है धेरै खर्चहरू मेरो बुवाले गर्नुभयो। त्यो बेला चाहिँ म पनि अलिक यङ सर्कलमै थिएँ, तर त्यो सबै अभिभावक चाहिँ बुबाकै हातमा भए पनि हामीले पनि त्यसलाई एउटा आन्तरिक रूपमा हामीले नियालिरहेका थियौं। यो पूजा आजाले चाहिँ साँच्ची नै कस्तो इम्प्याक्ट गर्छ, अर्थात त्यो कुराहरूले चाहिँ के हुन्छ भन्ने कुराहरू आन्तरिक रूपमा पनि हामीले त्यो कुराहरू वाच गरिरहेको थियौं। तर धेरै कुराहरू गर्दाखेरि पनि मेरो मम्मी चाहिँ त्यो समस्याबाट चाहिँ मुक्ति पाउनु भएन, अनि धेरै गर्दाखेरि पनि त्यहाँबाट चाहिँ त्यो निको हुनु भएन। अनि धेरै पछाडि हाम्रो बुवाले पनि त्यो कुराहरूलाई केही महसुस गर्नु भएछ, अनि महसुस गरिसकेपछि बुवाले अनि जुन हाम्रो राई परिवारले गर्ने जति पनि त्यो पूजा आजाहरू छ है, देवा या चिन्ताहरू गर्ने, त्यहाँदेखि गर्न छाडिदिनु भयो त्यहाँबाट होइन। उहाँले कति प्रयास गर्दाखेरि उहाँलाई आमालाई, मेरो आमालाई बचाउन सक्नु भएन है। मेरो मम्मी चाहिँ 2043 सालमा भदौ महिनाको 4 गते हुनुपर्छ, त्यो दिन चाहिँ संसारलाई छोडेर जानुभयो। अनि त्यहाँबाट बुबा चाहिँ एकदमै निराश हुनुभयो, किनकि उहाँले आफ्नो जति पनि सक्दो प्रयास उहाँले नै यो विधि विधानहरूबाट गर्न खोजिराख्नु भएको थियो। मैले चाहिँ के त्यहाँबाट सिकेँ भने, साँचो परमेश्वर चाहिँ त्यो पूजा आजामा थिएन, त्यो साँचो परमेश्वर चाहिँ यहाँ रहेनछ भनेर हामीले थाहा गर्न सक्यौं। अनि त्यस पछाडि अनि मलाई पनि यो प्रकारको ऊहरूबाट चाहिँ मलाई पनि अलिकति निराश हुँदै गएर मैले पनि अरू विभिन्न यस्तो सुसमाचारहरू सुन्ने मौका पाए, अनि त्यो सुसमाचारहरूबाट साँच्चै साँचो परमेश्वर है चाहिँ प्रभु येशू नै हुनुहुन्छ कि भन्ने शुरूमा चाहिँ मलाई त्यो प्रकारको भएको थियो। किनकि हामी त्यो परिस्थितिमा हामी जाँदै गर्दाखेरि, त्यो परिस्थितिमा हुँदै गर्दाखेरि हाम्रो आमालाई हामीले गुमाउनु पुगेको थियो। हामी सबै कुराहरू हाम्रो बुवाले नगरेको होइन, धेरै कुराहरू गर्नुभएको थियो, धेरै सम्पत्तिहरू पनि गुमाउनु भयो र आमालाई पनि गुमाउन पुग्यौं। अनि त्यसपछि मलाई पनि एउटा नयाँ जिज्ञासाहरू चाहिँ आयो, अनि आएपछि जब हाम्रो गाउँमा सुसमाचारहरूको कुराहरू आउँदै गर्दाखेरि अनि बाइबलहरूको कुराहरू सुन्दै गर्दाखेरि त्यहाँबाट म बिस्तारै बिस्तारै त्यतातिर आकर्षित हुँदै गएँ। अनि त्यसरी भइसकेपछि हामीले त्यो सुसमाचार पाइसकेपछि अनि पछाडि बुबाले त्यो सबै गर्नु छाडिसक्नु भएको थियो, अनि त्यसै अवसरमा हाम्रो गाउँमा पनि सुसमाचारहरू आएका थिए। आएर हामीले त्यहाँबाट पनि हामीले चाहिँ केही कुराहरू चाहिँ हामीले सिक्ने मौका पनि पायौं होइन, साँचो परमेश्वर साँच्चै येशू ख्रीष्ट हुनुहुन्छ कि भन्ने कुराहरू त्यहाँनिर हामीले एउटा नयाँ एउटा खोजी गरिरहेका थियौं। त्यसपछि चाहिँ हामी यता काठमाडौँ आउने मौका पनि मैले पाएँ, अनि जब यही गेटसेमानी एयरपोर्ट चर्चमा हामी आइपुग्यौं, त्यस बेला मेरो सासु आमा अनि ससुरा बुवाहरू चाहिँ अलिक अगाडि नै ग्रहण गर्नु विश्वास गरिसक्नु भएको थियो, अनि उहाँहरूले पनि त्यो कुराहरू केही कुराहरू सेयर गर्नुभयो। अनि सेयर गरिसकेपछि अनि मैले ती कुराहरूलाई यहाँ गेटसेमानी एयरपोर्ट चर्च 2059 सालको त्यस्तै मंगसिर महिनातिर म यहाँ आउन एउटा अवसर पाएँ। अनि त्यहाँ आइसकेपछि म यहाँ चर्चमा आएपछि अनि यहाँबाट हाम्रै गुरुबाले होइन पास्टर टेकदा गुरुबाले हामीलाई केही कुराहरू हामीलाई बताउनु भयो, अनि उहाँहरूले जुन त्यो एउटा सुसमाचारीको रूपमा हामीलाई त्यो बताइसकेपछि हामीले पनि एकदमै त्यो कुराहरूलाई चाहिँ एकदमै त्यो हामीमा त्यसमा चाहिँ एकदम लाग्यो है, साँचो परमेश्वर साँच्चै यसु क्रिस्मा त हुनुहुन्छ भनेर अनि त्यहाँ त्यो त्यसरी हामीले मैले ग्रहण गरे यही गेत्सेमानी एयरपोर्ट चर्चमा। अनि त्यसपछि गेत्सेमानी एयरपोर्ट चर्चमा आएर अनि सुरुमा चाहिँ अब हामीले संगति गर्ने आउने जाने मात्रै भइरहेको थियो, तर पछाडि एकदमै यसु क्रिस्ट नै साँचो परमेश्वर सत्य बाटो सत्य र जीवन हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले ग्रहण पनि गरे अनि ग्रहण त्यो बेला म दुबई जान लागिरहेको थिएँ, दुबई जाने तर्खरमा थिएँ। जुन मेरो बुवाले प्रभु येशूमा आएको जुन कुरा सुनेपछि मलाई बुवाले कराउनु हुन्छ कि केही गाली गर्नुहुन्छ कि भन्दा मैले त्यो प्रकारले यस्तो अलिक डर त लागिरहेको थियो, तर जब यो कुराहरू मेरो बुवाले थाहा पाउनुभयो मलाई केही पनि भन्नु भएन, ठिकै छ छोरा तँलाई त्यो ठिक लागेछ तर तैँले त्यो लिएको म केही पनि भन्दिनँ, तेरो इच्छा हो तर त्यो तैँले त्यो राम्रै गरिस् भन्ने प्रकारले उहाँले त्यसरी भन्नुभयो। कुनै एक शब्द पनि किन यस्तोमा लिस् मलाई किन सोधिनस् मलाई किन यो प्रकारको सल्लाह लिनस् भनेर कुनै प्रकारको अवरोधहरू पनि उहाँले भन्नु भएन गर्नु भएन। अनि त्यसपछि मलाई अलिक त्यहाँदेखि अझै मलाई त्यहाँबाट अझै उत्साह मिल्यो अनि त्यहाँदेखि अझै एउटा नयाँ उत्साह आयो अनि त्यसपछि म विदेशतिर पलायन भए। जब म विदेशहरू धेरै वर्ष बसे धेरै वर्ष त्यहाँनिर बसे शुरू शुरूमा चाहिँ मैले अझै राम्ररी पनि सेवा संगति जाने अवसर दुबईमा पनि पाइन, त्यो बेला त्यहाँ चर्चहरू त्यति थिएन, नेपालीहरू पनि प्रशस्त थिएन, एकदमै पातलो पाइन्थ्यो। अनि शुरूमा हामीले चाहिँ यो एल्सा दाईको चर्चमा जाने एउटा अवसर पाइयो अनि अवसर पाएपछि त्यसपछि अनि हाम्रो यो चर्च यो प्रोसेसन चर्चहरू यो हामीले जुन गर्दै गरेको यो चर्चहरूको एउटा संगति पाएपछि अनि म त्यहाँबाट छोडेर फेरि यता शारजाको असल गोठाली मण्डली त्यहाँ धेरैजना साथीहरूसँग हाम्रो भेट भयो, धेरै एकदम खुसी लाग्यो। जुन म पहिलो दिन त्यहाँ पुग्दाखेरि त म एकदमै उत्साहित भएछु है, म एकदमै भावुक पनि भएछु, म त्यतिखेर थाहै भएन मलाई त्यो आँसुहरू झरेको त्यो यस्तो मलाई जुन बेला चाहिँ पवित्र आत्माको एकदम भरपूरी भएर म त्यो हुन पुगेछु मलाई थाहै भएन पछाडि है। अनि जब त्यस पछाडि त्यो पहिलो दिन त्यो ठाउँमा त्यसरी संगति गर्दाखेरि म त्यो प्रकारले विभोर है हर्ष विभोर भएर म एकदम त्यो प्रकारले चाहिँ एकदमै आँसु झरेछ थाहै पाइन, तर जब मैले त्यो पाइसकेपछि म त्यो एकदमै काम गर्ने एउटा त्यो एउटा आनन्दित एकदम हौसलाहरू त्यो प्रकारको पाएँ। अनि जति पनि म त्यो मण्डलीमा रहेँ म त्यो मण्डलीमा त्यसरी रहेर होइन प्रभुको सेवकाई गर्दै होइन धेरै साथीहरू चिन्जन गर्दै धेरै स्ट्रगलहरू पनि गरियो, कहिले हाम्रो छुट्टी पाइँदैन थियो, त्यो बेला हामीले एकदम निराश पनि भइयो संगति जान नपाउँदा। अनि पछाडि यो घरेलु संगति हुन्थ्यो, हामी विभिन्न सम्मेलन पनि गइन्थ्यो, धेरै त्यो प्रकारको आनन्दित हुन्थे, त्यो प्रकारको हुँदा सबै साथीहरूसँग घुलमेल हुँदै संगति प्रभुको सेवा गर्दै अनि टाटा हामी सम्मेलनहरू गर्दै धेरै वर्षसम्म बस्यो। अनि हाम्रो काम चाहिँ एकदम हाम्रो कम्पनीको काम चाहिँ अलिक डेन्जर प्रकारकै हाम्रो प्रकाशको काम थियो। त्यो कम्पनीमा धेरै वर्षसम्म म 16 वर्ष लगभग बसे, 16 वर्ष 17 वर्ष नै टेकेको थियो होला। त्यति वर्षसम्म बस्दाखेरि पनि त्यो एउटा रेड जोन जस्तै एरियामा काम गर्नु पर्थ्यो, हाम्रो एकदम डेन्जर प्रकारको काम थियो प्रकाशको काम। त्यत्रो बस्दाखेरि पनि मलाई कुनै प्रकारको त्यस्तो चोटहरू त्यस्तो दुर्घटनाहरू हुन पाएन, यो चाहिँ मलाई लाग्छ प्रभुकै अनुग्रह हुनुपर्छ, प्रभुकै होइन स्वर्गीय सेनाहरूद्वारा मलाई चाहिँ सुरक्षा भएको मैले महसुस गरे। अनि त्यहाँबाट चाहिँ मलाई एकदमै के लाग्यो भने साँचो परमेश्वर चाहिँ उहाँ मात्र, साँचो मुक्तिदाता चाहिँ उहाँ मात्रै नै हुनुहुन्छ भन्ने चाहिँ मलाई एकदमै झन् त्यहाँबाट एउटा नयाँ एउटा जोसहरू लाग्यो। अनि त्यत्रो वर्ष बस्दाखेरि पनि मेरो दुईजना छोरीहरू छिन् प्रभा र प्रज्ञा, यिनीहरूलाई पनि कुनै प्रकारको त्यस्तो बिमार पनि हुन पाएन, यो चाहिँ प्रभुकै अनुग्रह भन्ने म ठान्छु, प्रभुकै सुरक्षा भन्ने। कुनै प्रकारको उनीहरू प्लस टूसम्म सिधाए, नर्सिङ ठुली छोरीले सिधाए, यति बेलासम्म कुनै प्रकारको त्यस्तो कुनै रोग बिमारहरू पनि भएन। म त्यहाँ बस्दाखेरि पनि ठूलो दुर्घटनाहरू त्यस्तो होइन ज्वरो स्वरोहरू आउने काम त भयो, तर त्यस्तो खतरनाक काम डेन्जर काम हाम्रो एकदमै हेभी कामहरू क्रेनको कामहरूमा हामीले काम गर्नु पर्थ्यो र पनि त्यहाँ प्रभुले मलाई चाहिँ सुरक्षा दिनु। अनि यसबाट म एकदमै के लाग्छ भने यसबाट मैले के विश्वास गरे भने साँचो परमेश्वर हाम्रो मुक्तिदाता उहाँ प्रभुयेशु मात्रै हुनुहुन्छ भन्ने मलाई चाहिँ एकदमै लाग्छ। त्यो भएपछि चाहिँ म अनि फेरि प्रभुको सेवा गर्नको लागि अहिलेसम्म अनवरत रूपमा लागि परेको छु। यो छोटो गवाही तपाईँहरू समक्ष मैले राख्न सकेको छु। यसले चाहिँ तपाईँहरूलाई पनि केही उत्साह हुन्छ, तपाईँहरू पनि साँचो परमेश्वर आज संसारमा धेरै थरीको है धर्महरू होइन मूर्तिहरू पूजेर आइरहेको छ, तर त्यहाँ चाहिँ साँचो आनन्द होइन साँचो मुक्ति चाहिँ मैले देखिन होइन मेरो यो अनुभवबाट। अनि मैले तपाईँहरूको सामु यो छोटो गवाही राखेको छु। यसबाट प्रभुले तपाईँहरूलाई पनि केही आशिष दिनु नै हुनेछ भन्ने मेरो एउटा उत्कट इच्छा तपाईँहरूमा राख्दै विदा हुन चाहन्छु। हुन्छ, सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444 40225444
1: र 40225472 40225472।
4: इस्लामा सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र होइन होला त्यस्तो त?
5: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुन्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।

0: 阿米小贝呼吸上刷了个大头等你吧
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: खराबीलाई भलाईले जित्नु। जयमसी आज मंगलबार अगस्त 11 तारीक साउन 26 गते। आजको बाइबल लेखण्ड रोमीको पुस्तक 12 अध्यायको 21 पदबाट रहेको छ र यसरी लेखेको छ, खराबीबाट पराजित नहौ तर खराबीलाई भलाईले जित। कोरियाली युद्धको समयमा एक दक्षिण कोरियाली नागरिकलाई कम्युनिष्टहरूले पक्राउ गरे र गोली हान्न आदेश दिए। जब युवा कम्युनिष्ट नेताले थाहा पायो कि उसको जिम्मामा रहेको कैदी साना बच्चाहरूको हेरचाह गर्ने अनाथालयको प्रमुख थिए, उसले तिनलाई छोड्ने निर्णय गर्यो। बरू उसले ती मानिसको छोरालाई मृत्युदण्ड दिने आदेश दियो। 19 वर्षीय छोरालाई उसको बुवाको उपस्थितिमा गोली हानेर मारियो। त्यो युद्धपछि त्यो जवान कम्युनिष्ट नेतालाई संयुक्त राष्ट्र संघको सेनाले पक्राउ गर्यो र मृत्युदण्डको सजाय दियो। तर त्यो सजाय कार्यान्वयन हुनुभन्दा पहिले जसको छोरा मारिएको थियो ती क्रिश्चियनले त्यो हत्याराको जीवन रक्षाको लागि विन्ती गरे। तिनले तर्क गरे कि त्यो कम्युनिष्टले मृत्युदण्डको आदेश दिँदा त्यो जवान थियो र उसले के गरिरहेको थियो भन्ने कुरा उसलाई वास्तवमा थाहा थिएन। उसलाई म कहाँ सुम्पिदिनुहोस्, म उसलाई तालिम दिनेछु भनी ती मानिसले विन्ती गरे। त्यसो हुनु असामान्य कुरा भए तापनि संयुक्त राष्ट्र संघको सेनाले तिनको विन्ती स्वीकार गर्यो र ती बाबुले आफ्नो छोराको हत्यारालाई आफ्नै घरमा लगे र उसको हेरचाह गरे। बाइबलले भन्दछ प्रेमको कहिले अन्त्य हुँदैन। यो कुरा तपाईँले पहिलो कोरन्थीको पुस्तक 13 अध्यायको 8 पदमा हेर्न सक्नुहुन्छ। अनि परमेश्वरको प्रेम अनुभव गरेर त्यो युवा कम्युनिष्ट नेता क्रिश्चियन बन्यो र अन्तत चर्चको पास्टर समेत बन्यो। के तपाईँलाई चोट लागेको छ, धोका दिएको छ वा अन्यायपूर्वक व्यवहार गरिएको छ? रिसमा बदला लिनुको सट्टा यसलाई धर्मशास्त्रीय रूपमा सम्हाल्नुहोस्। कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो। आफैले कहिले बदला नलेऊ तर परमेश्वरको क्रोधमा छोडिदियो, किनभने लेखिएको छ बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। परमप्रभु भन्नुहुन्छ खराबीबाट पराजित नहो तर खराबीलाई भलाईले जित। यो कुरा तपाईँले रोमीको पुस्तक 12 अध्यायको 17 पद 19 र 21 पदमा हेर्न सक्नुहुन्छ। बदला लिने काम हाम्रो होइन, यसकारण हामीले असल काम गरेर खराबीलाई जित्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी। बिहानी
3: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनका साथमा म आइजेक राई उपस्थित भइसकेको छु। श्रोता, आज यस बिहानी तपाईँ कति बजी उठ्नुभयो? के तपाईँले उठिसकेपछि यो सुन्दर बिहानीको साथमा तपाईँ हामीलाई जीवन दिनुहुने सर्वोच्चका परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिनुभयो? आशा गर्छौ तपाईँले अवश्य पनि म र मेरा साथमा हुनुभएका प्राविधिक मित्रले जस्तै प्रभु येशूलाई धन्यवाद दिनुभएको छ। यदि छैन भने सायद तपाईँ एका बिहानै कुनै समस्यामा पर्नु भएको छ र त्यसको समाधानको दौडधुपमा हुनुहुन्छ होला। तर मित्र, अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि चिन्तित र मनलाई अशान्त रहने अवस्थाहरूबाट चाहिँ निक्लिहाल्नुहोस् र खुसी हुनुतर्फ आफ्नो मनलाई खिच्नुहोस् भनी म अनुरोध गर्न चाहन्छु, किनभने अहिले तपाईँसँग दुखित र चिन्तित हुनलाई केवल त्यही एउटा कारण मात्र छ। तर खुसी हुनको लागि चाहिँ तपाईँसँग अवश्य असंख्य कारणहरू छन्। ती कारणहरू मध्ये एउटा कारण त यो हो कि यो बिहानीमा कति कठिनाइहरू हुँदाहुँदै पनि तपाईँले आफैलाई सकुशल जीवित अवस्थामा रहेको पाउनु हो। र यदि तपाईँ येशू ख्रीष्टका अनुयायीहरू मध्ये एक हुनुहुन्छ भने त तपाईँ अनन्त जीवनको उत्तराधिकारी हुनुहुन्छ भन्ने कुरा पनि तपाईँ अहिले जीइरहनु भएको अवस्थाको निम्ति एउटा उत्साह र अत्यन्तै खुसीको कुरा हो, जसको तुलना तपाईँले आज यस क्षणमा भोगिरहनु भएको कुनै पनि अवस्थासँग गर्न सकिँदैन। किनभने यस संसारमा तपाईँले अहिले भोगिरहनु भएको जस्तो सुकै पीडादायक वा भयानक कष्ट भए पनि येशू ख्रीष्टसँगको अनन्त जीवनको तुलनामा त्यो कष्ट क्षणिक मात्र हो। त्यसैले मित्र, अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि आनन्दित, खुसी र धन्यवादी हुनुहोस् भनी म तपाईँलाई उत्साह दिन चाहन्छु। ख्रीष्ट येशू प्रभुलाई हृदयदेखि नै साँचो रूपमा चिन्नु भएको छैन भने अहिले नै उहाँलाई आफ्नो हृदयमा निम्त्याउनुहोस् र परमेश्वरलाई धन्यवाद दिने एउटा कारण थप्नुहोस्। आज यस देशमा रहेका हरेक व्यक्ति धन्यवादी हुनको लागि चाहिँ येशूलाई प्रभु र मुक्तिदाता भनी चिन्नु आवश्यक छ। अनि त्यसको लागि अरूहरूका सामु हामीहरू नै येशू ख्रीष्टका साँचो अनुयायीहरूका रूपमा सधैँ आनन्दित भएर प्रकट हुनु खाँचो छ। हामी सुरक्षाको चिन्ता फिक्रीमा रुमलेर नबसौ, तर ख्रीष्ट येशूप्रति धन्यवादी हुँदै यस सुन्दर बिहानीमा पवित्र बाइबलको फिलिपी 4:4-8 रहेको वचनलाई व्यवहारमा उतारौं, जहाँ यसो लेखिएको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होउन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। फिलिपी 4:4-8। श्रोता, यही उत्साहले भरिएको वचनलाई पढ्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँले जीइरहनु भएको आजको यो दिन येशू ख्रीष्टको शान्तिले भरिएको होस्।

गुड न्युज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसरता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा हामी तपाईँको बीचमा कुराकानी गर्छौं र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई प्रार्थना गर्नुपर्छ भनेर तपाईँलाई उत्साह दिनु हाम्रो कार्यक्रमको एकमात्रै उद्देश्य रहेको छ। आदरणीय श्रोता, आज पनि हामी सही उद्देश्य अनुरूप तपाईँसँग अबको करिब करिब आधी घण्टासम्म बातचित गर्नको लागि हामी तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। आदरणीय श्रोता, भने आउनुहोस् अबको करिब करिब आधी घण्टा हामी एकसाथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने अथवा हामीले प्रार्थना गरिदिनुपर्ने कुनै प्रार्थनाका अनुरोधहरू छन् भने पनि तपाईँले हामीलाई निसंकोच हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूमा फोन गरेर अथवा म्यासेजहरू गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। जसको लागि हाम्रो स्टुडियोको सम्पर्क नम्बरहरू यस प्रकार रहेको छ, 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0244-44-646। हजुर, 97798-0243-4464 हजुर 98-0243-4446 हाम्रो यो वाट्सएप नम्बर हो भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट म्यासेज गरेर तपाईँ हामीसँग तपाईँको आफ्नो प्रार्थनाका अनुरोधहरू हामीलाई टिपाउन सक्नुहुनेछ। तादेन श्रोता, भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै जानुहोस् र म भने आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्न गइरहेको छु। श्रोता, हामी प्रार्थनाको विषयमा कुराकानी गर्दै जाने क्रममा हेर्ने हो भने बाइबल सिंहै एउटा परमेश्वरसँग प्रार्थना गरिएको र परमेश्वरले काम गर्नुभएका विभिन्न घटनाहरूको चाहिँ एउटा व्याख्यान हो भनेर हामी भन्न सक्दछौं। र यो बाइबलले देखाउन खोजेको कुरा के हो भन्दा सृष्टि र परमेश्वर बीचको सम्बन्ध कस्तो छ भनेर देखाउन खोजेको हो। परमेश्वर सृष्टिलाई आफूबाट अलग राख्न सक्नुहुन्न, यो उहाँको महानता हो, उहाँको प्रेम हो। यद्यपि सृष्टिकर्ता परमेश्वर उहाँको नामै सृष्टिकर्ता हो, उहाँले यदि चाहनुभयो भने यो जस्तो ब्रह्माण्ड अरू थुप्रै थुप्रै बनाउन सक्नुहुन्छ। यो जस्तो पृथ्वी उहाँले अनगिन्ती बनाउन सक्नुहुन्छ र हामी जस्ता मानव प्राणीहरू अझ हामीभन्दा असल, हामीभन्दा आज्ञाकारी र उहाँप्रति समर्पित प्राणीहरू अरू उहाँले सृष्टि गर्न सक्नुहुन्छ। यो उहाँको विशेषता हो। उहाँले यदि चाहनुभयो भने यो जस्तो ब्रह्माण्ड अरू थुप्रै थुप्रै बनाउन सक्नुहुन्छ। यो जस्तो पृथ्वी

ढाकिएको संसारमा उहाँले किन बारम्बार बारम्बार आफ्नो सम्बन्धलाई स्थापित गर्न चाहनुहुन्छ? श्रोता, मैले यसलाई भत्किएको संसार यस कारणले भने, किनभने सृष्टिकर्ता परमेश्वर यसलाई सिद्ध पवित्र बनाउन चाहनुहुन्छ, तर यहाँ बस्ने मानव समुदाय चाहिँ विभिन्न लोभ लालच र विभिन्न परिस्थितिहरूको बसमा परेर उहाँदेखि दिनानुदिन टाढा टाढा हुँदै जान चाहन्छ। हजारौं पटक परमेश्वरले आफ्नो अस्तित्व आफ्नो सामर्थ्य प्रकट गर्नुभयो। जति पटक उहाँले आफ्नो सामर्थ्य प्रकट गरेर आफू जीवित परमेश्वर भएको कुराको प्रमाण र पुष्टि मानव समुदायमा दिनुभयो, उति नै पटक फेरि मानव समुदायले परमेश्वरलाई तुच्छ ठानेर बाहिरी संसारतिर अथवा पापको संसारतिर फर्किरहेको हामी देख्न सुन्न पाउँदछौं। र यो क्रम बाइबल धर्मशास्त्रमा खास गरी पुरानो नियममा अनेकन पटक घटनाहरू भएको हामी देख्न सक्छौं। हुन त नयाँ नियममा पनि नभएका होइनन्। आज पनि थुप्रै यस्ता जनसागरहरू छन् जसले एकपटक ख्रिस्ट येशूको प्रेमलाई चाखे, बलिदानलाई चाखे, उहाँको पुनरुत्थानको सामर्थ्यलाई जाने र पनि संसारलाई प्रेम गरेर उनीहरू संसारतिर फर्कि गए र प्रभु येशूलाई पछाडि राखे। तर ती घटनाहरू नयाँ नियममा चाहिँ दर्ता भएका छैनन्। त्यही कारणले गर्दा हामी नयाँ नियममा यी कुराहरू हामी भेट्दैनौं। तर पुरानो नियममा इसरायली समुदायको बीचमा यस्ता घटनाहरू अनगिन्ती छन्। आदरणीय श्रोता, हुन त सृष्टिकर्ता परमेश्वर पुरानो नियमको समयमा हुन्छ अथवा आजको समयमा उहाँ एउटै हुनुहुन्छ र उहाँ उस्तै हुनुहुन्छ र उहाँले काम गर्ने तरिकाहरू पनि उस्तै हुनुहुन्छ र साथसाथै परमेश्वरको प्रेम ती दिनहरूमा आफ्नो सृष्टिप्रति जति थियो आज अझै भनौं अहिले त्योभन्दा अझै बढी उहाँले आफ्नो प्रेम देखाउनु भएको छ। कसरी भने, पुरानो नियमको समयमा जुन व्यक्तिले पाप र अपराध गर्थ्यो त्यसले तत्कालै दण्ड पाउँथ्यो र त्यो त्यही मरिहाल्थ्यो। तर आज ख्रिस्ट येशूको नाउँ, पवित्र नाउँ लिएर अनेकन प्रकारका निन्दात्मक शब्द बोल्नेहरू पनि खुलेआम सकुशल हिँडिरहेका छन् र यसको पछाडिको कारण यही हो कि परमेश्वरले पुरानो नियमको समयमा भन्दा आज आफ्नो सृष्टिलाई अझ बेसी प्रेम गरिराख्नु भएको छ। श्रोता, यही कारणले गर्दाखेरि मैले तपाईँको बीचमा यी कुराहरू अगाडि बढाए। प्रिय श्रोता, आजको यो दिनहरूमा सृष्टिकर्ता परमेश्वरको प्रेम जुन नापमा उहाँले खनाइराख्नु भएको छ, दुष्ट दियाबोलसले पनि उहाँको सृष्टिलाई भत्काउन, विशेष गरी उहाँको मण्डलीलाई सखाप पार्न उसले पनि त्यही तरिकाको कामहरू गरिरहेको छ। त्यही कारणले गर्दाखेरि ती दिनहरूमा पहिलेका सन्तहरूले जति धेरै प्रार्थना गर्दथे, अहिले अझै त्योभन्दा बेसी प्रार्थना गरेर, बढी प्रार्थना गरेर हामीले आफ्नो विश्वासलाई जोगाउन पर्ने समय आएको छ। प्रिय श्रोता, ती दिनहरूमा मानिसहरूमा प्रार्थना थोरै कम भयो भने पनि उनीहरूको निम्ति प्रार्थना गरिदिने अगुवाहरू कोही थिए भने उनीहरूको प्रार्थनाद्वारा पनि समुदायले उद्धार पाउँथ्यो, शक्ति पाउँथ्यो। तर आज चाहिँ हामीलाई, तपाईँ र मलाई अगुवाई गर्ने अगुवाहरूले पनि प्रार्थना गरिदिनुपर्छ र तपाईँ आफैले पनि प्रार्थना गर्नुपर्छ र तपाईँले आफैले आफ्नो निम्ति मात्रै प्रार्थना गर्ने होइन, तर अरूको लागि अन्तर्विन्ती पनि गरिदिनुपर्छ। हो श्रोता, तपाईँलाई म फेरि पनि बताउन चाहे, पुरानो नियममा

कोही मानिसहरूले आफ्नो आफूलाई अगुवाई गर्ने मानिसहरूलाई मेरो निम्ति प्रार्थना गरिदिनुहोस् भनेर प्रार्थना माग्दा मात्रै पनि त्यहाँ त्यो व्यक्तिले चढाएको प्रार्थनाद्वारा ती मानिसहरू समुदायहरू बाँच्न सक्थे। तर आज चाहिँ परिस्थिति फरक छ। आज चाहिँ हामीलाई अगुवाई गर्ने व्यक्तिहरूसँग पनि प्रार्थना माग्नुपर्छ र हामी आफूले आफ्नै निम्ति पनि प्रार्थना गर्नुपर्छ र साथै हामीले अरूको निम्ति पनि प्रार्थना गरिदिइरहनुपर्छ। त्यसकारण तब मात्रै हामी यी दिनहरूमा दुष्ट दियाबलस र त्यसका युक्तिहरूद्वारा हामी आफूले आफूलाई बचाउन सक्छौ। तपाईँ आफूले आफैलाई मात्र प्रार्थना गर्नुहुन्छ भने दुष्ट दियाबलसले के गर्छ? तपाईँका ओरपर भएका मानिसहरूको हृदयलाई तपाईँको विरूद्धमा उसले उक्साएर तपाईँमाथि समस्या ल्याउन खोज्छ। मानिसहरूद्वारा तपाईँमाथि समस्या लिएर आउने उसले त्यो प्रकारको चाल चल्दछ। यदि तपाईँले आफ्नो अगुवाहरूको निम्ति प्रार्थना गरिदिनु भएन भने तपाईँलाई अगुवाई गर्ने मानिसहरूलाई दियाबलसले विभिन्न भ्रममा पारेर तपाईँलाई गलत बाटोमा डोर्याउने जोखिम त्यहाँ रहन्छ। अनि तपाईँले आफ्नो अगुवाहरूसँग आफ्नो निम्ति प्रार्थनाको अनुरोध गर्नु भएन भने तपाईँ हामीलाई एउटा कुरा के थाहा पाउनुपर्छ, म के कुरा बताउन चाहन्छु भने सृष्टिकर्ता परमेश्वरको आशिष र सुरक्षा भनेको चाहिँ जहिले पनि अगुवाहरूबाट भएर बग्दछ। अर्थात् जब परमेश्वरले अभिषेक खन्याउनुहुन्छ त्यो अभिषेक चाहिँ शिरबाट भएर बग्छ, न कि खुट्टाबाट शिरतिर। त्यसकारणले गर्दा प्रभु येशू ख्रीष्ट हाम्रो मण्डलीको शिर हुनुहुन्छ र उहाँ चाहिँ उहाँबाट परमेश्वरको अभिषेक बग्दै बग्दै तपाईँ हाम्रो अगुवासम्म र तपाईँहरूको अगुवाबाट बगेर हामीमा आउँछ। यो बाइबलीय तरिका हो। त्यसकारणले गर्दाखेरि हामीले हाम्रा अग्रजहरूसँग पनि प्रार्थनाको निम्ति हामीले अनुरोध गर्नुपर्दछ। प्रेसवता यदि हामी त्यसो गर्दैनौ भने हामीले सिधै परमेश्वरको अभिषेक र आशिषलाई प्राप्त गर्न असम्भवै त नहोला तर कठिन हुन्छ। प्रेसवता त्यसकारणले गर्दा ती दिनहरूमा समुदायका अगुवाहरूले मात्रै प्रार्थना गरे पुग्थे, तर अहिले चाहिँ सबैले प्रार्थना गर्नुपर्छ र प्रार्थना नगर्नुको अर्को विकल्पै छैन। प्रेसवता यसकारणले गर्दा हामी यहाँ देख्छौ गन्ती 21 अध्यायमा एउटा उदाहरण म तपाईँको बीचमा प्रस्तुत गर्न चाहन्छु। गन्ती 21 को 1-10 पदमा यसरी उल्लेख गरिएको छ, नेगेबमा बस्ने आरादका कनानी राजाले इसरायलीहरू अट्टारिमको बाटो आउँदैछन् भन्ने खबर पाए। तब उनले इसरायलीहरूसँग लड़ाई गरे र तिनीहरूका कतिजनालाई कैद गरेर ल्याए। यो इसरायलीहरू आफ्नो मरूभूमिको यात्रामा कसैसँग पनि कुनै दुश्मनी नराखिकन परमेश्वरको अगुवाईमा परमेश्वर सँगसँगै यात्रा गरिरहेका थिए। तर यहाँ दुःखलाग्दो कुरो उनीहरूको शत्रु आरादका कनानी राजाले उनीहरूसँग उनीहरूको यात्रालाई रोक्न र सम्भव भएदेखि उनीहरूलाई पृथ्वी तलबाटै नामो निशान मेट्नको लागि आक्रमण गरेको कुरा हामी थाहा गर्छौं र आक्रमण सँगसँगै कतिजनालाई कैद गरेर उनले आफ्नो देशमा लगेको कुरा हामी पाउँदछौ। प्रेसवता अनि यस प्रकारको समस्यामा उनीहरूले के गरे?
उनीहरूले परमप्रभु परमेश्वरसँग यसरी भाकल गरे, शपथ खाए, भनौं प्रार्थना गरे। प्रेसरता शपथ खानु र भाकल गर्नु पनि सर्वशक्तिमान परमप्रभुको नाउँमा एउटा प्रार्थनाकै प्रतिरूप हो, जसमा हामी यसो भन्न सक्छौ, प्रभु मलाई यो समस्याको परेको छ र यो समस्याको समाधान भएको खण्डमा म तपाईँको निम्ति यसो गर्छु उसो गर्छु भनेर हामी भन्ने गर्छौं। त्यो एक प्रकारको भाकल हो। जस्तो तपाईँ एक समय बिमारी हुनुहुन्थ्यो, तपाईँले उपचार गर्दा गर्दै थाक्नु भएको थियो र तपाईँलाई कसैले सुसमाचार सुनायो। अब तपाईँले भन्नुभयो, यदि मलाई यो रोग बिमारी निको भयो भने म येशूलाई जीवनभर पछ्याउँछु भनेर जब तपाईँले भन्नुहुन्छ, त्यो तपाईँको एक प्रकारको प्रार्थना भइसक्यो र त्यो तपाईँको एउटा भाकल हो। र यहाँ इसरायलहरूले पनि त्यसै गरे। के गरे? तब इसरायलहरूले परमप्रभुले भाकल गरेर भने, यदि तपाईँले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी उनीहरूका शहरहरू बिल्कुलै नाश गरिदिन्छौं। आदरणीय श्रोता, तब तीन पदमा परमप्रभु परमेश्वरले इसरायलहरूको विन्ती सुन्नुभयो र कनानीहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो र इसरायलहरूले उनीहरू र उनीहरूका शहरहरूलाई पनि बिल्कुलै नष्ट गरिदिए। यसकारण त्यस ठाउँको नाउँ होर्मा राखियो। श्रोता, पहिला यही ठाउँ थियो गन्ती 14:45 उनीहरूले युद्ध हारेका थिए र कनानीहरू विजयी भएका थिए। तर अब चाहिँ यतिखेर परिस्थिति फरक छ। त्यतिखेर उनीहरू सृष्टिकर्ता परमेश्वर बिना नै, उहाँको अनुमति बिना, उहाँको उपस्थिति बिना त्यहाँ युद्ध गर्न गएका थिए र उनीहरू हार खाएर आए। तर यहाँ यतिखेर परमेश्वरसँग पूर्ण रूपले अनुमति लिएर एउटा भाकल गरेर परमप्रभुको साथमा प्रार्थनासहित आफ्नो विजय यात्रामा अगाडि बढेको कारण उनीहरूले विजय पाएको कुरा हामी थाहा गर्न सक्दछौं। प्रेसवता, यसबाट तपाईँ र मैले के सिक्न सक्छौ? यसबाट तपाईँ र मैले यही कुरा सिक्न सक्छौ कि कुनै पनि आत्मिक कार्य होस् वा भौतिक कुरा होस्, जुनसुकै काम गर्न पनि हामीले सृष्टिकर्ता परमेश्वर साथ भएर उहाँसँग प्रार्थना गरेर हामी उहाँको उपस्थितिमा रहेर कार्य गर्दछौं भने अवश्य पनि हामीले सफलता प्राप्त गर्न सक्छौं। तर हामी आफ्नो स्वेच्छाले आफू खुसी परमेश्वरसँग कुनै पनि सरोकारै नराखी कुनै पनि काम गर्न हामी अगाडि बढ्छौं भने यदाकदा कहिलेकाहीँ सफल पनि हुन सक्नु होला थोरै समयको निम्ति, तर त्यो सफलता तपाईँको निम्ति चिर स्थायी बन्नेवाला छैन। र त्यो सफलता अथवा जे होस् तपाईँले लामो समयसम्म त्यसमा रमाउन सक्नुहुने छैन, त्यसले तपाईँलाई हानि गर्न सक्नेछ। भरसके तपाईँले कुनै सफलतै मिल्दैन, मिलिहाल्यो भने पनि त्यो दीर्घकालसम्म टिक्दैन। त्यसो भए तपाईँ र मैले फलवन्त रूपमा सफलता प्राप्त गर्नको निम्ति के गर्नुपर्छ? तपाईँले र मैले सफलता प्राप्त गर्नको निम्ति इसरायलीहरूले यहाँ 1, 2, र 3 पदमा जे गरे तपाईँ हामीले पनि त्यही गर्नुपर्ने हुन्छ। हामीले परमेश्वरलाई सधैँ भन्नुपर्छ, प्रभु मेरो फलानु कामलाई तपाईँले सहायता गरेर सफल बनाइदिनु भयो भने यसको सारा श्रेय म तपाईँलाई दिनेछु र तपाईँको महिमाको निम्ति गवाही दिनेछु, तपाईँको महिमा यसरी गर्नेछु यस्तो गर्नेछु भनेर हामीले भन्न सक्नुपर्छ। मानिलिनुहोस् तपाईँलाई एउटा घर चाहिएको छ, अब परमेश्वरसँग तपाईँ भन्नुहुन्छ मलाई घर दिनुहोस्। तब तपाईँले भन्नु पर्यो परमेश्वरसँग, तपाईँलाई परमेश्वरले घर उपलब्ध गराइदिनु भयो, जुटाइदिनु भयो भने तपाईँले उहाँको निम्ति के गर्नुहुन्छ? तपाईँले भन्नुहोला म परमेश्वरलाई धन्यवाद दिन्छु, त्यति मात्रै हो? अह,
तपाईँले भन्नुहोला, होइन म परमेश्वरको महिमाको निम्ति मेरो घरमा एउटा कोठा दिन्छु र एउटा संगति गर्छु, छुट्टै पवित्र कोठा बनाउँछु। परमेश्वरले त्यति मात्रै चाहनुहुन्न, उहाँ तपाईँको कोठाभित्र सीमित भएर बस्न चाहनुहुन्न, अरू बढी के गर्न चाहनुहुन्छ? तपाईँले भन्न सक्नुहुन्छ, यदि परमेश्वरले मलाई एउटा घर दिनुभयो भने मेरो घर गरीब दुखीहरूको निम्ति खोलिदिनेछु, परमेश्वरको सेवकायको निम्ति खोलिदिनेछु आदि इत्यादि भनेर तपाईँले परमेश्वरसँग वचनबद्धता भन प्रतिबद्धता तपाईँले जाहेर गर्न सक्नुहुन्छ। परिणामस्वरूप यदि परमेश्वरले तपाईँको हृदयमा साँच्चै यस्ता प्रकारका अभिप्राय देख्नुभयो भने उहाँले तपाईँलाई एउटा घर जुटाइदिनुहुन्छ, तपाईँले भनेको जस्तो, तपाईँले रोजेको जस्तो र तपाईँको डिजाइन अनुसारको। यो परमेश्वरको सामर्थ्य हो, तर तपाईँले परमेश्वरले जुटाइसकेपछि त्यसको श्रेय कसलाई दिनुहुन्छ र तपाईँले त्यसलाई के को निम्ति प्रयोग गर्नुहुन्छ भन्ने कुरा तपाईँले परमेश्वरसँग स्पष्ट रूपले बताउनु भएको छैन भने तपाईँका ती प्रार्थनाले युगौ बित्न सक्छ, तपाईँले जवाफ पाउनुहुन्न। यहाँ हामी देख्छौं, पहिलोचोटि इसरायलीहरू जब होर्मामा युद्ध गर्न गए उनीहरूले हारे, किनभने त्यहाँ अभिप्राय साफ थिएन। यद्यपि परमेश्वरले उनीहरूको अविश्वासको कारणले गर्दा अब लड़ाई गर्न नजाओ, तिमीहरू लाल समुद्रतिर फर्क भनेर आज्ञा दिइसक्नु भएको थियो, तर यहाँ चाहिँ अब अभिप्राय स्पष्ट छ, हामी उनीहरूको सहर जसले तपाईँका जनहरूलाई घात गरे बिल्कुलै नष्ट गरिदिन्छौ, जो परमेश्वरको इच्छा हो, किनभने कनानीहरूको अधर्म परमेश्वरको सिंहासनसम्म चुलिसकेको थियो र इसरायलीहरूलाई तिनीहरूलाई त्यो कनानीहरूलाई दण्ड दिनको निम्ति एउटा हतियारको रूपमा उहाँले प्रयोग गर्दै हुनुहुन्थ्यो र इसरायलीहरूले चाहे हामी तपाईँको हातको हतियार बनेर तिनीहरूमाथि तपाईँको न्याय ल्याउँछौ। यही अभिप्राय उनीहरूले स्पष्ट रूपले बताए र परिणामस्वरूप परमेश्वरले उनीहरूलाई विजय दिनुभयो। यो प्रार्थनाको शक्ति हो। आदरणीय श्रोता, पहिला पनि उनीहरू त्यही इसरायलीहरू हुन् र त्यही हतियार लिएर युद्ध गर्न गए, तर हारे। यो पटक परमेश्वर सँगसँगै परमेश्वरको उपस्थितिमा प्रार्थनासहित आफ्ना शत्रुहरूको विरूद्धमा जाई लागे, परिणाम उनीहरूले विजय पाउन सके। र ठिक यही नियम हाम्रो आत्मिक जीवनमा पनि लागू हुन्छ। जब हामी परमेश्वरसँग प्रार्थना गर्दै कुनै पनि काम गर्छौं, हाम्रो विजय निश्चित हुन्छ। तर परमेश्वर बिना गरिएका सबै कामहरू हामीले हाम्रो हातमा केवल असफलता नै मात्रै लाग्दछ र सफलता भइहाले पनि त्यो सफलता चिरस्थायी हुँदैन। यसकारण हामी चाहे खाउँ पिउँ या कुनै पनि काम गरौं, सृष्टिकर्ता परमेश्वरको अनुमतिमा उहाँसँगै भएर हामीले गर्नु पर्दछ। भन्दै अब पनि कार्यक्रममा एउटा मिठो गीतको साथ दिनबेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीत पछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको कार्यक्रम प्रस्तोता जोनाथन गिरी भने प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमिरेज्यू र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध आएको छ र उहाँ हुनुहुन्छ भरत नेपालीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मलाई सुगरको कारण आँखा धमिलो हुने शरीर झमझमाउने समस्या भइरहेको छ चंगाई भएको होस् र मलाई प्रार्थनामा समय बिताउने मन प्रभुले दिनुभएको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ तादरणीय श्रोता आउनुहोस् हामी हाम्रा श्रोता भरत नेपाली ज्यूको लागि हामी सबै मिलेर केही समय प्रार्थना गरौं र परमेश्वरले उहाँलाई चंगाई दिनुभएको होस् सम्पूर्ण सुगर र जति पनि समस्या छ त्यो उहाँले निको पार्न सक्नुहुन्छ सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर अनि दयालु परमेश्वर हुनुहुन्छ तपाईँ जो परम पवित्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई हरेक समय हरेक प्रार्थनाका उत्तरहरूलाई तपाईँले दिइराख्नु भएको छ पिता हामी आज पनि यही क्रममा तपाईँको चरणमा आएका छौं र हामी जस्तो छौं त्यस्तै जुन अवस्थामा छौं त्यही अवस्थामा हामी आएका छौं र विशेष गरी यतिखेर भरत नेपाली ज्यूको हामी प्रार्थना लागि प्रार्थना गर्दछौ र पिता परमेश्वर उहाँलाई जुन सुगरको समस्या भएको छ परमेश्वर पिता ती सबै सुगरका समस्याहरूलाई पूर्ण रूपले हटिजाने म आज्ञा गर्दछु यीशु ख्रीष्टको नाउँमा ती सुगर सामान्य होइजाने हामी हुकुम गर्दछौ प्रभु तपाईँले सहायता गर्नुभएको र त्यसको सुगर बढ़ेको प्रतिक्रिया स्वरूप उहाँको आँखा धमिलो भएको छ र शरीर झमझमाइरहेको छ पिता परमेश्वर तपाईँ पवित्र परमेश्वरले सहायता गर्नुहोस् प्रभु तपाईँ हरेक रोग बिमारको प्रभु विशेषज्ञ हुनुहुन्छ र तपाईँ परमेश्वरले गर्न नसक्ने काम केही पनि छैन हे परमेश्वर पिता तपाईँ पवित्र परमेश्वरले आफ्नो शक्तिशाली हातले छुनुहोस् र चंगाई दिनुहोस् र साथै उहाँलाई प्रार्थना गर्नको लागि जो समय बिताउन पर्ने थियो उहाँले त्यो गर्न सकिराख्नु भएको छैन प्रभु तपाईँको आत्माले सहायता गर्नुहोस् र प्रार्थनामा समय बिताउन उहाँलाई सहायता गर्नुहोस् मद्दत गर्नुहोस् जब जब उहाँ प्रार्थना गर्न थाल्नुहुन्छ तब तपाईँको जिउँदो उपस्थिति ले उहाँलाई घेर्नुहोस् र तपाई परमेश्वरले नै उहाँलाई कुन कुन कुरामा कसरी प्रार्थना गर्नुपर्ने हो सो कुराको निम्ति तपाईँले डोर्याउनु भएको छ हामी प्रार्थना गर्दछौं धन्यवाद पिता परमेश्वर तपाईँ पवित्र परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर तपाईँ जवाब दिइसक्नु भएको छ र हामी तपाईँलाई धन्यवाद दिन्छौं सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौं र माग्दछौं आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रीष्टको नाउँमा आमेन हस्त श्रोता यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ प्रविधिमा सुजन घिमरेज्यूका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् बाइबल पढ्दै रहनुहोस् र गुड न्यूज एफएम सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय बितोस् अवस्था जय मसीह

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह र गएको दिनमा तपाईँहरूको बीचमा मैले युहन्नाको सुसमाचार चार अध्यायबाट हामीले हेर्दै थियौं जहाँ 27 पददेखि हामीले हेरेका थियौं जहाँ हामीले देख्दै थियौं जसरी प्रभु येशूका चेलाहरूको विषयमा उहाँका आउँछन् र उनीहरू अचम्भित भएका थिए जहाँ प्रभु येशू चाहिँ के कुरा खोजिरहेको छ त्यो स्त्री कहाँ भनेर कुरा गरेको हामी हेर्न सक्छौ अनि हामीले हेर्न सक्छौ प्रभु येशू चाहिँ एउटा स्त्रीसँग बात गर्दै हुनुहुन्थ्यो अनि त्यो स्त्री चाहिँ गाग्रो छोडेर जान्छन् अनि साँच्चै नै त्यो स्त्रीले प्रभु येशूको विषयमा बुझेको छन् प्रभु येशू चाहिँ उहाँ चाहिँ मसीहा हुनुहुन्छ भन्ने विषयमा अनि उसको जीवनको सबै कुराहरू बताउँदछन् उसले बुझ्दछन् उहाँ मसीहा हुनुहुन्छन् भनेर यो कुरा फेरि उसले सारा मानिसहरूलाई भन्दछ जसको कारणले गर्दा अनि हामी हेर्ने हो भने पुरै शहरका मानिसहरू चाहिँ येशू ख्रीष्टलाई भेट्न आउने काम गरेका हामी हेर्न सक्छौँ अनि त्यति नै बेला प्रभु येशूका चेलाहरू त्यो भन्छन् यो खानुहोस् भनेर भन्दछ प्रभु येशूले भन्छ मेरो लागि भोजन त त्यही हो परमेश्वरको काम गर्नु नै मेरो लागि चाहिँ भोजन हो भने जस्तै हामी हेर्न सक्छौँ यहाँ हामी हेर्न सक्छौँ मसँग त्यो भोजन छ भन्ने कुरा गरेका हामी हेर्न सक्छौँ त्यस पश्चात के भयो भन्ने विषयमा 33 पददेखि म तपाईँहरूको लागि पढिदिन चाहन्छु चार अध्यायको यहाँ 33 पदमा यसरी लेखिएको छ यसकारण चेलाहरूले आपसमा भने कि कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो भनेर हामी हेर्छ प्रभु येशूको चेला चाहिँ भोजन लिन गएको छ प्रभु येशू चाहिँ एउटा स्त्रीसँग बात गर्नुहुन्छ प्रभु येशूलाई खानु भन्दाखेरि प्रभु येशूले भन्छ मसँग त्यो भोजन छ भनेर भन्दाखेरि अनि हामी हेर्छ प्रभु येशूको चेलाले भन्छ कसैले भोजन ल्याइदियो कि कसो चेलाहरूले विचार गर्छन् यहाँ त्यो भौतिक खानाको विषयमा बात गरेको हामी हेर्न सक्छौँ तर प्रभु येशूले यहाँ आत्मिक भोजनको विषयमा कुरा गर्दै हुनुहुन्छ यो योहन्नाको सुसमाचार भरि नै तपाईँले के देख्न सक्नुहुन्छ भने मानिसहरूले भौतिक कुरा गर्छन् भने प्रभु येशूले आत्मिक कुरा गर्छन् जसको कारणले गर्दा यहाँ हामी हेर्छौँ प्रभु येशूले चाहिँ आत्मिक कुराहरू महत्वपूर्ण छ भन्ने कुरा देखाउँदै हुनुहुन्छ प्रभु येशूले बढीभन्दा बढी आत्मिक कुरालाई जोड दिएको कुरा तपाईँले देख्न सक्नुहुन्छ होइन भौतिक कुरा यो चाहिँ केही समय हुन्छ र त्यो कुरा बितेर जान्छन् तर आत्मिक कुरा चाहिँ अनन्तको लागि रहिरहन्छ भन्ने कुरा प्रभु येशूले जोड दिएको हामी हेर्न सक्छौँ आज तपाईँ र मेरो निम्ति पनि हाम्रो लागि के प्राथमिकता प्रिय हामीले जहिले त्यो कुरा बुझ्न आवश्यक छ हाम्रो निम्ति चाहिँ आज जहिले पनि त्यो आत्मिक कुरा जो अनन्तसम्म रहन्छ त्यो कुरालाई प्राथमिकता दिन अति आवश्यक छ प्रिय जसरी यहाँ प्रभु येशूले त्यो कुरालाई प्राथमिकता दिन्छ त्यो आत्मिक भोजनको कुरा गर्छ आत्मिक भोजनको लागि हामी धेरैभन्दा धेरै परिश्रम गर्न आवश्यक छ त्यो शारीरिक भोजनहरूभन्दा प्रिय है अर्को कुरा जुन यहाँ 34 पदले भन्दछ म त्यसको त्यो कुरा पढिदिन चाहन्छु यहाँ भन्दछ येशूले तिनीहरूलाई भन्नुभयो मलाई पठाउनु हुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो भनेर प्रभु येशूले भन्नुहुन्छ जसरी उनीहरूले है सोचिरहेको कुन भोजन प्रभु येशूले भन्नुहुन्छ मसँग त्यो भोजन छ प्रभु येशूले जवाब दिएको कुरा यहाँ तपाईँ देख्न सक्नुहुन्छ यद्यपि उनीहरू चाहिँ एक आपसमा बोलिरहेको थिए प्रभु येशूले उनीहरूको बात सुन्नुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ उनीहरूले प्रभु येशूले जवाब दिएको होस् भनेर आशा पनि गर्दैनन् तर पनि प्रभु येशूले प्रतिक्रिया दिनुभएको हामी हेर्न सक्छौँ अनि हामी कतिचोटि एक अर्कासँग बोलिरहेको हुन्छ तर प्रभु येशू सुनिराख्नु भएको छ भनेर हामीले कहिले पनि नबिर्छौँ होइन कुनै कुरा पनि परमेश्वरबाट नसुनिएको हुँदैन प्रिय उहाँले जहिले पनि सुन्नुहुन्छ अनि उहाँले यसरी प्रतिक्रिया दिन्छ मेरो भोजन चाहिँ त्यो उहाँको इच्छा पूरा गर्नु नै हो भनेर भन्दछ जसले मलाई पठाए उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो भनेर भन्दछ हामीले येशू ख्रीष्टको भोजनको विषय यहाँ देख्दछौँ उहाँ परमेश्वरको इच्छा पूरा गर्नु नै हुन्छ परमेश्वरको इच्छा पूरा गर्नु भन्ने विषयमा अलिकता होइन इच्छा पूरा गर्नु भन्ने विषयमा अलिकता कुरा गरौँ परमेश्वरको इच्छा के हो त आज हामीले हेर्ने हो भने परमेश्वरको इच्छा चाहिँ बाइबलभरि व्यक्त गरिएको छ प्रिय यदि कसैले भन्न चाहन्छ म परमेश्वरको इज्जत जान्न चाहन्छु अनि उसले यदि जान्न चाहन्छन् भने परमेश्वरको वचन पढ्न आवश्यक छ प्रिय है प्रभु येशूले भन्नुहुन्छ जे कुरा प्रभु येशूले गर्नुभयो भर्खरै योभन्दा अगाडि उहाँले आफैलाई प्रकट गर्नुभएको छ
परमेश्वरको विषयमा बताइदिएको छ त्यो सामरी स्त्रीलाई, अनि उहाँले भन्नुहुन्छ है अनि त्यो मेरो भोजन थियो, आज तपाईँ र मेरो निम्ति पनि भोजन चाहिँ त्यो हुन सकेको होस्। प्रभु येशूले गर्नु अथवा प्रभु येशूले सुसमाचार सुनाऊ भनेर भन्नुहुन्छ भने उहाँको काम गर्नु नै आज हामीहरूको लागि पनि भोजन भएको होस् प्रियो। त्यसरी हामी जान्दछौ उहाँले हामीलाई महान आदेश दिनुभएको छ, जाऊ सारा संसारमा सुसमाचार प्रचार गर भनेर भन्नुहुन्छ। प्रभु येशूले त्यही कुरा गर्ने कार्य गर्नुभएको छ जसलाई उहाँलाई पठाउनुभयो होइन पिता परमेश्वरले। अनि आज तपाईँलाई एउटा प्रश्न छ, तपाईँले के गर्दै हुनुहुन्छ? प्रभु येशूले त हामीलाई जाऊ भनेर त भन्नुभएको छ, तपाईँले हामीले के गरिरहेको छ? अनि आज प्रश्न यो सबैजनाको लागि हो, के तपाईँ र मेरो जवाब चाहिँ म परमेश्वरको राज्यको लागि कार्य गर्दैछु भन्ने कुरा जवाब हुन्छ त भन्ने प्रश्न आज तपाईँ छ। अनि कतिचोटि हामीले हेर्ने हो भने यद्यपि तपाईँ शिक्षक हुनुभएको होस् अथवा तपाईँ डाक्टर हुनुहुन्छ कि इन्जिनियर हुनुहुन्छ, कुनै पनि पेसासँग आबद्ध व्यक्ति हुनुहुन्छ, के तपाईँ भन्न सक्नुहुन्छ म परमेश्वरको राज्यको लागि काम गर्दैछु? आज तपाईँ र मेरो काम चाहिँ साँच्चै नै परमेश्वरलाई महिमा दिने प्रकारका कार्य हुन सकेको होस्। अनि विचार गर्नुहोस्, यो कुरा सम्झना गर्नुहोस्, मलाई कसले पठाएको हो भन्ने विषय। अनि हामीले कहिले पनि बिर्सनु हुँदैन हाम्रो सेवा गर्ने कार्यको विषयमा, यद्यपि हामी कुनै पनि पेसा गरेका छौँ। अनि अर्को कुरा, परमेश्वरको महान होइन सेवाको काम चाहिँ एकदम महान, परमेश्वरको काम चाहिँ महान सेवा हो, महान काम हो, त्यसैले हामीले बिर्सनु हुँदैन हामीलाई कसले पठाउनु भयो होइन। हामीलाई ठुलो जिम्मेवारी दिएका छन् प्रियो, ठुलो समर्थ पनि दिएका छन्, त्यही प्रकारले होइन ठुलो समर्थ भएकोले ठुलो जिम्मेवारी पनि हामीले निभाउनु पर्ने हुन्छ, जसको कारणले गर्दा जसले हामीलाई पठाउनु भयो उहाँ ठुलो महान शक्तिशाली परमेश्वर हुनुहुन्छ, जसले हामीलाई चाहिँ महान जिम्मेवारी दिएर उहाँलाई पठाउनु भएको छ, जिम्मा दिनुभएको छ। अनि यति मात्र नभएर है हामीले उहाँले दिनुभएको जिम्मा सिद्ध्याउन पनि आवश्यक छ। कुनै पनि काम सुरु गर्न चाहिँ एकदम सजिलो छ, सिद्ध्याउन चाहिँ एकदम गाह्रो हुन्छन्। तर एउटा कुरा हामीले हेर्ने हो भने सुरु जसरी हामी सुरुवात गर्छौँ अनि जसरी हामीले त्यसलाई सिद्ध्याउने पनि उद्देश्य राखेर हामी अघि बढ्न आवश्यक छ। जसरी प्रभु येशू चाहिँ हाम्रो विश्वासको सुरुवात गर्ने हुनुहुन्छ, त्यसरी नै हाम्रो विश्वासको अन्त्य गर्ने पनि उहाँ हुनुहुन्छ। त्यही भएर उहाँको सहायतामा आज हामीले हाम्रो कामहरूलाई सिद्ध्याउन जरुरी छ प्रिय। सुरु गर्नु मात्रै महत्वपूर्ण होइन, हामी विश्वास गर्छौँ है, हामी सबैजना हामी विश्वास गर्छौँ परमेश्वरले हाम्रो काम सिद्ध्याउनका लागि उहाँले सहायता गर्नुहुन्छ। अनि हामीले हेर्ने हो भने किनभने यी सम्पूर्ण काम चाहिँ मानवीय काम चाहिँ होइन, मानिसले दिएको जिम्मा पनि होइन, तर यो सम्पूर्ण काम चाहिँ परमेश्वरबाट आएको भन्ने कुरा हामीले स्मरण गर्न आवश्यक छ प्रिय। अनि उहाँले हामीलाई आफ्नो पवित्र आत्माको वरदानहरूद्वारा उहाँको इच्छा अनुसार हामीलाई काम सिद्ध्याउनलाई सहायता गर्नुहुन्छ। त्यही भएर प्रार्थना गरौँ प्रिय, तपाईँ र म यही प्रकारले हे परमेश्वर तपाईँको राज्यको महिमाको मा आज तपाईँको काम सिद्ध्याउनुहोस्, हाम्रो जीवनबाट तपाईँले काम सिद्ध्याउने काम गर्नुहोस्, ठूलो जागृति नेपालमा ल्याउनुहोस् भनेर आज हाम्रो प्रार्थना हुन जरुरी छ प्रिय। यसै गरी 35 पदमा तपाईँहरूको लागि पढिदिन चाहन्छु, यहाँ भन्दछ के तिमीहरू भन्दैनौ अझै 4 महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ, म तिमीहरूलाई भन्दछु आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रिय, प्रभु येशूले भन्नुहुन्छ के तिमीहरू भन्दैनौ अझै 4 महिना छ त्यसपछि कटनी। हामी यहाँ हेर्ने हो भने प्रभु येशूले चेलाहरूको विचारहरू प्रकट गर्नुभएको छ होइन, चेलाहरूले भन्थे हो 4 महिना अझै बाँकी छ त्यसपछि गएर कटनी आउँछ। हामीले हेर्ने हो भने हो साँच्चै नै एउटा बाली लगाइसकेपछि लगभग 4 महिना लाग्छ कटनी गर्नको लागि, त्यो चाहिँ एउटा भौतिक प्रकारको कटनीको विषयमा हामी हेर्न सक्छौँ। तर यहाँ येशू ख्रीष्टले चाहिँ यो कुरा आत्मिक कटनीको विषयमा चर्चा गर्दै हुनुहुन्छन्। अनि केही घण्टा अघि प्रभु येशूले चाहिँ उहाँ मसिहा हुनुहुन्छ भन्ने विषयमा सामरी स्त्रीलाई प्रकट गर्नुभएको छ, जसले चाहिँ हामीले हेर्ने हो भने सहरका सम्पूर्ण मानिसहरूलाई यसको विषयमा व्यक्त गर्छन् उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर। अनि हामीले हेर्ने हो भने परमेश्वरको राज्य चाहिँ भौतिक
होइन रोप्ने कुरा बाली लाउने कुरा जस्तो चाहिँ होइन, तर यो चाहिँ हामीले हेर्ने हो भने परमेश्वरको राज्यको काम चाहिँ फरक प्रकारको, चार महिनै लाग्छ भन्ने छैन प्रिय, यहाँ तपाईँ देख्न सक्नुहुन्छ है जसरी यहाँ व्यक्त गरिएको छ है। अनि हामीले हेर्ने हो भने यो हामीहरूको लागि ठूलो उत्साहको कुरा हो प्रिय, जब हामीले परमेश्वरको कुराहरू बाँड्छौँ, परमेश्वरको बिउहरू छर्छौँ, हामी जान्दैनौँ प्रिय कतिचोटि चाँडै पनि कतिचोटि ढिलै पनि चार महिनै भएन भन्ने कुरा चाहिँ छैन, तर कतिजना मानिसहरूले भन्छ सायद अलिक पछि, हरेक कुरा हरेकचोटि पछि भन्ने कुराहरू हुँदैन, त्यो कुनै पनि निश्चित एउटा समय छैन, तर परमेश्वरको समयमा हामीले जहिले पनि कटनी गर्ने गर्दछ। त्यही भएर प्रार्थना गरेर प्रयोग तपाईँ र म आज उहाँले हाम्रो सेवाहरूमा कटनीको समय छिटो दिनुभएको होस्, ताकि हामीले कटनीका फलहरू राम्रोसँगले प्राप्त गर्न सकौँ। प्रभु येशूले अर्को कुरा भन्नुहुन्छ, लिएर आफ्नो आँखा उचाल त्यो खेतबारीमा हेर है, त्यो खेतहरू चाहिँ पाकिसकेको छ, कटनीको बेला आइसकेको छ। अब यहाँ हामीले के हेर्न सक्छौँ भने चाहिँ यो खेतबारी चाहिँ तयार भएको थियो कटनीको लागि, अनि हामीले मानिसहरू चाहिँ क्रिस कहाँ आउँदै थियो भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामीले हेर्ने भने जुन मानिसहरू चाहिँ त्यति बेलाको समाजमा यहुदीहरूको निम्ति चाहिँ उनीहरू चाहिँ अन्य जाति भनेर उनीहरूलाई चिनिन्थ्यो, तल्लो जाति भनेर उनीहरूलाई चिनिन्थ्यो, उनीहरूमा बहिष्कृत भएको जाति, अशुद्ध जाति, तिनीहरूको भूमिहरूमा पनि नजाने जातिहरूले चाहिँ अब तपाईँले देख्न सक्नुहुन्छ, उनीहरूले चाहिँ परमेश्वरको विषयमा चासो राखेको तपाईँले देख्न सक्नुहुन्छ। कुनै कुराले पनि उनीहरूलाई येशूका आउनका निम्ति रोकिरहेको थिएन, त्यही प्रकारले आज तपाईँ र मलाई पनि कुनै कुराले पनि येशूका आउनको लागि नरोकेको होस् प्रिय। प्रभु येशूले होइन यहाँ भन्नुहुन्छ है, खेत बाली प्रशस्त छ तर खेतालाहरूको कमी छ, त्यही भएको कारणले गर्दा हामीले प्रार्थना गर्न आवश्यक छ त्यो कटनीको परमेश्वरलाई, ताकि उहाँले आफ्नो खेतालाहरू पठाउनु भएको होस्। अहिले पनि हामी नेपालमा हेर्ने हो भने धेरैभन्दा धेरै मानिसहरू है, धेरैभन्दा धेरै मानिसहरूले परमेश्वरलाई खोज्दैछन्, साँचो परमेश्वर कहाँ हुनुहुन्छ भनेर खोज्दैछन्। अनि आज तपाईँ र म प्रिय परमेश्वरको राज्यको काम गर्न जान आवश्यक छ। यसै गरी 36 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यहाँ 36 पदले यसरी भन्दछ, जसले बाली काट्छ त्यसले ज्याला पाउँछ र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एक साथ रमाउँछन् भनेर भन्दछ। यहाँ हामी हेर्ने हो भने हरेक मानिसलाई ज्याला मनपर्छ प्रिय है, अनि छर्ने काम चाहिँ अलिकति गाह्रो हुन्छ काट्ने कामहरूभन्दा, अनि काट्ने काम चाहिँ कतिचोटि आनन्दमय हुन्छ प्रिय, किनभने हाम्रो आँखाकै अगाडि त्यहाँ ज्याला हुन्छन्, आँखाकै अगाडि परिणामहरू हुन्छन्, फलहरू हुन्छन्। कतिचोटि हामीले हेर्ने के गर्दछ भन्छ, जसले कटनी गर्छन् उनीहरूले चाहिँ होइन उनीहरूले ज्याला पनि पाउँछन्। अनि यसले के भन्दैन भने कस्तो प्रकारको कटनी भन्ने कुरा, कस्तो प्रकारको ज्यालाको कुरा गर्दैन, तर जहिले पनि ज्याला चाहिँ असलै हुन्छ प्रिय। ज्याला भन्ने कुरा सबैलाई मनपर्छ, त्यही भएको कारणले गर्दा, त्यही भएको कारण जहिले पनि हामी तयार हुन आवश्यक छ, र कटनीको लागि हामी विश्वास गर्न आवश्यक छ। अनि कटनी चाहिँ जहिले पनि होइन खेत जहिले पनि तयार छ भन्ने विषयमा, अनि ओ ज्याला जहिले राम्रो हुन्छ, यो कुरा नबिर्सिकन हामी अघि बढ्न आवश्यक छ। अनि अर्को कुरा, हामीले ज्याला पाउँछौँ भनेर हामीले जान पनि आवश्यक छ है, जसरी परमेश्वरले यहाँ भन्नुभएको छ। अनि अर्को कुरामा हामीले हेर्ने हो भने, अनि हामीले फलहरू पनि बटल्छौँ भने अनन्तको लागि, जुन अनन्त जीवनको लागि फलहरू प्राप्त गर्छौँ भनेर भन्दछ। अनि परमेश्वरको राज्यको काम चाहिँ हामीले हेर्ने हो भने यो चाहिँ एउटा क्षणिक काम पनि होइन, अस्थायी काम पनि होइन, तर उहाँले दिनुहुने जुन ज्याला छ त्यो चाहिँ अनन्तसम्मको लागि हो। पृथ्वीको ज्याला चाहिँ हामीले महिना दिनसम्म सायद त्यो उपभोग गर्न सक्छौँ अनि सिद्धिन्छन्, तर स्वर्गीय ज्याला चाहिँ त्यो अनन्तसम्म भइरहन्छन्, हामीहरूको लागि प्राप्त भइरहेको हुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि स्वर्गीय बिउहरू चाहिँ जुन हामी छर्ने कामहरू गर्छौँ, अनि हामीले हेर्ने हो भने त्यति धेरै पृथ्वीमा भएका भौतिक पृथ्वी संसारको बिउहरू चाहिँ त्यति आनन्दमय नहोला, तर हामीले के हेर्ने हो भने यद्यपि यो कतिचोटि कठिन भए तापनि स्वर्गीय
बिउहरू छर्दाखेरि चाहिँ यो चाहिँ आनन्दमय कुराहरू हुन्छ र यो सजिलो पनि हुन्छ किनभने परमेश्वर स्वयंले हामीलाई सहायता गर्नुहुन्छ। र अर्को कुरा यो चाहिँ आनन्द भएको कारणले गर्दा अनि यो आनन्द हाम्रो हृदयमा उहाँले हालिदिनुहुन्छ अनि यद्यपि त्यहाँ कठिनाईको कुराहरू हुन्छ, यद्यपि त्यहाँनिर इन्कार गरिने कुरा हुन्छ, परमेश्वरको सुसन्देश सुनाउँदाखेरि कतिचोटि कठिनाईको कुराहरू आउँछ, कतिजना अप्ठ्यारो कुराहरू आउँछ, मान्छेले इन्कार गरिरहेको हुन्छ, तर परमेश्वरले हाम्रो भित्री हृदयमा त्यो आनन्द र शान्ति उहाँले हालिदिने कार्य गर्नुहुन्छ। 37 पद म तपाईँहरूको निम्ति म पढिदिन चाहन्छु। यहाँ यसरी भन्दा 37 पदमा, किनकि एकजनाले छर्छ र अर्कोले कटनी गर्छ भन्ने वचन यसैमा सत्य हुन्छ, होइन? यहाँ जसरी लेखिएको छ, होइन, एकजनाले छर्छ र अर्कोले कटनी गर्छ भनेर भन्दछ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ, होइन, एउटा छर्ने एउटा यो प्रकारको भनाएको कुराहरू छ, जुन कुरा यही अध्यायमा तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले छर्ने काम गर्नुभयो र सामरी स्त्रीको जीवनमा त्यो उसको हृदयमा त्यो प्रकारको हामीले हेर्ने भने कटनी उसको हृदयमा त्यो कुराहरू व्यक्त भएको छन्, होइन? अनि सामरी स्त्रीले त्यो विश्वास गरेका छन् अनि सामरी स्त्रीले पनि गएर त्यहाँ सहरका सबै मानिसहरूलाई भनेका छन्। सबै मानिसहरू प्रभु येशू कहाँ आउँदैछन् अनि अब प्रभु येशूका चेलाहरूले चाहिँ कटनी गाड्ने काम गरेको हामी हेर्न सक्छौ। यहाँ हामीले के कुरा देख्न सक्छौ भने दुवै छर्ने र कटनी गर्ने आनन्द मनाउने छन् भन्ने कुरा हामी हेर्न सक्छौ, किनभने त्यो फलको कारणले गर्दा। यो पदले भने जस्तै दुई प्रकारको कामदारहरू छन्, यहाँ छर्ने व्यक्ति, कटनी गर्ने व्यक्ति, अनि दुवै कामदारहरू चाहिँ महत्वपूर्ण छ प्रिय। हो, म छर्ने मात्रै काम गर्छु होइन, किनभने यो महत्वपूर्ण छ त्यो भन्न मिल्दैन प्रिय। म कटनी गर्ने मात्रै काम गर्छु किनभने यो महत्वपूर्ण छ होइन प्रिय, हामीले दुवै काम गर्न आवश्यक छ धेरैभन्दा धेरैचोटि प्रिय। है, हामीले जस्तो अवस्था अनुसार तपाईँ र मैले काम गर्न आवश्यक छ। अनि यदि यहाँ त्यहाँ छर्ने मान्छे नभइदिएको कटनी गर्ने त्यहाँ हुँदैन थियो प्रिय, होइन? त्यस्तै प्रकारले गर्दाखेरि यदि कटनी गर्ने मान्छे नभइदिएको भए छर्नेले पनि छर्यो तर त्यो त्यति बाली त्यत्तिकै जाँदा थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। त्यही भएको कारणले गर्दा दुवै काम महत्वपूर्ण छ, है? अनि दुवै कामलाई प्राथमिकता दिन आवश्यक छ प्रिय। अनि अर्को कुरा यहाँ हामीले हेर्ने हो भने कतिचोटि जुन व्यक्तिले छरेका हुन्छ त्यही व्यक्तिले नै कटनी गरेको पनि हामी देख्दछौँ। यो पनि एउटा राम्रो कुरा हो। अनि यो सधैँभरि एकजनाले छर्छ अर्कोले कटनी गर्छ भन्ने हुँदैन प्रिय। अनि कतिचोटि हामी के देख्न सक्छौँ भने अनि कतिचोटि हामीले छर्ने मान्छेले नै कटनी गरेको कुरा हामी देख्दछौँ। अनि त्यही भएको कारणले गर्दा हामीले अनन्तको कुराहरू छरौँ मानिसहरूको हृदयमा ताकि हामीले अनन्तको कुराहरू मानिसहरूको जीवनबाट कटनी गर्न सकौँ। यो पदहरूले के भन्दैन भन्छ हामीले हेर्ने भने छर्ने चाहिँ महान हो र कटनी गर्ने चाहिँ अलिक सानो हो, कटनी गर्ने महान हो र छर्ने चाहिँ अलिकता कम हो, यो कुरा त्यसको प्रकारले भन्दैनन्। कुनै काम पनि ठुलो सानो हुँदैन भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यो चाहिँ हामीहरूको लागि ठुलो उत्साहको कुरा हो। दुवै प्रकारको काम महत्वपूर्ण छ, त्यही भएको कारणले गर्दा इमानदारीपूर्वक परमेश्वरको खेतमा परमेश्वरको राज्यमा उहाँको काम गर्ने, होइन, छर्ने काम काट्ने काम हामी गरौँ। हाम्रो हरेक परिस्थितिले हामीलाई कुनै पनि कुनै व्यक्तिले कहिले पनि प्रभुको वचन सुनेको छैन भने त्यही पनि सुनौ, कुनै व्यक्तिले अब आज प्रभुको वचन सुनेर उहाँलाई ग्रहण गर्न चाहन्छ भने त्यही पनि प्रभुको कुराहरू सुनौ। अनि हामी दुवै कुराको लागि दुवै प्रकारको कार्य गर्नको लागि हामीले तयार हुन आवश्यक छ। यसै गरी 38 पद हामी हेरौँ। यहाँ 38 पदले भन्दछ, मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाए जहाँ तिमीहरूले परिश्रम गरेका छैनौ, अरूहरूले परिश्रम गरेका छन् र तिनीहरूले परिश्रमका फल तिमीहरूले पाएका छौ, तिनीहरूको परिश्रमको फल तिमीहरूले पाएका छौ। यहाँ यो प्रकारले भनिएको छ। यहाँ हामी हेर्ने हो भने प्रभु येशूले भन्नुहुन्छ, म तिमीहरूलाई कटनी गर्न पठाउँछु। यो कुरा बुझ्नुहोस्, हामीलाई यहाँ चेलाहरूलाई कसले कटनी गर्न पठाए? त्यही चेलाहरूलाई जसले कटनी गर्न पठाए त्यही परमेश्वरले हामीलाई पनि कटनी गर्न पठाउनु भएको छ, होइन? परमेश्वरको कुराहरू छर्नलाई पठाउनु भएको छ। त्यही प्रकारले हामीले हेर्ने यो कुरा सम्झना राखौँ, हामीलाई कसले पठाए? येशू ख्रीष्टले सारा संसारका मानिसहरू कहाँ सुसमाचार सुनाउन भनेर हामीलाई आज्ञा गर्नुभएको छ। अनि हामीले हेर्ने हो भने
त्यो कटनी गर्न पठाएको छ। अनि अर्को कुरा यहाँ हामी हेर्न सक्छौ के भन्छन् भने त्यहाँ धेरै त्यस्ता ठाउँहरू छन्, मानिसहरू छन् जसले सुसमाचार अगाडिदेखि नै सुनेको थिए तर उनीहरूले येशू ख्रीष्टलाई स्वीकार गरेको थिएन आफ्नो जीवनमा। त्यही भएको कारणले गर्दा पवित्र आत्माको शक्तिमा आज हामीले है सुसमाचार सुनाउन कार्य गरौं ताकि उनीहरूले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्न सकेको होस्। अनि हामी देख्न सक्छौ यहाँ छर्ने काम कटनी काम दुवै चाहिँ एउटा परिश्रम गर्ने कुराहरू हो। अनि कटनी गर्ने काम चाहिँ यो पनि एउटा परिश्रम गर्ने कुरा हो जहाँ चाहिँ अनि कुनै कुरा पनि नगरिकन बस्नु चाहिँ आज हामीले हेर्ने हो भने परमेश्वरको सुसमाचार नसुनाउनु चाहिँ आज त्यो चाहिँ असल होइन। त्यत्तिकै मानिसहरू चाहिँ प्रभु येशूको कुरा सुन्दैनन्, प्रिय आफै सुन्दैनन् जबसम्म कसैले सुनाउँदैन होइन। कोही व्यक्तिहरू प्रभु येशूको विषयमा तब मात्र सुन्न सक्छन् जब कसैले सुनाउँछन् है। आज मानिसहरूले कसरी विश्वास गर्ने त है, यदि विश्वास परमेश्वरको वचन नै प्रचार गरिँदैन भने आज कसरी विश्वास गर्ने? अनि हामीलाई थाहा छ विश्वास चाहिँ सुनाइबाट आउँछ त्यही भएको कारणले गर्दा। अनि हामीले हेर्ने उनीहरूलाई प्रभु येशूका ल्याउन जरुरी छ, एकदम परिश्रम गरेर यो कुरा गर्न आवश्यक छ। यो धेरै महत्वपूर्ण छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो सारा संसारमा जाऊ होइन। त्यही भएको कारणले गर्दा आज तपाईँ र म पनि जान आवश्यक छ। त्यहाँ प्रशस्त प्रकारका बालीहरू छन् जहाँ हामीले हेर्ने हो भने कामदारहरू चाहिँ एकदम थोरै छन्। त्यही भएको कारणले गर्दा हामी तयार हुन आवश्यक छ उहाँको खेतको काम गर्नको लागि, गम्भीर हुन आवश्यक छ परमेश्वरको सेवाको कुराहरूको लागि। जसरी परमेश्वरले हामीलाई भन्नुभयो, परमेश्वरले मानिसहरूको वास्ता गर्नुहुन्छ, उहाँले जाऊ भनेर भन्नुहुन्छ। अनि आज तपाईँलाई प्रश्न छ के तपाईँ परमेश्वरले मानिसहरूको वास्ता गरे जस्तै तपाईँ पनि मानिसहरूको वास्ता गर्नुहुन्छ त भन्ने कुरा प्रश्न छ आज। हजुर, यहाँ हामीले हेर्ने प्रभु येशू जब यस संसारमा हुनुहुन्थ्यो उहाँले सकभर धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्वरको राज्यको सन्देश सुनाउनु भयो। त्यही प्रकारले उहाँले आज हामीलाई भन्नुहुन्छ जाओ, म तिमीहरूलाई, म अहिले तिमीहरूको साथमा छैन तर म तिमीहरूलाई म जस्तै पवित्र आत्मा तिमीहरू माथि खन्याउनेछु, तिमीहरूले शक्ति पाउनेछौ र मेरो साक्षी होइन सारा यरुसलेममा, यहुदियामा, सामारियामा, सबै ठाउँमा तिमीले साधन जगतको अन्त्यसम्म मेरो सन्देश, मेरो साक्षी दिनेछौ। अनि आज प्रिय तपाईँ र मलाई पनि परमेश्वरले त्यही आत्मा हामीलाई दिनुभएको छ, त्यही प्रकारको पवित्र आत्मा शक्ति दिनुभएको छ। अनि आज तपाईँ र मैले सुनाउन जरुरी छ प्रिय, आज थुप्रो यो फसलहरू प्रशस्त छन्, आज फसल कटनी गर्ने मानिसहरू आज परमेश्वरलाई चाहिएको छ प्रिय। अनि आज तपाईँ र म यदि फसलको परमेश्वरको सेवा गर्न चाहन्छ भने, सबैभन्दा ठूलो काम गर्न चाहनुहुन्छ भने, जुन परमेश्वरको काम हो त्योभन्दा आनन्दमय काम, त्योभन्दा शान्तिको कामहरू संसारमा कुनै पनि छैन प्रिय। अनि त्योभन्दा अनन्तको ज्याला प्राप्त गर्ने त्यो काम त्यो केही पनि छैन प्रिय, कहीँ पनि छैन प्रिय। अनि आज तपाईँलाई म उत्साह दिन चाहन्छु हे प्रिय। अनि आज यो पाठहरूबाट तपाईँले सुन्नुभएको कुराहरू तपाईँको हृदयमा रहोस् भनेर होइन, हृदयमा रहेको होस् यो कुराहरू आज हामीले मनन गरौँ प्रिय, विचार गरौँ यसको विषयमा। तपाईँ कसको सेवा गर्दै हुनुहुन्छ, तपाईँ कसको परिश्रम गर्दै हुनुहुन्छ, कुन ज्यालाको तपाईँले आशा गर्नुहुन्छ प्रिय? चाहे हामीले जुनै सुकै पेसा गरे पनि परमेश्वरको सेवा गरे जस्तै आज हामीले सेवा गर्न आवश्यक छ प्रिय। हामी प्रार्थना गरौँ। हे परमेश्वर, तपाईँलाई धन्यवाद चढाउँछौँ तपाईँले दिनुभएको यो वचनको खण्डको लागि। धन्यवाद प्रभु, हामी तपाईँको सेवक हुन चाहन्छौँ, तपाईँको राज्यको निम्ति काम गर्न चाहन्छौँ। तपाईँले भन्नुभयो जसरी मेरो भोजन परमेश्वरको इच्छा पूरा गर्नु, उहाँले पठाएको कामहरू, उहाँले दिनुभएको कामहरू पूरा गर्नु, अनि अर्को कुरा उहाँको राज्यको निम्ति काम गर्नु हो। त्यसरी प्रभु आज तपाईँको सेवा गर्नलाई हामीलाई सहायता गर्नुहोस्, आशीर्वाद गर्नुहोस्। मानिसहरूसँग प्रभु कसरी हुन्छ प्रभु, आज मानिसलाई तपाईँतिर डोरियाउनको लागि प्रभु हामीलाई सहायता गर्नुहोस्, पवित्र आत्माको शक्तिमा काम गर्नलाई सहायता गर्नुहोस्। धन्यवाद, हाम्रो बिन्ती सुनिदिनु भएको छ, आशीर्वाद माग्छौ येशूको नाउँमा, आमेन। यसै गरी एप्रियाउ हाम्रो विषयमा अथवा हामीसँग संगत गर्न चाहनुहुन्छ भने, कतिजनाले संगति पाउनु भएको छैन भने हाम्रो संगतिमा तपाईँ सहभागी हुन सक्नुहुन्छ। हाम्रो फोन नम्बर यस प्रकार छन् 98421 34370। फेरि पनि भन्न चाहन्छु 98421 34370। हस्त, जय मसीह, फेरि भेटौँला।

आदरणीय श्रोता जय मसी नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टे भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टे भजनबाट आजको कार्यक्रमलाई शुरू गर्नेछौं।

आदरणीय श्रोता, यो मिठो क्रिस्टी भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ, संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ। आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ। आशिष।

0: सरोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा क्रिस्टियनानो अभिवादन, जय मसीह, साथै नमस्कार। आउनुहोस्, आज हामी परमेश्वरको वचन सुन्न गइराखेका छौं र म परमेश्वरलाई धेरै धन्यवाद दिन्छु आज फेरि यहाँहरूको अगाडि परमेश्वरको वचनको सेवा लिएर आउन पाएकोमा। हामी छोटो प्रार्थना गर्नेछौं र बाइबली खण्ड आजको लागि हामी पढ्नेछौं, त्यसपछि प्रभुको वचनमा हामी प्रवेश गर्नेछौ। सर्वशक्तिमान जीवित परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौ आजको दिनको लागि, आजको समयको लागि, र विशेष गरी यो रेडियो सेट अगाडि तपाईँको जीवित वचन हामी सुन्न गइराखेका छौं। परमेश्वर बुवा, तपाईँ हामीसँग बोल्नुहोस् र तपाईँ परमेश्वर महिमित हुनुहोस्। तपाईँको यो सम्पूर्ण वचनको भागलाई तपाईँको हातमा राख्दछौ। सुन्ने हामी सबैको हृदयका कानहरूलाई खोलिदिनुहोस् र वचन प्रचार गर्नमा आफैलाई पनि सहायता गर्नुहोस्। बिन्ती चढाउँछु यीशु प्रभुको नाममा, आमेन। आदरणीय श्रोता, यहाँलाई परमेश्वरको वचनको यस श्रृंखलामा पुनः स्वागत गर्न चाहन्छु र आजको वचनको खण्ड हामी पढ्नेछौ यो रोमीको पत्र 3:9-18। हामी पढ्नेछौ, यहाँ लेखिएको छ, उसो भए के हामी यहुदीहरू अब अझ असल छौ? त अवश्य छैनौ, किनकि सबै मानिस यहुदी र अन्य जातिहरू दुवै पापको वशमा छन् भने मैले दोष लगाइसकेको छु। जसो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, यी सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकाममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन, तिनीहरूका खोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्, सर्पको विष तिनीहरूका ओठमा छ, तिनीहरूका मुख सराप र तिता कुराले भरिएका हुन्छन्, तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्, विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन् र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्, तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन। अब हामी जान्दछौ, जे जति व्यवस्थाले भन्छ, व्यवस्था मुनि हुनेहरूलाई जे नै भन्छ, कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाबदेही होस्। यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यसकारण किनकि परमेश्वर एउटै हुनुहुन्छ, उहाँले खतनावाललाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकाहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ। तब हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने कदाचित होइन, बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्दछौ। आमेन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो कुरा पूरा गर्नुभयो। आमेन। त्यो मानिस धन्यको हो जसको पापको लेखा परम प्रभुले लिनुहुन्न। आमेन। प्रिय प्रभुका जनहरू, आदरणीय श्रोताहरू, यहाँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। आजको वचनको शीर्षक छ, परमेश्वरका पुत्र येशू ख्रीष्टमा गरेको विश्वासद्वारा मानिस धर्मी ठहरिन सक्छ, अर्थात ऊ दोष मुक्त हुन सक्छ। मानिसको उद्धार गर्ने काममा परमेश्वरको कुनै एउटा ठूलो समस्या के थियो भने, पापीलाई उसको पाप माफ नगरेर उसलाई निर्दोष साबित नगरी निर्दोष ठहराउने, अर्थात उसले एउटा पापी मानिसले गरेका सात पापहरू दोषहरू पूर्ण रूपमा क्षमा दिने परमेश्वरको निम्ति ठूलो चुनौती थियो। परमेश्वरले न्यायको मामिलामा सम्झौता गर्न सक्नु भएन, अर्थात पापलाई हल्कासँग परमेश्वर लिनु भएन, उहाँले पापलाई सिरियसली लिनुभयो, गम्भीरतापूर्वक लिनुभयो। यसकारण परमेश्वरले एउटा मानिसमा भएको पापको दोषबाट पूर्ण रूपमा मुक्ति र उद्धार गर्नको लागि परमेश्वरले ठूलो योजना गर्नुभयो, अनि त्यो योजना चाहिँ हो उहाँको एकलौटे पुत्र प्रभु येशू ख्रीष्टलाई यो संसारमा उहाँले पठाउनु भयो। कानून र न्याय अनुसार प्रत्येक पापको निम्ति मृत्युदण्ड अनिवार्य हुन्छ, यो त हामी सबैलाई थाहा छ। यदि कसैले बदमास गरेको छ, कुनै गैर कानूनी काम गरेको छ भने उसलाई त्यसको सजाय हुन्छ, मान्छेले यति हुन्छ कि मृत्युदण्डसम्मको सजाय भोग्नु पर्छ। एजकिएलको पुस्तक 18:4 हामीले पढ्यो भने धर्मशास्त्र बाइबलले के बताउँछ भने, जुन प्राणीले पाप गर्छ त्यही मर्छ, जसले अमिलो खान्छ उसैको दाँत कुडिन्छ भने चाहिँ पुरानो नियममा चाहिँ जुन प्राणीले पाप गर्छ त्यो मर्छ, त्यस्तै गरेर मानिसहरू जाति पनि पापमा परेको कारणले पापले चाहिँ मान्छेलाई मृत्यु दिइराखेको थियो, मानिस एक दिन मर्छ। मृत्यु हुन्छ।

0: परमेश्वरको करुणा र प्रेमको खातिर दोषीलाई बचाउन चाहिँ परमेश्वर एकदमै इच्छुक हुनुहुन्थ्यो, लालायित हुनुहुन्थ्यो। मानिसलाई मृत्यु परेको छ, मान्छे चिन्तित छ, मान्छे शोकमा छ, मान्छे चाहिँ निराशमा छ, मान्छेमा कुनै आशा छैन, यसकारण त्यो सम्पूर्ण कुराबाट परमेश्वरले मानिसलाई बचाउने इच्छा गर्नुभयो। आदरणीय श्रोता, हामी हाम्रै कामले हाम्रो आफ्नै प्रयासले हामी धर्मी ठरिन सक्दैनौ। मानिसको न्यायालयमा न्यायकर्ताले धर्मीलाई निर्दोष साबित गर्छ तथा दुष्टलाई अपराधी घोषणा गर्छ। व्यवस्थाको पत्र 25:1 के भन्छ भने, तब तिनीहरूले धर्मी मानिसलाई निर्दोष साबित गर्नेछन् अनि दुष्टलाई अपराधी घोषणा गर्नेछन्। परमेश्वरले दोषीलाई निर्दोष साबित गर्न इन्कार गर्नुहुन्छ। प्रस्थान 23:7 पदमा लेखिएको छ, दुष्टलाई म कहिले निर्दोष ठहराउने छैन। आदरणीय श्रोता, परमेश्वरले दुष्टलाई दुष्ट नै भन्नुहुन्छ, दोषीलाई दोषी नै भन्नुहुन्छ, त्यतिकै उहाँले चित्तलाई असल भन्नुहुन्न। परमेश्वरले न्यायलाई विकृत बनाउने मानव न्यायकर्तामाथि न्याय गर्नुहुनेछ। यसायाको पुस्तक 5:22-23 पदमा यसरी लेखिएको छ, धिक्कार तिनीहरूलाई जसले घुस लिएर दुष्टहरूलाई निर्दोष ठहराउँछन्। हामी यहाँनिर देख्न पाउँछौ आदरणीय श्रोता, कि निर्दोषहरूलाई चाहिँ दोषी ठहराउँछ। संसारमा यस्तो चलन छ, तर परमेश्वर यी कुरालाई घृणा गर्नुहुन्छ। लुकाको सुसमाचार 6:15 पदले भन्छ, फरिसीहरूले आफैलाई परमेश्वरका अघि निर्दोष साबित गर्दा यीशुले तिनीहरूलाई रद्द गर्नुहुन्छ। हामीलाई थाहा छ प्रभु येशु ख्रीष्टको समयमा पनि फरिसीहरूले आफूलाई निर्दोष र परमेश्वरका मानिस र उहाँको नजिक बस्ने भनेर आफूलाई दावी गर्थे, तर परमेश्वरले उनीहरूलाई रद्द गर्नुभयो। रोमी 2:13 पदमा भएको व्यवस्थाले भन्छ, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछ। व्यवस्था पालन गरेर पुरानो नियममा मान्छे धर्मी ठहरिने व्यवस्था गरिएको थियो, तर नयाँ नियममा त्यस्तो छैन। तर त्रिएक परमेश्वर अघि रहेको प्रश्न चाहिँ के थियो भन्दा, कुन मानिसले व्यवस्थालाई सिधुतासित पालन गर्न सक्छ र? अब नयाँ करारमा भर्खरै हामीले पढेको रोमीको पुस्तक 3:3 चाहिँ, कसले व्यवस्थालाई 100% पूर्ण रूपमा सिद्धतासँग पालन गर्न सक्छ? सक्दैन। उसले चाहिँ 900 व्यवस्था पालन गरेर एउटा मात्रै ऊ चुक्यो भने उसको सारा 900 असल काम चाहिँ फेरि दोषपूर्ण हुन्छ। यसकारण परमेश्वरले त्यो दोषपूर्ण मानवलाई, त्यो चाहिँ दोषी मानिसलाई परमेश्वरले बचाउने इच्छा गर्नुभयो। रोमी 3:23 भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्, अर्थात् परमेश्वरसँग पुग्न सकेका छैनन्। अथवा परमेश्वरले जुन उद्देश्य राखेर अदनको बगैँचामा मानिसलाई सृष्टि गर्नुभयो, त्यो सृष्टिको त्यो मापदण्डमा, त्यो सृष्टिको इच्छामा, त्यो परमेश्वरले बनाउनु भएको पहिलो मानव आदम र हवाको त्यो लेभलमा आजको मानिसहरू पुग्न सक्दैनन्। किनकि ती मानिसहरू चाहिँ पापले गर्दा परमेश्वरदेखि अलग छ। आदरणीय श्रोता, त्यसको समाधान परमेश्वरले गर्नुभयो। त्यसकारण एउटा मानिस पापमा छ, एउटा मानिस अधर्ममा छ, एउटा मानिस दोषी छ, किनकि उसले परमेश्वरको त्यो महान वचनलाई उल्लङ्घन गरेको छ। काम यति जटिल थियो कि परमेश्वरको असीम बुद्धि र अनुग्रहले मात्र यो समस्यालाई, अर्थात् दोषपूर्ण समस्यालाई, मानिसभित्र भएको अपराधलाई, दुष्टतालाई सुल्झाउन सक्ने थियो। त्यसकारण त्यही समाधानको लागि परमेश्वरले एउटा नयाँ योजना बनाउनु भयो, जुन योजनाद्वारा आज मानिस विश्वास गर्छन् भने, यदि मानिसले त्यो कुरालाई आफ्नो हृदयमा स्वीकार गर्छन् भने उनीहरू धर्मी ठहरिन सक्छन्, दोष मुक्त हुन सक्छन्। त्यो चाहिँ हो व्यवस्था अनुसार शुद्धताको जीवन जिउनलाई येशु मानिस आफै अघि सर्नु। येशु ख्रीष्ट चाहिँ मानिस बन्नको लागि अगाडि सर्नु को सर्छ होइन, दुःख कसले उठाउन चाहन्छ? सबैलाई सुख मनपर्छ, सबैलाई राम्रो कुरा मनपर्छ, सजिलो कुरा मनपर्छ, तर प्रभु येशु ख्रीष्टले चाहिँ दुःखलाई रोज्नु भयो। उहाँले त्यो सिद्धताको कुरा हाम्रो जीवनमा ल्याउनको लागि, मानव जातिको जीवनमा ल्याउनको लागि उहाँ मानिसको दुःखको जीवन, मानव जीवन त दुःखको जीवन हो, पीडाको जीवन हो, चिन्ताको जीवन हो। हेर्नुहोस्, आजभोलि मान्छेहरूसँग करोडौं पैसा छ, लाखौं पैसा छ, सुख सुविधा छ, सबै कुरा छ, तैपनि मानिसभित्र शान्ति छैन, मानिसभित्र आशा छैन, मान्छेभित्र सन्तुष्टि छैन। किन? मानिस चाहिँ दोष मुक्त हुन सकेको छैन। यसरी धार्मिकता हासिल गरेर विश्वासीहरूलाई त्यो उपहारको रूपमा दिनु चाहिँ उहाँले आफैलाई स्वयं सेवकको रूपमा, सर्भेन्टको रूपमा यो संसारमा पठाउनु भयो अथवा आउनु भयो येशु ख्रीष्ट। त्यसकारण परमेश्वरको समाधान चाहिँ एउटा मान्छेलाई धर्मी बनाउनु, एउटा मान्छेलाई दोषमुक्त बनाउनु हो। आदरणीय श्रोता, यदि तपाईँ र म पनि दोषमुक्त हुन चाहन्छौ, धर्मी ठहरिन चाहन्छौ भने प्रभु येशु ख्रीष्टमाथि विश्वास गर्नुपर्छ। अब दोषमुक्तको कुरा आउँछ। दोषमुक्त, दोष भनेको कुनै पनि कुराको तपाईँ र मलाई आक्षेप लाग्नु, कुनै पनि कुराको दाग लाग्नु। बाइबलमा लेखिएको छ, त्योबाट हामी मुक्त हुनुपर्छ। त्यसको लागि परमेश्वरले सुन्दर योजना राखिदिनु भएको छ, समाधान राखिदिनु भएको छ। दोष मुक्त हुनु भनेको चाहिँ परमेश्वरको अघि धर्मी ठहरिनु हो। पापीले यीशुको धार्मिकतालाई ओढ्छ, एकजना पापी मानिसले यीशुको धार्मिकतालाई ओढ्छ र परमेश्वरले उसलाई ख्रिस्टको धार्मिकतामा सिद्ध देख्नुहुन्छ। हालेलुया! परमेश्वरले उसलाई ख्रिस्टको धार्मिकतामा सिद्ध देख्नुहुन्छ। कति राम्रो कुरा छ! दोष मुक्त भनेको चाहिँ परमेश्वरको नजरमा, ईश्वरको दृष्टिमा, सृष्टिकर्ता परमेश्वरको दृष्टिमा धर्मी ठहरिनु। तिमी ठिक छौ, तिमीमा कुनै खोट छैन, तिम्रो अपराधहरू क्षमा भएको छ, तिमी अब दोषी छैनौ, तिमी स्वतन्त्र भएका छौ, फुक्का भएका छौ भनेर परमेश्वरले भन्नुहुन्छ। अनि यो चाहिँ हामीले येशूको धार्मिकतालाई ओढ्ने हो र ख्रिस्टको धार्मिकतामा हामी सिद्ध परमेश्वरले देख्नुहुन्छ। अब उसो परमेश्वरले मुक्तिदातामा पापीलाई धर्मी देख्नुहुन्छ। उहाँको अचम्मको व्यक्तित्वमा उल्लुक छ। कति आनन्दको कुरा साधने श्रोता, जतिसुकै पाप हामीको जीवनमा भए तापनि, जतिसुकै अधर्म, जतिसुकै दोष हामीमा भए तापनि, हामीलाई परमेश्वरले मुक्तिदातामा धर्मी देख्नुहुन्छ, यदि हामीले उहाँलाई विश्वास गर्न सक्यौं भने। दोष मुक्त गर्ने काम परमेश्वरको न्याय कार्य हो, जसद्वारा ख्रिस्टमा विश्वास गर्नेहरूलाई उहाँको आँखा अगाडि धर्मी ठहराइन्छ, सम्पूर्ण दोष दण्डबाट स्वतन्त्र गराइन्छ। आदरणीय श्रोता, तपाईँ र मलाई थाहा छ, मानिसहरू स्वतन्त्रताको लागि धेरै कुराहरू गर्छन् र हाम्रै देशमा पनि स्वतन्त्रताको लागि थुप्रै मानिसहरूले आफ्नो ज्यानहरू दिएका छन्, तर पनि मान्छेले साँचो स्वतन्त्रताको अनुभूति गर्न पाएका छैन। आज मानिसहरू यसरी नै पापको बन्धनमा छन्, दुष्टताको बन्धनमा छन्, अपराधिक सोच र दोषी पुना हृदयमा छन्, अशान्तिको मनमा छन्, पीड़ाको मनमा छन्। अनि योबाट आज मानिसलाई मुक्ति र स्वतन्त्रता चाहिएको छ। त्यसको लागि प्रभु येशू ख्रिस्टमाथिको विश्वासले तपाईँ र मलाई स्वतन्त्र बनाउन सक्छ। रोमीको पुस्तक 4:3 भन्छ, किनकि अब्राहमले परमेश्वरमाथि विश्वास गरे र तिनीहरूको निम्ति धार्मिकता गरियो। हामीले अघिल्लो सिरिजमा पनि हेरेका थियौं कि विश्वासद्वारा नै परमेश्वरमा हामी धर्मी ठहरिन सक्छौँ। अब्राहमको पनि यहाँनिर हामी देख्दछौ, जीवनमा उनले विश्वास गरेको कारण उनीको दोषबाट चाहिँ मुक्त भएको कुरा हामी देख्छौ, धार्मिक व्यक्ति भएको कुरा हामी देख्छौ। त्यसकारण दोषमुक्तको जुन विषयवस्तु छ, तपाईँ र मैले चाहिँ ख्रिस्ट येशूमा विश्वास गरेर हामी धर्मी ठहरिन सक्छौ र हाम्रा सबै दोषहरूबाट हामीले मुक्ति पाउन सक्छौ। किनभने पवित्र र धर्मी परमेश्वरका निम्ति पाप क्षमा दिनु सानो कुरा होइन। सत्य के हो भन्ने, परमेश्वर क्षमा दिन अनि अधर्मलाई धोई सफा गर्नुमा आनन्दित हुनुहुन्छ। हालेलुया! परमेश्वरले मानव जातिको लागि सधैँभरि असल सोच राख्नुहुन्छ। मान्छेलाई सुख, शान्ति, आनन्द, खुशी, मिलाप, प्रेम, सद्भावमा जिएको उहाँ देख्न चाहनुहुन्छ। परमेश्वर जुन कुरामा खुसी हुनुहुन्छ, तपाईँ र मैले त्यो कुरालाई जब अँगाल्न सक्छौ, त्यो कुरालाई जब हामी पछ्याउन सक्छौ भने हाम्रो जीवनमा धार्मिकताले राज्य गर्नेछ। परमेश्वरको वचन मिकाको पुस्तक 7:18-19 भन्छ, तपाईँ जस्तो परमेश्वर को छ, जसले अधर्म क्षमा गर्नुहुन्छ, आफ्नो निज धनको बाँकी रहेकाहरूको अपराध छोडिदिनुहुन्छ, उहाँले आफ्नो रिस सधैँसम्मलाई राखी छोड्नुहुन्न, किनकि उहाँ दया गर्न रुचाउनुहुन्छ, उहाँले फर्केर हामीलाई टिठाउनुहुन्छ, उहाँले अपराधलाई कुल्चनुहुन्छ, तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराईमा फालिदिनुहुन्छ। हालेलुया! आदरणीय श्रोता, तपाईँ र ममा भएका दोषहरूलाई, तपाईँ र ममा भएका पापहरूलाई आज फ्याँक्ने व्यक्ति हामीलाई चाहिएको छ। अनि उहाँ हुनुहुन्छ परमेश्वरका एकमात्र पुत्र जीवित येशू ख्रिस्ट। उहाँको वचनले भन्दछ, उहाँले समुद्रको गहिराईमा ती सबै दोषहरूलाई, पापहरूलाई फालिदिनुहुन्छ अनि हामी पक्का हुन्छ। दोषमुक्त हुँदा हाम्रो सबै पापहरूको क्षमा हुन्छ अनि तिनका दोष र दण्ड हटाइन्छन्। हालेलुया! प्रियो, तपाईँ र मलाई कुनै कुराको दोष लागेको छ, कुनै कुराको आरोप लागेको छ, जबसम्म हामी त्योबाट मुक्त भएको कुराको हामी स्वतन्त्रताको महसुस गर्दैनौ, तबसम्म हामीलाई शान्ति चाहिँ हुँदैन। अनि आज परमेश्वरको वचनले भनिराखेको छ, तपाईँ र मेरो जीवनमा जस्तो सुकै पापहरू भए तापनि उहाँले हामीलाई दोषबाट मुक्त गराउनुहुन्छ र दण्डबाट हामीलाई टाढा राख्नुहुन्छ। त्यो जस्तो खुसीको दिन कुन होला? तसर्थ परमेश्वरको वचन प्रेरितको पुस्तक हामीले नयाँ करारमा गएर त्यहाँ हेर्यौं भने पनि हामी के पाउँछौ भन्दा, प्रेरित 13:38-39 भन्छ, यसकारण ए भाइ हो, तपाईँहरूलाई थाहा होस् कि यिनै मानिसहरूद्वारा पाप मोचनको समाचार तपाईँहरूलाई घोषणा गरिएको छ र उहाँबाट नै तपाईँ विश्वास गर्नेहरू जति हरेक सबै कुरामा धार्मिक ठहरिनुहुनेछ। जुन कुरामा मोसाको व्यवस्थाबाट तपाईँहरू धार्मिक ठरिन सक्नु भएको थिएन। पौलले यो कुरालाई जोड दिएर के भन्नुहुन्छ भने ख्रिस्ट येशू नै मानिस जातिको पाप क्षमाको लागि अन्तिम प्रायश्चितको बलिदान हुनुहुन्छ। पाप मोचनको निम्ति उहाँलाई पठाइएको हो। यसकारण जसले उहाँको बलिदानमाथि विश्वास गर्छ, जसले उहाँको धार्मिकतालाई लिने इच्छा गर्छ, त्यो मान्छे चाहिँ परमेश्वरको अगाडि धार्मिक ठहरिन्छ। अनि परमेश्वरले एक दिन सारा संसारको न्याय गर्नुहुन्छ, इन्साफ गर्नुहुन्छ। त्यतिखेर तपाईँहरू म चाहिँ यदि ख्रिस्ट येशूको धार्मिकता उडेका छौँ भने हामी चाहिँ कुनै पनि दोषको हामी भागीदार बन्ने छैनौ, हामीलाई दण्ड मिल्ने छैन, हामीलाई इनाम र आशिष मिल्नेछ। तसर्थ ख्रिस्टको धार्मिकताको आरोपण अर्थात् रोप्ने काम आज तपाईँ मेरो जीवनमा हुन्छ। प्रिय हो, क्षमा गरिएको पापी आफ्नो पुरा दण्ड भोगी झ्यालखानबाट छुटेको त्यो कैदी जस्तो हुँदैन जो भविष्यका अरू दण्डबाट मुक्त भएकै भए तापनि आफ्नो नागरिकताको हकबाट भने वञ्चित भएको हुन्छ। कुनै पनि मान्छेले धेरै समय जेलमा बस्नु पर्यो, कुनै बदमाश काम गर्यो, कारणले गर्दाखेरि उसले जेलको सजाय भोग्यो। जब उसले त्यो पूरा गरेर जेलबाट निस्कन्छ नि, ऊ स्वतन्त्र भएको हुन्छ। तर उसलाई नागरिकताको हक चाहिँ प्राप्त हुनुपर्छ, अनि त्यसबाट चाहिँ उसलाई पूर्ण रूपमा उसले आफ्नो फेरि कामहरू गर्न सक्छ। येशु ख्रिस्त पनि एउटा पापी मानिसले नागरिकताको पूर्ण अधिकार प्राप्त गर्छ जब उसले चाहिँ भन्छ, हे प्रभु, म एक पापी मानिस हुँ, माथि दया गर्नुहोस्, म त तपाईँको नजिक आउन पनि योग्यको छैन, मैले धेरै पाप गरेको छु, मलाई मेरा पापहरूलाई तपाईँले बचाउनको लागि क्षमा दिनको लागि कलवरी क्रुसमा तपाईँ मर्नु भएको हो, म त्यो विश्वास गर्छु भनेर जब त्यो व्यक्तिले प्रभुलाई आफ्नो जीवन सुम्पन्छ, अनि त्यो पापीले चाहिँ ख्रिस्टको नागरिकता प्राप्त गर्छ। रोमीको पुस्तक 3:22 पदले भन्छ, किनभने विश्वासद्वारा येशु ख्रिस्टमा, सुन्नुहोस् है आदरणीय श्रोता, यहाँनिर के भनेको छ भन्दा विश्वासद्वारा येशु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता प्रकट भएको छ। अरू केही गर्नु पर्दैन, यहाँनिर बताइएको छ विश्वासद्वारा नै येशु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि, कुनै एकजना माथि होइन, पैसावाल माथि, राम्रो मान्छेमाथि, गोरो मान्छेमाथि, अग्लो मान्छेमाथि, ठुलो जातको सानो जातको कुरा गरिएको छैन, यहाँ भने सबैजनामाथि यदि परमेश्वरको धार्मिकता चाहिँ प्रकट गरिन्छ, त्यहाँ एउटै कुराको आवश्यक हो, विश्वासद्वारा ख्रिस्ट येशूमा, जसले चाहिँ ख्रिस्टमा भएको धार्मिकता हामीमा रोपिन्छ, प्रिय हामीमा प्लान्टेड हुन्छ, हामीमा रहन्छ, त्यसले हामीलाई नयाँ प्रकारको बाटोमा डोर्याउँछ। क्षमामा शर्तहरू छन्, त्यो चाहिँ के हो भन्दाखेरि तपाईँ र मैले क्षमा गर्नलाई विश्वास गर्नुपर्छ, बिना विश्वास यो हुँदैन। पापी चिच्याउँछ कराएर, मैले कसरी यो धार्मिकता प्राप्त गर्न सक्छु भनेर, उत्तर के हुन्छ भन्दा प्रभु येशू ख्रिस्टलाई चाहिँ मुक्तिदाता र प्रभु भनी विश्वास गर्नुपर्छ। जबसम्म विश्वास गर्दैन, जबसम्म ख्रिस्ट येशूलाई स्वीकार गर्दैन, तबसम्म त्यो मान्छे पापको क्षमा हुँदैन। गलाती 6:16 के भन्छ भने, तापनि येशू ख्रिस्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहरौंला भनेर येशू ख्रिस्टमाथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाका कर्मबाट त कोही मानिस पनि धर्मी ठहरिन सक्दैन। आदरणीय श्रोता, कामले कर्मले हामी धर्मी ठहरिँदैन, विश्वासद्वारा स्वर्गबाट परमेश्वरले मलाई बचाउनको लागि आफ्नै एकलौटे पुत्र येशू ख्रिस्टलाई यो संसारमा मानिस भएर पठाउनु भयो, जो कलवरी क्रुसमा मेरो लागि मर्नु भयो, गाडिनु भयो, अनि तेस्रो दिनमा मृत्युबाट जीवित हुनुभयो, स्वर्गमा चढी जानुभयो, एक दिन फेरि मलाई लिन आउनुहुन्छ भन्ने कुराको विश्वास जब उसले आफ्नो मनमा लिन्छ, त्यो मान्छेको उद्धार हुन्छ, त्यो मान्छे धर्मी ठहरिन्छ, त्यो मान्छे दोष मुक्त हुन्छ, त्यसको सबै पापहरू क्षमा हुन्छ। त्यसकारण रोमी 3:26 भन्छ, आफू चाहिँ न्यायी ठहरिन र येशूमाथि विश्वास गर्नेलाई धार्मिक ठहराउन यस वर्तमान समयमा उहाँले आफ्नो धार्मिकता देखाउनु भएको हो। हालेलुया। प्रियो, तपाईँ र मलाई परमेश्वरले धर्मी ठहराउन चाहनुहुन्छ, दोष मुक्त गराउन चाहनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ धर्मी बनिनको लागि, दोष मुक्त हुनको लागि, स्वतन्त्र पारिनको लागि, उहाँको नागरिक बन्नको लागि? आज नै तपाईँले उहाँलाई ढोका खोलेर निम्तो दिनुहोस्। रोमी 4:5 भन्छ, अनि काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। सर्वश्रेष्ठ मानिसहरू पनि विश्वासद्वारा येशूमा बचाइनु आवश्यक छ, अनि दुष्ट मानिसहरू पनि त्यसरी नै दोषमुक्त गराइनु सम्भव छ। हालेलुया। मान्छेले कसैले आफूलाई ठान्छ, म धेरै धर्मी छु, म त ठुलो मान्छे हुँ, म त धेरै पढेको छु, मसँग धेरै धन सम्पत्तिहरू छ, मसँग धेरै मानिसहरू छन्, मेरो नाम छ, थुप्रै कुराहरू छ भने यदि मान्छेले भन्छ भने पनि उसलाई पनि आज विश्वास तर यीशुमा धर्मी ठहरिनु खाँदछ। जसले भन्छ म त कमजोर छु, म लाचार छु, म गरीब छु, म त पापी हुँ, म अधर्मी हुँ भन्नेलाई पनि आज दोष मुक्त गराइनु सम्भव छ। कसरी? येशु ख्रिस्टमाथि विश्वास गरेर, येशु ख्रिस्टको वचनलाई हृदयमा राखेर। तसर्थ आदरणीय श्रोता, धर्मी ठहरिनु, दोष मुक्त हुनु धेरै महत्वपूर्ण छ। नत्र भने मान्छेले सधैँभरि आफूलाई दोष्याइरहन्छ, आफूलाई कहिले उसले चाहिँ एउटा स्वतन्त्र भएको महसुस गर्न सक्दैन। अनि यो दोष मुक्त हुने माध्यमहरू भनेको चाहिँ त्यहाँनिर तरिका छ। कसरी हामी हुन्छौँ भन्दाखेरि, परमेश्वरद्वारा, अनुग्रहद्वारा, येशु ख्रिस्टले बगाउनुभएको रगतद्वारा, र येशु ख्रिस्टले मृत्युलाई पनि जितेर बौरी उठ्नु भएको, अर्थात् मृत्युलाई जित्नु भएको शक्ति, पुनरुत्थानको सामर्थ्यद्वारा तपाईँ र म धर्मी ठहरिन सक्छ। यो परमेश्वरको वचनले तपाईँ मलाई बताइराखेको छ। यसकारण जब तपाईँ र म धर्मी ठहरिन्छौँ अथवा दोष मुक्त हुन्छौँ, हाम्रो जीवनमा के कुराहरू प्रतिफलहरू हुन्छ, के कुराहरू हाम्रो जीवनमा आशिषको रूपमा आउँछ? पहिलो कुरा चाहिँ हो शान्ति। यु विल ह्याभ अ पीस। तपाईँले शान्ति प्राप्त गर्नुहुनेछ। रोमी 5:1 भन्छ, त्यसकारण अब उहाँको प्रतिज्ञामा विश्वास गर्नेहरू, त्यसकारण अब उहाँको प्रतिज्ञामा विश्वासद्वारा हामी परमेश्वरको दृष्टिमा धर्मी ठहराइएका हुनाले, हाम्रो निम्ति येशू ख्रिस्टले गर्नुभएको कामको कारणले हामी उहाँमा साँचो शान्ति प्राप्त गर्न सक्छौ। हालेलुया। आज संसारमा मान्छेलाई शान्ति चाहिएको छ। केको शान्ति? विवेकको शान्ति, हृदयको शान्ति, मनको शान्ति, आत्माको शान्ति। प्रिय, यो सबै कुरा प्राप्त हुने भनेको परमेश्वरको उपस्थितिद्वारा। यसकारण त्यो त मैले प्राप्त गर्नेछ। अर्को कुरा चाहिँ हो आराधना, प्रशंसा र विन्ती पत्रको निम्ति हामी परमेश्वरको उपस्थितिमा प्रवेश पाउनेछ। उहाँको आराधना गर्न हामी उहाँको नजिक जान सक्छौँ, उहाँलाई हामी स्तुति प्रशंसा गर्न सक्छौँ। रोमी 5:2 भन्छ, जसद्वारा हामी स्थिर भएको यो अनुग्रहद्वारा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ। हेर्नुहोस् त, परमेश्वरको अनुग्रहमा प्रवेश मिल्छ, दोष मुक्तपनको एउटा नयाँ स्थिति हामीमा बन्छ। त्यसकारण हामी चाहिँ मानिसहरूको मात्र हामी त जीवित परमेश्वरको उपस्थिति हामी जान पाउनेछ। त्यो ढोका हाम्रो लागि खोलिनेछ, त्यो अवसर हाम्रो लागि खोलिनेछ, त्यो द्वार हाम्रो लागि खोलिनेछ। के तपाईँ त्यस्तो ठाउँमा परमेश्वरको उपस्थितिमा पस्नलाई इच्छुक हुनुहुन्न? के त्यो दोष मुक्त तपाईँ हुन चाहनुहुन्न? उहाँलाई विश्वास गर्नुहोस्। र यदि हामी परमेश्वरमा बढ्दैछौँ भने हाम्रो जीवनमा संकट पनि आउन सक्छ, तर परमेश्वरमा हामी भक्तिको जीवन जिएर उहाँमा हामी आनन्दित बन्न सक्छौँ। तसर्थ आदरणीय श्रोता, परमेश्वरको वचनलाई म अन्त गर्न भन्दा अगाडि एउटा पद पढ्नेछु। लुकाको सुसमाचार 18:13-14 पदमा लेखेको छ, येशू ख्रिस्टले भन्नुभयो, परमेश्वर म पापीमाथि दया गर्नुहोस् भनेर जुन प्रार्थना त्यहाँनिर दोहोऱ्याइएको छ, यसले चाहिँ आज तपाईँ र मैले आफ्नो हृदयबाट आफैले नै भन्नुपर्छ, हे परमेश्वर म पापीमाथि दया गर्नुहोस्, अनि परमेश्वरले तपाईँ मलाई धर्मी ठहराउनुहुन्छ, तपाईँ मलाई दोष मुक्त गर्नुहुन्छ। के तपाईँ आज आफूलाई परमेश्वरको अगाडि दिल खोलेर भन्न सक्नुहुन्छ, हे परमेश्वर म त एक पापी मानिस हु, ममाथि दया गर्नुहोस्, ममाथि कृपा गर्नुहोस्, र मलाई पनि तपाईँले चाहे जस्तै धर्मी व्यक्ति बनाउनुहोस्, म धर्मी भएर तपाईँ प्रभुको महिमा गर्न चाहन्छु। आदरणीय श्रोता, यहाँहरू सबैलाई परमेश्वरले उहाँको राज्यभित्र धार्मिकता सहित स्वीकार गर्न सक्नु भएको होस्, विश्वासद्वारा तपाईँले यसलाई ग्रहण गर्नुहोस्। यति भन्दै परमेश्वरको वचनले यहाँहरू सबैलाई प्रशस्त आशिष दियोस् भनिकन बिदा हुन चाहन्छु। यहाँहरू सबैलाई जय मसीह, नमस्कार।
1: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। यतिन्जेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नु भएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्ण रोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै, तपाईँहरूको मनमा आजको सन्देशसँग सम्बन्धित, आजको कार्यक्रमसँग सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजको जिज्ञासाहरूलाई सम्पर्क गर्नका लागि हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर छ 9841399901, 9841399901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि, र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने वाचाका साथ म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोक्का यहाँहरूबाट विदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
4: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

उहाँहरू जाँदै गर्नुहुँदा उहाँ एउटा गाउँमा पस्नुभयो र मार्था नभएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नभएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। तर मार्था सेवा सत्कारका धेरै काममा अल्झेकी थिइन्। तिनले येशूका आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एकै पारेकी छ, तपाईँ वास्ता राख्नुहुन्न, त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर येशूले जवाब दिएर तिनलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छे, जो उसबाट कहिल्यै खोसिने छैन। लुका 10 अध्यायको 38-42 पदसम्म। यो घटना प्रभु येशूको समयमा घटेको वास्तविक घटना हो। कति खुसीको कुरा छ कि प्रभु येशू मानिसहरूका घर घरमा जानुहुन्थ्यो, परिवारमा गएर मानिसहरूलाई शिक्षा दिनुहुन्थ्यो। बाइबलको यो खण्ड तीन व्यक्तिको एउटा परिवारसँग सम्बन्धित छ। त्यस परिवारमा दुई दिदी बहिनी र एकजना भाइ थिए। प्रभु येशूले त्यस परिवारलाई प्रेम गर्नुहुन्थ्यो। त्यस अवसरमा येशूले भन्नुभयो कि अरू सबै काम कुराहरू भन्दा महत्वपूर्ण उहाँको शिक्षा वा उहाँको वचन सुन्नु हो। येशूले भन्नुभयो कि मानिसले उहाँको शिक्षा सुन्नु पर्छ। प्रभुले तपाईँको परिवारलाई पनि यही कुरा भन्न चाहनुहुन्छ। तपाईँको परिवारले पनि प्रभुको वचन सुन्नुपर्छ, किनकि प्रभुले परिवारलाई असल, आनन्दित र सफल बनाउन चाहनुहुन्छ, अनि तपाईँको परिवारलाई पनि उहाँले त्यस्तै बनाउन चाहनुहुन्छ। परिवार कसले बनाएको हो? मित्र, संसारका सबै परिवार परमेश्वर प्रभु येशू ख्रीष्टले बनाउनु भएको हो। पवित्र बाइबलले परमेश्वरको परिवारको निर्माण गर्नुभएको कुराको वर्णन गर्दछ। बाइबलको शुरूको पुस्तकलाई उत्पत्तिको पुस्तक भनिन्छ। त्यही पुस्तकमा परमेश्वरले सबै प्राणीहरू, खोला नालाहरू, नद नदीहरू, वनका पशुहरू, आकाशका पंक्षीहरू, वनस्पतिहरू बनाउनु भएको वर्णन गरिएको छ। परमेश्वरले आफ्नो मुखको वचनले यी कुराहरू सृष्टि गर्नुभयो। परमेश्वरले अन्तरिक्षका सबै ग्रह नक्षत्रहरू पनि बनाउनु भयो भनेर बाइबलले भन्दछ। परमेश्वरले मानिसलाई पनि बनाउनु भयो। उहाँले घुमेको माटोबाट मानिसलाई बनाउनु भयो। यस विषयमा यसरी लेखिएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमप्रभुले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भए। उत्पत्ति 1 अध्यायको 26 पदमा अनि 27 पदमा यी कुराहरू लेखिएको छ। फेरि लेखिएको छ कि परमेश्वरले मानिसलाई एक्लै देख्नुभयो। उहाँले त्यस पुरुषका निम्ति एउटी स्त्री बनाउनुभयो। लेखिएको छ, परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र तिनी निधाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो, त्यसलाई एउटी स्त्री बनाएर मानिसका ल्याउनु भयो। उत्पत्ति 2 अध्यायको 21-22 पदमा यसरी लेखिएको छ, यसरी एउटा परिवार शुरू भयो श्रोता मित्र, अनि त्यही एउटा परिवारबाट आज संसारमा भएका सबै परिवारहरू आए। वसुधैव कुटुम्बकम, संसार एउटा परिवार हो। एउटा उद्देश्य सहित परमेश्वरले परिवारको निर्माण गर्नुभयो। परमेश्वरले परिवारहरूलाई आशिष दिनुहुन्छ, माया गर्नुहुन्छ, तपाईँ र म आफ्नो परिवारमा बस्छौ। परमेश्वरले हामीलाई परिवारमा बस्नका निम्ति बोलाउनु भएको छ। हाम्रो जीवन यही सुरु हुन्छ,
समय आएपछि सायद छुट्टिनु पनि पर्छ, तर सधैँभरि नभेट्ने गरी होइन। यति टाढा पनि नजाउ कि फेरि हाम्रो भेट नहोस्। यसरी हामी नबिर्सौं अरूलाई कि कहिल्यै यादै नआओस्। मानिसले परिवारमा बस्दा पनि कतिपय कुराहरूलाई ध्यान दिनुपर्छ। एउटा परिवारमा बस्ने सबै व्यक्ति रुचि योग्यता ज्ञान बुद्धि रूपरङ्ग एउटै हुँदैन। परिवारमा विभिन्नता हुन्छ, त्यसलाई स्वीकार गरेर जिउनुपर्छ, मिलेर बस्नुपर्छ। परिवारका निम्ति काम गर्दा कसरी जिउनुपर्छ सो बाइबलले हामीलाई बताएको छ। बाइबलले भन्छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै। यो जानेर कि तिमीहरूले आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरूले प्रभुमा ख्रिष्टको सेवा गरिरहेका छौ। कलसी 3:23 परिवारमा गरिने कामहरू प्रभुका निम्ति गरिएको मानेर गर्नुपर्छ भनी बाइबलले सिकाउँछ। परमेश्वरले हाम्रो काम भन्दा पर हाम्रो मनलाई हाम्रो विचारलाई देख्नुहुन्छ। हिजो आज परिवारमा मानिसको सम्बन्ध धेरै कमजोर भएको छ। परिवारहरू टुक्रिएर गइरहेका छन्। परिवार भित्रै झगडा हुन्छ, दुश्मनी हुन्छ। यो कति दुःख लाग्दो कुरा छ श्रोता मित्र। परमेश्वरले परिवारलाई आनन्दको स्थान बनाउन चाहनुहुन्छ। परिवारमा जिउने प्रत्येक व्यक्तिको आफ्नो आफ्नै भूमिका हुन्छ अनि जिम्मेवारी हुन्छ। जब कुनै सदस्यले आफ्नो जिम्मेवारीलाई लत्याउँछ वा त्यसबाट तर्किन्छ तब समस्याहरू शुरू हुन्छ। म कहिलेकाहीँ सोच्छु कि किन अचेल मानिसहरू एउटा परिवारमा बसेर पनि एकले अर्कालाई सहनु नसकेका होलान्, किन एकदेखि अर्कोले झर्को मानेका होलान्। टाढा विदेशमा गएर काम गर्नेहरूलाई घर परिवारको महत्व थाहा हुन्छ श्रोता मित्र। उनीहरूले परदेशमा बसेर घर परिवारको सम्झनामा आँसु बगाएका हुन्छन्। जब उनीहरू घर फर्केर आउँछन् तब त्यहाँ स्वर्गको आनन्द पाउँछन्। पवित्र बाइबलमा परमेश्वरले परिवारको सम्बन्धमा धेरैवटा निर्देशन र सल्लाहहरू दिनुभएको छ। भजन लेखकले भन्दछन्, परमप्रभुले नै घर वा परिवार नबनाउनु भए त बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नु भए त पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ। भजन संग्रह 127:1 तपाईं र म जुन परिवारमा जन्मेका छौं त्यो परमेश्वरको इच्छा र योजना अनुसार हो। हामी आफ्नो इच्छाले रोजी रोजी कुनै परिवारमा जन्मन सक्दैनौ। यो हाम्रो बुद्धादेखि बाहिरको कुरा हो। यो हाम्रो सोचाइ भन्दा बाहिरको कुरा हो। तपाईं र मेरो परिवारको जग परमेश्वरले बसाल्नु भएको हो। हाम्रो परिवारको वास्तविक मालिक परमेश्वर नै हुनुहुन्छ। के यस कुरामा तपाईँ विश्वास गर्नुहुन्छ? हामीले विश्वास गर्नुपर्छ। हामी एक अर्काको अधीनमा बस्नुपर्छ। बाइबलले यसरी अर्थ दिएको छ, हे जवान हो बुढापाकाहरूको अधीनमा बस, एउटा अर्काको अधीनमा बसेर तिमीहरूले नम्रताको वस्त्र धारण गर। जवान मानिसहरूलाई कति चाँडो झोक चल्छ, रिस उठ्छ होइन र? कोही कोही त अरूले भनेको कुरा पनि सहनै सक्दैनन्। तर परिवारमा जवानहरू नम्र हुनुपर्छ भन्ने सल्लाह बाइबलले दिएको छ। नम्र हुनुमा आज्ञा पालन गर्ने कुरा पनि आउँछ। आमा बुबाको ठूलाहरूको आज्ञा पालन गर्नुपर्छ। बुबाहरूलाई पनि बाइबलले राम्रो सल्लाह दिएको छ। बाइबलले भन्छ, हे बुबा हो तिमीहरूका छोराछोरीलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुन्छन्। मलाई लाग्छ यो सायद छोराछोरीलाई दिक्क नपार्नु भनिएको होला। कुनै कुनै आमा बुबाले छोराछोरीलाई धेरै कचकच गर्दछन्, जहिले पनि गाली गरिरहन्छन्, मैले जन्माएको मैले पालेको मैले जे गर्दा पनि हुन्छ भन्ने जस्तो गर्छन्। तर यसो गरेर उनीहरूले छोराछोरीहरूको चरित्र नष्ट पारिरहेका हुन्छन्। हुन त छोराछोरीले पनि आमा बुबालाई निराश पार्ने प्रकारको निष्क्रिय जीवन जिउनु हुँदैन। सबै काममा सहायता गर्नुपर्छ। घरकी पत्नीहरूलाई बाइबलले भन्छ, प्रभुको दृष्टिमा सुहाउँदो गर, आफ्ना पतिको अधीनमा बस। बाइबलले हामीलाई प्रभु येशूको अधीनमा बस्नु भनेको छ। त्यसको अर्थ के हो? उहाँको कुरा मानेर जिउनु नै येशूको अधीनमा बस्नु हो।
पत्नीहरू आफ्ना पतिहरूको अधीनमा कसरी बस्नुपर्छ, पतिहरूको कुरा मानेर आफू खुसी गर्दै आफूलाई जे मन लाग्यो त्यही गर्दै जिउनु हुँदैन। पतिहरूलाई बाइबलले भन्छ, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, तिनीहरू प्रति कठोर नहो, पत्नीलाई दासी जस्तो व्यवहार गर्नु हुँदैन भन्ने शिक्षा पनि बाइबलले दिएको छ। श्रोता मित्र, परमेश्वरको दृष्टिमा एउटी स्त्रीको पनि त्यत्तिकै महत्व हुन्छ जति पुरुषको हुन्छ। परिवारमा अरू पनि सदस्यहरू हुन्छन्, उनीहरूसित हामीले उचित व्यवहार गर्नुपर्छ। परमेश्वरको वचनलाई ध्यान नदिँदा, परमेश्वरलाई नमानेर आफ्नो आफ्नो स्वार्थ अनुसार मानिसहरू जिएका कारणले नै धेरैवटा परिवार लथालिङ्ग भएर भत्किएका छन्। तपाईँले परमेश्वरको आवाजलाई सुन्नुहोस्। आज तपाईँको परिवारमा सत्य परमेश्वरको वास गर्न दिनुहोस्। तपाईँको जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। उहाँले तपाईँको परिवारलाई सुन्दर बनाउनुहुनेछ। तपाईँको परिवारलाई परमेश्वरले धेरै आशिष दिउन्। म यही प्रार्थना सहित आजको पाठ बन्द गर्न चाहन्छु। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, आज तपाईसित यसरी यस कार्यक्रममा भेटघाट गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको निम्ति धन्यवाद। मान्छे चाहे धनी होस् वा गरीब, उसको हृदयमा नम्रताको विचार र भावना छैन भने उसको जीवनको कुनै मूल्य हुँदैन। घमण्ड र अहंकार आत्मिक जीवनका शत्रु हुन्। आज यो समस्याको बारेमा हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँले लेख्नुभएका पत्रहरू, तपाईँका सुझाव, तपाईँको प्रेम, तपाईँले दिनुभएको आर्थिक सहयोगको निम्ति मेरो हृदय सधैँ नै कृतज्ञ छ। प्रत्येक दिन म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले देखाउनु भएको प्रेम र ममताको निम्ति यस कार्यक्रमको लागि म तपाईँसित दुवै हात जोडेर अनुरोध गर्दछु, कृपया यो सहानुभूति र यो प्रेम र यो सहायता निरन्तर यो कार्यक्रमको निम्ति तपाईँको जीवनबाट भइ नै रहोस् र हामी तपाईँको सेवामा निरन्तर अगाडि बढ्ने अवसर पाइ नै रह। यही नै निरन्तर रहोस्। परमेश्वरसित यही नै हाम्रो इच्छा र चाहना छ। तपाईँलाई धन्यवाद दिँदै मेरो हृदयका कुरालाई यही नै रोकेर राख्न चाहन्छु। आउनुहोस्, सधैँ उजै आज पनि हामी एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हामीले हाम्रो हृदयलाई तयारी गर्नेछौं।

0: संसार एक दिन नाश भएर जानेछ। संसार नाशवान छ। संसारमा जे पनि छन् ती असम्भरी छैनन्। एक दिन नाश भएर जानेछन्। यो संसार, यो पृथ्वी सधैँभरि यस्तै रहने छैन। हुन त हेर्दा हेर्दै 10-15 वर्षभित्रै तपाईँको मेरो गाउँ, घर, शहर सबै परिवर्तन भइसकेको छ। हरियो परियो सबै हराइसकेका छन्, होइन? अचम्मका अचम्मका घरहरू ठडिएका छन्। के पो भइसकेको छ। बाटो घाटो कति शान्त सुन्दर थियो, तर अहिले प्यापार पपोर पपार गर्दा गर्दा एकदमै वातावरण बिग्रिसकेको छ। अन्तमा एक दिन सबै कुरा सिद्धिएर नै जाने हो। एक न एक दिन यसको अन्त हुनेछ। ठूला ठूला बिल्डिङहरू, सम्पत्तिहरू, सुन चाँदीहरू सबै एक दिन नाश हुनेछन्, खरानी हुनेछन्। पहिलो यूहन्ना 2:17 पदमा बाइबलले भन्छ, संसार बिति जानेछ र त्यसको अभिलाषा पनि बितेर जानेछ, तर परमेश्वरको इच्छा बोमजिम गर्ने चाहिँ सधैँभरि रहिरहन्छ। यो नाशवान संसारको निम्ति जिउनु व्यर्थ हो। यो संसारमा सम्मान प्राप्त गर्न खोज्नु पनि व्यर्थ हो। बाइबलले जीवनको सेखीलाई हाम्रो शत्रु भनेको छ। दार्शनिक अरस्तुले आफ्नो समयका मानिसहरूको बारेमा अध्ययन गरे। तिनले मानिसहरूलाई विभिन्न वर्गमा बाँडे। घमण्ड गर्ने मानिसहरू, जीवनमा सेखी गर्ने मानिसहरूको स्वभावबारे तिनले अध्ययन गरे। जब मान्छेको जीवनमा आराम सुविधा हुन्छ तब उन्नति हुन्छ, तब मानिसले ती सबैको निम्ति घमण्ड गर्दछ। मान्छेको स्वभाव नै यस्तो हुन्छ। मान्छेले कुन कुन कुराको निम्ति घमण्ड गर्छ? धन, योग्यता, शिक्षा, जात, मान पद, पृष्ठभूमि, सुन चाँदी, घरबार, जग्गा जमिन, शिक्षा, मोटरगाड़ी, सुन्दर भवन आदि। तर यस्ता कुराहरूको निम्ति घमण्ड गर्नु व्यर्थ हो। समाजमा मान सम्मान पद प्राप्त गर्ने कोशिश गर्नु पनि व्यर्थ हो। सुलेमान राजा धेरै बुद्धिमानी र धनी थिए। तिनी भन्छन्, व्यर्थै व्यर्थ सबै व्यर्थ। अरू मानिसहरूको अघि आफ्नो सफलता उपलब्धिको झण्डा फरफराएर उठाएर घमण्ड गर्ने व्यक्ति मूर्ख हो। बाइबलले भन्छ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी नराम्रो हो। यस्ता कुराहरू परमेश्वरबाट आउँदैनन्। ती त परमेश्वर विरोधी हुन्, परमेश्वरका शत्रु हुन्। बाइबलले भन्छ, मानिस बलियो छ भने पनि ऊ एउटा सास मात्र हो। आजको सबैभन्दा बलियो मानिस, सबैभन्दा धनी मानिस, करोडपति, अरबपतिको बारेमा एउटा कुरा सुनिन्छ, तर भोलि गएर ऊ कंगाल हुन्छ। उसको नाम मानिसहरूले चाँडै भुलिहाल्छन्। मै हुँ भन्ने बलवान मान्छे एक घण्टाको बिमारीले गर्दा कमजोर बन्छ। उसको शरीरको घमण्ड कता जान्छ कता? बुद्धिमानी मानिस को हो? त्यही हो जसले परमेश्वरलाई चिन्छ। यसै कारण तपाईँको मान पद धन सम्पत्ति घर योग्यतामाथि घमण्ड गर्न छोड्नुहोस् र परमेश्वरलाई चिन्नुहोस्। उहाँको बाटो लाग्नुहोस्, उहाँको पछि लाग्नुहोस्। उहिले नबुकदनेस्सर भनिने एउटा राजा थिए। तिनले एउटा सुन्दर महल बनाए, शहर पनि सुन्दर बनाए। एक दिन तिनी हावा खान भनी महलको कौशीमा चढे। तिनले मनमने भने, यो बेबिलोन शहर मैले मेरो बल र शक्तिको निम्ति बनाएको हुँ। परमेश्वरले तिनको घमण्ड देखेर तिनलाई बहुला बनाइदिनुभयो, पगला बनाइदिनुभयो। गधा वा गोरुको बुद्धि तिनलाई दिइयो। तिनी पशु जस्तै हात पाउँ टेकेर हिँड्न थाले, घाँस खान थाले। 7 वर्षसम्म तिनको अवस्था यस्तो भयो। कसैले पनि तिनलाई सहायता गरेनन्। तपाईँसित पनि घमण्ड गर्नुपर्ने कारणहरू होलान्। लखपति हुनुहुन्छ होला, सुन्दर घर छ होला, राम्रो जागिर छ होला, अरूहरूको भन्दा राम्रो अवस्था होला। सायद तपाईँ ती सबैको कारण घमण्ड गर्नुहुन्छ होला। यसैलाई जीवनको सेखी भनिन्छ। राम्रो स्थान पाउन खोज्नु, समाजमा इज्जत र मान पाउन खोज्नु, इज्जत कमाउने इच्छा गर्नु जीवनको सेखी हो। आत्मिक मानिसहरूको बीचमा पनि यस्ता व्यक्तिहरू भेटिन्छन् जुन एउटा दुःखको कुरा हो। आफैलाई अरूभन्दा आत्मिक, पवित्र, सिद्ध देखाउने व्यवहार पनि जीवनको सेखी हो। चर्च गिर्जामा प्रचार गर्ने कसै कसैले आफूलाई अति सिद्ध र पवित्र देखाउने चेष्टा गर्छन्। प्रियजन, पावल प्रेरितले 20 वर्षसम्म सुसमाचार प्रचार गर्ने कार्य गरे। तिनले भने, पापीहरू मध्ये म सबैभन्दा ठूलो र मुख्य पापी हुँ। हामी मानिस हौ, माटोले बनेका हौ, माटोले बनेको घरमा बस्छौ। नक्कली आत्मिकता देखाएर आफैलाई अरूभन्दा ठूलो देखाउने कोसिस नगरौं। येशू ख्रीष्टले भन्नुभयो, तिमीहरू मध्ये जो सबैभन्दा ठूलो छ त्यो सबैको दास बनोस्। यो सिद्धान्त हाम्रो जीवनमा लागू हुनुपर्छ। यस्तो जीवनलाई परमेश्वरले मन पराउनुहुन्छ। तपाईँ जुन समाजमा बस्नुहुन्छ, जुन चर्च गिर्जामा जानुहुन्छ, के त्यहाँ तपाईँ म भन्ने भावना राख्नुहुन्छ? तपाईँको मुखबाट निस्कने वचनले झगडा उत्पन्न गर्छ कि? यस्तो स्वभाव आत्मिक जीवनको शत्रु हो। परमेश्वरको वचनले यसो भन्छ, घमण्ड संसारको एउटा भाग हो, यो परमेश्वरको विरुद्धमा हुन्छ, यसले मान्छेको समझलाई अन्धो बनाउँछ। यस्तो कुरा हाम्रो जीवनमा छ भने त्यसलाई हटाउनु पर्छ, किनकि त्यसले आत्मिक जीवनलाई नाश पार्छ। परमेश्वरको वचनले भन्छ, जीवनको सेकीले हामीलाई नाश पार्छ। के तपाईँ व्यर्थका कुराहरूमा घमण्ड गरिराख्नु भएको छ? त्यसले तपाईँलाई कुनै फाइदा दिँदैन। हाम्रो समाजमा यस्तो परम्परा छ, घरमा छोरा जन्मदा बहुत धुमधाम हुन्छ, ठूलो भोज लगाउँछन् छोरो जन्मदा। तर 15-20 वर्षपछि त्यही छोरोले लागू पदार्थ खाएर आफ्नो बाउ आमालाई पैसा मागेर लखेट्छ, खुकुरी बोकेर दे भने दे, ए बुढा ए बुढी दिनुहोस् भने मारिदिन्छु। कस्तो लाग्यो त्यो जन्मेको दिनको घमण्ड बाउ आमाको 15-20 वर्षपछि टुक्रा टुक्रा हुन्छ। त्यही घरमा छोरी जन्मन्छ तर कसैलाई आनन्द हुँदैन। तर त्यही छोरीले जीवनको अन्तमा बुढेसकालमा आफ्ना बुवा आमालाई माया गर्छिन्, प्रेम गर्छिन्, स्याहार सुसार गर्छिन्। कति अचम्म होइन त? जुन कुरालाई तिरस्कृत गरियो त्यही कुराले तपाईँहरू मलाई आशिष दिन्छ। जुन कुरामा हामीले घमण्ड गर्यौं त्यही कुराले हाम्रो जीवनलाई खत्तम बनाउँछ। मैले भन्न खोजेको छोरा ठिक छैनन् भन्ने होइन, तर जीवनको यथार्थ तपाईँको अगाडि मैले प्रस्तुत गरेको हुँ। हाम्रो समाजमा प्रचलित परम्परा, यो जीवन तपाईँको हो, यस जीवनलाई प्रभुको चरणमा नम्रतामा राखेर हामी अगाडि बढ्न पर्छ। एउटा अर्थपूर्ण जीवन बोकेर, घमण्ड र सेखी बोकेर केही फाइदा हुने छैन, हामी खत्तम हुनेछौ। तर परमेश्वरको प्रेम बोकेर, उहाँको नम्रता बोकेर हामी हिँड्छौ भने हाम्रो जीवन अवश्य अर्थपूर्ण बन्नेछ, सफल बन्नेछ। याद गर्नुहोस्, यो जीवन तपाईँको आफ्नै हो र यस जीवनको निम्ति अर्थपूर्ण निर्णय लिने जिम्मेवारी पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै मलाई विदाई दिइरहेको छ, तर यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जागेर आएको छ, कतै तपाईँको मन दुख्यो कि चित्त पोल्यो कि, तपाईँका कुनै पनि कुराहरू हो मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई जवाफ दिनेछु।
1: हामीसित सम्पर्कको निम्ति व्हाट्सएप, युट्युब र संचारका विभिन्न माध्यमहरूलाई प्रयोग गरेर हामीसित कुराकानी गर्न सक्नुहुनेछ। तपाईँले रेकर्ड गरिएको सन्देश पनि मलाई पठाउन सक्नुहुनेछ र मबाट अवश्य नै तपाईँले जवाब पाउनुहुनेछ, बातचित गर्न सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
2: टाइम चेक, यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँको पहिचान केमा आधारित छ? श्रीमती तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 11 यहाँहरूलाई स्वागत छ। आज म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, तपाईँको पहिचान केमा आधारित छ? यदि त्यस पक्षमा परिवर्तन आयो भने तपाईँ को हुनुहुन्छ भन्ने बारेमा तपाईँको धारणा पनि परिवर्तन हुनेछ। उदाहरणका लागि, के मानिसहरू आफ्नो बाहिरी रूपको आधारमा आफ्नो पहिचान बनाउँछन्? जब उनीहरूको शारीरिक रूप आकर्षक देखिन्छ, तिनीहरू जीवनसँग खुसी र सन्तुष्ट हुन्छन्। तर जब उनीहरूलाई केही हुन्छ जसले उनीहरूको शारीरिक रूपलाई बाधा पुर्याइन्छ, तिनीहरू दुखी र निराश हुन्छन्। तपाईसँग लगाउनको लागि राम्रो लुगा नभएको कारणले गर्दा तपाईँ दुखी हुन सक्नुहुन्छ, वा तपाईँको अनुहारमा डन्डी फोर देखा परेको कारणले तपाईँ दुखी हुन सक्नुहुन्छ। अरू मानिसहरूले जीवनको परिस्थितिमा उनीहरूले कस्तो प्रदर्शन गर्छन् भन्ने आधारमा आफ्नो पहिचान बनाउँछन्। जब उनीहरू स्कूलमा हुन्छन्, परीक्षामा उत्तीर्ण हुन्छन्, उनीहरू खुसी हुन्छन्। तर जब उनीहरूले परीक्षामा कम अंक पाउँछन्, उनीहरू दुखी हुन्छन्। अब अवश्य पनि हामी सबै कम अंक पाउँदा आफैसँग निराश हुन्छौ, तर तपाईँ असफलताबाट कति छिटो फर्कनुहुन्छ? सफलता वा असफलता आफ्नो पहिचान बनाउनेहरूले कुनै कुरामा सफल नभएको बेलामा लामो समयसम्म निराशामा रहन रोज्छन्। सफलता वा असफलतामा आफ्नो पहिचान बनाउनेहरूले कुनै कुरामा सफल नभएको बेला लामो समयसम्म निराशामा रहन रोज्छन्, किनभने उनीहरूको आत्ममूल्य उनीहरू कुनै कुरामा सफल भएमा वा नभएकोले खपत हुन्छ। मानिसहरूले कहिले काहीँ आफ्नो पहिचान निर्माण गर्ने अर्को कुरा भनेको अरूको विचार हो। जब मानिसहरूले उनीहरूको आलोचना गर्छन्, यसले उनीहरूको आफूमाथिको विश्वासलाई नष्ट गर्छ। यदि हामीले सही कुरामा हाम्रो पहिचान निर्माण गर्ने छनौट गर्यो भने हाम्रो भावनात्मक अवस्था, हाम्रो उपस्थितिमा आएको परिवर्तन, हाम्रो प्रदर्शन गर्ने तरिका वा मानिसहरूले हामीलाई के भन्छन् भन्ने आधारमा माथि र तल जाने रोलर कोस्टर जस्तै हुने छैन। यो भावनात्मक रोलर कोस्टर जीवन शैलीबाट बस्नको लागि हामीले हाम्रो पहिचानलाई परमेश्वरले हामीलाई क्रिसमा हुनको लागि सृष्टि गर्नुभएको बलियो जगमा निर्माण गर्न आवश्यक छ। पहिलो योनाको पुस्तक 3:2 प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ। जब हामी परमेश्वरले हामीलाई क्रिस्ट येशूमा हुनको लागि सृष्टि गर्नुभएको कुराको आधारमा हाम्रो पहिचान निर्माण गर्छौ, हामी हाम्रो शारीरिक उपस्थितिमा आउने परिवर्तनहरू, हामीले अनुभव गर्ने असफलताहरू र मानिसहरूबाट हुने आलोचनाहरूसँग भावनात्मक रूपमा व्यवहार गर्न सक्षम हुन्छौ। ती सबै कुराहरूमा हाम्रो लागि साँच्चै महत्वपूर्ण कुरा परमेश्वरको सामु हाम्रो अडान, जुन कहिले परिवर्तन हुँदैन, सँगै परिप्रेक्ष्यमा ल्याएको हुन्छ। पहिलो कुरन्तीको पुस्तक 1:30। परमेश्वर नै क्रिस्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। क्रिस्टलाई नै उहाँले हाम्रो बुद्धि, हाम्रो धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। परमेश्वरले क्रिस्ट येशूमा हाम्रो लागि एक उत्तम काम गर्नुभयो। जब त्यो हाम्रो पहिचानको जग बन्छ, हाम्रो भावनात्मक जीवन स्थिर हुन्छ। यो हाम्रो व्यक्तिगत जीवनमा हुने बाहिरी कुराहरूले थोरै मात्र प्रभावित हुन्छ। रोमीको पुस्तक 8:14। किनभने सबै जो परमेश्वरका आत्माले डोर्याएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्। आफूलाई परमेश्वरको सन्तानको रूपमा चिनाउनुहोस्। परमेश्वरको आत्मालाई आफ्नो भावनाहरूलाई मार्गदर्शन गर्न दिनुहोस्, अनि तपाईँ येशू ख्रीष्टसँग सम्बन्ध नभएका अन्य मानिसहरूले अनुभव गर्ने रोलर कोस्टर जीवनबाट बस्नुहुनेछ। रोमीको पुस्तक 8:17। र सन्तान हौ भने त उत्तराधिकारी पनि हौ, परमेश्वरका उत्तराधिकारी र क्रिस्टसँग साझे उत्तराधिकारी। उहाँसँग दुःख भोग्छौ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौ। प्रिय श्रोता, आफूलाई परमेश्वरको सन्तानको रूपमा चिनाउने छनौट गर्नुहोस्। जब तपाईँले त्यसो गर्नुहुन्छ तपाईँको जीवन आनन्द र शान्तिले भरिपूर्ण हुनेछ, जुन उहाँसँगको सम्बन्धबाट मात्र प्राप्त हुन सकिन्छ। यीशु मार्फत हामीसँग अनन्तको आशा छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो
3: पूर्ण हुनेछ, जुन उहाँसँगको सम्बन्धबाट मात्र प्राप्त हुन सकिन्छ। यीशु मार्फत हामीसँग अनन्तको आशा छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
2: परमेश्वरले पहिल्यै दुःख भोग्नुभयो। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। परमेश्वरले हाम्रा सबै कुरा बुझ्नुहुन्छ भनेर जान्न पाउँदा के तपाईँलाई खुशी लाग्दैन र? जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। मलाई यस्ता कथाहरू भन्न र बाइबलका पदहरू बाँड्न धेरै मनपर्छ, जसले परमेश्वरले हाम्रा दुःख कष्टमा कसरी सहायता गर्नुहुन्छ भन्ने कुरा सधैँ प्रष्ट पार्छन्। मलाई थाहा छ तपाईँले दिनहुँ दुःख कष्ट भोग्नुहुन्छ र म पनि भोग्छु। वास्तवमा म धेरै पहिलेको एउटा घटना सम्झन्छु। मैले थाइल्याण्डमा एउटा सुसमाचार सम्मेलनमा बोल्दै पूरा हप्ता बिताएकी थिए। त्यसपछि हामी थाइल्याण्डको ब्याङ्ककबाट इथियोपियाको राजधानी अदिस अबाबा उडान भर्दै थियौं, ताकि त्यहाँका अपाङ्गता भएका मानिसहरूमाझ काम गर्न सकियोस्। जब हामी विमानमा चढ्यौं, म अलि चिन्तित थिएँ। बिहानैदेखि मेरो ढाड र कम्बर दुखिरहेको थियो, अनि थाइल्याण्डबाट इथियोपियासम्मको उडान 20 घण्टा लामो हुनेछ भन्ने मलाई थाहा थियो। मैले पहिले कहिल्यै 20 घण्टा लामो हवाई यात्रा गरेकी थिइन, त्यसैले विमानको सीटमा सहजै बस्न सक्दिन कि भन्ने चिन्ताले मनभित्रै डर लागिरहेको थियो। तर वास्तवमा त्यो मेरो जीवनकै सबैभन्दा लामो र सबैभन्दा पीड़ादायी हवाई यात्रा बन्यो। मेरो अवस्थाका कारण म अरू यात्रुहरू जस्तै उठेर विमानको गल्लीमा हिँड्न सक्दिन थिए, त्यसैले बेला बेलामा मेरो श्रीमान केन र मेरो साथीलाई मेरो बस्ने आसन मिलाइदिन आग्रह गर्थे। मेरो कम्मर अलि माथि तानिदेऊ न, मेरो घोडा अलि धन्काइदेऊ न, यहाँ एउटा सिरानी हालिदेऊ न, मलाई अलि सिधा बस्न मदत गर न, होइन म अलि पछाडि ढल्कौं कि। तर मैले जति उपाय अप्नाए पनि केहीले पनि राहत दिएन। मेरो बेल्टले मलाई पोलिरहेको थियो र ढाडमा चक्कुले घोपेको जस्तै दुखिरहेको थियो। मेरो श्रीमान केनले मलाई मदत गर्न सक्दो प्रयास गर्नुभयो र मेरो साथमा यात्रा गरिरहेकी साथीले पनि त्यसै गरिन्। तर उनीहरूले पनि कति नै गर्न सक्थे र? त्यसमाथि त्यो मध्यरातको समय थियो, हामी हिन्द महासागरमाथि उड़िरहेका थियौं र उनीहरूलाई पनि निन्द्राको आवश्यकता थियो। मेरो छेउको सीटमा केन बिस्तारै घुरिरहनु भएको थियो र बाटोको अर्कोपट्टि मेरो साथी पल्टिरहेकी थिइन्। म भने पूरै बिउजिएकी थिएँ र मैले महसुस गरे कि मैले आफूलाई सहज बनाउन सक्ने अरू कुनै उपाय नै थिएन। मैले घड़ी हेरे, 20 घण्टाको उडान मध्ये भर्खर 5 घण्टा मात्र बितेको थियो। जब मलाई अत्ताश लाग्न थाल्यो र मेरो घाँटी समाते जस्तो भयो, तब मैले आफूलाई सम्हाले। मैले त्यो दुखाईसँग नलड्ने निर्णय गरे। त्यसको सट्टा मैले बिस्तारै र गहिरो सास फेरे अनि मेरो घाँटी र काँधका हरेक कड़ा मांसपेशीहरूलाई बिस्तारै खुकुलो बनाउने प्रयास गरे। गहिरो सास फेर्दै मैले प्रार्थना गरे, हे येशु, अरू कसैले मलाई मदत गर्न नसके पनि तपाई यहाँ हुनुहुन्छ। तपाई सुत्नु भएको छैन, मसँग जागा बसिदिनु भएकोमा धन्यवाद, मलाई सहायता गरिदिनु भएकोमा धन्यवाद। मलाई थाहा छ तपाईँले मलाई यो अवस्थाबाट पार गराउनुहुनेछ। तपाईँको सहायताले म यो सहन सक्नेछु भन्ने कुरामा म विश्वास गर्नेछु। यीशुले मेरो अवस्था पूर्ण रूपमा बुझ्नुभयो, किनभने उहाँ आफैले पनि एकपटक दुःख भोग्नु भएको थियो। जब म त्यो शक्तिशाली र सुन्दर सत्यमा शान्त भए, तब ममाथि एउटा वर्णन गर्न नसकिने शान्तिको ओढ्ने आए जस्तै भयो। मलाई थाहा भयो कि म फिलिपीको पुस्तकमा भनिए झैं उहाँका दुःखहरूमा सहभागी हुनमा अझ गहिरेर प्रवेश गरेकी छु। यसको अर्थ म सहन सक्थे, परमेश्वरको अनुग्रहले म यसलाई जित्न सक्ने थिए, किनकि यशुले त्यो विमानको सीट नम्बर 3B मेरो ठ्याक्कै छेउमै आफ्नो उपस्थिति महसुस गराउनु भएको थियो। त्यसपछि मलाई थाहा नै भएन घाम लागिसकेछ र हामी इथियोपिया पुगिसकेछौ। हामीले सहन सक्ने वा नसक्ने दुःख कष्टको कुरा गर्दा मत्ती 10 अध्यायले भन्छ, चेला आफ्ना गुरू भन्दा र कमारो आफ्नो मालिक भन्दा श्रेष्ठ हुँदैन। चेला आफ्ना गुरू जस्तो र कमारो आफ्नो मालिक जस्तो हुनु यथेष्ट छ। मित्र, तपाईँ पनि अहिले कुनै डरलाग्दो दुःख कष्ट वा संकटमा हुनुहुन्छ होला, तर याद राख्नुहोस्, येशूले आफूलाई तपाईँ जस्तै दुःख भोग्नबाट अलग राख्नु भएन। बरु उहाँ त्यसबाट गुज्रनुभयो र त्यसबाट सिक्नुभयो, अनि उहाँले हामीलाई पनि त्यसै गर्ने अनुग्रह दिनुहुन्छ। आउनुहोस् हामी सँगै यो उत्सव मनाऊ कि येशू दुःख कष्टबाट विजय भई जिउनुभयो, ताकि हामीले पनि त्यसै गर्ने शक्ति पाउन सकौं। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225 44
6: र 40225 72 40225 72।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: यो गुड न्युज एफएमबाट आउने गुड न्युज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
2: होइन हजुरबा, यो गुड न्युज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
1: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
2: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
1: त्यसो भए तैले गुड न्युज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
2: बुझे हजुरबा, बुझे।
1: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन हो।
8: जय मसीह, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
9: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्युज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। हामी विशेष गरिकन हाम्रा प्रियजनहरूलाई सम्झिन्छौ जो टाढा नजिक हुनुहुन्छ, अनि उहाँहरूलाई एकदमै सम्झना स्वरूपको होइन न्यानो वास्ता माया प्रेम सहित हामी उहाँलाई एकमुष्टमा भन्ने गर्दछौ। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्युज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर

0: गर्दछौ र हामी अर्को एउटा महत्वपूर्ण कार्य पनि गर्छौं। हामी क्षमा लिन्छौं, क्षमा दिन्छौं। संसारमा सौ मानिसहरू एकचोटि चाहेर नचाहेको अर्काको हृदयहरू दुखाउने कामहरू हुँदछ र हामी क्षमा लिएर दिएर ती सबै कुराहरूलाई चाहिँ एकदमै स्वतन्त्र हुने कार्यहरू पनि गर्दछौ। र तपाईँले पनि कार्यक्रम मार्फत क्षमा लिने दिने कुराहरू गर्न चाहनुहुन्छ भने पनि एकदमै तपाईँले फोन गर्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 र तपाईँ अनलाइनबाट सुन्दै हुनुहुन्छ र हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98-03-44-6-46 र तपाईँले फोन गर्न सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो सुमनजी, हामी एकदमै आरामै छौ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। तपाईँ कस्तो हुनुहुन्छ?
1: एकदमै एकदमै म पनि ठिकै छु। प्रभुको अनुग्रह कृपाले हजुरको अन्तर्विन्तिर प्रार्थनाले बाँचेको छु। रमाइलो दिन देख्नु पाएको छु अनि हजुरहरूलाई यसो कन्ट्याक्ट गर्नु पाएको छु, कन्ट्याक्ट भएको छ। धेरै धेरै धन्यवाद अनि हजुरहरूलाई पनि अवसर दिनुभएको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो पुनम बहिनीको के छ, नयाँ नौला खाना पिना भयो?
0: हजुर, भइसक्यो सुमनजी, सबै ठिक छ। र धेरै धेरै धन्यवाद, खुसी लाग्यो आज सुमनजीको यो जोसिलो आवाज सुन्न पाउँदाखेरि। र यही जोस र उत्साह सहित तपाईँले आफ्ना प्रियजनहरूलाई यो समयमा एक मुष्टमा सम्झिन सक्नुहुनेछ सुमनजी।
1: हाम्रो विजयजीको के छ, हल्काबार खाना खानु भयो कि भएन? हाम्रो विजयजीले
0: हजुर खानपिन भइसक्यो उहाँको र एकदम ठिक हुनुहुन्छ। हजुर हुन्छ सुमनजी, दैमसी तर्फ हामी अगाडि बढौं।
1: माफ गर्नुहोला, एकैचोटि धेरै कुराहरू मैले छुपारे।
0: केही छैन, यो त वास्ता हो नि त सुमनजी। हुन्छ
1: पनि चाहन्छु मैले, विशेष गरी आज जयमासी कार्यक्रम अनि परमेश्वरको वचनले भन्दा छ अनि साँच्चै नै क्रिस्चियन जनजाति चार दिनको जिन्दगीमा गरौँ जयमासी। साँच्चै नै परमेश्वर हामीले पाएको कारणले परमेश्वरको जय जयकार गर्नु चाहिँ एकदमै एकदमै महत्वपूर्ण कुरा हो। जय जयकार भन्नु चाहिँ परमेश्वरको नामलाई उचाल्नु, परमेश्वरको नामलाई पुकार्नु हो। परमेश्वरको नाममा हाम्रो आस्था र विश्वास आधार जय जयकार गर्नु हो। एक अर्कालाई सम्झिनु, एक अर्कालाई चाहिँ हामीले एकदमै यो आस्था फिक्री गरेर जय मसी भन्नु चाहिँ एकदमै यो परमेश्वरको वचनद्वारा आएको महत्वपूर्ण कुरालाई म सेयर गर्न चाहन्छु। जय मसी अभिवादन हाम्रो पुनम बहिनीलाई जय मसी अभिवादन भन्न चाहन्छु। हाम्रो विजय सरलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि यसरी साथै हाम्रो सन्ध्या बहिनीलाई जय मसी अभिवादन, हाम्रो सन्दीप भाइलाई जय मसी अभिवादन, सुनिल दास सरलाई जय मसी अभिवादन, हाम्रो ज्ञानो बहिनीलाई जय मसी अभिवादन, मिनिमा बहिनीलाई जय मसी अभिवादन, हाम्रो अब्राहम हिरो सरलाई जय मसी अभिवादन, हाम्रो जोनास्तान गिरीले गिरी सरलाई जय मसी अभिवादन, हाम्रो सुजन सरलाई जय मसी अभिवादन, हाम्रो सरोज सरलाई जय मसी अभिवादन, साथै हाम्रो आइजिक हाम्रो आइजिक राईलाई जय मसी अभिवादन, तारजन गुरुङ सरलाई जय मसी अभिवादन, कुमार विष्ट सरलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन हाम्रो चेकदार सरलाई जय मसी अभिवादन, यान्डु खटोडालाई जय मासे अभिवादन, तेज रोटकाजीलाई जय मासे अभिवादन, सुमन पाण्डेजीलाई जय मासे अभिवादन, हरिदिक्कजीलाई जय मासे अभिवादन, मङ्गलमान महर्जनजीलाई जय मासे अभिवादन भन्न चाहन्छु, हाम्रो नारायण शर्माजीलाई जय मासे अभिवादन भन्न चाहन्छु। अनि यसै गरी विशेष गरी हाम्रो मिन कुमार सरलाई जय मासे अभिवादन, उहाँको परिवारलाई जय मासे अभिवादन भन्न चाहन्छु। अनि विशेष गरी हाम्रो अमिता बहिनीलाई म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु। जय मसी अभिवादन हाम्रो चन्द्रमा बहिनीलाई म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन हाम्रो हरि हाम्रो हरि रोकाजीलाई जय मसी अभिवादन, सावित्री रोकाजीलाई जय मसी अभिवादन, सुभद्रा लामाजीलाई जय मसी अभिवादन, हाम्रो यसै गरी सावित्री खड्काजीलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन हाम्रो मिस्पा बहिनीलाई जय मसी अभिवादन, रेखा थापा बहिनीलाई जय मसी अभिवादन, हाम्रो शोभा बहिनीलाई जय मसी अभिवादन, हाम्रो माया बहिनीलाई जय मसी अभिवादन, हाम्रो लक्ष्मी मगर बहिनीलाई जय मसी अभिवादन, हाम्रो सुन्तली तामाङजीलाई जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो सुमित्रा

0: मासिया विवादन तारा बहिना जय मासिया विवादन हाम्रा शान्ता बहिना जय मासिया विवादन हाम्रा साना बहिनी हराउनु भएको छ उहाँलाई जय मासिया विवादन म सम्झनाको साथमा अनि जसले हामीलाई टाढा घाडीबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो लक्ष्मी सुन्दास बहिना जय मासिया विवादन अनि यसै गरी शर्मिला गोप्तानजीलाई जय मासिया विवादन जमुना राणा पनि हराउनु भएको छ उहाँलाई जय मासिया विवादन शर्मिला गौतम बहिनीलाई म सम्झेर जय मासी अभिवादन हाम्रो एलिस त्रिपाठीलाई सम्झेर म जय मासी अभिवादन विद्या सरस्वतीलाई जय मासी अभिवादन अनि यसै गरी हाम्रो दुर्गा बास्नेतीलाई सम्झेर म जय मासी अभिवादन भन्न चाहन्छु हाम्रो पम्पा रोका परमेश्वरको दासलाई जय मासी अभिवादन पम्पा गोपालीजीलाई जय मासी अभिवादन सङ्गीता रिम्बाजीलाई जय मासी अभिवादन अनि यसै गरी हाम्रो जसले कोलडुङ्गाबाट कन्ट्याक्ट गर्नुहुन्छ उहाँ हन्दा बहिनीलाई पनि म सम्झेर जय मासी अभिवादन हाम्रो मोती बहिनीलाई सम्झेर म जय मासी अभिवादन रूपा बहिनीलाई म सम्झेर जय मासी अभिवादन जसले पोखराबाट कन्ट्याक्ट गर्नुहुन्छ अनि विशेष गरी जय मासी अभिवादन भन्न चाहन्छु हाम्रो अर्जुन प्रधानलाई जय मासी अभिवादन कुमार राईलाई जय मासी अभिवादन हाम्रो टेक बहादुर गोदावजीलाई जय मासी अभिवादन अनि जय मासी अभिवादन भन्न चाहन्छु हाम्रो कुमार दिलकुमार राई जसले भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ उहाँलाई जय मासी अभिवादन हाम्रो यशु भक्तजीलाई जय मासी अभिवादन हाम्रो यसै गरी धर्म विनोद परालजीलाई जय मासी अभिवादन जन श्रेष्ठ हराउनु भएको छ उहाँलाई जय मासी अभिवादन भरतजी हराउनु भएको छ जय मासी अभिवादन अनि जय मासी अभिवादन राजु तपाईँलाई जय मासी अभिवादन हाम्रो मनोज काब्राजीलाई पनि जय मासी अभिवादन भन्न चाहन्छु अनि जय मासी अभिवादन हाम्रो रुदेन राईलाई जय मासी अभिवादन अजय राईलाई जय मासी अभिवादन शान्ति राईलाई जय मासी अभिवादन सन्तोष राईलाई जय मासी अभिवादन राम कुमार राईलाई जय मासी अभिवादन भन्न चाहन्छु कटिना राईलाई जय मासी अभिवादन अनि सम्पूर्ण गुणमा कन्ट्याक्ट गर्नुहुने हाम्रो मित्र हाम्रो छिमेकी दाई परमेश्वरको दास छोरा उत्तम शिवकोटीजीलाई पनि म जय मासी अभिवादन भन्न चाहन्छु अनि हरिबोल बुढा ठुकीजीलाई एकदमै उहाँको शब्द र उहाँको एकदमै कुराले चाहिँ मलाई आशिष मिल्दछ उहाँलाई पनि म जय मासी अभिवादन भन्न चाहन्छु सम्पूर्णलाई जय मासी अभिवादन नामै लिनु पर्दाखेरि त धेरै हुनुहुन्छ हाम्रो सारा बहिनीलाई पनि म जय मासी अभिवादन म नामैले लिएर चाहिँ जय मासी अभिवादन भन्नु पर्दाखेरि हाम्रो पुना दिदीलाई म जय मासी अभिवादन भन्न चाहन्छु सम्पूर्ण जति पनि रामरी कटिल हुनुहुन्छ जय मासी अभिवादन चित्र मगर हुनुहुन्छ जय मासी अभिवादन रामरी सिपाही हुनुहुन्छ जय मासी अभिवादन भीम पर्दा हुनुहुन्छ कता हराउनु भयो उहाँलाई जय मासी अभिवादन यसै गरी माधवजीलाई जय मासी अभिवादन लालमान दामाङजीलाई जय मासी अभिवादन भन्न चाहन्छु अनि यसै गरी सम्पूर्ण अब नामैले लिएर जाँदाखेरि धेरै धेरै काम गइहाल्छ सम्पूर्णलाई म सुमण्डलको तर्फबाट कुनै एफएममा कन्ट्याक्ट गर्नुहुने सुन्नुहुने मित्रहरूलाई एकमुष्टमा जय मासी अभिवादन भन्न चाहन्छु मेरो त्रार मण्डलीको सम्पूर्ण दादा दाजुभाइ दिदी बहिनीहरूलाई म सम्झनाको साथमा जय मासी अभिवादन भन्न चाहन्छु साँच्चै नै हामी संसारमा छौँ हामी शरीरमा छौँ हामी कहाँ गएर लडिरहेको हुन्छौँ कहाँ गएर हामी छुटिरहेको हुन्छौँ परमेश्वरको दृष्टिमा जति पनि हामी कति प्रकारका हाम्रो मन विचारहरू हाम्रो स्वभावहरू चितर चितर भइरहेको हुन्छ हाम्रो उठाइ बचाइरहन्छ पहिला कति प्रकारका हाम्रो भूत अधर्म हुँदछ अनि परमेश्वरसँग हामीले एकदमै क्षमा माग्नुपर्छ म मिस्टेक गर्दिनँ म गल्ती गर्दिनँ भन्दा पनि हामी कहाँ गएर सुकेको हुन्छौँ हामीलाई थाहा छैन हामी मानिस जाति हो यसै कारण परमेश्वरसँग म क्षमा चाहन्छु अनि क्षमा चाहन्छु सुनिराख्नुहुने सम्पूर्ण तथा दाजुभाइ दिदी बहिनीहरूलाई म क्षमा प्राप्त चाहन्छु यसै गरी कुनै एफएम सम्पूर्ण परिवारसँग म क्षमा प्राप्ति चाहन्छु बहिनी
1: धेरै धेरै धन्यवाद एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो सुमनजी प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ छुटौँ हामी जय मसी
0: जय मसी बहिनी एकजना हाम्रो बहिनीको जीवन सफलता उन्नति प्रगति रहेको होस् हाम्रो पनि एकदमै धन्यवाद भन्न चाहन्छु
1: हजुर धन्यवाद जय मसी र हाम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो समग्रमा उहाँले सम्पूर्णलाई सम्झिनु भएको छ सबैजनालाई. एकदमै उहाँले आफ्नो न्यानोपनाले होइन उहाँले सम्झना कार्यक्रम मार्फत व्यक्त गर्नुभएको छ र कोही श्रोता आइसक्नु भएको छ कार्यक्रममा, उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो,
1: जय मसी. हाम्रो माधवजी बोल्दै हुनुहुन्छ.
2: हजुर.
1: कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदम आराम छ हजुर, पढ्न सक्यो अनुकरणले. हजुर कस्तो हुनुहुन्छ?
1: हजुर हामी पनि एकदमै आरामै छौँ. र माधवजी, आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
2: विशेष त म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु यो समय हजुरसँग जोडिनु पाएँ. अनि विशेष म हजुरलाई धन्यवाद भन्न चाहन्छु, जय मसी भन्न चाहन्छु.
1: हजुर जय मसी.
2: हाम्रो जति पनि गुड न्युजमा कार्यक्रम चलाउनुहुने परमेश्वरको छोराछोरी हुनुहुन्छ, उहाँहरूलाई सम्पूर्णलाई हाम्रो आग्रह सर लगायत सम्पूर्णलाई चाहिँ हजुरको टिमलाई नै म चाहिँ माधव विश्वकर्म तर्फबाट जय मसी अभिवादन भन्न चाहन्छु है. जतिजना गुड न्युजमा भाग लिनुहुनेछ, हाम्रा आदरणीय भाइ भर्खर जानुभयो, सुमन राई भाइ, अन्य श्री भक्त भाइ हुनुहुन्छ, अर्जुन शिवाकोटीको हुनुहुन्छ, अनि लक्ष्मी मगर, एस्तर बहिनी, सुशील भाइ हुनुहुन्छ, अनि उत्तम शिवाकोटी हुन्छ, अनि उहाँलाई पनि म जय मसी अभिवादन भन्न चाहन्छु. त्यसै गरी हाम्रो पम्फा रक्षा दिदी हुनुहुन्छ, ज्ञानु बहिनी, अनि पम्फा कपाली चितलाङको, पुना दिदी, सारा दिदी, धर्म बराइली, तेज रोपका, सानो नगरकोटी हुनुहुन्छ गोदावरीको, उहाँलाई पनि म जय मसी अभिवादन भनेर सम्झिन चाहन्छु अगाडि. अनि राजु चपडा, अनि शर्मिला, अनि सङ्गीता बहिनी, दिल कुमार, रुबिन भाइ, ज्ञानु बहिनी, टेक बहादुर सिक्किमको हुनुहुन्छ, उहाँलाई पनि म जय मसी अभिवादन भन्न चाहन्छु, अगाडि सम्झिन चाहन्छु. अन्नबिका, अनि सुनिता बहिनी भक्तपुरको हुनुहुन्छ, शोभा मिश्र, हरिबोल राई हुनुहुन्छ, उहाँलाई पनि जय मसी अभिवादन भन्न चाहन्छु. अनि आशिष राई, नानी दिदी हुनुहुन्छ, दिल कुमार इन्डियादेखि फोन गर्नुहुन्छ, साह्रै खुसी लाग्छ, उहाँलाई पनि म जय मसी भन्न चाहन्छु. माया मगर, बिना बहिनी, अर्जुन प्रधान, हरि रोका, चन्द्र मगर, अनि त्यसै गरी लक्ष्मी सुन्दास बहिनीलाई पनि म अगाडि सम्झिन चाहन्छु र जय मसी भन्न चाहन्छु. अनि हाम्रो जतिजना परमेश्वरको छोराछोरी हुनुहुन्छ, गुड न्युजमा फोन गर्नुहुन्छ, भाग लिनुहुन्छ, अनि सम्पूर्णलाई म माधव विश्वकर्म तर्फबाट अनि जय मसी अभिवादन भनेर सम्झिन चाहन्छु हजुर. यो घडी
1: र क्षमा लिनुपर्ने दिनुपर्ने के छ होला माधवजी?
2: अलिकति समय बढी लिए होला, कसैलाई छिट्टो राखिदिनुहुन्थ्यो जस्तो भएको छ भने, कसैलाई मन दुखेको छु भने, सिक्ने सिकाउने क्रममा छु. त्यसै कारणले मण्डली परिवार, घर परिवार, जतिजना सुन्नु भएको छ, गुड न्युज परिवार सम्पूर्णमालाई मलाई क्षमा गर्नुहोस् न, त्यस्तो नभएको होस् भनेर प्रार्थनामा सम्झिन यापन गर्दछु र क्षमा दिन पनि चाहन्छु.
1: हुन्छ, धेरै धेरै धन्यवाद माधवजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो. हजुर, हाम्रो माधव विश्वकर्माजी हुनुहुन्थ्यो र कार्यक्रम जयमसी मार्फत उहाँले आफ्ना प्रियजनहरूलाई सम्झिनु भएको छ र जयमसी अभिवादन व्यक्त गरेर जानु भएको छ. पालो तपाईँको फोन गर्न सक्नुहुनेछ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो
0: हेलो, जय मसी.
1: हाम्रो एकचोटि नाम बताइदिनुहोस् न.
0: मैले नाम बतायो भने हजुर थाहा पाउनुहुन्छ होला होइन?
1: हजुर एकदमै हजुर.
0: रामरीजी,
1: ओहो, त्यही त लामो समयपछि कुराकानी हुँदैछ, कस्तो हुनुहुन्छ तपाईँ?
0: हजुर एकदमै आरामै छु, तपाईँहरू सँगै छु, रेडियो सँगै नै हुन्छु म प्राय जसो.
1: आमेन आमेन. हजुर,
0: नयाँ नयाँ श्रोताहरू एकदमै आशिषित
1: एकदमै, र तपाईँले पनि आज फोन गर्नुभयो, आवाज सुन्न पायौँ हामीले, एकदमै खुसी लागेको छ, धेरै धेरै धन्यवाद. र आज तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
0: हुन्छ, एकमुष्ट रूपमा अहिले रेडियो सुनेर विभिन्न माध्यमबाट विभिन्न ठाउँमा रहेर गुड न्युज एफएम सुनिराख्नु भएका श्रोता साथीहरूलाई एकमुष्ट रूपमा जयमसी अभिवादन भन्न चाहन्छु सम्पूर्णमा एकैचोटि है. त्यसै गरिकन अनि सम्हालिनु पर्दा अब केही भुल गल्तीहरू भयो भने क्षमा दिनु होला भन्न चाहन्छु.
1: हजुर हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै राम्ररी जी र फोन गर्दै गर्नु होला भनेर अनुरोध पनि हामी गर्न चाहन्छौँ. र अहिलेलाई छुटौँ हामी, जय मसी. र रामहरि कटेलजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र उहाँ सँग लामो समयपछि कुराकानी गर्ने अवसर पायौं, प्रभुलाई धन्यवाद भएको. र तपाईँले पनि हाम्रो प्रिय श्रोता फोन गर्न सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई यसरी नै सम्झिन सक्नुहुनेछ, जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ कार्यक्रम मार्फत. र एउटा गीतको साथ हामी समय दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ. हेलो हेलो जय मसी हजुर. जय मसी. कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म्याम, मलाई हजुरले बिर्सिसके छ म्याम.
0: छैन छैन, एकदमै तपाईँ बिर्सेको छ. हामी गौतमजी बोल्दै हुनुहुन्छ होइन? सो होइन, माफ गर्नुहोस्, शोभा मिश्रजी. अब चाहिँ मैले मिलाएन भने एकदम माफ गर्नु होला.
1: हेलो
0: हजुर, एकचोटि तपाईँको नाम बताइदिनुहोस् न हजुर.
1: म्याम म लक्ष्मी मगर.
0: ओहो लक्ष्मीजी, धेरै पछि कुराकानी हुँदैछ हाम्रो. कस्तो हुनुहुन्छ तपाईँ?
1: म्याम हजुरले मलाई बिर्सिसकिस अनि म एकदम परमेश्वरको अनुग्रह कृपा हजुरहरूको प्रार्थना मेरो मण्डलीको प्रार्थनाले म एकदम अहिले एकदम ठिक छु. परमेश्वरलाई धन्यवाद भएको हुन्छ अनि हजुरहरूलाई पनि धेरै धन्यवाद. मेरो लागि प्रार्थना गर्दैछ अनि प्रार्थना गर्नुहुने सम्पूर्ण गुड न्युज एफएम परिवार अनि गुड न्युज एफएममा फोन गर्नुहुने लक्ष्मी मगर भनेर चिन्नुहुने सम्पूर्णलाई मेरो हृदयदेखि धन्यवाद.
0: हजुर एकदमै खुसी लाग्यो लक्ष्मीजी फोन गर्नुभयो आज. र तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
1: हजुर म्याम, सर्वप्रथम त यो समय मौकाको लागि परमेश्वरलाई धेरै धन्यवाद. फेरि पनि हामीले यो नयाँ दिन अनि हामीले देख्न पायौँ अनि नयाँ दिन हामीलाई परमेश्वरले दिनुभयो अनि यो नयाँ दिनमा फेरि पनि हामी परमेश्वरको छोराछोरीहरूसँग हक महिमा प्रशंसा गर्दै अनि फेरि पनि यो अवसर मौकाको लागि परमेश्वरलाई धेरै धन्यवाद. अनि यो समय हजुरले दिशा छ मलाई अनि हजुरलाई पनि मेरो हृदयदेखि धन्यवाद. धेरै पछि हामी कुराकानी गर्न पायौँ अनि म्यामहरूले मलाई बिर्सिसकिसकेछ अनि
0: हजुरहरूलाई
1: अनि म हजुरलाई धेरै धन्यवाद अनि जयमसी भन्न चाहन्छु म्याम.
0: हजुर जयमसी जयमसी. र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला लक्ष्मीजी?
1: जयमसी म्याम, अनि पूर्णा दिदीलाई भन्न चाहन्छु अनि सङ्गीता दिदीलाई भन्न चाहन्छु. पम्फारोक्ता दिदीलाई अनि पम्फा गोपाली दिदीलाई पनि म जयमसी भन्न चाहन्छु. धेरै भइसक्यो कुराकानी नभएको अनि हाम्रो मम्मीलाई पनि म सम्झेर जयमसी भन्न चाहन्छु अनि सारा दिदीलाई जयमसी भन्न चाहन्छु. राई दाईलाई जयमसी भन्न चाहन्छु अनि सुमन राई दाई भर्खरै जुन फोन गरेर गइसकेका छन् सुमन राई दाईलाई मेरो दिदीदेखि सम्झना जयमसी हाम्रो सम्पूर्ण परिवारलाई जयमसी अभिवादन भन्न चाहन्छु अनि प्रधानलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु. हाम्रो सम्पूर्ण परिवारलाई म जयमसी भन्न चाहन्छु. हरिबोल बुढा थुकी होला पनि जयमसी भन्न चाहन्छु अनि दार्जिलिङबाट फोन गर्नुहुने होला पनि म जयमसी भन्न चाहन्छु. कुमार राई दाईलाई जयमसी. यस भक्त हका हैसिन त धेरै भयो, हका आवाजहरू सुन्न पाइराखेको छैन, अहिले सुनिराख्नु भएको छ भने होला पनि जयमसी भन्न चाहन्छु. दिल कुमार राई दाईलाई होला जयमसी अभिवादन. बिना बहिनीलाई जयमसी. दुर्गा दिदीलाई जयमसी अभिवादन. उत्तम शिवकृति पास्टर होला पनि जयमसी अभिवादन अनि दुर्गा दिदीलाई जयमसी अभिवादन. शर्मिला दिदीलाई जयमसी अभिवादन. अनिता महर्जन दिदीलाई जयमसी अभिवादन. गोविन्द आचार्य हला पनि जयमसी अभिवादन. सावित्री खड्का दिदीलाई जयमसी अभिवादन. अनि सङ्गीता कुमार जयमसी अभिवादन भन्न चाहन्छु. अनि सारा पोखरादेखि जयमसी भन्न चाहन्छु. एउटा विदेशबाट फोन गरेसिन त बहिनीलाई हको नाम मलाई ठ्याक्कै याद भएन. जयमसी अभिवादन भन्न चाहन्छु म्याम. अनि म गएर अनि पुना म्यामलाई जयमसी अभिवादन. अनि ज्ञानु म्यामलाई जयमसी अभिवादन. कुमार प्रभाव सरलाई जयमसी अभिवादन. अनि सन्ध्या बहिनीलाई जयमसी अभिवादन. सुनिल सरलाई जयमसी अभिवादन भन्न चाहन्छु. म यो समय यो घडी मैले धेरै पछि म त्यस्तै बिजी बाध्यताको कारण अनि मेरो रेडियो पनि बिग्रिराखेको थियो म्याम, अनि मैले गुडनेज एफएम पनि सुन्न पाइरहेको थिइनँ.
0: त्यो
1: कारण चाहिँ म अलि हराइराखेको थिएँ. अनि मेरो साथीहरू सम्पूर्ण गुडनेज एफएममा फोन गर्नुहुने लक्ष्मी मगर भनेर चिन्नुहुने नचिन्नुहुने, अनि मेरो लागि धेरै अवसर फिक्री गर्ने प्रार्थना गर्नुहुने सम्झिनुहुने सम्पूर्णलाई म सबैको धेरै धेरै सम्झना अनि जय मसी भन्न चाहन्छु
0: म्याम.
1: अनि क्षमा लिनु दिनुपर्छ किनभने म्याम हामी संसार शरीरमा छौँ, हामीले जानेर नजानेर अनि कति पापहरू भुल त्रुटि गल्ती अधर्महरू हाम्रो जीवनबाट भइराखेको हुन्छ. अनि त्यो कारणले चाहिँ परमेश्वरको कति धेरै पिता हामीले दुखाइराखेको हुन्छौँ. हामी धार्मिक र व्यक्त छैनौँ किनभने हामी जान अनजानमा सोचेर भुलेर गरेका हरेक पापहरू हाम्रो जीवनमा छ. किनभने म त्यो सबै अधर्मलाई म प्रभुसँगै मेरो हृदयदेखि नै म क्षमा माग्न चाहन्छु त्यो समय. अनि म गुड न्युज एफएममा फोन गर्दै हुँदा मैले कति कुराहरू चाहिँ मेरो चाहिँ जानी नजानी बोलिराखेको हुन्छु होला. अनि त्यो कारणले पनि म हजुरहरू सम्पूर्ण गुड न्युज एफएम परिवारसँग क्षमा माग्न चाहन्छु. अनि मैले फोन गरेर कति साथीहरूको नामहरू मैले छुटाइराखेको हुन्छु. अनि अर्को मेरो कारणले अर्को पिता यति दुखिराखेको छ भने पनि म मेरो सम्पूर्ण गुन्द्रुक एफएममा फोन गर्नुहुने साथीहरूसँग पनि म एकदमै क्षमा माग्न चाहन्छु. कुनै कारणले मेरो बोलीले हरेक कुराहरू चित्त दुखेको छ भने म क्षमा माग्न चाहन्छु. अनि मेरो पनि कसैले चित्त उठाएँ मैले उसको भने जस्तो लाग्छ भने उहाँहरूलाई पनि म
0: हजुर हुन्छ. एकदमै खुसी लाग्यो लक्ष्मीजी, र हामीले बिर्सेका छैनौ तपाईँलाई, र आज झन् धेरै खुसी लाग्यो कुराकानी गर्ने अवसर पायौँ. प्रभुलाई धन्यवाद, र फोन गर्नुभएको लागि पनि धेरै धेरै धन्यवाद. अहिलेलाई चाहिँ छुटौँ हामी. जय मसी.
1: हुन्छ म्याम, जय मसी, धेरै धन्यवाद.
0: हजुर, हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो, र लामो समयपछि आज कतिजना श्रोताहरूसँग हामीले धेरै समयपछि कुरा गर्न पाइरहेको छौँ, अनि एकदमै खुसी पनि लागिरहेको छ. र श्रोताहरू तपाईँहरू कता कता हुनुहुन्छ कार्यक्रममा, तपाईँले पनि फोन गरिदिनुहोस्, हामीलाई एकदम खुसी लाग्छ तपाईँ कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ होइन. र सँगसँगै तपाईँले पनि आफ्नो न्यानो अभिवादन सम्झना कार्यक्रम मार्फत आफ्ना प्रियजनहरूलाई तपाईँले राख्न सक्नुहुनेछ. र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो, जय मसी, नमस्ते म्याम.
0: जय मसी, नमस्ते हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: आरामै छु. मेरो श्रीमतीले चाहिँ अलिक बिसन्चो छ, रुगाको कि ज्वरो छ.
0: हजुर, एकदम हामी प्रार्थनामा सम्झिरहेको छौँ. र आज तपाईँले आफ्नो जयमसी अभिवादन समय राख्न सक्नुहुनेछ.
2: म जयमसी अभिवादन सर्वप्रथम हजुरलाई अनि मित्र भाइलाई, त्यसै गरी हन्नाज्यूलाई, अहिले भक्त फोन गर्ने लक्ष्मी मगरज्यू, बाबुराम भट्टराई, कुमार भित्रीकोटी, शिशु भक्त गौतम, अर्जुन प्रधान, सुमन राई, अनि पम्फा रोका, पम्फा गोपाली, त्यसै गरी पावल राई, दुमी राई, राजकुमार लामा हाम्रो चर्चको डिकन, त्यसै गरी भन्न चाहन्छु हाम्रो नियमित ऊ गर्ने फोन गर्ने एकजना व्यक्ति हुनुहुन्छ, मैले नाम बिर्स्यौ, अर्जुन प्रधान पनि गर्नुहुन्छ, उहाँलाई विदेशबाट धेरैले फोन गर्नुहुन्छ, उहाँ लगायत सबैले, र गुड न्युजका श्रोताहरू जसले अहिले सुनिराख्नु भएको छ उहाँ सबैलाई म जयमसी अभिवादन टक्याउन चाहन्छु म्याम.
0: क्षमा लिनुपर्ने दिनुपर्ने के छ होला?
2: अब सांसारिक हो, हामीले व्यवहारले वचनले मनले धेरैले चित्त दुखाएका हुन सक्छौ, कसैप्रति नकारात्मक भाव उत्पन्न हुनु पनि त्यो पनि एउटा पापै हो भनिन्छ, हिंसा हो भनिन्छ, त्यसको लागि पनि म क्षमा चाहन्छु. सर्वप्रथम परमेश्वरको वचन अनुसार हिँड्न सकिरहेका छैनौ हामी, त्यो हाम्रो गल्ती हो, त्यसको लागि परमेश्वर पिता स्वयंसित पनि म क्षमा याचना गर्न चाहन्छु म्याम.
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो हरिबोलजी, र यसलाई चाहिँ छुटौ हामी. जय मसी. हजुर, हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो, सम्पूर्णमा उहाँले न्यानो अभिवादन राखेर जानुभएको छ, र जयमसी भन्नुभएको छ भने तपाईँले पनि यसरी नै आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ. फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो, जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: चित्रजी,
0: कस्तो हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै आरामै छौँ र यो समय तपाईँले आफ्नो चयनसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
3: डेभिड मगर, मङ्गल कपाली, गोविन्द तामाङ र हाम्रो सम्पूर्णलाई जयमसी पक्राउन चाहन्छु र जतिजनाले मलाई चित्र मगर भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्णलाई नै जयमसी पक्राउन चाहन्छु।
0: र
3: माग्नु पर्दाखेरि परम प्रभुसँग पनि माग्न चाहन्छु र आफन्त परिवार सम्पूर्णसँग नै
0: हजुर हस् धन्यवाद जयमसी। र हाम्रो चित्र मगर्जी हुनुहुन्थ्यो भक्तपुरबाट, उहाँले फोन गरेर साथ दिनुभएको थियो भने आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ। पालो तपाईँको श्रोता तपाईँले पनि यसरी फोन गर्न सक्नुहुनेछ र जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। एउटा गीतको साथ यो समय फेरि पनि दिन चाहन्छौ, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी पम्पाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छ, एकदमै। र आज तपाईँले आफ्नो जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ यो समय।
1: हजुर सर, प्रथम परमेश्वर धन्यवाद, यो समय मौका मैले पाएँ र हजुरलाई जमिसी टक्राउँछु। दुवै हातहरू सम्मानको साथ, आदरको साथ कस्तो होइसिन्छ भनेर सोधनी गर्दै दुवै हातहरू जमिसी टक्राउँछु।
0: हजुर, एकदमै जयमसी हजुर,
1: हजुर धन्यवाद। अनि अनि गुमिसारी परिवार सबैलाई जमिसी टक्राउनु पर्दा अब्राम सरलाई जमिसी टक्राउँछु, ताजन गुरुङ सर जमिसी टक्राउँछु, ज्ञान मिसर जमिसी टक्राउँछु, अनि सन्ध्या मिसर जमिसी टक्राउँछु, अनि विजय सरलाई जमी सिकाउँदछु, सुजन सरलाई जमी सिकाउँदछु, अनि सन्दीप भले सरलाई जमी सिकाउँदछु, अर्को राजवंशी सरलाई जमी सिकाउँदछु, सुनिल सरलाई जमी सिकाउँदछु, जो जति बिहानदेखि बेलुकासम्म कार्यक्रम चलाउन आउनुहुन्छ, परमेश्वरको जवान छोरीहरू कति दुःख गरेर वचनहरू तयार गरेर हामीलाई परमेश्वरमा अगाडि अगाडि बढाउनको लागि, परमेश्वरमा विश्वासमा स्थिर गराउनको लागि नै उहाँले कति दुःख गरेर वचनहरू ल्याउनुहुन्छ हामी सुन्न पाउँछौ। उहाँहरू सबैलाई एकदम आदरको साथ, सम्मानको साथ सम्झना गर्दै म दुवै हात जोडेर जमिसी टक्राउँछु र जमिसी टक्राउँछु। अनि यहाँ साथीहरूको नाम लिन पर्दा हरिबल बुवा थुले जमी सिकाउँछु, हरि रोका, सावित्री रोका, यीशु भक्त पुना थापा, यीशु भक्त कहाँ जानु भएको छ यसो एफएममा, र हाम्रो पनि नम्बर छ, हामीले गर्दाखेरि उठाउनुहुन्न, के भएको, हजुर कहाँ हुनुहुन्छ, उहाँलाई सम्झना गर्दै म सबैलाई एक मुष्टमा दुबै हात जोडेर सम्मानको साथ आदरको साथ जमी सिकाउँछु। माया मगर, चन्द्रमाया मगर, सारा तामाङ, संगीता रिमाल, अमिता महाजन, मिश्रा महाजन, छोरी महाजन, लक्ष्मी महाजन, शिला महाजन, र लक्ष्मी मगर, अर्जुन प्रधान, लक्ष्मी मगर, सुमन राई, उत्तम शिवाकोटी, एसैया मगैया, सुशील मगैया, रुबेन राई, सावित्री खड्का, पङ्खा गोपाली, सुन्तली तामाङ, सुभद्रा लामा, रामहरि पटेल, रामहरि सिपाही, समय लोहनी, हजुर पनि कहाँ जानु भएको छ, समय लोहनीज्यू हजुर पनि फोन गर्नुहोला, कार्यक्रममा भाग लिनुहोला, सुनिरहनु भएको छ भने हजुरलाई पनि जमिसी टक्राउँछु एकदमै सम्मानको साथ सम्झना गर्दै। रेखा थापा कुँवरलाई जमिसी टक्राउँछु, धन विनोद बराल, राम थुलुङ राई, दुर्गा बस्य, दुर्गा गिरी, विद्या श्रेष्ठ, शोभा मिश्र, काली राई, कुमार राई, जमुना राणा, चित्र मगर, लक्ष्मी सुन्दास, राजु काभ्रा, मिनबहादुर बिक, जमुना बिक, शर्मिला गौतम, दिल कुमार राई, कुशल राई, धर्मेन्द्र, धर्मेन्द्रज्यू, महेन्द्रज्यू, रूपेन्द्रदेखिबाट फोन गर्नुहुन्छ, उहाँलाई पनि एकदम सम्झना गर्दै दुवै हात जोडेर सम्मानको साथ आदरको साथ म जमी सिटाउँछु। नैना थापा, रश्मिला बोहरा, मैया बिक, उमेश रेग्मी, सावित्री खड्का, टेक बहादुर दर्नाल हो कि के हो, उहाँलाई पनि एकदमै फोन गरिरहनुहुन्छ जुनसुकै कार्यक्रममा पनि, उहाँलाई पनि एकदमै सम्मानको साथ आदरको साथ जमी सिटक गर्छु। र पोखरामा भएका साथीहरू, पोखराबाट सुनिरहनु हुने साथीहरू, नेपाल देशको कुना कुनाबाट सुनिने साथीहरू, र कुवेतबाट एकजना मिसले गर्नुहुन्छ,
0: मिसले
1: गर्नुहुन्छ, उहाँलाई पनि सम्झना गर्दै सबै परमेश्वर जन सब्सिडीहरूलाई एकै मोर्चामा दुवै हात जोडेर सम्झनाको सम्झना गर्दै आदरको साथ सम्मानको साथ जमी सिटकाउँछु। हजुर मेरो भक्तपुर मण्डल परिवार, पाँच साल मण्डल परिवार, नेपाल देशभरि भएका परमेश्वर जन छोरीहरूलाई एकदमै सम्मान साथ आदरको साथ म जमी सिटकाउँछु। हजुर
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्पाजी?
1: क्षमा माग्नु पर्दा परमेश्वरको क्षमा माग्नु पर्छ, हामी रिसाउनु हुँदैन भनेर छ बाइबलमा, रिस उठ्छ हामी झर्किनु हुँदैन भनेर छ बाइबल, झर्किन्छौँ। अब परमेश्वरको दृष्टिमा उहाँलाई मन नपर्ने कुराहरू गर्छौँ, उहाँलाई मन नपर्ने कुराहरू खान्छौँ, उहाँलाई मन नपर्ने ठाउँहरूमा जान्छौँ, उहाँलाई सेवा सङ्गति गर्दाखेरि उहाँलाई मन नपर्ने प्रार्थनाहरू गर्छौँ कि यसरी पनि चढाउँछौँ कि हामीलाई थाहा हुँदैन। अब प्रभुलाई थाहा छ, प्रभु सबै कुराबाट गल्ती भुलहरूको लागि म क्षमा माग्छु, परमेश्वरसँगै उहाँको चरणमा पर्दै, उहाँको शरणमा पर्दै क्षमा माग्छु। उहाँको उहाँ त दयालु कृपालु परमेश्वर हुनुहुन्छ, हाम्रो गल्ती भुलहरू क्षमा गर्नुहुन्छ। र उनीहरूको परिवारसँग, हजुरहरूसँग, सबैजनासँग दुवै हात जोडेर म क्षमा माग्छु, कारण यो कार्यक्रममा भाग लिएर बोल्दा ओर्दा गल्ती भुलहरू बोल्छु होला। सुनिरहने साथीहरू, हजुरहरूसँग सबैजनासँग क्षमा माग्छु। मेरो भक्तपुर मण्डल परिवार, पाँच साल मण्डल परिवार, सबै कस्टमर सुन्नुहुन्छ साथीहरू, सबैजनासँग म क्षमा माग्छु। मेरो घर परिवारसँग नि मैले गरेको व्यवहारदेखि उहाँलाई चित्त दुखाउनु पुगेको छ भए, मेरो आफन्तहरूसँग नि म क्षमा माग्छु। हजुर
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो पम्फाजी, र अहिलेलाई चाहिँ हामी छुटौँ, जय
1: मसी।
0: हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो, सम्पूर्णमा न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ, र पालो तपाईँको हो, फोन गर्न सक्नुहुनेछ, र कोही श्रोता आइसक्नु भएको छ वाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी पुनम म्याम हुन्छु।
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम ठिकै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौ, र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
2: हुन्छ, सर्वप्रथम त हजुरलाई जय मसी अनि हजुरको घर परिवारमा जय मसी भन्न चाहन्छु।
0: हजुर, जय मसी।
2: धन्यवाद जय मसी, र हाम्रो टेक्सिजन मित्रको हुनुहुन्छ, उहाँलाई पनि जय मसी भन्न चाहन्छु है।
0: हजुर हजुर।
2: अनि हाम्रो सुजनजी, सन्ध्या मिस, विजय सर, सरस सर, सन्दीप गले सर, कुमार अब्राम सर, ताजन गुरुङ सरलाई जय मसी भन्न चाहन्छु, ज्ञान मिस, सुनिरास लामा, हाम्रो जोनाथन गिरी पास्टर बाबालाई जय मसी भन्न चाहन्छु, अनि हाम्रो यो के भन्छ एमपी कथिवरा ज्यू, पास्टर टेकडालज्यूलाई जय मसी अभिवादन टोक्न चाहन्छु, हाम्रो निलुमा मिजिक राई उहाँलाई जय मसी भन्न चाहन्छु, अनि भर्खरै अहिले फोन गर्दै हुनुहुन्थ्यो पम्फा रोका नाना, उहाँलाई जोसिलो आवाजमा हुनुहुन्छ है, उहाँलाई एकदमै जय मसी अभिवादन, उहाँको घर परिवार सम्पूर्णमा भन्न चाहन्छु, उहाँले हिजो आज कल गर्नुभएछ नि, एकचोटि कल गर्नुहोला भन्न चाहन्छु उहाँलाई पनि, अनि हाम्रो पम्फा नाना, चन्द्रमाया मगर, अमिता मगर, सारा तामाङ, विद्या श्रेष्ठ, पुनाज्यू, सङ्गीता रिमाल, रश्मिता बोरा, हाम्रो सावित्री खड्का, सुमन राई, अनि इसु भक्त गौतम कता जानुभएको नि, आजकल फोनहरू गर्नुभएको छैन, उहाँलाई पनि एकदमै जय मसी अभिवादन भन्न चाहन्छु, अनि हाम्रो उमेश रेग्मी, धर्मवीर बराल, शोभा मिश्र, निष्पा मगरजन, सुन्तली तामाङ, लक्ष्मी मगर, शोभा आचार्य, उहाँहरूलाई जय मसी भन्न चाहन्छु, रेखा कुमार थापा, मोती कुमार, अनि भारत बत्तुनी कुमार राई राई जय मसी, कविता राई, शरण राई, रूपा लेप्चा, अनि ग्याबु लेप्चालाई पनि जय मसी भन्न चाहन्छु, टेकबहादुर खदाल, जुनल तामाङ, अनि जति हुनुहुन्छ उहाँलाई जय मसी भन्न चाहन्छु, अनि विशेष मैले भर्खर भर्खरै नयाँ मेरो असल प्यारो साथी है नयनाज्यू उहाँ बनाइ पाएको छु मैले, उहाँलाई पनि एकदमै जय मसी अभिवादन है, उहाँ साथीलाई जय मसी भन्न चाहन्छु, उहाँको घर फ्यामिली सम्पूर्णलाई जय मसी, जुन जुन ठाउँबाट देश विदेशमा सुन्दै हुनुहुन्छ, हाम्रो मण्डली परिवार जुन जुन ठाउँमा सुन्दै हुनुहुन्छ, सम्पूर्णलाई नछुटाइकन जय मसी भन्न चाहन्छु हजुर।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला अर्जुनजी?
2: हजुर, हामी क्षमा लिनु पर्दाखेरि त हामी शरीरमा छौँ, संसारमा छौँ, कति कुराहरू अन्जानमा गल्ती भुलहरू गरिपठाउँछन् क्षणभरमा, परमेश्वरसँग कुनै बेला हामी आँखा छलेर उहाँहरूको आँखा छलेर हामी नगर्ने काम कुराहरू गरिपठाउँछौँ, यसको लागि परमेश्वरसँगै क्षमा माग्न चाहन्छु, अनि मेरो प्यारो साथी नयनाज्यूलाई पनि एकदमै म हृदयबाटै क्षमा माग्न चाहन्छु है, किनकि मैले उहाँ पाएको छु होला, उहाँलाई दिनुपर्ने टाइम दिन सकिरहेको छुइनँ होला है, एकदमै सो साथी एकदमै क्षमा माग्न चाहन्छु है, मेरो हृदयबाट नै पनि एकदमै क्षमा दिनुभएको होस्, र साथीलाई पनि आफ्नो केयर गर्नुहोस्, एकदम मबाट गल्ती भुलहरू भएको छ भने पनि एकदमै क्षमा माग्न चाहन्छु सित है, अनि जो जतिजना साथीहरू सुन्दै हुनुहुन्छ उहाँहरूसित यदि बोल्दा बोल्दा के तलमाथि भएको छ, अनि हजुरसँग पनि यदि गल्ती बोझ भएको छ भने एकदमै क्षमा माग्न चाहन्छु हजुर।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो अर्जुनजी फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी।
2: हुन्छ हजुर, जय मसी हजुर।
0: हजुर, र अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट, र सम्पूर्णमा न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ, र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ, जय मसी अभिवादन अभिवादन मात्रै होइन, यहाँ चाहिँ परमेश्वरको महिमा छ भनेर पनि हामी भनिरहँदछौ, हामी प्रभुको महिमा पनि गरिरहेको छौँ। फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुरमा।
0: जय मसी, हाम्रो चन्द्रमायाजी कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म्याम, सन्चै छु, आरामै छु। हजुर कस्तो हुनुहुन्छ? हाम्रो अजी कस्तो हुनुहुन्छ?
0: हजुर एकदमै ठिक छु म पनि, अजी पनि एकदम ठिक हुनुहुन्छ, धेरै धेरै धन्यवाद। हजुर र चन्द्र भाइजी तपाईँले आफ्नो दैमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
3: हुन्छ म्याम, सर्वप्रथम त परमेश्वरलाई धन्यवाद अनि हजुरलाई नि धन्यवाद यो समय मौका दिनुभएकोमा। दैमसी भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु हाम्रो सम्पूर्ण परिवारलाई, धन्यवाद दैमसी भन्न चाहन्छु हाम्रो सन्ध्या म्यामलाई, विजय सरलाई, हाम्रो सुजन सरलाई, अनि हाम्रो अवराम सरलाई, ज्ञानु म्यामलाई, दाजन गुरुङ सर, अनि हाम्रो सुनिता सरलाई दैमसी धन्यवाद भन्न चाहन्छु। गुरु एफएम चलाउनु हुने बिहानदेखि बेलुकीसम्म जो जति कार्यक्रम चलाउनुहुन्छ सबैजनाको कार्यक्रम सुन्छु, आशिषी हुन्छु। मैले नाम नलिए पनि सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि जयमसी भन्न चाहन्छु, अनि मेरो मण्डली परिवारलाई सम्पूर्णलाई जयमसी भन्न चाहन्छु, अनि घुट्ने एफएम सुनिरहनुहुने, फोन गर्नुहुने सम्पूर्णलाई जयमसी भन्न चाहन्छु, अनि अहिले फोन गरेर जानुहुने हाम्रो अर्जुन प्रधान सरलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो सुमन दाईलाई जयमसी भन्न चाहन्छु, हाम्रो हरिरोका दाईलाई जयमसी भन्न चाहन्छु, हाम्रो हरिबोल दाईलाई जयमसी भन्न चाहन्छु, रामहरि कटेल दाईलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो उत्तम सिपाकोटी गुरुबालाई जयमसी भन्न चाहन्छु, माधव विश्वकर्म दाईलाई पनि जयमसी भन्न चाहन्छु, चित्र मगर दाईलाई पनि जयमसी भन्न चाहन्छु, सुशील मगया अनि हाम्रो रुबेन राईलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो जति पनि फोन गर्नुहुन्छ हाम्रो भारतबाट कुमार राई दाईलाई पनि जयमसी भन्न चाहन्छु, टेकबहादुर गदाल दाईलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो विराटनगरबाट पनि धेरै फोन गर्नुहुन्छ, एकजना दाईको चाहिँ नाम छ सरको नाम उमेश रेग्मी हुनुहुन्छ, उहाँले धेरै कार्यक्रमको लागि नि धेरै राम्रो राम्रो कुराहरू पनि बोलिरहनुहुन्छ, त्यही भएर उहाँको नाम थाहा भएको, उहाँलाई पनि सम्झना जयमसी भन्न चाहन्छु, अनि जयमसी भन्नुपर्दा हाम्रो जति पनि गुनेहरू सुन्नु नि हाम्रो पम्पा रोका दिदीलाई पम्पा गोपाली दिदीलाई जयमसी भन्न चाहन्छु, निष्पा महाजन दिदीलाई, अनि हाम्रो अमिता महाजन दिदी, अनि हाम्रो दुर्गा बस्ने दिदीलाई जयमसी भन्न चाहन्छु, विद्या श्रेष्ठ दिदीलाई जयमसी भन्न चाहन्छु, शर्मिला गौतम दिदीलाई जयमसी भन्न चाहन्छु, हाम्रो माया मगर आन्टीलाई जयमसी, अनि हाम्रो लक्ष्मी मगर बहिनीलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो पुना दिदीलाई जयमसी भन्न चाहन्छु, सारा तामाङ साथीलाई जयमसी भन्न चाहन्छु, शोभा मिश्र साथीलाई जयमसी भन्न चाहन्छु, हाम्रो लक्ष्मी सुन्दास दिदीलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो मैना थापा बहिनीलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो सङ्गीता रिमाल दिदीलाई, अनि हाम्रो सावित्री खड्का दिदीलाई पनि जयमसी भन्न चाहन्छु, हाम्रो शान्ता सुनार अनि हाम्रो शान्ता सुनार बहिनीलाई पनि सम्झना जयमसी भन्न चाहन्छु, अनि जति पनि फोन गर्नुहुन्छ सुनिरहनु भएको छ मैले कतिजनाको नाम छुटाएको छ है सबैजनालाई, अनि हाम्रो रुत मकराती साथीलाई पनि जयमसी भन्न चाहन्छु, विदेशबाट फोन गर्नुहुन्छ है कति मिठो मिठो गीतहरू गाउनुहुन्छ, आशिषमय कुराहरू बोल्नुहुन्छ, सम्झना जयमसी भन्न चाहन्छु, जतिजना गुरुले पनि सुनिरहनु भएको छ यतिखेर सबैजनालाई नछुटाइकन धेरै धेरै सम्झना माया जयमसी भन्न चाहन्छु यहाँ।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला चन्द्रमायाजी?
3: प्रभुसँगै क्षमा माग्न चाहन्छु, हामी कति संसारमा छौँ शरीरमा छौँ, कति परमेश्वरलाई मन नपर्ने कामहरू गरेको छ होला, अनि म परमेश्वरसँगै क्षमा माग्न चाहन्छु, किनभने हामी चाहिँ आफैलाई राम्रै छ जस्तो लाग्छ तर म कस्तो छ भन्ने कुरा चाहिँ मेरो परमेश्वरलाई एक एक थाहा छ, उहाँले एक एक लेखा राख्नु भएको छ है म कस्तो छ भनेर, म कतै देखावटी बाहिर बाहिर मात्रै राम्रो भएर हिँडेको छ कि भित्र हृदय कस्तो छ के छ सबै कुरा जाँच्नु हुने चाहिँ परमेश्वर हुनुहुन्छ, यदि मेरो गल्ती भूल मैले परमेश्वरलाई मन नपर्ने कामहरू गरेको छ भने मैले त्यस्तो देखावटी कामहरू गरिराखेको छ बाहिर देख्दाखेरि चाहिँ राम्रो भित्र हृदय चाहिँ कस्तो छ त्यस्तो व्यवहारहरू गरेको छु भने मेरो परमेश्वरलाई थाहा छ, प्रभु मलाई क्षमा गर्नुहोस् भन्न चाहन्छु, अनि हजुरहरूसँग पनि क्षमा माग्न चाहन्छु, जानी नजानी बोल्छु है धेरै फोन गर्छु कति बोल्नु नपर्ने कुराहरू पनि बोलेको छु होला, हजुरहरूसँग पनि क्षमा माग्न चाहन्छु, अनि कहिले काहीँ धेरै बोल्छु, कति साथीहरूले पालो पाउँदैन होला, अनि साथीहरूलाई रिस उठ्छ मान्नु चाहन्छु, अनि साथीहरूले पनि मैले बोलेको कुराहरू, जतिजनाले मैले बोलिरहँदा कसैलाई मैले बोलेको कुराहरूबाट हृदय दुखेको छ अनि मन परेको छैन भने पनि म क्षमा माग्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद, एकदम खुसी लाग्यो चन्द्रमायाजी फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई चाहिँ हामी छुटाउँ। जय मसी। हजुर, चन्द्रमाया मगरजी हुनुहुन्थ्यो। र श्रोता, अब चाहिँ भने हामी तपाईँको फोन कल लिन असमर्थ छौं र कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज फोन गरेर साथी हुने सम्पूर्ण श्रोतालाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु म। साँच्चै नै एक प्रकारको न्यानोपन हामीले महसुस गरेको छौ। र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोता तपाईँलाई पनि धेरै धेरै धन्यवाद, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जय मसीहबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
11: र 9818-25-12-40, 9818-25-12-40।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला।
4: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र विजय र म प्रम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। विशेष गरिकन हामी कार्यक्रममा कलाकारहरूसँग कार्यक्रममा जोडिने गर्छौं। तर आज जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा।

जोडिन सकेनौ, तर म तपाईँलाई भने एक घण्टाभरि कार्यक्रममा साथ दिनेछु अर्थपूर्ण कुरा राखेर। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि म तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज भने म केही महत्वपूर्ण कुरा राख्नेछु, विशेष गरिकन श्रीमान श्रीमती बीचको प्रेम जुन सम्बन्ध हुन्छ यो सम्बन्धलाई टिकाइ राख्नको लागि के गर्नुपर्छ भन्ने कुरा आज तपाईँको निम्ति म राख्न चाहन्छु। केही न्युजहरू म हेर्दै थिएँ, दिनमा 95 भन्दा बढी डिभोर्सका केसहरू अहिले दर्ता भइरहेको अवस्था देखि सुनिरहेको मैले न्युजमा पढिरहेको थिएँ। यो त एकदमै डरमर्दो कुरा।

किनभने परमेश्वरको योजना चाहिँ सम्बन्ध जोड्ने हो, शैतानको योजना चाहिँ सम्बन्धहरू टुटाउने हो। र दिनमा 95 वटा केस दर्ता हुन्छ भनेपछि डिभोर्सको, तपाईँ सोच्नुहोस् त महिनामा कति दर्ता हुन्छ होला। एकदमै डरमर्दो स्थिति छ। तर आज म तपाईँलाई यो डरलाग्दो परिस्थितिमा यो सम्बन्धलाई टिकाइराख्ने केही महत्त्वपूर्ण कुराहरू म राख्न चाहन्छु। 5 वटा महत्त्वपूर्ण कुरा छ। सबैभन्दा ठूलो कुरो समय रहेछ। एकअर्कालाई जब समय दिँदैनौ नि, एकअर्कालाई बुझ्न चाहिँ धेरै नै गाह्रो हुँदो रहेछ। समय समयमा दुवैजना स्पेसल ठाउँमा घुम्न जाने, परिवारलाई समय दिने, सधैँ व्यस्त छु नभन्ने हामी देख्न सक्छौं। श्रीमान एउटा काममा, श्रीमती एउटा काममा राति थाकेको हुन्छ, सुतिहालिन्छ, खोइ त समय एकअर्काको निम्ति भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछ। त्यो भएर एकअर्कालाई समय चाहिँ कहिले दिने भन्ने कुरा पनि तय गर्नुपर्ने रहेछ मनैबाट, होइन? यो कुराले चाहिँ एकअर्कालाई बुझ्ने अनि सम्बन्धलाई टिकाइराख्ने काम पनि गर्दोरहेछ, होइन? हामीले समय बहुमूल्य छ, समयलाई चिन्न सकेनौँ भने होइन धेरै ठूलो क्षति पनि हामीले बिहोर्नुपर्छ। समयलाई चिन्न सक्यौँ भने धेरै कुरा राम्रो पनि हुँदो रहेछन्। एकजनाले भन्दै हुनुहुन्थ्यो, तपाईँको सम्बन्ध एकदम राम्रो छ, यति वर्ष भइसक्यो सम्बन्ध राम्रो चलिरहेको छ, यसको राज चाहिँ के हो भनेर भन्दाखेरि, सुत्दाखेरि उहाँले भन्दै हुनुहुन्थ्यो, हामी एकअर्कालाई यस्तो स्पेसल समय दिन्छौँ, होइन? एउटा श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई समय दिन्छौँ, हामी घुम्न जान्छौँ, उसलाई मन परेको ठाउँ को कुन छ म भनेर सोध्छु, अनि म उनलाई त्यो ठाउँ घुमाउन लान्छु, होइन? अनि उनीहरूले पनि मलाई तपाईँलाई मनपर्ने ठाउँ कुन हो भन्छन्, अर्को वर्ष म तपाईँलाई लान्छु, होइन? यसरी सम्बन्धहरू गाढा हुँदो रहेछन्। किनभने जब बच्चाबच्ची भएपछि त झन् धेरै समय एकअर्कालाई दिन पाइँदैन, होइन? त्यो भएर बच्चाबच्ची हुँदा पनि एकअर्कालाई समय दिनुपर्ने रहेछ। जुन प्रेममा हुन्छ नि, प्रेममा हुँदाखेरि कति धेरै समय होइन एकअर्कालाई माया, एकअर्कालाई होइन हुन्छ नि, त्यो प्रकारको प्रेम चाहिँ रहिराख्नु पर्ने रहेछ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। आज सम्बन्धहरूमा दरार आउनुको कारण, सम्बन्धमा चिसोपन आउनुको कारण, सम्बन्ध टुट्नुको कारण यही रहेछ। सबैभन्दा ठुलो कुरो एकअर्कालाई बुझ्नु र एकअर्कालाई समय दिनु।

निकै नै समयको बारेमा निकै नै अर्थपूर्ण सङ्गीत थियो र कार्यक्रममा, र अर्को महत्त्वपूर्ण कुरा भनेको उपहार आदान प्रदान गर्ने, उपहार दिने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा रहेछ। समय समयमा एकअर्कालाई मनपर्ने उपहार दिने गर्नुपर्छ, जस्तो जन्मदिनमा, विवाहमा, विवाह उत्सव आदिमा होइन, कहिले घुमेर आउँदा उपहार लिएर आउने, यस्ता कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा हुँदो रहेछ। किनभने नि तपाईँ अब श्रीमान होस् या श्रीमती जब बाहिर जानुहुन्छ नि, मेरो श्रीमतीले मेरो लागि केही ल्याउँछिन् भने श्रीमानलाई पनि हुन्छ होइन। झन् श्रीमतीहरू त धेरै नै आशा गर्छन्, त्यो भएर बाहिर घुम्न जाँदाखेरि केही न केही लिएर आउने बानी गर्नुहोस्। यो उपहार एक्सचेन्जले पनि होइन मायालाई गाढा बनाउँदो रहेछ। तर कतिको स्वभाव चाहिँ कस्तो हुन्छ भने मैले मात्रै पाए हुन्थ्यो भन्ने पनि हुन्छ, कहिलेकाहीँ त्यो श्रीमानले पनि आशा गरेको हुन्छ होइन। एकअर्कालाई क्या एकअर्कालाई एकदमै उपहार दिने काम पनि एकदमै राम्रो रहेछ, यसले चाहिँ सम्बन्धलाई टिकाइराख्छ। र होइन अब दिनै दिनुपर्छ भन्ने होइन, तपाईँ कहिलेकाहीँ घुम्न जाँदा जन्म दिनुपर्छ होइन, कहिलेकाहीँ विवाह उत्सवहरू पर्छ तपाईँको, त्यतिखेर दिन सक्नुभयो होइन। छ नि त कारणहरू धेरै छ उपहार दिने, धेरै कुराहरू छन्, स्पेसल बनाइदिनुहोस्, जस्तो जन्मदिन होइन, बर्थडे सरप्राइज दिनुहोस्, जाम आज घुम्न जाम भन्ने, कसैलाई कुनै ठाउँमा मजाले डेकोरेसन गर्न लगाउने, त्यहाँ जाने होइन, यी कुराले पनि सम्बन्ध चाहिँ एकदमै गाढा हुन्छ। कुनै पनि बहुमूल्य कुरा दिएर मात्रै सम्बन्ध गाढा हुँदैन, सानो सानो कुराले पनि हामी कसैको मन जित्न सक्छौँ। त्यो भएर उपहार दिने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। र अर्को महत्त्वपूर्ण कुरा सेवा गर्ने अथवा काममा सघाउने। हामी कति देख्न सक्छौँ श्रीमती भएपछि सबै काम गर्नुपर्छ भन्ने कति सोसाइटीमा छौँ, खाना बना श्रीमती, लुगा धो श्रीमती, भाँडा मोल श्रीमती होइन, जो सबै काम श्रीमती भन्ने पनि छ कति सोसाइटीमा। तर यो होइन, परमेश्वरले श्रीमती चाहिँ हाम्रो लागि साथीको रूपमा दिनुभएको हो होइन। त्यो भएर कुनै पनि काम मिलेर गर्यो भने नि सम्बन्ध राम्रो हुन्छ होइन, सम्बन्धलाई टिकाइराख्छ। तिमी खाना बनाऊ म भाँडा मोल्छु, अथवा तिमी भाँडा मोल म खाना पकाउँछु, अथवा श्रीमती लुगा धुँदैछिन् भने तपाईँ पखाल दिनुहोस् होइन। छ नि त धेरै माया त गाढा बनाउने ठाउँ त धेरै छ नि त होइन। तर हामी कुनै पनि कुरामा हेल्प गर्दैनौँ भने त्यो माया गाढा हुन सक्दैन, बिस्तारै टाढा टाढा टाढा हुने रहेछ। कति कुराहरू हामीले देखेका छौँ, भोगेका छौँ। त्यो भएर सबै काम श्रीमतीले मात्र गर्नुपर्छ भन्ने छैन, घरको काम मिलेर गर्ने कुराले प्रेम अझै टाढा हुँदै जान्छ। तपाईँलाई पनि त कति साथीले भन्छन् नि त होइन, अब साथी साथी भेट हुँदा के हुन्छ भने मैले घरमा सबै काम गर्नु छ, बिहान पनि गर्नु छ भने गुनासो पोख्छन् क्या एकअर्काला। तर कसैले भन्छन् म त बिहानको काम म गर्छु, बेलुका त श्रीमानले सबै गर्नुहुन्छ भनेपछि एउटा राम्रो श्रीमानको उदाहरण पनि हो त्यो होइन। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ।

यो अर्थपूर्ण संगीतपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज चाहिँ भने एउटा वैवाहिक जीवनलाई कसरी टिकाइराख्न सकिन्छ अथवा कसरी लामो समयसम्म साथ दिन सकिन्छ, हामीले प्रतिज्ञा गरेका हुन्छौँ मृत्युले म छुटाएसम्म भनेर, तर मृत्यु त केही वर्षमै मानिसहरू टुटेको फुटेको कुरा हामी देख्न सक्छौँ। त्यो कुराले चाहिँ के हुन्छ भने बच्चालाई पनि एकदमै असर गर्छ क्या। बच्चा छैन भने त ठिकै छ, तर जब बच्चा हुन्छ, बच्चा भइसके डिभोर्स हुन्छ, त्यो बच्चालाई चाहिँ धेरै नै तनाव हुन्छ। एउटा के हुन्छ, श्रीमानले श्रीमती भेट्ला होइन, श्रीमतीले श्रीमान भेट्ला, तर बच्चाले आमा बुवा भेट्न सक्दैन। त्यो भएर आमा बुवाको जस्तो त्यो स्पर्श उसले कहिले पनि पाउन सक्दैन, माया कहिले पनि पाउन सक्दैन। त्यो भएर कुनै पनि बच्चालाई हामीले समस्यामा पार्नु पनि हुँदैन। र अर्को महत्वपूर्ण कुरा भनेको शब्दद्वारा प्रेम देखाउने होइन, शब्दद्वारा पनि हामी कतिचोटि प्रेम देखाउन सक्छौँ होइन। शब्द एकदमै महत्वपूर्ण कुरा हुन्छ। कहिलेकाहीँ तपाईँको श्रीमान कहीँ गइरहनु भएको छ भने होइन, उहाँ यात्रामा हुनुहुन्छ भने, दुई चार दिन कहीँ हुनुहुन्छ भने, फोन गर्ने, केही खानुभयो कि खानु भएन, औषधि खानुभयो कि भएन, निगरानी राख्ने क्या। त्यसले चाहिँ के गर्छ भने, ओहो मलाई मेरो श्रीमतीले कति वास्ता गर्छिन् भन्ने कुरा हुन्छ होइन। त्यो कुरा पनि हुन चाहिँ आवश्यक पर्छ। अनि कहिलेकाहीँ श्रीमती पनि कहीँ जाँदाखेरि कहाँ छौ, के गर्दैछौ, कतिखेर आउने, यस्ता कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। अनि एकअर्कालाई वास्तै गरिँदैन भने बिस्तारै बिस्तारै त्यो माया सेलाउँदै जान्छ होइन। कहिलेकाहीँ गीत लेखिदिने, कहिलेकाहीँ कविता लेखिदिने, कहिले उपनाम दिने होइन, हामी गर्न सक्छौँ नि। धेरैले आफ्नो श्रीमतीको बारेमा गीत लेख्नुहुन्छ, श्रीमानको बारेमा गीत लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ, राम्रो हो। अनि उपनाम पनि दिने होइन, के भनेर बोलाउनुहुन्छ, उसलाई के भन्दा खुसी हुन्छन्, अथवा श्रीमानलाई के भनेर बोलाउँदा खुसी हुनुहुन्छ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ होइन। कतिले हनी भन्नुहुन्छ, कसैले मुटु भन्नुहुन्छ, कसैले धड्कन भन्नुहुन्छ, कसैले अप्सरा भन्नुहुन्छ होइन। धेरै कुराहरू छन्। अनि कहिलेकाहीँ कविताहरू पनि मिठो मिठो लेखिदिने होइन, मुटुलाई धड्कनको आवश्यकता परे चाहिँ मलाई तिम्रो आवश्यकता पर्छ, तिमी संसारको लागि एकजना मानिस हुन सक्छौ तर मेरो लागि तिमी नै संसार हो होइन। यस्ता कुराहरू, एउटा उत्साहका कुराहरू, उमङ्गका कुराहरू, मेरो लागि कति शब्द खर्चिनु भयो है, कति समय खर्चनु भयो है भन्ने कुराले पनि त कति प्रभाव पार्छ नि होइन। तर कतिका सम्बन्धहरू त्यस्ता छैनन् होइन, त्यो भएर सम्बन्ध हो कि होइन भन्ने कुरा पनि कतिचोटि गाह्रो हुन्छ। त्यो भएर त भएर मैले यो कुरालाई मनैबाट याद गर्नुपर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा फेरि

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यतिखेर मैले केही महत्वपूर्ण कुरा सम्बन्धलाई टिकाइराख्ने केही महत्वपूर्ण टिप्सहरू राखिरहेको छु। र हो भने अर्को महत्वपूर्ण रहेको छ स्पर्शद्वारा माया देखाउने। कतिचोटि स्पर्शहरू पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। कहिले नै लुकेर आँखा बन्द गरिदिने होइन, हात मिलाउने, धेरै कुराहरू छन् सम्बन्धलाई टिकाइ राख्ने। कति कुराहरू हामीलाई अप्ठ्यारो लाग्छ तर यी कुराहरू पनि आवश्यक हुन्छ। त्यो भएर तपाईँ र मैलाई यो जुन मैले पाँचवटा कुरा राखेको छु यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छन्। अहिलेलाई भने यो अर्थपूर्ण संगीत खुसात कार्यक्रममा

परमेश्वरले जोडेको जोडी सम्बन्ध बढ्दै जाओस्, त्यो दूरी कहिले पनि नघटोस्। किनभने यो समाजमा हामीलाई हेर्ने कयौं मानिसहरू छन्, त्यो हामीलाई हेर्ने कयौं मानिसहरू छन् त्यो भएर तपाईँ र म सानो सानो कुरामा चित्त दुखाउने होइन काम हामीले कहिले पनि गर्नु हुँदैन। त्यो मान्छे हो चित्त दुखाए पनि चित्त नदुखाए जस्तो गर्छ नि, त्यो मान्छे हो क्या वास्तवमा होइन। सम्बन्धलाई टिकाइराख्ने मानिसहरू छ त्यो, तर त्यस्तो मानिसहरूलाई कतिले मन पनि पराउँदैन। तर मैले भन्न खोजेको कुरा आज जुन पाँचवटा कुराहरू छ, समय बिताउने एकअर्कासँग र उपहार दिने एकअर्कालाई, सेवा गर्ने सहायता गर्ने एकअर्कालाई, शब्दद्वारा प्रेम देखाउने र स्पर्शद्वारा पनि प्रेम देखाउने, यी पाँचवटा कुराले चाहिँ सम्बन्धलाई गाढा बनाउँछ नै। कति श्रीमान श्रीमतीको त्यो सम्बन्धहरू देखिन्छ क्या, उनीहरू बुढाबुढी हुन्जेलसम्म पनि सँगै हिँडिरहेको, वृद्ध भत्ता थाप्न गइरहेको, अनि कहिलेकाहीँ सोधिन्छ क्या, अनि वृद्ध भत्ता थाप्न जानु भएन भन्दाखेरि श्रीमती बिरामी छिन् निको भएपछि सँगै जाने अनि सँगै आउने बुढाबुढी भन्ने कुराहरू सुनिन्छ क्या। त्यस्तो होस्मा एउटा बुढेसकालसम्म पनि सम्बन्ध चाहिँ टाढा हुनुपर्छ, कोही पनि टाढा नहोस्। किनभने परमेश्वरको योजना भनेको नि सम्बन्धलाई जोड्ने नै हो, तर कतिचोटि हामी शैतानका योजनाहरूतिर बरालिन्छौँ। शैतानको योजना भनेको सम्बन्धलाई टुटाउने नै हो, नजोड्ने होइन, जोड्न नदिने, राम्रो हुन नदिने, यी कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। जो परमेश्वरको बाटोमा हिँड्छ, परमेश्वरको व्यवस्थामा हिँड्छ नि, यो कुराले चाहिँ सम्बन्ध पक्कै पनि टिकाइ नै राख्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

मैले ईश्वरलाई सोधे, हे प्रभु, जिन्दगीको यो यात्रा कति गाह्रो छ। माया गर्ने यो मुटुलाई उहाँले एउटा गन्तव्य दिनुभयो। यात्रा जति नै कठिन भए पनि सहयात्री असल भए गन्तव्य सुन्दर हुन्छ भन्ने कुराको प्रमाण ईश्वरले दिएको उपहार र प्रार्थनाको प्रत्युत्तर हो तिमी। ईश्वरको योजना पूरा गर्ने एउटा

0: गुड न्यूज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
11: गल्कुपाका 29 थमेल, काठमाडौँ।
12: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225444
13: र 40225742।
14: सुन्नु न बजे, कोता
15: सामान नभेटेर बेपत्ता।
14: होइन, सामान चाहिँ के चारो ल्याएको?
15: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
14: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
15: कहाँ छ यो?
14: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
16: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
17: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
16: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
17: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
16: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
15: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
18: ज्ञानका कुरा,
19: जीवनका कुरा,
18: सफलताका कुरा
19: अनि दर्शनका कुरा, कार्यक्रम
18: ज्ञान दर्पण।
16: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

छैमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा र कार्यक्रम भजन संगीत लिएर प्राविधिक मित्र विजयजी र म पुनम उपस्थित भइसकेको छौ र कार्यक्रम मार्फत विशेष गरिकन श्रोता हामी तपाईँलाई मिठा मिठा गीत संगीतहरूको साथ दिने गर्दछौ र लगभग एक घण्टाको समय अवधिभरलाई चाहिँ हामी गीत संगीतमय बनाउने जमर्को आज पनि कस्नेछौ र एकदमै आशिषमय भजन गीत संगीतहरू हामी तपाईँको लागि कार्यक्रम अवधिभर राख्दै जानेछौ र यो समयमा कार्यक्रमलाई एउटा गीतबाट नै शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत गायक गायक रोहित थापाको आवाजमा तपाईँको लागि हामीले राखेको छौं। कार्यक्रम भजन संगीत सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर हामी यसरी नै मिठा मिठा अर्थपूर्ण भजन गीत संगीतहरूको साथ तपाईँलाई दिँदै र हामी अवश्य पनि तपाईँलाई साथ दिँदै जानेछौं र भजन संग्रहको पुस्तक एक अध्यायलाई यहाँहरू समक्ष पाठ गर्न मलाई एकदमै मन लाग्यो। यहाँ शीर्षकमा लेखिएको छ, साँचो आनन्दको सिद्ध मार्ग एक पददेखि चाहिँ धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिल्यै ओइलाउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। दुष्टहरू त्यस्ता आउँदैनन्, तिनीहरू चाहिँ बतासले उडाएर लैजाने भूस जस्तै हुन्छन्। यसकारण दुष्टहरू न्यायको दिनमा टिक्ने छैनन् र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउने छैनन्, किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ तर दुष्टहरूको मार्ग नष्ट गर्नुहुनेछ भनेर यहाँ

स्पष्टसँग एउटा साँचो आनन्दको चाहिँ सिद्ध मार्ग के हो भन्ने कुरा चाहिँ भजन संग्रहको पुस्तक एक अध्यायले हामीलाई स्पष्ट बनाएको छ र म विश्वास गर्दछु यो वचनबाट तपाईँ आशिषित र उत्साहित हुनुभएको छ। यो समयमा अर्को एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतको बोल रहेको छ आशा रहित भई बाँच्नेहरूलाई।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौ र अवश्य पनि आशा रहित भई बाँच्नेहरूको लागि चाहिँ केवल यीशु ख्रीष्टमा मात्रै आशा छ भन्ने कुरा चाहिँ यो गीतले स्पष्ट रूपमा बताएको छ। हामी आशा गर्दछौ भजन गीत संगीतहरूद्वारा तपाईँ आशिषित महसुस गरिरहनु भएको छ र भजन संग्रहको पुस्तक दुई अध्यायको केही पदहरूलाई चाहिँ म पाठ गर्न गइरहेको छु। परमप्रभुले अभिषेक गर्नुभएको राजा भनेर चाहिँ शीर्षकमा लेखिएको छ र एक पदेखि यसरी उद्धृत गरिएको छ, जाति जातिहरू किन षड्यन्त्र रच्छन् र मानिसहरू किन व्यर्थका जाल रच्छन्, परमप्रभु र उहाँको अभिषिक्त जनको विरूद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन् र शासकहरू आपसमा सल्लाह गर्छन्। तिनीहरू भन्छन्, हामी उनीहरूको सांगलाहरू छिनालौं र उनीहरूको बन्धनहरू फुकाउ। स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ, तर आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ र आफ्नो बल्दो कोपमा तिनीहरूलाई चाहिँ यसो भन्दै त्रस्त पार्नुहुन्छ, मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु, परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु, मसँग माग र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुलाइदिनेछु र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुलाइदिनेछु, फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ र कुमालेको भाँडालाई चाहिँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ, यसकारण हे राजा हो, बुद्धिमान हो, पृथ्वीका शासकको सावधान भय मानेर परमप्रभुको सेवा गर र कम्पन साथ आनन्द मनाओ, पुत्रलाई चुम्बन गर नत्र त उहाँ रिसाउनु हुनेछ र तिमीहरूबाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँडै धन्कन्छ, ती सबै धन्य हुन् जो उहाँको शरण पर्दछन्। आमेन। र एकदमै अर्थपूर्ण यो वचन रहेको छ र अवश्य पनि आठ पदले स्पष्ट भनेको छ कि मसँग माग र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुलाइदिनेछु। परमप्रभु परमेश्वरसँग जसले आशा गर्नुहुन्छ, माग्नुहुन्छ, परमप्रभुमाथि भरोसा गर्नुहुन्छ, ती व्यक्तिहरूको लागि परमेश्वरले असल कुरा राख्नु भएको छ, कारण वचनले हामीलाई स्पष्ट भन्दछ कि उहाँलाई प्रेम गर्नेहरूको लागि चाहिँ परमेश्वरले कानले नसुनेको, आँखाले नदेखेको र हृदयले नचिताएको सर्वोत्कृष्ट कुराहरू चाहिँ परमेश्वरले तयार गरिराख्नु भएको छ। यस कारणले गर्दाखेरि आज तपाईँ हामी कुन कुराहरूलाई प्रेम गरिरहेका छौं र कुन कुराहरूमा आशा गरिरहेको छौं, परमप्रभुसँग माग्नुहोस् र उहाँले तपाईँ हामीलाई सबै कुराहरूमा प्रशस्तता र आशिष सुस्वास्थ्य सबै हाम्रो प्रार्थनाको उत्तरहरू दिने प्रतिज्ञा गर्नुभएको छ भन्दै यो समयमा अर्को एउटा मिठो गीतको साथ दिन चाहन्छु। गीतको बोल रहेको छ, चौतारीमा बर होइन पिपलु, पिनहास र शैलीको आवाजमा त्यो समय एल्बमबाट निकै नै मिठो गीत तपाईँको लागि हामी राख्न चाहन्छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम भजन संगीतमा हुनुहुन्छ। हामी तपाईँलाई मिठा मिठा भजन गीत संगीतको साथ कार्यक्रम अवधिभर दिएर साथी आइरहेको छौं र आज पनि मिठा मिठा गीत संगीतहरूको साथ तपाईँलाई दिइरहेको छौं र म तपाईँलाई भजन संग्रहको पुस्तकमा पनि लिएर जान चाहन्छु, लिएर गई पनि रहेको छु। तीन अध्यायमा म लिएर जान चाहन्छु। शीर्षकमा लेखिएको छ सहायताको निम्ति बिहानको प्रार्थना। दाउदको भजन रहेको छ, एकपटदेखि हे परमप्रभु मेरा शत्रुहरू कति धेरै छन्, मेरो विरूद्धमा उठ्नेहरू धेरै छन्, मेरो विषयमा धेरैले भनिरहेछन्, परमेश्वरले त्यसलाई सहायता गर्नुहुने छैन। तर हे परमेश्वर, तपाई मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईँ मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ। म चर्को स्वरले परमप्रभुमा पुकार गर्दछु र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। म पल्टन्छु र निदाइहाल्छु, म फेरि बिउजन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ। मेरो विरूद्धमा मेरा चारैतिर घेरा हाल्ने दशौं हजार शत्रुहरूसँग पनि म डराउने छैन। हे परमप्रभु उठ्नुहोस्, हे मेरा परमेश्वर मलाई बचाउनुहोस्, मेरा सबै शत्रुहरूको गालामा चड्काउनुहोस्, दुष्टहरूको दाँत बाँचिदिनुहोस्। छुटकारा परमप्रभुबाट आउँछ, तपाईँको आशीर्वाद तपाईँका प्रजामाथि रहोस्। आमेन। दाउदको भजन, यो भजनले अथवा यो वचनले तपाईँ हामीलाई यही उत्साह दिँदछ कि सहायता गर्नको लागि चाहिँ हाम्रो परमेश्वर आफ्नो जनहरूको लागि हरेक समय तम तयार हुनुहुन्छ र तपाईँले पनि परमेश्वरलाई आफ्नो सहायताको लागि आफ्नो परिस्थितिको लागि केसरी नै प्रार्थना गरिरहनु भएको छैन भने आजबाट नै प्रार्थना गर्न सुरु गर्नुहोस्, कारण तपाईँको प्रार्थनालाई सुनेर तपाईँलाई सुरक्षा दिन र तपाईँलाई सम्हाल्न परमेश्वर एकदमै तयार हुनुहुन्छ र तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ के गर्दै हुनुहुन्छ भनेर परमेश्वर एकदमै जान्न चाहनुहुन्छ। परमेश्वरसँग नजिक आउनुहोस् र उहाँसँग बातचित गर्नुहोस् र आफ्नो कुराहरू परमेश्वरलाई बताउनुहोस् भन्ने उत्साहसँगै यो समयमा अर्को एउटा गीत राख्न चाहन्छु। गायिका सलोमी तिमोतीको आवाजमा गीतको बोल रहेको छ, खै कहाँ छौ तिमी।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं गायिका सलोमी तिमोथीको आवाजमा र हामी भजन संग्रहको पुस्तकलाई पनि पाठ गरिरहेको छौं। भजन संग्रहको पुस्तक चार अध्यायको शीर्षकमा उद्धृत गरिएको छ सहायताको निम्ति साँझको प्रार्थना। एक पदेखि चाहिँ यसरी लेखिएको छ, हे धार्मिक परमेश्वर मेरा रक्षक, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्, संकष्टमा पर्दा मलाई आश्रय दिनुहोस्, ममाथि अनुग्रह गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ र असत्य देवताहरूको पछि लाग्नेछौ? तिमीहरूलाई थाहा होस्, परमप्रभुले भक्तजनहरूलाई आफ्नो निम्ति छुट्याउनु भएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्नुहुन्छ, रिसमा पर्दा पाप नगर, ओछ्यानमा सुद्धा आफ्नो हृदयभित्र तलास गर र शान्त रहो, उचित बलिदानहरू चढ़ाओ र परमप्रभुमा भरोसा राख। धेरैले सोध्दैछन्, हामीलाई कसले केही असल कुरा देखाउन सक्छ? हे परमप्रभु, तपाईँको मुहारको ज्योति हामीमाथि प्रकाशित गर्नुहोस्। तिनीहरूको अन्न र नयाँ दाकमध्यको प्रशस्ततामा हुने आनन्द भन्दा बढ़ी आनन्दले तपाईँले मेरो हृदय भर्नु भएको छ। शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनभने हे परमप्रभु, तपाईँले मात्र मलाई सुरक्षित राख्नुहुन्छ। र एकदमै आशिषमय वचनहरू हामी तपाईँलाई पाठ गरेर सुनाइरहेको छौं र अवश्य पनि हामी शान्तिमा पल्टिनेछौं र निदाउनेछौं, किनभने निन्द्रा एकदमै महत्वपूर्ण छ। जब हामी निदाउन सक्दैनौं त्यो समयमा हामीले बुझ्नुपर्छ कि हाम्रो मन मस्तिष्कमा केही कुराहरू छ, केही कुराहरूले हामीलाई विचलित बनाइरहेको छ। तर यदि हामी हाम्रो विचलित भएका कुराहरू र हाम्रा पीर चिन्ता र बोझलाई परमप्रभुमा सुम्पन्दछौं, उहाँसँग प्रार्थना गर्दछौं र उहाँलाई नै हाम्रा भावहरू होइन हाम्रा विचारहरू सबै कुराहरू पोखेर उहाँमाथि भरोसा गर्दछौं भने वचनले भने जस्तै नै हामी शान्तिमा पल्टिनेछौं र निधाउनेछौं, किनभने हामीलाई राम्रोसँग थाहा छ हामीलाई सुरक्षा दिनुहुने परमप्रभु परमेश्वर चाहिँ हाम्रो साथमा हुनुहुन्छ। र यो समयमा तपाईँको लागि म अर्को एउटा मिठो भजन गीतको साथ दिन चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै मिठो गीत तपाईँको लागि राख्यौं र यस्तै अर्थपूर्ण गीत संगीतहरूको साथ कार्यक्रम मार्फत हामी तपाईँलाई निरन्तर दिइरहेको छौं र भजन संग्रहको पुस्तकलाई पनि हामी पाठ गरिरहेको छौं। भजन संग्रहको पुस्तक पाँच अध्यायमा यसरी उद्धृत गरिएको छ, सुरक्षाको निम्ति प्रार्थना शीर्षकमा, हे परमप्रभु मेरा वचनहरूमा कान थाप्नुहोस्, मेरो सुस्केरामा ध्यान दिनुहोस्, हे मेरा राजा, हे मेरा परमेश्वर मेरो दुहाई सुनिदिनुहोस् किनकि तपाईँमा नै म प्रार्थना गर्दछु। हे परमप्रभु बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ, सबैले तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। तपाईँ दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, खराबी तपाईँमा बास गर्न सक्दैन, घमण्डी मानिस तपाईँको सामु टिक्नै सक्दैन, दुष्ट काम गर्नेहरू सबैलाई तपाईँ घृणा गर्नुहुन्छ, झूठ बोल्नेहरूलाई तपाईँ नाश गर्नुहुन्छ, परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ, तर म चाहिँ तपाईँको अपार कृपाको कारणद्वारा तपाईँको भवनभित्र बस्नेछु, भक्ति साथ तपाईँको पवित्र मन्दिरतिर फर्की दण्डवत गर्नेछु। र यहाँ चाहिँ अवश्य पनि सुरक्षाको निम्ति प्रार्थना गरिएको छ। दाउदको भजनमा हामीले साँच्चै नै त्यो सुरक्षाका कुराहरू अनि परमप्रभु परमेश्वरतिर फर्किने कुराहरू, परमप्रभुलाई हेर्ने कुराहरू चाहिँ हामीले पाउँदछौँ। यो वचनले पनि हामीलाई यसरी नै उत्साह दिइरहेको छ। यो समयमा म अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

निकै अर्थपूर्ण गीत तपाईँको लागि हामीले राख्यौं र भजन संग्रहको पुस्तक पाँच अध्यायको केही पदहरूलाई अझै पनि म तपाईँहरूको लागि राख्न चाहन्छु। आठ पददेखि, हे परम प्रभु, मेरा शत्रुहरूको कारणले गर्दा तपाईँको धार्मिकता मलाई डोर्याउनुहोस्। तपाईँको मार्ग मेरो सामान्य सोझो पारिदिनुहोस्। तिनीहरूको मुखमा सत्यता छैन अनि तिनीहरूको हृदय दुष्टताले भरिएको छ। तिनीहरूको घोप्रो खुला चिहान हो अनि आफ्नो जिब्रोले तिनीहरू छलको कुरा बोल्छन्। हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्। आफ्नै जाल तिनीहरूको पतनको कारण होस्। तिनीहरूको अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्, किनकि तिनीहरूले तपाईँको विरूद्धमा विद्रोह गरेका छन्। तर तपाईँमा शरण लिनेहरू चाहिँ रमाउन् र तिनीहरू सधैँ हर्षले गाउन्। तपाईँले नै तिनीहरूको रक्षा गर्नुहोस् र तपाईँको नाउँलाई प्रेम गर्नेहरू तपाईँमा आनन्दित हुन्, किनकि हे परम प्रभु, तपाईँले धर्मीहरूलाई आशिष दिनुहुन्छ। ढालले रक्षा गरे चाहिँ आफ्नो कृपा दृष्टिले तिनीहरूलाई घेरी राख्नुहुन्छ। आमेन। र भजन संग्रहको पुस्तकमा हामीले परमेश्वरको वचनहरूलाई हेरिरहेको छौं। सँगसँगै कार्यक्रम मार्फत मिठा मिठा गीत संगीतको साथहरू तपाईँलाई दिइरहेको छौं। अर्को एउटा मिठो गीत फेरि पनि राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र आज कार्यक्रम मार्फत हामीले विशेष गरिकन भजन गीत संगीतको साथ तपाईँलाई दिएको छौं र तपाईँको यो समयलाई एकदमै संगीतमय बनाउने प्रयास गरेको छौं र हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम भजन संगीतबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
1: टाइम चेक, यति बेला अपराह्नको एक बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
10: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
11: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
14: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

दैमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रलाई कार्यक्रम फ्रेन्डसिप डट कममा प्राविधिक मित्र सुजन सँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र फ्रेन्डसिप डट कम हरेक मंगलबार दिउँसो एक बजेदेखि दुई बजेसम्म प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले फ्रेन्डसिप डट कमलाई गुड न्यूज एफएमको प्रसारणमा 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट रेडियोको तरंग मार्फत सुनेर साथ दिन सक्नुहुनेछ। योभन्दा बाहेक अन्य ठाउँहरूबाट पनि तपाईँहरूले रेडियोको तरंगबाट सुन्नुभएका कुराहरू त हामीलाई जानकारी गराउँदै हुनुहुन्छ र पनि तपाईँहरू कहाँबाट सुन्दै हुनुहुन्छ, केबाट सुन्दै हुनुहुन्छ, फेसबुकबाट सुन्दै हुनुहुन्छ, अनलाइन मार्फत सुन्दै हुनुहुन्छ, तपाईँ रेडियो ट्युन गरेर सुनिरहनु भएको छ, तपाईँहरूले हामीलाई फिडब्याक पनि दिन सक्नुहुनेछ। यसको लागि 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 मा पनि तपाईँहरूले हामीलाई फोन कल गर्न सक्नुहुन्छ भने 01591375 मा पनि तपाईँहरूले फोन कल गरेर हामीलाई तपाईँहरूले रेडियोप्रति केही त्यस्तो कुराहरू छ भने चाहिँ तपाईँहरूले चाहिँ फिडब्याक दिन सक्नुहुन्छ। कहाँबाट सुन्नुहुन्छ अथवा कस्तो लागिरहेको छ तपाईँहरूलाई, कुन कार्यक्रम तपाईँहरूलाई मनपर्छ भन्ने कुरा पनि तपाईँले हामीलाई बताउन सक्नुहुनेछ। फ्रेन्डसिप डट कममा हुनुहुन्छ जसले पहिलादेखि नै सुन्दै आइरहनु भएको छ यहाँहरूलाई थाहा नै छ। फ्रेन्डसिप डट कममा विशेष गरेर चाहिँ मित्रतासँग सम्बन्धित नै कुराकानी हामी गर्ने गर्दछौ र आज पनि पक्कै पनि म तपाईँहरूको बीचमा यो एक घण्टाको अवधि लगभग एक घण्टाको अवधिभरि फ्रेन्डसँग सम्बन्धित अथवा मित्रतासँग सम्बन्धित साथीसँग सम्बन्धित कुराकानी गर्नेछु। शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु तपाईँहरू भने गुड न्यूज एफएम सुन्दै गर्नुहोला।

हजुर निकै नै आश्चर्यसम्म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम फ्रेन्डसिप डट कम अथवा भनौँ मित्रतासँग सम्बन्धित कुराकानी गर्ने कार्यक्रम रहेको छ यो र मित्रता धेरै कुराहरूसँग हुन्छ होइन एउटा मानिसको मित्रता केसँग हुन्छ भनेर सोच्यो भने चाहिँ थुप्रै कुराहरूसँग हुन्छ होला होइन सुन्दाखेरि अनौठो लाग्ने अचम्म लाग्ने यीसँग नै मित्रता हुन्छ र मानिससँगै हुन्छ नि मानिसको मित्रता अरू केसँग हुन्छ र भन्ने पनि लाग्छ तर एउटा भनिन्छ नि मानिसको मित्रता चाहिँ हाम्रो होइन परमेश्वरसँगको मित्रता सबभन्दा अगाडि आउँछ होइन हामीलाई थाहा छ हाम्रो परमेश्वरसँगको मित्रता चाहिँ सबभन्दा अगाडि आउँछ त्यस पछाडि मानिससँगको सम्बन्ध आउँछ अर्को कुरा चाहिँ प्रकृतिसँगको सम्बन्धका कुराहरू आउँछन् होइन फ्रेन्डसिप अथवा मित्रता पनि पक्कै पनि प्रकृतिसँग पनि छ र त हामी जीव जन्तुहरूसँग पनि एकदमै रमाउँछौँ नि होइन मेरो मिल्ने साथी भनेर पनि हामीले जीव जन्तुलाई चिनाउँदै गर्दा अथवा कुनै पनि कुरालाई भन्दै गर्दा फेरि मानिसहरूलाई अनौठो लाग्न सक्छ निर्जीव कुराहरू पनि कतिपटक साथी बनिदिन्छ होइन जस्तो तपाईँ बसिरहनु भएको कोठा यो चाहिँ मेरो साथी नै भएको छ जति बेला पनि यो कुर्सीमै म बसिरहन्छु तपाईँ यहीँ बसेर म पढ्छु यहीँ बसेर खान्छु होइन एउटा मित्रता एउटा फ्यामिलियर भइरहेको हुन्छ पारिवारिक बनिरहेको हुन्छ त्यो कुरा अनि कस्तो त्यो नजिकको बनिरहेको हुन्छ जे कुरासँग हामी अलिक समय बिताउँछौँ जे कुरासँग अलिकति हामी नजिक हुन्छौँ त्यो नै एउटा मित्रताको परिभाषा हो जस्तो लाग्छ आज मैले तपाईँहरूसँग कुराकानी गर्न खोजेको विषय चाहिँ एक साँचो मित्र चाहिँ तपाईँ हाम्रो बाटोमा कहिले पनि

बाधा हुन अथवा पुग्न सक्दैन भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। र धेरै पटक भनिन्छ नि, मित्रता फलाना व्यक्तिले गर्दा म यो भएन त्यो भएन, अथवा मेरो साथी नै मेरो लागि बाधा बन्यो, अथवा मेरो लागि नै यो भयो भन्ने कुराहरू हामी धेरै सुन्छौं पछिल्लो समय पनि र अगाडिको समयहरूमा पनि यो कुरा हुन्छ। तर एउटा साँचो मित्र चाहिँ कहिले पनि हाम्रो बाटो भन्नाले हामीले जिउने होइन जीवनमा कहिले पनि बाधाको रूपमा, बरु सहायताको रूपमा आउन सक्छ, बरु एउटा मित्र भन्ने बित्तिकै एउटा मिल्ने कुराहरूमा नै आउन सक्छ, तर नमिल्दो अमिल्दो कुराहरूमा त पक्कै पनि आउँदैन होइन, बाधाको रूपमा आउँदै आउँदैन। यदि तपाईँको तपाईँले साथी भनिरहनु भएको छ, तपाईँले मित्र भनिरहनु भएको छ, तपाईँले सङ्गत गरिरहनु भएको छ, तर त्यो व्यक्ति त्यो थोक त्यो वस्तु तपाईँको बाधा बनिरहेको छ, तपाईँको जीवनमा बाधा बनिरहेको छ, तपाईँ अगाडि हिँड्नको निम्ति बाधा बनिरहेको छ, तपाईँको जीवनमा नै त्यो एकदमै अप्ठ्यारो रूपमा आइरहेको छ भने चाहिँ त्यो चाहिँ तपाईँको साथी हुन सक्दैन। किन भन्दाखेरि चाहिँ साँचो मित्र चाहिँ तपाईँको बाटोमा कहिले पनि बाधा बन्नै सक्दैन। खानेकुरा पनि हुन सक्छ है, यो कुराहरू हामीले के कुरासँग धेरै समय बिताएका छौँ, मित्रता गरेका छौँ होइन, त्यो कुरा चाहिँ तपाईँको लाइफ स्टाइलमा जीवनशैलीमा र जस्तो तपाईँले खाइरहनु भएको कुराले तपाईँलाई बिसन्चो गरिरहेको छ, तपाईँलाई नराम्रो गरिरहेको छ भनेर तपाईँको शरीरको लागि त त्यो हानिकारक हुने त होइन। यदि तपाईँ कोहीसँग सङ्गत गरिरहनु भएको छ तर त्यो सङ्गतले गर्दा तपाईँ निराश हुनुहुन्छ, तपाईँको बाटो बिग्रिरहेको छ, तपाईँको जीवनशैली बिग्रिरहेको छ, तर तपाईँ मेरो साथी भनेर चेपिरहनु भएको छ, हिँडिरहनु भएको छ भने कसरी त्यो साथी हुन सक्छ र होइन। तपाईँको कुनै पनि कुरामा बाधा हुने कुरा अथवा भनौँ तपाईँलाई हानि पुर्याउने कुरा तपाईँको मित्र हुन सक्दैन। तपाईँको मित्र तपाईँबाट टाढा हुँदा पनि त्यहाँबाट चाहिँ तपाईँलाई बाधा हुनुहुँदैन। तपाईँले त्यो चिज नखाँदा पनि तपाईँलाई त्यो चिजले बाधा गर्दैन भने, तपाईँले त्यो चिज खाँदा पनि तपाईँलाई त्यो चिजले बाधा गर्दैन भने चाहिँ त्यो चाहिँ तपाईँको असल मित्र हुन्छ होइन। कतिपटक हामी के भन्छौँ भन्दाखेरि चाहिँ डिस्टेन्स एउटा भनौँ लामो दूरीमा चाहिँ हामी मित्रता बनाउन पनि सक्दैनौँ भन्ने पनि कुरा गर्छौँ नि। हाम्रो कहिलेकाहीँ त्यो लामो दूरी पनि बाधा बनिरहेको हुन्छ कि, बाटो पनि एउटा बाधा बनिरहेको हुन्छ, तर दूरीको अर्थ चाहिँ त्यो होइन कि, दूरीको अर्थ थोरै हुन्छ जब कसैको अर्थ धेरै हुन्छ होइन। यदि अर्थ त्यो व्यक्तिको जीवन तपाईँको जीवनमा त्यो व्यक्तिको महत्व यति धेरै छ भने चाहिँ जति धेरै दूरीमा तपाईँ भए पनि त्यो दूरी चाहिँ बाधा हुन सक्दैन। यो कुरालाई चाहिँ हामीले विचार गर्नुपर्छ। कतिपटक परिस्थितिले कारणवश विभिन्न कुराले गर्दा चाहिँ व्यक्ति व्यक्तिबाट टाढा भइरहेको हुन्छ, परिवार परिवारबाट टाढा भएर बस्नुपर्ने हुन्छ। तर हामी त्यो छुट्नुमा त्यो टाढा हुनुमा त्यो रिलेसन त्यो सम्बन्ध राम्रो नहुनुमा चाहिँ हामी दोष केलाई दिन्छौँ भन्दा चाहिँ दूरी डिस्टान्सलाई दिन्छौँ नि होइन। दूरीको त्यो अर्थ होइन। यदि त्यो व्यक्ति कसैको अर्थ धेरै छ तपाईँको जीवन भने त्यो दूरी कम हुन्छ। यदि तपाईँको जीवनमा त्यो व्यक्तिको अर्थ अथवा भनौँ भूमिका अथवा महत्व कम छ भने चाहिँ त्यो दूरी हाबी हुन सक्छ र त्यो दूरी बाधा हुन सक्छ। हामीले कसरी यसलाई हेर्ने भन्ने, अहिलेको एकदमै आधुनिक समयमा चाहिँ मान्छेहरूले विभिन्न नयाँ नयाँ शब्दहरू प्रयोग गर्ने होइन, विभिन्न किसिमको कुराहरूलाई लिएर आएर यो चाहिँ बाधा रहेछ नि त भनेर पहिलाउने होइन, सँगै बस्नेहरूमा पनि महत्व छैन भने त्यहाँनिर सम्बन्ध राम्रो हुँदैन, मित्रता हुँदैन कि। तर टाढा बसेर पनि एकअर्काको महत्व व्यक्तिले बुझेको छ भने त्यहाँनिर त्यो मित्रता बलियो हुन सक्छ, सम्बन्ध बलियो हुन सक्छ। केही कुरा फिजिकल्ली कुराहरू परिवर्तन हुन्छन् होला, शारीरिक कुराहरूमा केही कुराहरू हुन्छन् होला दूरीको कारणले गर्दा, तर दूरी नै सबै थोक चाहिँ होइन। अहिलेको पछिल्लो समय चाहिँ दूरी पनि एउटा बाधक हो। अहिलेको समयमा रिलेसनहरू नटिक्नु, सम्बन्धहरू नहुनु, साथीहरू धेरै नबन्नु चाहिँ दूरी महत्वपूर्ण भयो भनेर मान्छेहरूले दूरीलाई दोष लगाइरहेका हुन्। सम्बन्ध निभाउने दूरी होइन, सम्बन्ध निभाउने तपाईँ र म हो। टाढा भएर पनि आधुनिक समयमा त झन् आधुनिक कुराहरू आएको छ नि होइन, कसरी हामीले सम्बन्धलाई नजिक बनाउने मजबुत बनाउने भन्ने कुराहरू त आएको छ नि त। एकले अर्कालाई सम्पर्क कसरी राख्ने, कसरी ख्याल राख्ने भन्ने कुराहरू पनि आएको छ नि। जे कुरालाई पनि सही तरिकाले हेर्यौं भने, सही तरिकाले प्रयोग गर्यौं भने त्यो असल साथी बन्छ। जे चिज पनि मात्रा मिलाएर खायौं भने त्यसले फाइदा पुर्याउँछ, तर अत्याधिक मात्रामा भयो
होइन त्यसलाई मिसयुज भयो, गलत प्रकारले खायो भने कहिलेकाहीँ हुन्छ नि स्वास्थ्यसँग सम्बन्धित टिप्सहरू तपाईँ मलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरू दिनुभयो भने फलानु कुरासँग फलानु कुरा मिलाएर नखानुहोस् भनेर भन्छ नि। खानेकुरा त दुवै खानेकुरा हो तर त्यो कुरालाई सँगै मिसाएर नखानुहोस् अथवा एकै दिनमा नखानुहोस् एकैचोटि नखानुहोस् अथवा भनौँ त्यसको भ्यालु बुझ्नु यसरी मिलाएर खानुहोस् खानेकुरा पनि यति मात्र मिलाएर खानुहोस् भन्ने हुन्छ। सम्बन्धमा पनि हामीले के कुरालाई सँगै मिसाउने के कुरालाई सँगै नमिसाउने के कुराको दूरी चाहिँ बनाउने के कुराको दूरी नबनाउने भन्ने कुरा चाहिँ हामीले पनि चाहिँ निर्णय गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दा साँचो मित्रता साँचो ट्रुथ फ्रेन्डसिप होइन एउटा गुड फ्रेन्डसिप चाहिँ कहिले पनि हाम्रो बाधा बनेर आउँदैन, कहिले पनि हाम्रो बाटोमा पर्खाल बनेर आउँदैन होइन। त्यो कारणले गर्दा पनि हामीले चाहिँ हाम्रो मित्रतामा बुझ्नुपर्ने कुरा चाहिँ हामी आफू चाहिँ सही प्रकारले हाम्रो मित्रतालाई निभाउनुपर्छ, सही प्रकारले यसलाई महत्व बुझ्नुपर्छ। जहाँ महत्व हुन्छ त्यो महत्व भएको कुराको हामी आदर गर्छौँ, त्यसलाई हामी प्रेम गर्छौँ। तपाईँ र मेरो जीवनमा कतिवटा कुराहरू यति धेरै महत्वपूर्ण छ नि, एउटा बच्चा आमा बुवाको लागि कति धेरै महत्वपूर्ण हुन्छ नि होइन। उहाँहरूले सबै कुरा सात समुद्र पारि गएर पनि बच्चाहरूको निम्ति गर्ने कुराहरू गर्नुहुन्छ, फर्किनुहुन्छ, आफ्नो बच्चाको लागि गर्नुहुन्छ, सँगै बसेर पनि गर्नुहुन्छ। उहाँहरूमा निस्वार्थ किसिमको प्रेम भाव हामी देख्छौ। जीवन रहेसम्म बच्चाहरूको निम्ति गरिरहने खटिरहने आमा बुवाहरू पनि हुनुहुन्छ होइन। हाम्रो परमेश्वर पनि हामीले प्रत्यक्ष रूपमा देखेका छैनौ होइन, त्यो फिलिङ आफ्नो ठाउँमा छ तर अगाडि नै आएर कुरा गरेको हामीलाई थाहा छैन होला, तर हामी उहाँलाई प्रेम गर्छौँ, हामीले उहाँको प्रेमलाई बुझेका छौँ, हामी उहाँलाई आदर गर्छौँ होइन। गडलाई गर्ने आदर एकदमै विशेष हुन्छ, त्यो कारणले गर्दा हामी त्यो डिस्टेन्सको महत्व राख्दैनौँ, हामी सँगै हुनुहुन्छ भन्ने फिलिङ हामी गर्छौँ। भनेको जस्तै तपाईँको मित्र कारणवश कतै जानुहुन्छ, हुनुभएको छ काम होइन, काम विशेषले गर्दा भने पनि तपाईँले अब डिस्टान्स नै महत्वपूर्ण कुरा चाहिँ ठान्नु हुँदैन। र कुनै पनि कुरा होइन, हामीले गर्ने उन्नति प्रगतिमा पनि हाम्रो मित्र चाहिँ डाहा गर्ने सिखी गर्ने अथवा भनौँ उत्साह नदिने खालको अथवा भनौँ भत्काइदिने बिगारिदिने टाइपको हुनुहुन्छ भने चाहिँ कसरी त्यो मित्रता भएर, मित्रताको परिभाषा फरक छ। त्यो कारणले गर्दा हामीले मित्रतालाई चाहिँ एकदमै बुझ्न आवश्यक छ भन्दै समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

हजुर निकै आशिष गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्युज एफएम र गुड न्युज एफएमको प्रसारणमा तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम फ्रेन्डसिप .com म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र मलाई प्राविधिमा साथ दिँदै हुनुहुन्छ सुजनजीले र आज मैले तपाईँहरूको बीचमा चाहिँ एक साँचो मित्र चाहिँ तपाईँ र मेरो बाटोमा अथवा हाम्रो जीवनमा एउटा बाधाको रूपमा चाहिँ आउन सक्दैन अथवा बाधा पुग्न चाहिँ एउटा मित्रताको कारणले गर्दा चाहिँ सक्दैन भन्ने विषयमा चाहिँ कुराकानी गरिरहेकी छु। यसो भन्दै गर्दा तपाईँहरूको मनमा पनि धेरै एउटा मित्रताको बारेमा क्लिक भयो होला होइन, कतिजना मित्रहरूले फलाना मित्रले गर्दा चाहिँ मेरो यो कुरा रोकिएको थियो, यो कुरा भएको थियो, यो मेरो मिल्ने साथी साँच्चै हो, यो कुरा चाहिँ एउटा मिल्ने साथी चाहिँ कहिले पनि मेरो भनौँ न बाधा हुनै सक्दैन, बनेको पनि छैन भनेर कतिजना साथीहरूसँग तपाईँ एकदम सम्बन्धित हुनुभयो होला। यो समय तपाईँले त्यो साथीहरूलाई सम्झिनु भयो होला, बाधा त त्यो व्यक्ति मेरो जीवनमा बनेकै छैन भन्ने पनि भयो होला। कतिपटक चाहिँ त्यो मेरो मित्र नै रहेन सकेर हरेक कुराहरू गर्दा उसले बाधा पुर्याएको थियो अथवा यो भएको थियो त्यो भएको थियो भन्ने कुराहरू पनि आयो होला। सकभर त तपाईँको बाधा पुर्याउने साथी नहोस् भन्न चाहन्छु, किन भन्दा फेरि चाहिँ मित्रताको भूमिका धेरै ठूलो छ है। तपाईँ र मेरो जीवनमा चाहिँ एउटा साँचो मित्र भेटायौं भने चाहिँ हाम्रो जीवनमा धेरै कुराहरू असल हुन्छ होइन। मित्रताको परिभाषा नै फरक छ। संसारको लागि कुनै एउटा व्यक्ति एउटा व्यक्ति भन्न सक्छ तर एउटा मित्रको लागि असल मित्र चाहिँ सबथोक हुन सक्छ है। फेरि त्यो कारणले गर्दा तपाईँ र म कस्तो मित्र भन्ने त हामीले अहिले मित्रताको विषयमा कुराकानी गर्दै गर्दा हामीले आफ्नो मित्रतालाई सम्झ्यौं होला, तर तपाईँ र मलाई हाम्रो मित्रताले कुन रूपमा सम्झिनु भएको छ त? तपाईँ र म कतै अरूको होइन एउटा बाटोमा बाधा बनेका छौं कि छैनौं त? हामीलाई कतिपटक लाग्छ बाधा भनेकै छैन, त्यो त जायज कुरा थियो, त्यो त भन्नुपर्ने कुरा थियो, त्यो त एउटा आफ्नो स्वार्थको लागि गर्नुपर्छ नि भन्ने कुराहरू पनि आयो होला। कहिलेकाहीँ हामीले आफ्नो स्वार्थको लागि केही कुराहरू गर्दा फेरि चाहिँ त्यो साथीको लागि बाधा भन्न सक्छ होइन, कुनै पनि मानिसको लागि बाधा हुन सक्छ, तपाईँसँगै हिँडिरहने व्यक्तिको लागि बाधा भन्न सक्छ। एउटा भनाइ छ नि, तपाईँले यति मात्रै हात फैलाउनुहोस् जति हात फैलाउँदा तपाईँको वरिपरि भएको व्यक्तिलाई लाग्दैन, असर गर्दैन होइन। तर कहिलेकाहीँ हामी चाहिँ यो मेरो स्वतन्त्रता हो, यो मेरो सबै थोक हो, मेरो यो होइन मेरो जीवन हो, मेरो जीवन मेरो सोच मेरो इच्छा भन्ने पनि एउटा अहिलेको पछिल्लो समय धेरै सुनिन्छ होइन, फोटोहरूको क्याप्सनमा धेरै देखिन्छ, मेरो जीवन मेरो इच्छा, मेरो रोजाई होइन मेरो जीवन मेरो रोजाई होइन, त्यो खालको कुराहरू देखिन्छ। र पनि हामी बाधा भन्नु चाहिँ एउटा मानवीय रूपमा पनि राम्रो होइन भने असल मित्रताको त परिचय नै होइन। मैले गर्दा कसरी अरूको जीवनमा बाधा पुग्दैन त, कसरी चाहिँ सहजता हुन्छ त भन्नु चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। त्यो कारणले गर्दा मित्रता, तपाईँ कसैको मित्र बन्दै हुनुहुन्छ, मित्र हुनुहुन्छ भने त्यसलाई असल प्रकारले पनि निभाउनुहोस्, स्वार्थको लागि ननिभाउनुहोस्, फाइदाको लागि ननिभाउनुहोस् होइन। मैले यससँग साथी बनाए भने, यदि म उसँग साथी बने भने यो यो कुरामा चाहिँ मलाई फाइदा हुन्छ भन्ने हिसाबले तपाईँ र म साथी बन्यो भने त्यो साथीको यात्रा चाहिँ कहिलेसम्म हुन्छ भन्दा तपाईँको स्वार्थसँग मात्रै हुन्छ। तपाईँको त्यो स्वार्थ पूरा हुने बित्तिकै त्यो साथीको तपाईँको जीवनबाट आउट हुन्छ अथवा बाहिर हुन्छ। तर तपाईँले साँच्चीकै साथी खोज्नु भएको, तपाईँले असल मित्रता निभाउनु खोज्नु भएको भने चाहिँ त्यो तपाईँले स्वार्थ हेर्नुहुन्न, मैले यो व्यक्तिसँग मित्रता जोड्दा फेरि चाहिँ मलाई यो यो फाइदा होला अथवा बेफाइदा होला, यो होला त्यो होला भनेर भन्दा नि विचार मिल्यो भने, असल साथी रहेछ भने, चाहे त्यो साथी तपाईँभन्दा सम्पन्न होस् विपन्न होस्, त्यो व्यक्ति फरक तारको किन नहोस् होइन, फरक प्रकारको ठाउँबाट आएको नै किन नहोस्, तर तपाईँको त्यो साथी बन्न सक्छ। कसरी तिमीहरू साथी भयौ, केही कुरा मिल्दैन भन्ने व्यक्तिहरू पनि असल मित्रहरू छन्। तिमीहरू त देख्दा फेरि एउटै एउटै छौ नि होइन, कस्तो एउटै आमाले बुवाले पाएको जस्तो, एउटै परिवारको जस्तो ठ्याक्कै फेस मिल्छ भन्ने व्यक्तिहरू पनि मिल्ने साथी हुँदैन। यसमा
केही न केही कुरा चाहिँ छ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने यसै कुरालाई निरन्तरता दिनको निम्ति म आउने नै छु तपाईँहरू भने गुड न्यूज एफएम छोडेर कतै पनि नजानुहोला।

त्यसमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम फ्रेन्डसिप डट कममा हुनुहुन्छ म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु आज मैले तपाईँहरूको बीचमा मित्रताको कुराकानी गर्ने क्रममा चाहिँ एउटा असल साँचो मित्र चाहिँ तपाईँको जीवनमा कहिले पनि बाधा हुन सक्दैन भन्ने विषयमा कुराकानी गरिरहेकी छु यदि बाधा बन्यो भने यदि बाधा भइरहेको छ भने उहाँ चाहिँ कसरी हाम्रो असल साथी बन्न सक्नुहुन्छ त होइन कहिलेकाहीँ भनिन्छ नि म तिम्रो असल साथी थिएँ तर त्यो चाहिँ त्यो मैले गरेको चाहिँ भनौँ न यो गर्नु आवश्यक थियो भनेर पनि मान्छेले मानिसको हृदयलाई दुखाइरहेको हुन्छ होइन साथीले साथीको हृदयलाई दुखाइरहेको हुन्छ कहिलेकाहीँ आफ्नो फाइदाको लागि दुखाइरहेको हुन्छ कहिलेकाहीँ आफ्नो लागि भनेर स्वार्थको लागि भनेर पनि मान्छेले दुखाइरहेको हुन्छ र त्यो चाहिँ पक्कै पनि असल साथी हुनै सक्दैन यो परिभाषाभित्र नै पर्दैन यदि तपाईँ असल साथी बनिरहन चाहनुहुन्छ तपाईँले साँचो असल साथीको अर्थ बुझ्नु भएको छ भने चाहिँ यो कुरा हुनै सक्दैन जे कुरा हुँदैन भनेपछि हुँदैन नि त होइन केही कुराहरू चाहिँ यो कुरा चाहिँ असल साथीभित्र पर्छ र यो कुरा चाहिँ असल साथीभित्र पर्दैन भन्ने बित्तिकै बाधा त अब सानो पनि हुनसक्छ ठूलो पनि हुनसक्छ झुट पनि हुनसक्छ तपाईँको साथीले बोलेका शब्दहरू पनि हुनसक्छ नि केही छिनको लागि मेरो साथीले नहुँदा पनि हुन्छ भनेर होइन कसैसँग हामीले केही झुट बोलेका पनि हुनसक्छौँ त्यो कुराले साथीलाई सानै हानि पुर्याउला तर तपाईँ चाहिँ उहाँको असल साथी बन्न सक्नुहुन्न यदि इमान्दार बन्नु छ भने त सानोभन्दा सानो कुरामा पनि भन्नै पर्छ होइन साथीलाई प्रेम गर्दै हुनुहुन्छ भने हरेक कुरामा एकदमै तपाईँ चाहिँ साँचो बन्नै पर्छ यति कुराले चाहिँ मेरो साथीलाई बेफाइदा पुऱ्याएर केही हुँदैन अथवा यो साथीलाई मैले नगर्दा फेरि केही हुँदैन भन्ने कुरा चाहिँ पक्कै पनि हुँदैन भनिन्छ नि एउटा सानो सानो कुरामा पनि असल साथी चाहिँ असल नै हुन्छ खराब साथी चाहिँ ठुलो कुरामा होस् अथवा सानो कुरामा होस् खराबै हुन्छ होइन मैले तिम्रो धेरै ठुलो हानि त गरेको छैन तर सानो हो भनेर भन्दै हुनुहुन्छ भने पनि त्यो पनि एउटा साथी असल साथीको परिचयभित्र चाहिँ पर्दैन व्यवहारभित्र पर्दैन त्यो कारणले गर्दा तपाईँको साथी होइन कस्तो हुनुहुन्छ भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो तपाईँ कस्तो साथी हुनुहुन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो पहिलो कुरा चाहिँ तपाईँ आफू चाहिँ बिना बाधाको साथी बन्नुहोस् भन्ने सल्लाह म तपाईँहरूलाई दिन चाहन्छु यस कार्यक्रम मार्फत किन भन्दाखेरि चाहिँ हामी हाम्रो बानी चाहिँ कस्तो हुन्छ भन्दा पहिला उसले गरोस् अनि म गर्छु उसले निभाउँछ अनि त्यो अनुसारको म निभाउँछु उसले मलाई मैले भनेको जस्तो गरिदिन्छ चित्त बुझ्छ मेरो भने म उसँग चाहिँ त्यस्तै नै बिहेभ गर्छु अथवा उसले मलाई त्यो गरेन भने चाहिँ म पनि उसँग त्यस्तै प्रकारको व्यवहार गर्छु होइन जस्तो साथी छ त्यस्तै गर्छु भनेर चाहिँ हामी कतिपटक साथी अनुसार आफू ढलेर कसैलाई हामी बाधा पुर्याउँछौ कसैलाई हामी बाधा पुर्याउँदैनौ हाम्रो पनि आफ्नो एउटा छनोट हुन्छ कि साथीमा पनि त्यो साथीमा चाहिँ यो थियो त्यो कारणले गर्दा मैले त्यो साथीलाई आज राम्रो व्यवहार गरेँ तर त्यो साथीमा चाहिँ यो थिएन त्यो कारणले गर्दा मैले उसलाई पनि धोका दिएँ भन्ने कुरा हुन्छ साथी भनेको त साथीभन्दा माथि कुनै पनि कुरा हुँदैन जस्तो लाग्छ किनकि मैले यो भन्दै गर्दा तपाईँले धेरै कुराहरूलाई कुरासँग नजोड्नु होला किन भन्दा मित्रताको परिभाषा मित्र भन्ने कुरा मित्रमै काफी छ कि यसमा नै एकदमै आनन्द छ कुनै पनि सम्बन्धसँग जोडिनु अघिको सम्बन्ध हो यो जस्तो लाग्छ मलाई त्यो कारणले गर्दा मित्रता चाहिँ एकदमै महत्वपूर्ण कुरा छ यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने म आउने नै छु

हजुर निकै नै आशिषमय गीत पतिफेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम फ्रेन्डसिप डट कम। म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु र साथीकै विषयमा कुराकानी गरिरहेकी छु। असल साथी चाहिँ सबैभन्दा माथि होइन, हरेक सम्बन्धको शुरूआत साथीबाट नै हुने गर्दछ र हाम्रो परमेश्वर हामीहरूसँग हुनुहुन्छ र हाम्रो मित्रता चाहिँ हामीले शुरूआत हाम्रो गर्भदेखि नै हामी संसारमा आउनुभन्दा अगाडिदेखि नै हामीलाई संसारमा पठाउनुहुने परमेश्वरले नै हामीसँग त्यस्तो हृदय दिनुभएको छ, त्यस्तो एउटा कनेक्सन दिनुभएको छ। मानिस सामाजिक प्राणी हो, समाजमा बस्छ, उसँग आफ्नो उमेर समूहका साथीहरू पनि हुन सक्छन्, उमेरभन्दा भिन्न प्रकारको पनि साथीहरू बन्न सक्नुहुन्छ, नारी पुरुष पनि साथी बन्न सक्नुहुन्छ, पुरुष पुरुष पनि साथी बन्न सक्नुहुन्छ, अथवा नारी नारीहरू पनि साथी बन्न सक्नुहुन्छ, एउटा परिवारकै सदस्य पनि साथी बन्न सक्नुहुन्छ, काम गर्ने ठाउँको व्यक्तिहरू पनि साथी बन्न सक्नुहुन्छ। तर हाम्रो साथीमा चाहिँ एकअर्काको बाधा चाहिँ हामी कहिले पनि बन्नु हुँदैन, बाधा बन्नको निम्ति हामी साथी बन्नु हुँदैन होइन। यदि हामीले कुनै पनि कुरामा बाधा पुर्याइरहेका छौँ भने यो कुरा चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ। म चाहिँ मेरो साथीको लागि बाधा बन्नु हुँदैन तर म चाहिँ मेरो साथीको लागि असल बन्नुपर्छ भन्ने कुरालाई नै हामीले जोड दिनुपर्छ। यदि हामीले यसरी साथी बनाएको खण्डमा चाहिँ त्यो साथी असल हुन्छ, त्यो साथीबाट चाहिँ हामीले आनन्द पाउँछौ, त्यो साथीबाट हामीले एकअर्कामा सपोर्ट पाउँछौ होइन। जीवन जिउनुको मजा नै फरक हुन्छ असल साथी भेटेको खण्डमा होइन। तपाईँको जीवनमा भएका हजारौं तनावहरू पनि कम हुन्छन् एकछिन र दुःख पर्ने त्यो फलान साथीबाट गरे सबै कुराहरू सेयर गर्नु पर्यो भनेर कतिपटक हामीले सेयर गर्यौं भने कस्तो आनन्द लाग्छ। हामी बिर्सिन्छौं साथीले कतिपटक हामीलाई सही बाटोमा डोराएको कुराहरू पनि छ। तर बाधा पुर्याउने साथीहरूले हामीलाई गलत वेमा मिसयुज गरेका कुराहरू, गलत प्रकारले प्रयोग गरेका कुराहरू पनि छन्। नेपालमै पनि थुप्रै असल साथीहरू हुनुभएको र उहाँहरूले धेरै प्रगति गर्नुभएको व्यक्तित्वहरू हुनुहुन्छ र हामीले विश्वमै हेर्यौं भने पनि यस्तो साथीको कारणले गर्दा धेरै माथि गएका कुराहरू, व्यक्तित्व विकास भएका कुराहरू होइन, एउटा गर्नै नसक्ने व्यक्ति पनि धेरै कुराहरू गर्न सकेका कुराहरू हामीले देखेका छौँ। त्यो कारणले गर्दा साथीको धेरै ठूलो भूमिका छ। साथीले धेरै कुराहरू गर्न सक्नुहुन्छ, त्यसको मतलब तपाईँले आफ्नो साथीबाट मात्रै अपेक्षा नगर्नुहोस्, तपाईँ पनि त असल साथी बन्न सक्नुहुन्छ। बन्नुपर्छ, सुरुवात तपाईँ र मबाटै गरौं होइन, हामीबाट नै असल कुराहरू दिने कुराहरू गरौं। साथीले स्वार्थको लागि मात्रै जोडिने काम नगरौं र यो नै एउटा असल मित्रको एउटा परिचय हो। हामीले गर्नुपर्ने कुरा पनि त्यही हो, साथी बनाएर एकछिन भेटिने कुरा त हो नि, सँगै बस्ने होइन, जिन्दगी बिताउने होइन भनेर हामीले साथीलाई यस्तो सस्तो बनाइरहेका हुन्छौँ। यति इजिली बन्ने साथी, जहाँ गयो त्यही साथी बन्छ, यस साथीलाई महत्त्व दिन थाल्यो भने त भन्छौँ हामी, तर त्यस्तो होइन। जहाँ जो भए पनि हामीले त्यो साथीलाई असल प्रकारले निभाउन सक्ने खुबी तपाईँ र मसँग राख्नुपर्छ। यो चाहिँ एउटा स्वस्थ व्यक्तिको परिचय पनि हो त, स्वस्थ साथीको परिचय पनि हो। तपाईँलाई म हेल्दी हुने अथवा अनहेल्दी हुने रिलेसनमा त्यो सबभन्दा महत्वपूर्ण कुरा हो। यही नै भन्न चाहन्छु, तपाईँहरू असल साथी भन्नुहोस्। तपाईँहरू जो जतिजनाले गुड न्युज एफएम सुनिरहनु भएको छ, निरन्तर गुड न्युज एफएमलाई संगतिको साथी बनाउनु भएको छ, आफ्नो साथी बनाउनु भएको छ, हामीलाई आफ्नो साथी बनाउनु भएको छ, हामी एकदमै खुसी छौँ तपाईँहरूलाई साथी बनाउन पाएकोमा, तपाईँहरूसँग जोडिन पाएकोमा। यो मित्रता सधैँ भएर रहिरहोस् र तपाईँको जीवनमा जोडिनु भएको व्यक्तिहरूसँग पनि यस्तै असल मित्रता तपाईँको भइ नै रहोस्। अर्को हप्ता यस्तै यस्तै कुराकानी लिएर म पक्कै पनि आउनेछु। आजलाई भने समयले बिदा दिन लागिसकेको छ। यति बेलसम्म टाढा नजिकबाट कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु। केही सल्लाह सुझावहरू तपाईँहरूको छ भने तपाईँहरूले 01591375 तपाईँले फोन कल गरेर यो कार्यक्रमप्रति सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप डट कमबाट म ज्ञानो विदा हुन चाहन्छु। जय मसीह। नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 थमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
8: फोन नम्बर 40225444
10: 40225444 40225744।
12: सुन्न न बजे कोता
13: सामान नभेटेर बेपत्ता,
12: होइन सामान चाहिँ के चारो ल्याएको?
13: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
12: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
13: कहाँ छ यो?
12: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
14: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
15: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
14: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
15: र फोन नम्बर 01513010 छ।
14: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
13: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था

0: आमा।
1: ए हो र बाबु।
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी तथा नमस्कार, म हुँ गायक दाउ खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मरे के हो
1: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई क्रिस्टी अभिवादन तथा जय मसीह। म गोविन्द विश्वकर्मा यहाँहरूलाई फेरि पनि वचनको यो भागमा स्वागत छ। प्रियहरू, हामीले विगतका दिन जस्तै धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आएका छौं र आज पनि हामी पाउलको पत्र अन्तर्गत गलातीको पुस्तकबाट यहाँहरूको बीचमा पाठ गर्दै अगाडि बढ़नेछौ। मलाई विश्वास छ हजुरहरूले शुरूदेखि अन्त्यसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। प्रिय मित्र, हामीले योभन्दा अगाडि गलातीको पुस्तकको परिचय र अध्याय एकको एकदेखि हामीले दश पदसम्म पाठ गरेका थियौं भने आज हामी एघार पदबाट पाठ गर्दै अगाडि बढ्नेछौ। परिचयको खण्डमा विशेष गरी पावलले गलातीको मण्डलीलाई बताएका छन् कि एकमात्र सुसमाचार छ, अरू कुनै सुसमाचार छैन। वास्तविक रूपमा गलातीको मण्डलीमा केही समस्याहरू उत्पन्न भएका थिए। त्यो मण्डलीमा विशेष गरी झूठो शिक्षा फैलिएको थियो। पावलले सिकाएको शिक्षा प्रेरित शिक्षा भन्दा फरक शिक्षा ती मानिसहरूले त्यो मण्डलीमा सिकेका थिए अनि पावलले एकदमै अडानसँग यो कुरालाई बताएका छन् कि अरू कुनै सुसमाचार छैन। गलातीको मण्डलीलाई पावलले भनिरहेका छन्, मलाई आश्चर्य लागिरहेको छ कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनु हुनेलाई यति चाँडै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ। वास्तविक रूपमा येशु प्रभुलाई पनि त्यो मण्डलीले एउटा परमेश्वर र मुक्तिदाता भनेर ग्रहण गरिसकेको मण्डलीले पछि लत्याएको अवस्था हामीले पाएका छौं र पछि उनीहरू अलि फरक सुसमाचारतिर लागेका छन्। अथवा पावलले यहाँ स्पष्टसँग भनेका छन् कि गलातीको मण्डली कामद्वारा मुक्ति पाइन्छ, व्यवस्था पालनद्वारा मुक्ति पाइन्छ भन्ने शिक्षातिर लागेका थिए। त्यसकारण पावलले विशेष गरी गलातीको मण्डलीलाई जोरदारसँग यो माग गरेका छन्, यो बताएका छन् अनि यो प्रमाणहरू दिइरहेका छन् कि मुक्ति र उद्धार केवल परमेश्वरको अनुग्रहद्वारा र येशू ख्रीष्ट माथिको विश्वासद्वारा मात्रै हामीले पाउँदछौ, अरू कुनै कुराले हामीले मुक्ति र उद्धार प्राप्त गर्दैनौ। त्यसकारण पावलले यहाँ बताउँदछन् कि यदि मैले तिमीहरूलाई शुरूमा सुनाएको सुसमाचार भन्दा फरक सुसमाचार सुनाए भने पनि मेरो विश्वास नगर। केवल मैले मात्र होइन, यदि स्वर्गदूतै आएर तिमीहरूलाई म भन्दा फरक सुसमाचार तिमीहरूलाई सुनायो भने पनि विश्वास नगर। पावलले शुरूमा सुनाएको सुसमाचार, हामी सबै पापी छौ, हाम्रो लागि येशू प्रभु यो संसारमा आउनुभयो अनि उहाँ क्रूसमा मर्नुभयो र तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो। उद्धार र मुक्ति केवल परमेश्वरको अनुग्रहबाट मात्रै आउँदछ र येशूमाथि गरेको हाम्रो विश्वासका कारणले आज हामीले मुक्ति पाएका छौ, हाम्रो कामहरूले होइन भनेर पावलले स्पष्टसँग बताएका छन्। र येशू प्रभुको बलिदान सधैँका लागि बलिदान हो, उहाँको बलिदान पूर्ण छ, उहाँको बलिदान सत्य छ र उहाँको बलिदान पर्याप्त छ भन्ने कुरालाई पावलले जोडसँग बताएका छन्। त्यसै गरी जब हामीले येशूलाई विश्वास गर्दछौं हाम्रो जीवन परिवर्तन हुन्छ। किन भन्दा जब हामीले प्रभुलाई विश्वास गर्दछौं उहाँको आत्मा अथवा पवित्र आत्मा तपाईँ र मेरो जीवनमा आउनुहुन्छ प्रियहरू, अनि हामीलाई कुनै पनि किसिमको डर हुँदैन। हामी अब पहिलेको जीवन अनुसार होइन तर अब परिवर्तित जीवन भएर परिवर्तित जीवन लिएर हामी जिउँदछौ। पवित्र आत्मा तपाईँ र मेरो जीवनमा तपाईँहरू म भित्र बास गर्नुहुन्छ। हामी स्वतन्त्र हुँदछौ, हामी विभिन्न किसिमका बन्धनहरूबाट छुटकारा पाउँदछौ, पापको बन्धनबाट तपाईँ र हामी छुटकारा पाउँदछौ, नयाँ भएर तपाईँ र हामी परिवर्तित जीवन लिएर जिउँदछौ। केवल एउटा मात्र सुसमाचार, यही सुसमाचार हो पावलले सिकाएको, यही हो प्रियहरू, कलातीको मण्डलीलाई फेरि बारम्बार सम्झाइरहेका छन् कि यो भन्दा अरू कुनै सुसमाचार छैन। त्यसकारण प्रिय मण्डली, आज मण्डलीभित्र पनि यो समस्याहरू आउँदछ। हामी धर्मशास्त्र बाइबलमा जुन प्रेरितीय शिक्षाको जगमा मण्डली बसालिएको छ, अनि त्यो प्रेरितीय शिक्षा येशु प्रभुलाई आफ्नो शिर, येशु प्रभु मात्रै मुक्तिदाता हुनुहुन्छ भनेर घोषणा गर्दछ। कुनै पनि घरको कुनै ढुङ्गो अथवा जग येशु प्रभु मात्रै हुनुहुन्छ, अनि मुक्ति र उद्धार केवल येशुबाट मात्रै हामीले प्राप्त गरेका छौं। त्यो मात्रै साँचो एउटा सुसमाचार हो भनेर हामीलाई प्रेरित शिक्षाले सिकाएको छ, अनि त्यसैका आधारमा मण्डली स्थापना भएको छ। तर आज हाम्रो बीचमा धेरै फरक किसिमका शिक्षाहरू आउँदछन्। मण्डली परिवार, म तपाईँलाई सचेत गराउन चाहन्छु, जसरी पावलले मण्डलीको लागि दुःख व्यक्त गरेका छन्, गलातीको मण्डलीका लागि पावलको मन दुखित भएको छ। प्रिय मण्डली, आज धेरै विश्वासीहरू आफ्नो शुरूको विश्वास, जुन एउटा प्रेरित शिक्षामा आधारित रहेको विश्वास भन्दा फरक, अलिकति भिन्न हामीलाई सुन्नको लागि कानमा आश्चर्य होला, मिठो होला, हामीलाई सुन्नको लागि र देख्दै गर्दाखेरि हाम्रो आँखाको लागि पनि अचम्म र कति रमाइलो होला। धेरै जस्तो यस्तै कुराको चमत्कारको आश्चर्य कर्महरूको विभिन्न किसिमका बहकाउने शिक्षाहरूको पछि लागेर मण्डली टुक्रिएको अवस्था छ। प्रिय मण्डली, म तपाईँलाई उत्साह दिन चाहन्छु, पावलले जसरी यहाँ मण्डलीलाई सचेत गराइरहेका छन्, तपाईँ र हामीले शुरूमा विश्वास गरेको हाम्रो विश्वासमा हामी अडिग रहनु पर्दछ। तपाईँ र हामीले शुरूमा गरेको हाम्रो विश्वासमा हामी अडिग रहनु पर्दछ, त्यसमा स्थिर रहनु पर्दछ। प्रिय मण्डली, म यही उत्साह तपाईँलाई दिन चाहन्छु। हुन्छ, फेरि हामी अगाडि बढ्दै जानेछौ। हामी आज पद 11 पढ्दै अगाडि बढ्नेछौ। गलातीको पुस्तकमा म यहाँ छु र तपाईँले मलाई सुनेर साथ दिन सक्नुहुनेछ। 11 पदमा यसरी लेखिएको छ, भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन, किनकि मैले यो कुनै मानिसबाट पाएको होइन, न मलाई यो सिकाइएको थियो, तर येशु ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ। यहुदी धर्ममा छँदा मैले अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताए र त्यसलाई नाश गर्न खोजे। हाम्रा जातिमा धेरै मेरा दौतरीहरूका धेरैलाई उछिनेर म यहुदी धर्ममा अघि बढेको थिएँ, र मेरा पिता पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिएँ, तर मेरो जन्म हुनु अघि नै मलाई अलग गर्नुहुने र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई जब अन्य जातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही रूपले सताए र त्यसलाई नाश गर्न खोजे। हाम्रा जातिमा धेरै मेरा दौतरीहरूका धेरैलाई उछिनेर म यहुदी धर्ममा अघि बढेको थिएँ, र मेरा पिता पुर्खाको परम्परामा

यरुशलेममा गए तर तुरुन्तै अरब देशमा गए र पछि दमस्कसमा फर्केर आए। तब तीन वर्षपछि किफाससँग भेट गर्न म यरुशलेम गए र तिनीसँग 15 दिनसम्म बसे। तर प्रभुका भाइ याकुब बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिन। परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु कि म जे लेख्दछु त्यो झुटो होइन। त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गए। तितिन्जेल यहुदियाका ख्रिसका मण्डलीले मेरो मुख देखेका थिएनन्। तिनीहरूले यतिसम्म मात्र सुनेका थिए, अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो अहिले त्यसले त्यही विश्वास प्रचार गरिरहेछ। तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए। हालेलुया। प्रियहरू, यति बेला हामी हेर्न सक्दछौ कि गलातीको मण्डलीलाई पाउलले आफ्नो गवाई दिइरहेका छन्। पाउलको गवाई के थियो? पाउलको बोलाउट के थियो? कसरी पाउल एउटा मण्डलीलाई सताउने एउटा शासकबाट उनीपछि प्रभुको एउटा दास बने? यसको बारेमा पाउलले बताउँदै थिए। यो बताउनु किन आवश्यक भयो भन्दाखेरि प्रियहरू, गलातीको मण्डलीहरू प्रभु येशूको त्यो प्रेरितीय शिक्षा भन्दा फरक शिक्षामा उनीहरू लागेका थिए। हामीले यो पुस्तकको परिचयमा पाउँदछौ कि त्यहाँ रहेका केही यहुदी विश्वासीहरू, यहुदी क्रिश्चियनहरूले उनीहरूलाई उद्धार र मुक्तिको लागि येशू प्रभुमाथि गरेको विश्वासले मात्र पुग्दैन तर हाम्रा व्यवस्था पालनहरू र व्यवस्थाका ती कार्यहरूबाट पनि मुक्ति र उद्धार सम्भव छ, अथवा व्यवस्थाको कार्यहरू व्यवस्था पालन अनिवार्य छ भनेर उनीहरूलाई सिकाएका थिए। त्यसकारण पाउलले यहाँ भन्दछन् कि म त व्यवस्थाको विषयमा भन्ने हो भने म शास्त्री, निकै जानेको मान्छे, मैले आफ्नो यहुदी धर्म, त्यहाँको परम्परा, रीतिरिवाज सबै त्यागेर प्रभुको बोलावट अनुसार अगाडि बढेको छु भनेर पाउलले यहाँ भनिरहेका छन्। मण्डलीलाई त्यो कुरा बुझाउन खोजिरहेका छन्। हामी एकपटक पाउलको जीवन, उनलाई कसरी प्रभुले चुन्नुभयो, त्यहाँतर्फ हामी जानेछौ। प्रियहरू, एकपटक हामी प्रेरितको पुस्तक 9 अध्यायमा जाउँ। मलाई सुनेर साथ दिनुहोला। 9 अध्यायमा यहाँ शीर्षकमा लेखिएको छ साउलको जीवन परिवर्तन। प्रियहरू, पाउल जब उनी परमेश्वरलाई चिन्नुभन्दा पहिलेको उनको जीवन चाहिँ साउल थियो, त्यसकारण यहाँ शीर्षकमा साउल लेखिएको छ। साउल प्रभुका चेलाहरूका विरूद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पुजारी कहाँ गए र तिनले त्यस मार्गका पुरूष होस् वा स्त्री जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरुशलेममा ल्याउन पाऊ भनी दमस्कसका सभाघरहरूको नाउँमा पूर्जी मागे। जब साउल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो। तिनी भूइँमा लोटे र तिनले यसो भन्ने स्वर सुने, साउल साउल, तिमी किन मलाई सताउँदैछौ? तिनले भने, प्रभु तपाईँ को हुनुहुन्छ? अनि उहाँले भन्नुभयो, म येशु हुँ जसलाई तिमी सताउँदछौ, तर उठेर शहरमा जाऊ र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ। तिनको साथमा जाने मानिसहरूले स्वर चाहिँ सुने तर कसैलाई नदेख्दा अवाक भई उभिरहे। तब साउल भुइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन् र तिनीहरूले तिनका हात समाति डोर्याएर तिनलाई दमस्कसमा ल्याए अनि 3 दिनसम्म तिनी नदेख्ने भए, न त खाना खाए न पानी पिए। दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए, तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, ए हननिया। तिनले भने, प्रभु हाजिर छु। तब प्रभुले तिनलाई भन्नुभयो, उठ र सिधा नामक गल्लीमा जाऊ र त्यहाँ यहुदाको घरमा साउल नाउँ भएका टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तिनले दर्शनमा हननिया नाउँ भएका एकजना मानिस भित्र आएर तिनले दृष्टि पाउन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्। तर हननियाले भने, प्रभु, यी मानिसले यरुशलेममा तपाईँका सन्तानहरूलाई कति धेरै खराबी गरेका छन्, सो मैले धेरैजनाबाट सुनेको छु, त्यहाँ पनि तपाईँको नाउँ लिने, सबैलाई बाँध्ने अधिकार मुख्य पुजारीहरूबाट तिनले पाएका छन्। तर प्रभुले तिनलाई भन्नुभयो, जाऊ, किनकि अन्य जातिहरू, राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ सो म तिनलाई देखाउनेछु। तब हननिया गएर त्यस घरभित्र पसे र तिनमाथि आफ्ना हात राखेर भने, भाइ साउल, जुन प्रभु येशु तिमी आइरहेको बाटोमा तिमी कहाँ देखा पर्नु भएको थियो उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण हौ भनी मलाई पठाउनु भएको छ। तुरन्तै तिनका आँखाबाट पाप्रा जस्ता केही खसे र तिनले फेरि दृष्टि पाए। तब तिनी उठे र बप्तिस्मा लिए अनि भोजन खाएर
तिनले

पाए। प्रियहरू, हामी यति बेला अध्ययन गर्दै थियौं प्रेरितको पुस्तक 9:1-18 जहाँ साउल कसरी एउटा मण्डलीलाई सताउने एउटा व्यक्तिबाट उनको जीवन परिवर्तन भएर प्रभु येशूको दास बनेका छन्, पछि उनको जीवन पावल भएर रूपान्तरित भएका छन् भन्ने हामीले भर्खरै हेर्यौं। र यिनै पावलले धर्मशास्त्र बाइबलको अधिकांश पुस्तक लेखेका छन्। यी पुस्तकहरू विभिन्न मण्डलीहरूको लागि एउटा आज्ञा, विभिन्न मण्डलीहरूको लागि एउटा शिक्षा, विभिन्न मण्डलीलाई सचेत गराउनको लागि लेखिएको यो शिक्षाहरू पावलले यहाँ लेखेका छन्। त्यसै अन्तर्गत हामी गलातीको पुस्तकमा छौं र गलातीको पुस्तकको 1 हामीले हेरिरहेका छौं कि पावलले मण्डलीलाई सचेत गराउनको लागि उनले आफ्नो गवाही बताएका छन्। र हामीले भर्खरै हेर्यौं, पावल एउटा मण्डलीलाई सताउने एउटा शासक थिए। उनले यहाँ भनिरहेका छन् कि म मेरो जीवन कसरी परिवर्तन भयो र म कुन बोलावटमा अगाडि बढेको छु त्यो मण्डलीले बुझ्न आवश्यक छ। वास्तविक रूपमा पावलको जीवनमा स्वयं प्रभु येशू ख्रीष्टले एउटा दर्शन दिनुभएको छ। पावलको जीवन पहिले मण्डलीलाई सताउने, मण्डलीलाई खेदो गर्ने, येशू प्रभुलाई विश्वास गर्नेहरूलाई नाश गर्नका लागि उनी अघि बढेका एकजना शासक थिए, एकजना अधिकारी थिए। उनले आफ्नो बारेमा बताएका छन् उनी यहुदी धर्ममा निकै एउटा प्रख्यात व्यक्ति थिए। उनी आफ्नो जातिहरूमा उनका दौतरीहरूलाई उछिनेर अगाडि बढेका निकै एउटा शक्तिशाली एकजना व्यक्तित्व। उनी आफूलाई भन्दछन्, मेरा पिता पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिए। त्यसै कारणले यहुदीहरूले क्रिश्चियनहरूलाई त्यति खासै मन नपराउने भएको कारणले गर्दाखेरि पावलले पनि पहिले उनको जीवनमा मण्डलीलाई सताउँदै हिँडेका थिए। अनि पावलले भन्दछन् कि जब येशू प्रभुको बोलावट उनको जीवनमा भयो, जब मण्डलीको सेवा गर्नको लागि परमेश्वरको राज्य विस्तारका लागि पावललाई प्रभुले चुन्नुभयो, त्यसपछि उनले सबै कुरा त्यागेर उनी अगाडि बढेका छन्। अनि तिनलाई बोलाउने हुने येशू प्रभु स्वयं हुनुहुन्छ। पावलले यति पनि भनेका छन् कि मैले येशू प्रभुलाई उनको सेवाकाल अथवा उनका चेलाहरूलाई भेटेको पनि छैन। हामीले यहाँ ध्यान दिएर हेर्ने हो भने प्रियहरू, पावलले भनेका छन् कि मलाई परमेश्वरले म जन्मनुभन्दा पहिलेदेखि नै बोलाउनु भएको थियो, उहाँको अनुग्रह मेरो जीवनमा थियो, त्यसकारण मेरो जीवन अब उहाँको सेवामा तल्लीन छ। पावलले यहाँ भनेका छन् कि जब अन्य जातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिएन, न त म भन्दा अघि प्रेरित हुनेहरू कहाँ। म यरूशलेममा गए तर तुरन्तै अरब देशमा गए र पछि दमस्कसमा फर्किएर आए। पावलले आफ्नो जीवनका बारेमा बताएका छन्। यो मण्डलीलाई बुझाउन आवश्यक थियो। यहाँ पावलले जति एउटा प्रेरितीय शिक्षाको बारेमा मण्डलीलाई शिक्षाहरू दिएका छन् कि प्रियहरू, त्यो पावलको निजी अथवा उनको आफ्नो विचार होइन अथवा कुनै व्यक्तिको सुसमाचार होइन। यो खण्डको शुरूमै पावलले भनेका छन् कि भाइ हो तिमीहरूले यो जान भन्ने म चाहन्छु कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। 12 उनले भनेका छन् कि किनकि मैले यो कुनै मानिसबाट पाएको होइन, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले पाएको हुँ। त्यसकारण प्रियहरू, आज पावलले यो गलातीको मण्डलीलाई जुन शिक्षा दिएका छन्, जुन बोलावटका कारणले गर्दाखेरि उनले आफ्नो एउटा शिक्षा मण्डलीलाई बुझाएका छन्, दिएका छन्, त्यो पावलको अथवा कुनै मानिसको तर्फबाट आएको शिक्षा होइन भनेर पावलले बताइरहेका छन्। हामी जान्दछौ कि परमेश्वरले आफ्ना जनहरूलाई विभिन्न तौरबाट चुन्नुभयो, विभिन्न व्यक्तिलाई उहाँले सुसमाचारका लागि प्रयोग गर्नुभयो। प्रभु येशूले आफ्ना 12 चेलाहरू छान्नुभयो। चेलाहरूको विभिन्न फरक फरक पृष्ठभूमि थिए। कोही माछा मार्ने थिए, कोही जालहारी थिए, कोही कर उठाउने थिए, कोही सामान्य किसान थिए, तर पावल एकजना शासक थिए। पावल मण्डलीलाई सताउने, खेदो गर्ने एकजना व्यक्ति थिए, तर प्रभुले पावललाई चुन्नुभयो। अनि जति पनि वचनहरू, जति पनि सुसमाचार पावलले प्रचार गरेका थिए, हामी बुझ्न सक्दछौ कि प्रियहरू, आजको समयमा पनि हामीले पावलका शिक्षालाई पछ्याइरहेका छौं। यो सबै प्रभु येशूले पावलद्वारा मण्डलीलाई बोल्नु भएको, दिनुभएको शिक्षा हो। आज हामी धर्मशास्त्र बाइबलमा जुन विश्वास गरिरहेका छौं, मण्डली परिवार, हामी प्रेरितीय शिक्षामा आधारित रहेर हामी अगाडि बढ़िरहेका छौं। म फेरि पनि भन्न चाहन्छु, प्रेरितीय शिक्षा, हामी सबै पापी छौं, हामी पापमै जन्म्यौं, हामी पापकै कारणले हामी परमेश्वरको महिमासम्म पुग्नलाई सुखेका छौं, तर प्रभुको अनुग्रहका कारणले, उहाँले तपाई र मलाई गर्नुभएको प्रेमका कारणले उहाँले आफ्नो एकमात्र पुत्र यो संसारमा दिनुभयो। उहाँ येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ
नासरतका येशु प्रभु हुनुहुन्छ जो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, जो आदि हुनुहुन्छ, जो अन्त्य हुनुहुन्छ, अनि उहाँ सर्वशक्तिमान प्रभु हाम्रो बीचमा मानवको रूप धारण गरेर, चोला धारण गरेर आउनुभयो, अनि उहाँमाथि गरेको हाम्रो विश्वासले हामीले मुक्ति र उद्धार पाउँदछौं। पावलले यही कुरालाई बारम्बार भनिरहेका छन्, अनि पावलबाट आएको यो शिक्षा हामी माझ प्रकट हुँदाखेरि हामी दोधार नहौं मण्डली परिवार भनेर पावलले यहाँ गलातीको मण्डलीलाई भनिरहेका छन्। त्यसकारण प्रियहरू, म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि आज तपाईँ र हामीले जुन शिक्षा सिकेका छौं, तपाईँले हामीले सिकेको शिक्षा मानिसबाट प्राप्त भएको शिक्षा हो अथवा परमेश्वरबाट? बाइबल अनुरूप हामीले बाइबलीय शिक्षा सिकेका छौं, प्रेरितीय शिक्षा सिकेका छौं, अथवा संसारमा भएका विभिन्न मनगणन्ते मानिसका आफ्नै विचार र धारणालाई हामीले पछ्याइरहेका छौं? आज कतिपय मण्डली, कतिपय सम्प्रदाय, कतिपय यस्ता शिक्षाहरू, झुटो शिक्षाहरू मौलाएको छ कि कतिले भन्छन् बाइबल पढ्नु आवश्यक छैन, कतिले भन्छन् बाइबलको हरेक शब्द केलाउनु आवश्यक छैन, कति व्यक्तिहरूले भन्दछन् उद्धार र मुक्ति पाउनको लागि येशूलाई विश्वास गरेर मात्र हुँदैन मण्डली भनेर तपाईँ र हामीलाई बारम्बार झुक्काउन, तपाईँ र मलाई बारम्बार हाम्रो विश्वासमा धल्पलाउनको लागि यस्ता शिक्षाहरू आउँदछन्। म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु कि प्रियहरू, जसरी हामीले मण्डलीमा शुरूको शिक्षा सिक्यौं कि येशू प्रभुद्वारा, उहाँमाथि गरेको विश्वासद्वारा नै हामीले उद्धार र मुक्ति पाएका छौं, त्यो कुरामा तपाईँ अडिग रहनुहोस्, आफ्नो जग तपाईँले बलियो बनाउनुहोस्, निरन्तर प्रार्थनामा लागिरहनुहोस् प्रिय मण्डली, र यो प्रार्थना गर्नुहोस् कि प्रभु मलाई झुटो शिक्षाबाट जोगाउनुहोस्, मलाई बहकाउने शिक्षाहरूबाट जोगाउनुहोस्, तर तपाईँमा निरन्तर अगाडि बढ्नमा तपाईँले मलाई उत्साह दिइरहनुहोस्, आज्ञाकारिताको जीवन जीवनमा तपाईँले उत्साह दिनुहोस् भनेर प्रार्थना गर्नुहोस् प्रिय मण्डली। म यही तपाईँलाई उत्साह दिन चाहन्छु। कार्यक्रम जीवनको वचन सुन्नु भएकोमा तपाईँलाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको यो वचनको खण्डबाट बिदा हुन चाहन्छु। हस्त।

प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। 98 68 55 33 39।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
2: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्ताव जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz को रेडियो तरंग काठमाडौँ र 105.6 MHz को रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबलको सान्दर्भिकताको विषयमा कुराकानी गर्छौं। हाम्रो दैनिक जनजीवनमा बाइबलले कसरी भूमिका खेल्दैछ र बाइबलका शिक्षाहरू कति धेरै अहम छ र कति धेरै महत्वपूर्ण छ भन्ने विषयमा हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। आदरणीय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको यही नै हो कि तपाईँ हाम्रो जीवनमा बाइबलको महत्वलाई दर्शाउनु। श्रोता, बाइबल सृष्टिकर्ता परमेश्वरको वचन हो, जुन चाहिँ बिना भेदभाव सबै मानिसहरूको लागि दिइएको एउटा असल जीवन यापन गर्ने निर्देशिका हो भनेर हामी यसलाई भन्न सक्दछौ। प्रिय श्रोता, हामीले हेर्छौ भने परापूर्व कालमा बाइबल धर्मशास्त्रको पहिलो खण्डको रूपमा भनौ एउटा लिखित दस्तावेजको रूपमा 10 आज्ञा आएको थियो, जसलाई सृष्टिकर्ता परमेश्वरले आफ्नै हातले सिनाई पर्वतको टाकुरामा लेख्नु भएको थियो र त्यो 10 आज्ञा हरेक मानिसहरूको निम्ति उहाँले दिनु भएको थियो र पछि यही 10 आज्ञाको आधारमा संसारमा अन्य विधि विधानहरू नीतिहरू बनेको हामी पाउँदछौ। तादृश श्रोता, यसरी अब कुनै पनि मानिसले 10 आज्ञालाई मान्नै पर्ने अवस्थामा अहिले हाम्रो संसार छ। जसले यो 10 आज्ञालाई तुच्छ ठान्छ वा मान्दैन, त्यो व्यक्ति आफ्नो धर्मशास्त्र र त्यो देशको कानूनको नजरमा उचै अपराधी र पापी साबित हुन्छ भन्ने कुरा पुष्टि भइसकेको छ। उदाहरणको लागि, तपाईँले कुनै पनि कानून पारित भएर लागू भइसकेपछि त्यसको कारण तपाईँ खोज्दै जानुहोस्। के कारणले त्यो कानून बढ्यो वा त्यो कानूनले के कुरालाई निवारण गर्न चाहन्छ त्यसको कारण खोज्दै जानुहोस् र फेरि त्यो निवारण गर्नुपर्ने समस्या किन आयो र त्यसलाई त्यो कसरी जन्मियो भन्ने विषयमा खोज्दै जानुहोस् र यसरी जाँदै गर्दा अन्तमा गएर सबै कुराहरू त्यही 10 आज्ञामा आएर टुङ्गिएको हामी पाउँदछौ। श्रोता, यी र यस्तै कुराहरू हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ र आज पनि त्यही क्रममा कार्यक्रमको शुरूआत भइसकेको छ र आजको कार्यक्रमलाई सुनेर तपाईँले अन्तिमसम्म साथ दिनुहुन पनि हामी अनुरोध गर्दछौ र तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनुहुन हामी यहाँलाई हार्दिक अनुरोध गर्दछौ र जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, हामी संसारमा छौ र संसार मा विविधताले भरिएको छ, अनेकता छ। एउटै समुदायभित्र पनि 3-4 थरीका संस्कार र मान्यता भएका समुदायहरू हुनुहुन्छ। आदरणीय श्रोता, अनि हामी देख्छौ एउटै समाजभित्र पनि विभिन्न पृथकपनाले गर्दा बाहिरी मानिसको नजरमा आखिर हामी सबै मानिस हौ भनेर एकरूपता देखिए तापनि भित्र भने विभिन्न प्रकारका विभाजनहरू त्यहाँ आइरहेको हामी देख्न सक्छौ। त्यहाँ समाजमा खुलेरै एकता भन्ने कुरा चाहिँ नभएको हामी देख्न सक्छौ। श्रोता, साथ यो विषयमा मैले तपाईँसँग त्यति धेरै बोलिराख्नु पर्छ जस्तो लाग्दैन। यो विविधताको बीचमा बाइबल धर्मशास्त्रले एउटै वचन अथवा एउटै त्यो आज्ञाहरू दिएर एकरूपतामा जोड्न खोजेको हामी पाउँदछौ। तर मानिसहरू एकता र एकरूपता नचाहने भएको हुनाले गर्दा आज मानिसहरूमा मानिस बीच वैचारिक मतभेद र त्यही वैचारिक मतभेद पछि गएर हिंसात्मक रूप समेत लिन सक्ने समनका कुराहरू यहाँ भइरहेको हामी देख्दछौ। श्रोता, त जे होस्, जसले सृष्टिकर्ता परमेश्वरको वचनलाई पालन गर्छ र त्यस अनुसार आफ्नो जीवन जिउँछ त्यो व्यक्ति मात्रै शान्ति र आनन्दमा प्राप्त गरेर एउटा असल र पवित्र जीवनशैली जिउन सक्दछ भन्ने कुरामा चाहिँ दुई मत छैन। तादनी श्रोता, सृष्टिकर्ता परमेश्वरले ढुङ्गाको दुईवटा शिला पाटीमा लेखेर के आदेश दिनुभएको रहेछ त भन्ने विषयमा हामी आजको बसाइमा पनि त्यो दश आज्ञालाई दोहोर्याउन गइरहेका छौं। र दश आज्ञा तपाईँहाम्रो जीवनको जीवनशैलीलाई सिकाउने एउटा मुख्य स्रोत भएको हुनाले गर्दा कार्यक्रममा हामी प्रत्येक हप्ता यसलाई वाचन गरेर सुनाउने गर्दछौ। आज पनि हामी त्यही क्रमलाई निरन्तरता दिन गइरहेका छौं, जुन प्रस्थानको पुस्तक 20 अध्यायको 3 पददेखि 17 पदसम्म लेखिएको छ। यहाँ लेखिएको छ, म बाहेक अरू कुनै देवी देवता नमान्नु, दोस्रो आफ्ना निम्ति खोपेर कुनै पनि किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु र तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ र मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। छैटौं, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निर अपराध ठहराउनु हुने छैन। सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर सातौं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति विश्राम दिन हो। त्यस दिन तिमीहरूले केही काम नगर्नु, न त आफ्ना छोराले, न छोरीले, न कमारा कमारीले, न गाई वस्तुले, न मूल ढोकाभित्र भएको कुनै परदेशीले केही काम गरोस्, किनकि छ दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो र तर सातौं दिन चाहिँ विश्राम गर्नुभयो। यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। 12 आफ्ना बुवा आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। यो थियो दश आज्ञा जो परमेश्वरले सिनाई पर्वतमा दिनुभएको हो। र यहाँ परदेशी भन्ने शब्द पनि राखिएको हुनाले गर्दा हामी जो यहुदीहरूदेखि बाहिरको जातिहरू छौं, हामीलाई पनि सृष्टिकर्ता परमेश्वरले यो आज्ञा दिनुभएको हो भन्ने कुरा चाहिँ हामीले भुल्नु हुँदैन। जसले यी दश आज्ञाहरूलाई पालन गर्छ त्यो व्यक्ति यहुदी मात्र नभएर गैर यहुदीलाई पनि परमेश्वरले यहुदीहरूलाई दिने आशिष दिनुहुन्छ भन्ने कुरा चाहिँ स्पष्ट हुन्छ। अर्थात् जसरी यहुदीहरू परमेश्वरका सृष्टि हुन् र मानिस हुन्, त्यसै गरी हामी पनि यदि उहाँका यी आज्ञाहरूलाई पालन गर्छौं भने उहाँको सृष्टि त हुँदै हौ र हामी उहाँको मानिस पनि हुन पाउँदछौ भन्ने कुरा चाहिँ यसबाट देख्न सकिन्छ। हामी आफ्नै देश र आफ्नै परिवेशमा बसेर सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध गाँस्न सक्छौ। सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध गाँस्ने मात्र होइन, हामीले असल जीवनशैली जिउन सक्छौ। आदरणीय श्रोता, त्यसको लागि हामी कुनै विशेष जाति वा विशेष स्थानमा को व्यक्ति हुनुहुन पर्छ भन्ने होइन। जहाँ कहीँ पनि सिर्फ हामीले उहाँमा विश्वास गर्नु पर्यो र दश आज्ञालाई हामीले पालन गर्नुपर्ने हुन्छ। आदरणीय श्रोता, अब भने कार्यक्रमको अर्को भागमा हामी हितोपदेशको पुस्तकबाट हेर्न गइरहेका छौं र यही क्रममा हामी हितोपदेशको पुस्तक 13 अध्यायको 24 पदलाई हामी आज हेर्न गइरहेका छौं। आदरणीय श्रोता, त्योभन्दा अगाडि हामीले के कुराहरू हेर्न सक्यौं गत हप्ताहरूमा भन्ने विषयमा सरस्वती म तपाईँको निम्ति पढेर सुनाइदिनेछु। हितोपदेश 13 अध्यायको 1 पददेखि 22 पदसम्म हामी देख्छौ, यहाँ यसरी लेखिएको छ, बुद्धिमान छोराले आफ्नो बुबाको अर्थीमा ध्यान दिन्छ तर खिल्ली उडाउनेले हप्की सुन्दैन। त्यसै गरी दुई पदले भन्दछ, मानिस आफ्नो ओठको फलद्वारा नै असल थोकको भोग गर्दछ, तर बेइमानले हिंसाको लालसा गर्दछ। तीन पद, आफ्नो ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ, तर असावधान बोलीले सर्वनाश ल्याउँछ। चार पद, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपमा पूरा गरिन्छन्। पाँच पद, धर्मीले झुटलाई घृणा गर्छ, तर दुष्टले लाज र बेइज्जत ल्याउँछ। छ, इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ। सात, कोही मानिस धनी भैटो पल्छ तापनि त्यससँग केही हुँदैन, कोही चाहिँ कङ्गाली भैटो पल्छ तापनि त्यससँग प्रशस्त सम्पत्ति हुन्छ। आठ, सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला, तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। नौ पद, धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ, तर दुष्टको बत्ती निभाइन्छ। दस, घमण्डले केवल झगडा पोस्छ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। एघार, बेइमानीसँग कमाएको धन घट्दै जान्छ, तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। बाह्र, आशा विलम्ब हुँदा मन मर्छ, तर इच्छा पूरा हुनु जीवनको रुख हो। तेह्र, अर्थीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्छ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउँछ। चौध, बुद्धिमानको शिक्षा जीवनको फुहरा हो, जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ। पन्ध्र, असल समझदारीले निगाह प्राप्त गर्छ, तर बेइमानको मार्ग चाहिँ कठिन हुन्छ। सोह्र, प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ। सत्र, दुष्ट सन्देश वाहक दुःखमा पर्छ, तर विश्वसनीय दूतले चङ्गाई लिएर आउँछ। अठार पद, अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ, तर सुधार गर्दा ध्यान दिने व्यक्ति चाहिँ सम्मानित हुन्छ। उन्नाइस, आफ्नो चाहना पूरा हुँदा प्राणलाई तृप्ति मिल्छ, तर मूर्खहरू खराबीबाट फर्काउने मन पराउँदैनन्। बीस, बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ। एक्काइस, पापीहरूलाई दुर्भाग्य लखर्छ, तर धर्मीको इनाम नै समुन्नति हो। बाइस, असल मानिसले आफ्नो नाति नातिनाको निम्ति पैतृक सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूको लागि थुपारिन्छ। तेइस, गरीब मानिसको खेतबारीले प्रशस्त अन्न उब्जाउला, तर अन्यायले त्यो खोसेर लान्छ भन्ने सम्बन्धका कुराहरू हामीले हेरेका छौं। र अब चाहिँ आज चौबिस पदमा, छडी नचलाउने बुवाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुवाले होसियारीको साथ त्यसलाई अनुशासन दिन्छ भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौं। आदरणीय श्रोता, पिता र माता केवल बाल बच्चा जन्म दिनको लागि मात्रै होइन, तर असल संस्कार र असल बाटो देखाउनको लागि सृष्टिकर्ता परमेश्वरद्वारा नियुक्त गरिएका उहाँका आफ्ना जनहरू पनि हुनुहुन्छ भन्ने विषयमा चाहिँ हामीले भुल्नु हुँदैन। हो श्रोता, बुवा र आमा जो चाहिँ सृष्टिकर्ता परमेश्वरको हात हुनुहुन्छ भनेर पनि हामी भन्न सक्दछौ, किनभने उहाँहरूले हामीलाई खुवाउने र पिलाउने मात्रै होइन, तर उहाँहरूले हामीलाई असल बाटो देखाउने काम पनि गर्नुहुन्छ। संसारमा यस्तो बुवा र आमा कमै हुन्छन् जसले आफ्नो छोराछोरीको हित र भलाई चाहँदैन। हरेक बुवा आमाहरू बरु आफ्नो नोक्सानीलाई बिहोर्न चाहन्छन्, तर छोराछोरीहरूमाथि अलिकति पनि खरोच आओस् भन्ने उहाँहरूको चाहना हुँदैन। र उन्नति प्रगति गर्दै उन्नतिको चरम शिखरमा पुग्दाखेरि बाबुआमा त्यो छोराछोरीमाथि खुसी हुन्छन् भने, त्यही बाबुआमा छोराछोरी पूर्ण रूपले पतन भएर जाँदा दुखी हुन्छन्। यो कस्तो प्रकारको प्रेम र सिस्टम परमेश्वरले हालिदिनु भयो आदरणीय श्रोता। त्यसकारणले गर्दा हाम्रा माता पिताहरूले हामी सानोमा छँदा अथवा हामी हुर्कदै गर्दा विभिन्न खराब बाटोमा हिँडेको खण्डमा उहाँहरूले ताडा नदिने र गाली गर्ने काम उहाँहरूले गर्नुहुन्छ। श्रोता, त्यसकारणले गर्दाखेरि हामीले घरमा कुनै पनि प्रकारका काम बिगारेको अवस्थामा उहाँहरूले हकार्नु हुँदा त्यो तपाईँ र मैले हामीलाई गर्नुभएको प्रेम सम्झेर त्यसलाई स्वीकार्नु अति आवश्यक हुन्छ। यदि सधैँभरि तपाईँ हामीलाई कुनै पनि बाउले गल्ती गर्दा पनि स्याबास राम्रो भनेर तारिफ गर्दैछन् भने तपाईँ हामीले सोच्नु पर्दछ त्यो पिता चाहिँ तपाईँको पिता होइन शत्रु हो। एकपटक के भएछ भने एउटा छोरा थियो र आमा र छोरा दुईजना मात्रै थिए र छोराले स्कूल पढ्न जाँदा स्कूलबाट साथीहरूको कहिले पेन्सिल चोरेर ल्याउने, कहिले कपी चोरेर ल्याउने, कहिले ज्योमेट्री बक्सहरू चोरेर ल्याउने यस्ता कामहरू गर्ने गर्दथ्यो र उसको आमाले थाहा पाइसकेपछि उसको आमाले उसलाई कहिले पनि हकार्दैनथिन्, बरु उल्टो स्याबासी दिने गर्दथिन्। जे गरिस ठिक गरिस, हामीलाई फाइदा भएको छ भनेर भन्ने गर्दथिन् र यो क्रममा अब उसले निरन्तर रूपले यो चोरी पेसालाई अगाडि बढाउँदै जाँदा अब जब ऊ हुर्कदै गयो त्यसपछि उसले अब ठूला ठूला कुराहरू चोरी गर्न थाल्यो र हुँदाहुँदा एक दिन उसले ठूलै धनराशि हत्याउने उद्देश्यले ब्याङ्क नै उसले लुट्ने प्रयास गर्यो र त्यही क्रममा त्यो व्यक्ति अब प्रहरीको फन्डामा पर्यो र त्यो अब कारवाहीमा पर्न आँट्यो। अदालतले उसलाई मृत्युदण्डको सजाय तोकिदियो अनि त्यसपछि उसलाई मृत्युदण्डको सजाय दिने क्रममा उसलाई सोधियो, तेरो अन्तिम इच्छा के हो? तब उसले भन्यो, म मेरो अन्तिम पटक मेरो आमालाई भेट्न चाहन्छु। आदरणीय श्रोता, जब उनको आमालाई झिक्याइयो मानिसहरूले सोचेका थिए कि ऊ अब आफ्नो आमाको पाउमा परेर ऊ धेरै बेर रुन्छ र उसले चाहिँ अब आमा प्रति सम्मान व्यक्त गर्दछ भन्ने ठानेको थियो। तर उसले त्यहाँ मानिसको अपेक्षा विपरीत काम गर्यो। उसले आमालाई हकार्दै र झापड हान्दै यसो भन्यो, तपाईँ नै यो सबैको पछाडिको जिम्मेवारी हो, तपाईँले मलाई मार्नुभयो, तपाईँ जस्तो दुष्ट आमा कसैको पनि नहोस्। मान्छेहरू सबै झस्किए र सबैले अचम्मित मानेर उसलाई हेरे अनि आमाले सोधिन्, किन तैले मलाई यसो भनेको? उसले भन्यो, यदि मैले सानोमा ससानो चोरी गर्दै गर्दाखेरि मेरो गालामा एक चड्कन हानेर तैले यसो गर्नु हुँदैन भनेर भनिदिएको थियो भने आज म यसरी फाँसीमा चढ्नु पर्ने दिन आउँदैन थियो भनेर उसले आमालाई भन्यो। आदरणीय श्रोता, यसको अर्थ आमाले उसलाई जुन तरिकाले चोरी गर्न सुराइरहेकी थिइन् वास्तवमा उनले बिस्तारै त्यो छोरालाई मृत्युको मुखमा अपराधको दुनियाँमा धकेलिरहेकी थिइन् भन्ने कुरा देख्न सकिन्छ। प्रिय श्रोता, यसकारणले गर्दाखेरि बाइबलले भनेको कुरा यही हो कि छडी नचलाउने बाबुले आफ्नो छोरालाई घृणा गर्छ तर त्यसलाई प्रेम गर्ने बुवाले होसियारी साथ त्यसलाई अनुशासन दिन्छ भनेर भनिएको छ। र यो कुरा तपाईँ र हामीहरू जीवनमा बिल्कुलै व्यवहारिक छ। हामीले हाम्रा ससाना नानीहरूलाई छडी लगाउँदै र अनुशासनमा राख्दै सही बाटो डोर्याउनु पर्दछ। जब हामी तपाईँ र हामीले त्यसरी डोर्याउँदछौ त्यो बच्चा भोलि गएर देश र समाजमा इज्जत र प्रतिष्ठा राख्ने एउटा व्यक्ति बन्न सक्दछ र भविष्यमा गएर त्यसले तपाईँलाई ठूलो आदर र सम्मान दिदछ। प्रेसोता, यसकारणले गर्दा हामीले हाम्रा बाल बच्चाहरूलाई पूर्ण रूपले अनुशासनमा राख्नु पर्दछ। श्रोता, दोस्रो सामुएल 7 अध्यायको 14 पदमा सृष्टिकर्ता परमेश्वरले यसो भन्दै हुनुहुन्छ, सोलोमनको खातिर दाउदलाई, म त्यसको पिता हुनेछु र त्यो मेरो छोरो हुनेछ, त्यसले अधर्म गर्यो भने मानिसको लट्ठीले म त्यसलाई सजाय दिनेछु र मानिसद्वारा त्यसलाई कोर्राबाजीको प्रहार गर्नेछु, तर मैले मेरो प्रेम साउलबाट हटाए झैं जसलाई मैले तेरो बाटोदेखि पन्साए म मेरो प्रेम त्यसदेखि कहिले हटाउने छैन भनेर यसरी प्रतिज्ञा गरेको कुरा हामी पाउँछौ। यहाँ सोलोमनलाई परमेश्वर आफैले पिताले झैं ताडना दिने कुरा गर्नुभयो र जीवनको उत्तरार्धमा गएर सोलोमन परमेश्वरको बाटोदेखि तर्किएको कारण उनले दण्ड पनि पाए र उनको हातबाट त होइन उनको छोराको हातबाट राज्य पनि खोसिएको हामी थाहा गर्न सक्दछौ। श्रोता, अब यहाँ उनका बाबु दाउदले जस्तै अझ दाउदले भन्दा बेसी परमप्रभुले सोलोमनलाई प्रेम गर्नुभएको कुरा हामी पाउँदछौ र यसरी बेत लाउँदै अथवा सजाय दिँदै सही बाटोमा हिँडाउन सक्नु एउटा बाबुको कर्तव्य हो भन्ने कुरा हामी थाहा गर्न सक्छौ। हितोपदेश दिनको बाह्रले भन्दछ, जसलाई परम प्रभु प्रेम गर्नुहुन्छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ, जसरी बुवाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन् भनेर उल्लेख गरिएको छ। त्यसकारणले गर्दा यदि तपाईँले आफ्नो ससाना नाति र ससाना छोरा छोरीहरूलाई प्रेम गर्नुहुन्छ भने उनीहरूले गलत गर्दा गलत हो भनेर उनीहरूलाई ताडना दिन अनुशासन दिन सक्नु पर्दछ। हितोपदेश 19:18 यसरी आज्ञा दिन्छ, आफ्नो छोरालाई ताडना दे किनकि त्यसमा आशा हुन्छ, त्यसको मृत्युमा राजी खुसीले सहभागी नहौ। जसले आफ्नो छोरा छोरीको गलतलाई गलत भन्दैन ऊ चाहिँ तिनीहरूको मृत्युमा सहभागी भइरहेको हुन्छ। हितोपदेश 22:15 भन्छ, बालकको हृदय मूर्खताको बन्धनले जेलिएको हुन्छ तर ताडनाको बेतले उसलाई उसबाट त्यो टाढा भाग्नेछ भनेर भनिएको छ। श्रोता, त्यसै गरी 23:13 भन्दछ, बालकलाई ताडना दिन नरोक, तैले त्यसलाई बेत लगाएर सजाय दिस भने त्यो मरिजाने छैन भनेर उल्लेख गरिएको छ। र 29:15, सुधारको छडीले बुद्धि प्रदान गर्छ तर छाडा छोडेको छोराले आफ्नै आमाको बेइज्जत गर्छ भनेर उल्लेख गरिएको छ। श्रोता, तपाईँ हामीले आफ्नो बच्चा बच्चीहरूलाई ताडना दिँदा केही समय रिसाउन सक्छन्, रुन सक्छन्, कराउन सक्छन्। हामीले मन कमल गरेर उनीहरूलाई ताडना दिन रोक्नु हुँदैन, गलतलाई गलत भन्नलाई रोक्नु हुँदैन। प्रेस्रोता, जब हामीले त्यसो गर्छौं पछि उनीहरूको भविष्य राम्रो हुन्छ र हाम्रो पनि एउटा ईश्वरद्वारा प्रदत्त जिम्मेवारी हामीले पूरा गरिरहेका हुन्छौ। हितोपदेश 29:17 भन्छ, आफ्नो छोरालाई ताडना दे र त्यसले तँलाई शान्ति दिन्छ, बुढेसकालमा त्यसले तेरो प्राणमा अति आनन्द ल्याउँछ भनेर उल्लेख गरिएको छ। यो पुरानो नियमको मात्रै कुरा हो, अब नयाँ नियममा पनि हामीले हेर्ने भने एफिसी 6:4 प्रेरित पावलले भन्दछन्, बुबा हो आफ्ना छोराछोरीलाई रिस नउठाऊ तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काऊ भनेर भनिएको छ। प्रभुको अनुशासन र शिक्षामा हामीले बालकहरूलाई हुर्काउनु पर्दछ। हिब्रू 12:7 भन्छ, ताडनाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ, परमेश्वरले तिमीहरूसँग छोराहरूलाई झैं व्यवहार गर्नुहुन्छ किनकि बाबुले ताडना नदिएको कुन चाहिँ छोरा हुन्छ र भनेर उल्लेख गरिएको छ। श्रोता, ताडना दिनु परमेश्वरद्वारा एउटा अनुशासनको काममा उहाँसँग सहकार्य गर्नु पनि हो। तसर्थ हामीले हाम्रो बाल बच्चाहरूलाई कस्तो बनाउने, कुन बाटोमा डोर्याउने, त्यसको जिम्मेवारी सृष्टिकर्ता परमेश्वर तपाईँ हामीले नै तपाईँ हाम्रो हातमै सुम्पिदिनु भएको छ। म देख्ने गर्छु कतिजनाले भन्ने गर्छन्, मेरो छोराको निम्ति प्रार्थना गरिदिनुहोस्। प्रार्थना माग्नु नराम्रो कुरा होइन, तब प्रार्थना गर्नुहुन्छ परमेश्वरले सोध्नुहुन्छ, तिम्रो छोरा खराब बाटोमा लाग्नुभन्दा अगाडि नै तिमीले किन त्यसलाई रोक्नलाई ताडना दिएनौ, त्यो त तिम्रै हातमा थियो। आज नै श्रोता, यसकारणले गर्दाखेरि हामीले हाम्रा बच्चा बच्चीहरू भोलि गएर बिग्रिसकेपछि उनीहरूको निम्ति प्रार्थना माग्नु र उनीहरूको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुभन्दा पहिले हामीले सानैदेखि उनीहरूको गलत व्यवहारलाई थाहा गरेका छौँ भने वेद लगाएर कसरी हुन्छ तिनीहरूलाई सही बाटोमा ल्याउनु पर्छ, डर देखाएर अथवा तर्साएर कसरी हुन्छ। आदरणीय श्रोता, यो काम गर्नको लागि परमेश्वरले हामीलाई आज्ञा दिनुभएको छ र अनुमति पनि दिनुभएको छ र यो 21 शताब्दीको कुरा हो, यो चाहिँ त्यति कार्यान्वयन हुँदैन भनेर नभन्नुहोस्। यो सदा सर्वदा चाहिँ कार्यान्वयन हुन्छ र सधैँको लागि दिएको यो अनन्त विधि हो। आदरणीय श्रोता, आजको कुराकानी सुन्न तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल, र इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन सक्नुहुनेछ। अवश्य श्रोता, यिनै कुराकानीको साथ अब भने आजको कार्यक्रम बाइबलको सान्दर्भिकताबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नको लागि सहारा चाहिन्छ, उठाउनको लागि बल, बन्नको लागि ज्ञान चाहिन्छ त बनाउनको लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
9: प्रोपराइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
9: र 98-18-25-12-40, 98-18-25-12।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।

साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा प्रवासमा रहेका प्रियजनलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र हाम्रा प्रियजनहरू हाम्रा आफन्तहरू रहरले होइन बाध्यताले बितिसिएका छन् अथवा बाहिर गएका छन्। उहाँहरूलाई केही सन्देश हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा प्रवासमा रहेका प्रियजनलाई सम्झने एकमात्र कार्यक्रम

उहाँहरूलाई तपाईँ पनि सम्झन सक्नुहुन्छ र उहाँहरूलाई केही सन्देश, केही मिठा गीत, केही खुसीहरू तपाईँले पस्कन राख्न सक्नुहुनेछ। र अर्ति उपदेश सन्देश भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ, किनभने कसैको जीवनमा त्यो उत्साहले क्या जीवन बदल्छ। एउटा भनाइ पनि छ नि त, उत्साहले जीवन बदल्छ। त्यो भएर तपाईँ र मेरो उत्साह पनि एकअर्कालाई खाँचो छ। जसले एकअर्कालाई उत्साह दिन्छ त्यसलाई चाहिँ परमेश्वरले डबल उत्साह दिने भन्नुभएको छ। त्यो भएर यतिखेर प्रवासमा रहेका प्रियजनलाई तपाईँले सम्झन सक्नुहुन्छ र उहाँहरूलाई तपाईँले कुनै पनि गीत संगीत पनि डेडिकेट गर्न सक्नुहुनेछ। र यसको निम्ति हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतबाट, तिर्खा लाग्दा पानी थियो भोका लाग्दा रोटी, बोलको गीत यतिखेर कार्यक्रममा तपाईँको लागि।

0: तिर्खा लाग्दा पानी थियो, भोक लाग्दा रोटी, निकै नै अर्थपूर्ण संगीतको साथ थियो। यतिखेर कोही मित्र फोन लाइनमा हुनुहुन्छ, गुड न्यूज प्रवासी सन्देशमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, आरामै हुनुहुन्छ?
1: म ठिकै छु, हजुरलाई कस्तो
0: अलिक निको हुँदैछ भनौँ न,
1: परमेश्वरले अझ पनि हजुरलाई स्वास्थ्य बनाउनु भएको होस् आउने दिनहरूमा भनेर भन्न चाहन्छु। खाजा खानुभयो हजुरले?
0: हजुर खाइयो खाइयो। अनि तपाईँले?
1: हजुर म खाएँ, बिस्कुट खाएको। आज चाहिँ भात खानु मन लागेन, बिस्कुट खाएको।
0: हजुर हजुर, भन्नुहोस् हजुर, यतिखेर प्रवासमा रहेको ककसलाई हजुर यतिखेर मनैदेखि सम्झन चाहनुहुन्छ त?
1: विदेशमा फर्स्ट अफ अल मेरो श्रीमान हुनुहुन्छ, उहाँलाई सम्झिन चाहन्छु। अनि जतिजना विदेशमा हुनुहुन्छ होइन, उहाँहरू सबैजनालाई सम्झिन चाहन्छु। धेरै माया, धेरै सम्झना छ मेरो तर्फबाट, अनि गड ब्लेस यु भन्न चाहन्छु। उन्नति आशिष होइन प्रत्येकको जीवनमा घोषणा पनि गर्न चाहन्छु, यसरी नै सम्झिन चाहन्छु सबैजनालाई, नछुटाइकन जतिजना विदेशमा हुनुहुन्छ सबैजनालाई सम्झन चाहन्छु यो बेलामा चाहिँ।
0: हजुर, अनि उहाँको लागि कुन गीत रोज्न चाहनुहुन्छ?
1: गीत चाहिँ सहारा हौ तिमी भन्ने,
0: यो गीत उहाँलाई विशेष उहाँको लागि डेडिकेट गर्न चाहनुहुन्छ होइन त?
1: हजुर, सबैजनालाई, विशेष अब जोड चाहिँ अनि मेरो श्रीमानलाई हो फर्स्ट, अनि हरेक अब जतिजना हुनुहुन्छ उहाँहरू सबैजनालाई यो गीत डेडिकेट गर्न चाहन्छु।
0: हजुर, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। नैनाजी अहिलेलाई छुटौँ।
1: हजुर हस्, धन्यवाद, खुसी लाग्यो हजुरसँग बोल्नु पाउँदा, आशिषमय अनुभव भयो, धन्यवाद।
0: जय मसी। नैना थापाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ हुनुहुन्छ र यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना नेपाली मण्डलीले। तपाईँ हङकङको आसपासमा हुनुहुन्छ, कतै सेवा संगति पाउनु भएको छैन भने तपाईँ हङकङ आराधना मण्डलीसँग जोडिन सक्नुहुन्छ। र अहिलेलाई भने नैना थापाजीको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ प्रवासमा रहनुभएको उहाँको श्रीमानको लागि।

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: यो छोटो व्यापारिक सन्देशपछि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। तपाईँ जहाँ भए पनि हामीसँग जोडिन सक्नुहुन्छ, प्रवासमै भए पनि, आफ्नो देशमा भए पनि, स्वदेशमा भए पनि तपाईँ जोडिन सक्नुहुन्छ। प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, फोन गरेर साथ दिन सक्नुहुन्छ र सम्झन सक्नुहुन्छ। तपाईँले हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646। हजुर, हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र एउटा घटना मैले सुनिरहेको थिएँ, त्यो घटना मलाई जोड्न मन लाग्यो, परदेशकै बारेमा थियो। र त्यो घटना कस्तो थियो भन्ने जुन घटना मैले सुनिरहेको थिएँ, मलाई कस्तो दुःख दुःख लागेर आयो। हुन त म पनि भविष्यमा गएर एउटा बाउ त हुने होइन, म वृद्ध हुन्छु, मेरो छोरा सायद विदेशमा हुन्छन् होला, मेरो छोरी विदेशमा हुन्छ होला, त्यो दिन चाहिँ कसैको नआओस् जस्तो लाग्छ। मैले यो घटना सुनिसक्दा त्यो घटना म बताउँदै नै छु। त्योभन्दा अगाडि कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
2: हजुर, जय मसी।
1: जय मसी नैनाजी, पुनाजी।
2: हजुर हजुर,
1: आरामै हुनुहुन्छ?
2: आरामै छु म, यहाँ मसँग टिम थियो।
1: हजुर,
2: आज हामी एकछिन बाहिर निक्लिएको थियौँ, पानी आयो, दुई तिनवटा लुगा धोएर सुकाएको, दुई चारवटा। यो मोबाइललाई के यसमा मैले अब आफ्नो कुरो भन्दाखेरिमा हिजो पनि फोन, आज मैले त बुधबार बनाएको थिएँ, आज बिहान नि बनाउनु जयमेसी भन्नु पाएन। अनि यो डाटा तानेको यो एनटिसीबाट सबै पैसा खाइदियो यसले त, के अहिले त एउटा नानीलाई देखाएको अब ठिकै छ किन यस्तो गर्यो होला भयो भन्नुभयो है, अनि ल भइहाल्यो, अनि अनि अहिले 20 रुपियाँ ट्रान्सफर गरेर आएर बोल्छु आज त भनेर, अनि फेरि अहिले बोल्न लागेको। ल
1: हुन्छ हजुर, प्रवासमा रहेको ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ र उहाँहरूलाई कुन गीत पस्कन चाहनुहुन्छ?
2: हजुर, मैले गीत भनिसकेको छु, अनि यो प्रवासमा रहेर बस्नेहरू स्वदेश विदेश सबैलाई सम्झन्छु सबैलाई, अनि सबैको अब नाम भन्ने अनि धेरै छ, हाम्रो लमजुङ गोर्खाबाट तनहुँबाट जो जति जानुभएको छ बाहिर, जो जति सुन्दै हुनुहुन्छ हाम्रो यो आफ्नो गुड न्युज है, सबैलाई सुनाउँछु, अनि जो जति मेरो आफन्तहरू हुनुहुन्छ सबैले सुन्न पा सकुन्, अनि यति असल चाहिँ कार्यक्रम, यति असल चाहिँ गुड न्युज सुन्नुपर्छ, म सबैले सुनाउन चाहन्छु हजुरहरूलाई है, सबैलाई सुनाउँछु गुड न्युज परिवार मेरो मण्डलीमा जो जति सुन्नु सुन्दै हुनुहुन्छ, अनि मिस बहिनी आज मेरो सङ्गतिमा आउनुभएको थियो अनि उहाँलाई नि सुनाउँछु अनि सबैलाई है।
1: हजुर, कुन गीत राख्न चाहनुहुन्छ?
2: मैले गीत राखेको छु भित्र भनेको छु, त्यो गीतहरू सबैले सुनुन् सबैले आशिष हुन्, म चाहिँ आशिषमा हुन चाहन्छु धेरै, मलाई आशिष लाग्छ गीतको पनि।
1: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी
2: लाग्यो।
1: हाम्रो पुनाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र अहिलेलाई पनि पुनाजीको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ प्रवासमा रहनुहुने सम्पूर्ण मित्रहरूको लागि

0: मेरो पनि छ पिताको घर, मेरो बुवाको घर, संसारको सबै ढोका बन्द भए पनि स्वर्गीय ढोका, परमेश्वरको ढोका हाम्रो लागि कहिले पनि बन्द हुँदैन। यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी।
0: रुद जी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर। अनि रुदजी, अनि कुवेतको हाल खबर कस्तो छ अहिले?
1: एकदमै ठिक छ। खै अहिले त म त्यस्तो हल्लाहरू सुन्दैन बाहिर, खासै न्युजहरू पनि आएको छैन, सबै ठिकै छ।
0: हो, हल्लाहरू नसुन्नेकै राम्रो होइन? ल भन्नुहोस्, त्यतिखेर आफ्नो सुन्दर देश नेपालमा रहेको ककसलाई सम्झन चाहनुहुन्छ र कुन गीत उहाँहरूको लागि राख्न चाहनुहुन्छ?
1: गीत मेरो छक्कै परेमा यसुको माया देखेर भन्ने भजन भेटिनँ है, कोही कोही बेला भेट्दैन, त्यस्तो हुन्छ। म पनि कतिवटा भजन मन परेको खोज्छु, युट्युबमा भेट्दिनँ, अन्त कारणले गर्दा म एकदमै रिसिभ गरेँ जुन भजन बजाएको थियो।
0: अनि
1: छक्कै परेमा यसुको माया देखेर भन्ने भजन बजाइदिनु होला। अनि यो भजन चाहिँ विशेष गरी गुड न्युज एफएम परिवारलाई, अनि अहिले भर्खरै फर्मेस गर्नुहुने हाम्रो सिस्टर हुनुहुन्छ, त्यसले नाम छिटै बिर्सिने बानी छ, उहाँको लागि अनि गुड न्युज एफएम परिवार सम्पूर्ण होल फ्यामिलीको लागि, अनि विशेष तपाईँको लागि आज एकैपल्ट फोन टक्कै लाग्यो, उठाइ पनि दिनुभयो। अनि गुड न्युज एफएमबाट मलाई सुन्नुहुने प्रत्येकलाई, विश्वमा जुन जुन कुनाबाट गुड न्युज एफएम सुन्दै हुनुहुन्छ उहाँहरूको लागि, अनि विशेष गरी त्रिवेणी स्वतन्त्र मण्डली, पासुवा केबी भण्डारी, पासुवामा राहेल भण्डारी लगायत सम्पूर्ण मण्डली परिवार, बच्चादेखि लिएर सबैलाई, अनि मेरो परिवारमा छोरी अनिसाको लागि, श्रीमानको लागि, मेरो बुढी सासू हुनुहुन्छ पारलास हुनुहुन्छ उहाँको लागि, अनि छोरा अरुण बुहारी मनिषा मसिनो नाता नातिना हुनुहुन्छ, अनि एउटा भतिजा छ उनको लागि, अनि बाबु विवेक हुनुहुन्छ, एकजना बाबु हुनुहुन्छ उहाँ बाबुको लागि, अनि उहाँको होल फ्यामिलीको लागि सुनाउन चाहन्छु। अनि परदेशमा रहनुहुने साइप्रस निमा मण्डली परिवार, सुनि सिस्टर लगायत सम्पूर्ण लिडर टिम लगायत अनलाइन फिजिकल दुवै सेवामा आबद्ध हुनुहुने सम्पूर्णलाई, अनि यहाँ कुवेतमा एउटा सिनियर फेलोसिप मण्डली छ, त्यहाँ चाहिँ म जहिले जानु भ्याउँदैन, क्रिसमसमा मात्रै जान्छु, त्यहाँ वर्षमा एकचोटि मलाई छुट्टी दिएको बेला त्यहाँ जान्छु, उहाँहरूको सम्पूर्ण मण्डली परिवार अभिवादनको लागि। अनि अहिले पास्टर भाइ सिरजको श्रीमती बिमारी हुनुहुन्छ हस्पिटलमा, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु, अनि उहाँको सम्पूर्ण परिवारको लागि, अनि मरियम दिदी लगायत सम्पूर्ण मरियम दिदी फ्यामिली परिवार मण्डलीको लागि, अनि बहिनी रिता ऊ घोडा दुखेको थियो भर्खरै उसलाई फोन गरेर प्रार्थना गर्दा बसिरहेको थिएँ, अनि बहिनी रिता उसको सम्पूर्ण फ्यामिली, मेरो परिवार भाइहरू बहिनी सम्पूर्णको लागि सुनाउन चाहन्छु, अनि मसँग एकजना साथी सोमा लामा हुनुहुन्छ उहाँको लागि पनि सुनाउन चाहन्छु। हुन्छ, जय मसी।
0: तपाईँ
1: छुटायो भने सम्पूर्णको लागि
0: जय मसी। कुवेतबाट हुनुहुन्थ्यो रुथ मगरातीजी, निकै नै अर्थपूर्ण कुराकानी भयो र आफ्नो प्रियजनहरू सब पहिला सम्झिनु भएको छ। अहिलेलाई भने रुचिको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

जति गल्ती गरे पनि सुप माया सलला उहाँले क्षमा गर्नुहुन्छ। उहाँको प्रेम चाहिँ यस्तो प्रेम छ, अगाध प्रेम छ कि कुनै पनि उहाँको प्रेममा स्वार्थ हामी कहीँ पनि भेटाउँदैनौँ। र कार्यक्रम गुड न्युज प्रवासी सन्देशमा हुनुहुन्छ तपाईँ। यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना मण्डलीले, र तपाईँ हङकङ आसपासमा हुनुहुन्छ, नेपाली मण्डली तपाईँलाई चाहिरहेको छ भने तपाईँ आराधना अथवा हङकङ आराधना मण्डलीसँग जोडिन सक्नुहुनेछ। र फोन गर्नुहोस्, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244446 9893244446। हजुर, अहिले कार्यक्रममा राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि।

विश्राम लिने चौतारी यीशु मात्रै हुन् र निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा र कतिचोटि तपाईँ र मेरो लागि नि धेरै ढोकाहरू बन्द हुन्छन् त्यो तपाईँ र मैले भोगेका छौँ आफ्नै मान्छे पनि धेरै टाढा हुन्छन् र प्रभुलाई हामी स्वीकार्छौँ हामी एक्लो महसुस गर्छौँ तर परमेश्वरले भन्नुभएको छ तिमीलाई जन्म दिने आमा बाबाले त्यागे तापनि म तिमीलाई कहिल्यै त्याग्ने छैन म तिमीलाई कहिल्यै टुरो छोड्ने छैन यो प्रतिज्ञा परमेश्वरले तपाईँ र मसँग गर्नुभएको छ कतिचोटि नि तपाईँ र म एक्लो छौँ यतिखेर आउन सक्छ तपाईँ एक्लो हुनुहुन्छ साह्रै ठुलो बोझ होला जीवनमा साह्रै धेरै समस्याहरू होलान् तर परमेश्वर भन्दै हुनुहुन्छ नडराउ किनकि म तिमीसित छु म तिमीलाई सहायता गर्नेछु म तिमीलाई सम्हाल्ने छु भन्ने परमेश्वर आज तपाईँ र मेरो साथमा हुनुहुन्छ त्यो भएर आफूलाई एक्लो महसुस नगर्नुहोस् है एउटा कुरा चाहिँ याद गर्नुहोस् मलाई आफूलाई भन्दा पनि धेरै माया गर्ने एकजना परमेश्वर हुनुहुन्छ जो यीशु प्रभु हुनुहुन्छ जो मेरो निम्ति त्यो क्रुसमा जिउँदो बलि हुनुभयो त्यो परमेश्वरले तपाईँ र मलाई बोलाउँदै हुनुहुन्छ जति पीडा सहनुपर्ने थियो जति कष्ट तपाईँ र मैले भोग्नुपर्ने थियो त्यो सबै उहाँले भोगिसक्नु भएको छ अब त हामी स्वतन्त्र रूपले उहाँसँग रमाउने हो र उहाँको बाटोमा हिँड्ने हो पक्कै पनि राइटिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु धन्यवाद जय मसीह नमस्कार

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: अनि नमस्कार, गुड न्यूज एफएम सुनेर बसिरहनुभएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तर राईको तर्फबाट आशा गर्दछु यहाँहरूको गएको हप्ता एकदमै असल बित्यो होला भनेर, र आराम हुनुहुन्छ होला, सकुशल हुनुहुन्छ होला, स्वास्थ्य हुनुहुन्छ होला भनेर। मेरो कुरा गर्नुपर्दा म गत हप्ता अलिकति बिरामी भए, रुगा मर्गी टाउको दुखाइ आदि इत्यादिले गर्दाखेरि मलाई अलिकति गाह्रो भएको हो। तर शरीरमा जतिसुकै अशक्त भए तापनि परमेश्वरको अनुग्रहले गर्दा फेरि एक हप्ता पछि यहाँहरूको माझमा नयाँ श्रृंखला लिएर उपस्थित हुन पाउँदा म असाध्यै खुसी छु। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा सञ्चालन गरिएको कार्यक्रम हो भने यस कार्यक्रममा हामी पुस्तकालयमा भएको एकदमै असल असल पुस्तकहरूको बारेमा हामी छलफल गर्दछौ, त्यसको सारांशहरू पढ्दछौ र पुस्तक पाठले हाम्रो जीवनलाई कसरी बदल्दछ भन्ने कुराको बारेमा छलफल गर्दछौ। यदि तपाईँहरूले कार्यक्रम पुस्तक र जीवन पहिलोचोटि सुन्दै हुनुहुन्छ भने कार्यक्रम पुस्तक र जीवन गुड न्यूज सेभेनबाट प्रत्येक मंगलबार साँझ 5:00 to 5:30 यहाँहरूले प्रत्येक हप्ता सुन्न सक्नुहुनेछ। र आटेन पुस्तकालयको बारेमा बताउनु पर्दा, यो आटेन पुस्तकालय नयाँ बानेश्वर बुद्धनगरमा छ। यहाँहरूलाई यदि पुस्तक पाठ सम्बन्धी रुचि छ, लेखाइमा रुचि छ भने यहाँहरूले पुस्तकालयको फाइदा उठाउन सक्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यमा यहाँहरूलाई सम्पर्क नम्बर प्रदान गर्नेछौ। उक्त सम्पर्क नम्बरमा हामीलाई सम्पर्क गरेर यहाँहरूको प्रश्न, जिज्ञासा, सुझाव, सल्लाहहरू दिन सक्नुहुनेछ। प्रिय श्रोताजीहरू, आउनुहोस् हामी कार्यक्रमको श्रृंखलातिर अघि बढौं। कार्यक्रमको विगत श्रृंखलाहरूमा मैले रेभरेन्ड डीआर थुलुङ, जसले नेपालको पूर्वी भागमा परमेश्वरको राज्य विस्तार गर्नमा प्रमुख भूमिका निर्वाह गर्नुभयो, उहाँको जीवनी बताउँदै आइरहेकी छु। र थोरै विगतका एपिसोडहरू रिफ्लेक्ट गर्न पर्दाखेरि चाहिँ अहिलेसम्म मैले यहाँहरूको माझमा उहाँको जन्म भइसकिसकेपछि उहाँ ठूलो हुनुहुन्छ र उहाँ मलाया लाउरे पल्टनमा जानुहुन्छ, र त्यहाँ गएर काम गर्दै गर्दा उहाँलाई यीशु ख्रीष्ट पनि थाहा हुँदैन, परमेश्वर के हो थाहा हुँदैन, तर उहाँले विभिन्न दृश्यहरू देख्नुहुँदछ र समय समयमा उहाँले यस्तो दर्शन देख्नुहुन्छ, जा मेरो काम गर भनेर भनेको दर्शनहरू समय समयमा पाउनुहुन्छ। तर उहाँलाई के पनि आइडिया हुँदैन के हो कस्तो हो भनेर। र मलायामा उहाँको ड्युटी स्कुलमा पढ्ने भएको कारणले गर्दा उहाँ नेपालमा केही नपढे तापनि त्यहाँ गएर आफ्नो नाम लेख्न सक्ने भएर आउनुहुन्छ, र उहाँ आफू चित्रकलामा एकदमै धेरै राम्रो भएको कारणले गर्दा उहाँ एउटा आर्ट गर्ने आर्टिस्ट पनि हुनुहुन्छ, र उहाँ नेपाल फर्किनुहुन्छ। र नेपाल फर्किएपछि पनि जुन दर्शन छ मलायामा देख्ने, त्यो दर्शन नेपालमा पनि देखि नै रहनुहुन्छ। र जब दर्शन देख्नुहुन्छ उहाँ लट्ठिनुहुन्छ, 2-3 दिनसम्म उहाँलाई त्यो दर्शनले गर्दा लट्ठ्याउँछ, र उहाँलाई यो दर्शनको अर्थ के हुन सक्छ भनेर जान्न इच्छुक हुनुहुन्छ। र उहाँले सकेको, भ्याएको, चिनेको, देखेको सबै अन्य हिन्दूको पुजारीहरूसँग गएर यसको अर्थ सोध्नुहुन्छ, तर कोही पनि पुजारीहरूले उहाँको सपनाको अर्थ बताइदिन सक्नुहुन्न। तर एकजना पुजारीले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि, जो उहाँ धरानमा बसिरहनु भएको हुन्छ पेन्ट गर्दै नेपालमा, र तपाईँ बस्ने घरमा चाहिँ कोही मान्छे झुन्डेर मरेको छ भनेर एकजना पुजारीले चाहिँ भनिदिनुहुन्छ। त्यसपछि उहाँले आफू बस्ने ठाउँ चेन्ज गर्नुहुन्छ, तर पनि त्यो दर्शनले उहाँलाई कहिले पनि छोड्दैन। र उहाँको पेसा धरानमा पेन्ट गर्ने हुन्छ, उहाँले विभिन्न साइन बोर्डहरू लेख्नुहुने काम गर्दै हुनुहुन्छ। र एक दिन त्यहाँ जेलकुक जेम्स भन्ने व्यक्ति साइन बोर्ड छाप्नको लागि आउनुहुन्छ, र जो जेलकुक हुनुहुन्छ उहाँले चाहिँ डीआर थुलुङलाई एउटा सानो किताबको वाक्य लेख्नको लागि अर्डर गर्नुहुन्छ। र त्यो किताबको बाहिर चाहिँ नयाँ नियमको बाइबल भनेर लेखिएको हुँदछ, अनि त्यो किताबमा चाहिँ उहाँले नयाँ नियमको भित्र चाहिँ उहाँले लेख्नु पर्ने कुरालाई चाहिँ हाइलाइट गरेर डीआर थुलुङलाई दिनुहुँदछ, र त्यहाँ चाहिँ यस्तो लेखिएको हुन्छ, यीशुले फेरि तिनीहरूलाई यस्तो भन्नुभयो, म संसारको ज्योति हुँ, म पछि लाग्ने कोही अध्ययारोमा हिडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ, योना 8:12। त्यस्तै गरेर अर्को साइन बोर्डमा चाहिँ जीवन ज्योति भनेर उहाँले अर्डर गर्नुहुँदछ। र यो बाइबलको पदलाई उहाँले लेख्दै गर्दाखेरि धेरैचोटि पढ्नु भएको हुँदछ, आफूले गरेको काम कस्तो भयो भनेर पढ्नुहुँदा उहाँलाई यो लेखेको वाक्यहरू एकदमै मन परेको हुन्छ र एक दिन जेलकुक जेम्स आएर साइन बोर्ड लानुहुँदछ र त्यो साइन बोर्डलाई धरान भानुचुक छेउ पुतली लाइन आफू बसेकै घरको माथिल्लो तलाको बरन्डामा झुन्डाएर राख्नुहुँदछ। तर वरपरको मान्छेहरूलाई यो कुरा मन पर्दैन र त्यो घरमा जबदेखि साइन बोर्ड राख्यो तबदेखि ढुङ्गा हान्ने वरपरका मान्छेहरूले गर्दछ र विरोधीहरूले रातिराति उनको घरमा ढुङ्गा हान्ने तर्साउने गर्दछ। तर जेलकुक जेम्स यस्तो व्यक्ति हुनुहुन्थ्यो, उहाँ अझै निडर भएर भानुचोककै सडकको पेटीमा बाइबल सम्बन्धी पुस्तकहरू बेचेर बस्नु हुँदथ्यो। यो सबै कुरा डिआर थुलुङले निहालिराख्नु भएको हुँदथ्यो र त्यसपछि अब के हुन्छ सुनौ है त। एक दिनको कुरा हो, डिआरको महिला छोरा मुक्ति थुलुङले सिल्कुक जेम्सले छाडिराखेको र डिआरले एक कुनामा मिल्काएर राखेको त्यो किताब भेट्यो र पढ्न थाल्यो। यो कुरा डिआरले थाहा पायो र उनले छोरालाई सम्झाउँदै यस्तो भन्यो, यो तैले पढ्दै गरेको किताब राम्रो होइन, बरु खुरुखुरु स्कूलको साहित्य सम्बन्धीको किताब पढ। तर छोरा मुक्तिले बाबुको कुरा सुनेन। अर्को दिन डिआर ड्युटी सकेर घरमा आउँदा छोरालाई त्यही किताब पढिरहेको भेटाए। यसरी सम्झाउँदा पनि नटेरेको हुनाले डिआरलाई छोरासँग हुनसम्मको झोक चल्यो। रिसले चुर भएर उनले छोरालाई हकार्दै बेसरी पिटे र त्यस किताबलाई स्यातिदिए। दर्शन पाएपछि डिआर मानसिक रूपमा कमजोर बन्दै गइरहेको थियो। शरीर पनि शिथिल र दुब्लो देखिन थाल्यो। कहिले नाक त कहिले कान बन्द भएर केही नसुनिने र कहिले आँखाले उज्यालो हेर्नै नहुने हुन थाल्यो। उनलाई आफू दिनदिनै जीर्ण रोगी हुँदै गइरहेको अनुभव हुन थाल्यो। टाउको पनि कहिले हावा भरिएको बेलुन जस्तै ठूलो तर भारी भएर दुखेर फुट्ला जस्तै हुन्थ्यो। यसरी उनी बिरामी भए। कहिले बिरामी नभएको डिआर अब दिन रात ओखतीमूलक र चारफुक गर्नेहरूकोमा धाउन थाले। तर धामी चाकरीको चारफुक, वैद्य र डाक्टरको ओखती पानीले पटक्कै छोएन। अरूले हेर्दा उनलाई राम्रै स्वस्थ देख्थे, तर उनको मनमा छटपटाहट थियो। काम गर्न मनै लाग्दैन थियो। ब्रिटिस क्याम्प हस्पिटलको औषधि खाँदा खाँदा पनि उनी झन साह्रो भए। एक दिन एमएमओ गोरा डाक्टरले तलाई केही भएको छैन ठक्छस् भनेर गाली गर्दा उनी डाक्टरकै सामुबाट केटाकेटी चाहिँ रोए। भरे टाउको डाक्टर आएर जाँच्दै भन्यो, टाउको अपरेशन गरेर हेर्नुपर्छ। डिआरलाई त्यही हप्ताको मंगलबार बिहान 7 बजे हस्पिटलमा अपरेशन समय दिएको थियो। यसैले उनलाई बेहोश पारेर टाउको अपरेशन गरियो। भरे बिर्सिँदा त उनी हस्पिटलको बेडमा थिए। सर्जनले माथिल्लो ओठमुनिको गिजा वारपार काटेर थुप्रै टाका लगाइदिएका, नाकलाई समेत उभो फर्काएर अपरेशन गरेको मुख पनि बेसरी सुनिएको थियो। टाउको त्यस्तै र बेलुन फुलेको जस्तै लाग्थ्यो। झन अपरेशन गरेर सुनिँदा त झन साह्रो भइरहेको थियो। मुख नाक छोपेर पट्टी बाँधेको त स्लाइन पानी र दूध पाइपबाट खुवाइरहेको आफैले पायो। बाबुले त्यस किताबलाई च्यातेर फाले पनि छोरा मुक्तिले भने त्यो किताबलाई फेरि टिपेर गमले जोडजाड पारेको थियो। उनी बुबालाई भेट्न हस्पिटल जाँदा बाबु बेहोसी अवस्थामा नै थियो। उनले त्यो किताब बाबुले पढ्नु भनेर सिरानीको च्यापमा राखिदियो। अपरेसनको भोलिपल्ट नै डिआरको होस आयो। उनलाई साह्रै भोक लागिरहेको थियो, तर 4 दिन भइसक्दा पनि ठोस खानेकुरा केही मिलेको थिएन। हरेक बिहान 10 बजे डाक्टरहरू बिरामी जाँच गर्न आउँथे र जान्थे। त्यसपछि भान्सेहरूले आएर बिरामीहरूलाई खाना दिन्थे। उनी चाहिँ खाना नमिल्ने भएकोले अरूले खाएको टुलु टुलु हेर्दै थुक लिँदै सुतिरहन्थे। थुक ननिलोस् पनि कसरी, 4-4 दिनदेखि उनी भोकै थिए। 5 दिन 11 बजे भान्सेहरू सबैले बिरामीहरूलाई मासु भात पस्केर दिए। चम्चाको ट्याङ ट्याङ र टुङटुङ आवाजले डिआरलाई पनि अति लोभ्यायो। कहिले आफू पनि मुख खोलिएला र भात खानु भन्दै कल्पना गर्दै थिए। फेरि दर्शन आयो। माथि आकाशमा खैला बैला हुन थाल्यो। स्वर्गबाट महिमामय ज्योति र वचन आएर जम्मै हस्पिटललाई छोपिहाल्यो। ज्योतिको वचनद्वारा दर्शनमा परमेश्वर उनीहरूसँग बोल्दै हुनुहुन्थ्यो। उनले पनि जवाफ दिँदै दोहोरो कुराकानी भइरह्यो। हस्पिटलमा नर्सहरू अतालिँदै उनको छेउमा आएको पनि उनले चाल पाउँदै थिए। कसैले पानी छम्कदै थिए र कोही नर्सहरूले चाहिँ उनलाई इन्जेक्सन लगाइदिन थाले। नर्सहरूले सोचे अपरेशन गरेको घाउले बेहोस भयो होला, तर डिआरलाई नर्सहरूको कार्यले बाधा पुर्याइरहेको थियो। एकातिर दर्शन, अर्कोतिर नर्सहरूको पानी छपाई र इन्जेक्सनको पीड़ाले उनी दुस्साहमा थिए। र पनि डिआर स्वर्गीय स्थानको दर्शनमा नै थियो। दर्शनमा परमेश्वरले उनलाई पहिलाको दर्शनहरूमा भनेकै कुराहरू भन्दै हुनुहुन्थ्यो। यो दर्शन लामो र महत्वपूर्ण थियो। दर्शन त त्यो किताबको त्यही वाक्य युहन्ना 8:12 पुगेर टुङ्गियो। अचम्म, कस्तो अचम्म! जेलकुक जेम्सले त्यो किताबबाट लेखिएकै वाक्य यो दर्शनमा देखा पर्यो। अनि परमेश्वरले उनलाई प्रेमिलो नजरले हेर्दै आकाश छिचोलेर माथि जानुभयो। जब टिआरको होस फर्कियो उनी तीन दिनसम्म कसैसँग बोल्न नै सकेनन्। खाना पानी बन्द भयो, दिसा पिसा पनि आएन, वाक्य बस्यो, उनी इसारा गरेर बोल्ने भए। डिआर सुतेको पछाडि तीनवटा सिरानी मध्ये एउटा भुइँमा झर्यो, त्यस सिरानीसँग किताब पनि खस्यो अनि स्टाफ नर्सले यो दाजुले त बाइबल पो पढ्दो रहेछ भन्दै झरेको किताब टिपेर सिरानी भित्रै राखिदिइन्। डिआरले त्यस किताबलाई निकालेर हेरे, त्यो आफैले च्यातेर फालेको किताब थियो। दर्शनको मातले छोडेपछि पनि उनको कानमा नर्सको वाक्य यो दाजुले त बाइबल पो पढ्दो रहेछ दोहोरिरह्यो। यस किताबको नाम त बाइबल पो रहेछ उनलाई आजै मात्र थाहा भयो। त्यही घडीदेखि उनले बाइबल पढ्न सुरु गरे र सुरुदेखि अन्तसम्म पढी सिद्ध्याए। उनले दर्शनमा देखेको कुरा र बाइबलमा पढेको कुरा त ठ्याक्कै मिलेको देखेर उनको आँखाबाट आँसु बग्यो। परमेश्वर कति दयालु प्रेमिलो हुनुहुँदो रहेछ भन्ने कुरा बाइबल र दर्शनले निश्चयता गरायो। उनलाई आफ्नो शरीर हलुङ्गो, मनमा शान्ति र आनन्दको अनुभव हुन थाल्यो। यो बाइबल बोकेर अरू मानिसहरूलाई तिनै स्वर्गीय परमेश्वरको बारेमा सुनाउन जान्छु भनेर आत्मामा अगुवाई भयो। कहिले हस्पिटलले डिस्चार्ज दिन्छ भन्दै उनी छटपटाउन थाले, तर मुखको टाका खोल्दासम्म अझ 20 दिनदेखि अन्तसम्म पढी सिद्ध्याए। उनले दर्शनमा देखेको कुरा र बाइबलमा पढेको कुरा त ठ्याक्कै मिलेको देखेर उनको आँखाबाट आँसु बग्यो। परमेश्वर कति दयालु प्रेमिलो हुनुहुँदो रहेछ भन्ने कुरा बाइबल र दर्शनले निश्चयता

घरमा त्यतिकै बसिरहन मन लागेन। यसैले उनको घरका सबैलाई आफूले देखेको दर्शन र बाइबलमा लेखेका कुराहरू बताए। तिनै कुराहरू अरूहरूलाई पनि बताउने जोस मनभरि बोकेको डियरलाई कहाँ जाऊ, कसलाई सुनाऊ भनी छटपटी भइरह्यो। दर्शनमा परमेश्वरलाई देखेको डियरलाई परमेश्वरको साक्षीको प्रचारका लागि अचम्मको शक्ति आफूमा आएको महसुस भयो। यसैले अब उनी प्रचार गर्न जानलाई तरखर गर्न लागे। उनलाई येशूलाई मुक्तिदाताको रूपमा कसैले पनि ग्रहण गराएको थिएन। आफैले मनमा जानी नजानी येशूलाई म मुक्तिदाता मानिलिएकोमा र दर्शनको भरमा एउटा नयाँ विश्वासीले देशको अप्ठ्यारो परिस्थितिमा सुसमाचार प्रचार गर्न जाने आँट गर्नु ठूलै कुरा थियो। विक्रम सम्बत 2025 साल डियर घरबाट बिना खर्च सुसमाचार प्रचार गर्न निस्किए। बाइबलमा उनले पढेका थिए, सातमा रूपियाँ पैसा नबोक्नु, खेताला ज्यालाको योग्य हुन्छ, मत्ती 10:9-10। डियर प्रचारका लागि धरानबाट चतारातिर लागे। त्यसबेला चताराको बाटोमा धेरै गाडीहरू चल्दैनथ्यो। उनी हिँडेर धेरै परसम्म पुगिसकेका थिए। चतारामा पुगेर पो उनी जस्के बिना पैसा कोसी घाट कसले पो तार्छ र यसैले उनी घर फर्किए र 30 रुपियाँ बोकेर फेरि बाटो लागे। उनले दर्शनमा देखेका र बाइबलले बताएको परमेश्वरको बारेमा चतारादेखि नै प्रचार शुरू गरे। उनको साथमा 33 पुस्तक किरात राजाहरूको पुस्तक र नयाँ नियमको सानो बाइबल थियो र सप्तकोशी घाट तर्नु अघि नै प्रचार गरिरहेको झमक्क रात पर्यो। उनको प्रचार सुनेका माझीले पैसा नलिकन नै घाट तारिदियो। झमक्क कालो रात परिसकेकोले उनले जंगलको बाटो बिरायो। त्यसबेला सप्तकोशीदेखि बेलटारसम्म ठूलो घना जंगल थियो। बाघ भालुको असाध्यै डर हुन्थ्यो। त्यसैले उनले रूखको फेदमुनि बसेर रात बिताउने विचार गर्यो। तर राति टाढासम्म चोर चोर भन्ने आवाज सुनियो। आफूलाई चोर सम्झेर कुटपिट गरे भने के गर्ने भनी सम्झेर उनी त्यहाँबाट अझ जंगलभित्र पसे र एउटा ठूलो रूखको फेदमा डरसरी रात काटे। भोलिपल्ट हिजो दिउँसोदेखिको भोक भोकै बसेको डियर बेलटारतिर लागे। उनको आत्माको जोस थियो। साँझमा बेलटार पुगेर नेवारको घरमा बास माग्दै उनले नेवार परिवारलाई सुसमाचार बाँडे। नेवार परिवारले डियरलाई त्यस राति दही र चिउराले स्वागत गरे। जीवनमा पहिलोपल्ट भर्खरै मुक्तिको स्वाद पाएका डियरलाई मानिसको बीचमा परमेश्वरको सुसमाचार बताउनु निकै कठिन नै थियो। तर पनि परमेश्वरको बारेमा बताउँदा मानिसहरू भीड भएर अचम्मित पनि बनी ध्यानपूर्वक उनको कुरा सुन्थे। तर त्यो बेलामा प्रचार गरिसकेपछि सुन्नेहरूलाई लौ यो पढ्नुहोस् भनेर हातमा राखिदिने सुसमाचारको पुस्तक पुस्तिका छापिएको थिएनन्। डियरले बेलटारपछि छामलीको यात्रा तय गरे। बेलटारबाट दारुला उकालो हुँदै ढुङ्ग्रे ओडालिँदै उनी सुनकोशी किनारामा पुगे। यो बाटोमा असाध्यै चोर डाकाहरू लाग्थ्यो। यहाँ उहिलेदेखि नै थुप्रै मान्छेको ज्यान गइसकेको थियो। फौदारी डाकाहरूले रक्सी राखेर ढुक्छ अनि बटुवा र लाउरीहरूलाई मताएपछि काटेर कोसीमा फाल्छ भन्ने त हल्ला नै थियो। डियर पनि पल्टनबाट फर्किआएको लाउरे नै थिए। उनलाई त्यो बाटो हिँड्न कता कता डर लागेको थियो। उनी हिँड्नमा अति छिटो थिए। बेलटारबाट बिहान नै भोक भोकै हिँडेका साँझमा उनी छामलिङमा पुगे। त्यहाँ जुवाडेहरूको हुल थियो र जार रक्सी मात्र पाइन्थ्यो। त्यसैले त्यहाँ बास बस्न उनको मनले मानेन। जंगलकै चेपतिर बस्न असल होला यही सोचेर उनी चापचाडो हिँड्न लागे। खोइ कहाँबाट पाँचजना चोरले उनलाई समाउन आइपुगिहाले। पल्टनबाट फर्किएका लाउरे डियर पूर्ण जोसमा शक्ति लगाएर चोरहरूबाट फुत्किएर कुदे अनि 300-400 गज पर पुगिसकेपछि पछिल्लोतिर फर्किँदै लौ आऊ एक एक गरी खुकुरीले छप्पाइदिन्छु भन्दै डियर कोर्लिए। तर उनको साथमा खुकुरी भने थिएन। त्यसपछि चोरहरूले पछ्याउन साहस भने गरेनन्। एक खोल्सा दुई खोल्सा हुँदै भन्ज्याङ भिर काटेर डियर पहराको सेपमा पसे र उनले रात त्यही बिताए। भोलिपल्ट पहराको भिरै भिर भोकले हैरान हुँदै डियरले सनै टेप खाट पार गरे। भाड बेसी बाहुन गाउँमा उनले बास खोजे। त्यहाँ उनलाई दही मकै र भतमास खानलाई दिए। बल्ल उसमा सास आयो र रातभरि त्यस बाहुन गाउँमा सुसमाचार प्रचार गरे। भोलिपल्ट लैको खोलै खोला हुँदै अर्खोले उकालो पछि बिजुवा डाँडामा प्रचार गरिकन डियर र सुवा फुलबारी बास बस्न पुगे। सुत्न अघि उनले त्यहाँका दोकानहरूमा प्रचार गरे। रबुवाबाट एक दिनको बाटो भएर ओखलढुङ्गाको कुमाल टार आउँदा एकजना राईले उनलाई स्वागत गरे। त्यसपछि डियरलाई के चाहियो। उनले 10 घर जतिलाई भेला गरिकन 33 पुस्तक किरात राजाहरूको वंशावली बताउँदै नयाँ नियम र दर्शनका कुराहरू प्रचार गरिरहे। भोलि बिहान सक्सिपुमा आएर दिनभरि साधु गानवा राईलाई प्रचार गरे। साधुले चुपचाप सबै सुनिरह्यो। बेलुकी उनी कुइभिरको मुखिया जसकञ्ज राईको घरमा निस्के उनलाई प्रचार गरे। बाबु मुखिया धर्न

0: सिंह राईले जाख मानेर सुने। त्यसपछि त्यहाँबाट विदा भएर उनी पुरानो खानीतिर लागे र रातभर नै त्यहाँ सुसमाचार प्रचार गरे। सुन्ने मानिसहरूको भीड उर्लेकोले रात नै छर्लङ्ग बित्यो। बिहानतिर उनी आफ्नै गाउँमा पुगेर कुमाल र बायुङहरूको बीचमा प्रचार गर्न थाले। बेलुकी चाहिँ आफ्नै घर खाल्पामा पुगी उनले आमा छोरा जेठा छोरा एन्डी र बुहारीलाई दर्शनको कुरा सुनाए। तर आमालाई त छोरा पागल भएको जस्तो लागेछ क्या हो। बिहान बिउजिँदा त उनले घर वरिपरि गाउँलेहरूको भीड़ देखे। कुरा बुझ्दा त आमाले गाउँभरि मेरो छोरालाई के भयो, खोइ पागल जस्तो बोल्छ भनेर भेला गरेको रहेछ। अन्तमा डिआर पनि के कम, मौका यही हो भनेर उनले पहिला किराती राजाहरूको इतिहास अनि दर्शनको कुरा र सत्य परमेश्वरको बारेमा सुनाए। विचरा आमा फुलमाया भने अतालिन पुगिन्। यसरी डिआर घरमा नबसी कहिले देउपुछे टाढी तिङला गाउँहरूमा त कहिले दोदी सल्लेनतिर दिनरात सुसमाचार छर्न हिँडिरह्यो। यसरी खाना नखाई नखाई दिनभरि गाउँ गाउँ हिँडिरहँदा आमा चाहिँलाई पक्का भयो छोरा साँच्चै पागल भएछ। यसरी उनी प्रचार गर्दै ठूलो ढुङ्गा कागेल हुँदै मुक्ली चार घरेमा पुगे। मुक्लीमा त जागी टाकेर उनलाई स्वागत गरे। यसैले त्यहाँ अरू तीन दिन प्रभुको प्रचार गर्दै रहे। त्यसपछि नुन्थला मुडे दिक्तेल दोर्पामा साधुहरूसित दर्शन बसेर दर्शन र ख्रिस्टको बारेमा कुरा गरे। रतन छामा ठूलो संख्यामा प्रचार प्रस्ताव उनी माने भन्ज्याङ बोपुङ पाङमाया भएर सेन्मे धिन्तुवाङ हुँदै पसल भन्ज्याङमा जसमनी साधुहरूलाई दर्शन सुनाउन थाले। जसमनी साधुहरूले अचम्म माने किनकि उनीहरूले यस्तो दर्शन र सुसमाचारको कुराहरू अघि कहिल्यै सुनेका थिएनन्। त्यसपछि उनले भोजपुरको फाला ढुङ्गा घोडेटार हथुवामा प्रचार गरे। त्यहाँ प्रभुको वचनलाई स्वागत र डिआरलाई खानपिनले सत्कार गरे। अब उनी हथुवा ओह्रालो हुँदै त्रिवेणी दिनभरिको कुदाएपछि पुइन तरेर माझिया केदारे बज्यूको घरमा बास बस्न पुगे। बज्यूलाई सुसमाचार सुनाए बापत खानाको पैसा लिन मानिनन्। त्यसपछि उनी चतरा हुँदै धरान आइपुगे। अचम्म, प्रचारको त्यत्रो यात्रामा उनको एक रूपियाँसम्म पनि खर्च भएको थिएन। उनी आफैले बाटो खर्च सम्झिएर 30 रूपियाँ बोकेका, तर त्यसमा खोट भने लागेको थिएन। उनले त्यो रूपियाँ आफ्नो पत्नीलाई देखायो। डिआरको यो प्रथम प्रचारको यात्रामा 3 महिना लागेको थियो। दर्शनको जोश र प्रचारको क्रममा उनले आफ्नो परिवारलाई ब्रिटिस क्याम्पको नोकरी र 1 महिनामा हस्पिटल गएर घाउ चेकअप गराउन भुलेछ। तर परमेश्वरको अनुग्रहले उनको क्याम्पको नोकरी यथावत नै रहिरहेको थियो। जेलकुकले डिआरको पसलमा छोडेको त्यो नयाँ नियमको बाइबल अहिलेसम्ममा त फाटिसकेको थियो। यसैले उनी माफी माग्न जेलकुकको डेरामा गयो। जेलकुकले उनलाई राम्रो स्वागत गरिन्। त्यसपछि डिआरले सुसमाचार प्रचार यात्राको वृत्तान्त सबै बताउँदै भन्यो, त्यस बाइबल फाट्यो, त्यसको मूल्य कति पर्छ, म तिर्न तयार छु। डिआरको प्रचार यात्राको वृत्तान्त सुनेर अचम्म मानेकी जेलकुकले मूल्य लिन मानेनन्। त्यो बेला पूर्वी नेपालमा विश्वासीहरू थिएनन्। उनले दार्जीलिङमा धेरै विश्वासीहरू छन् भन्ने सुनेका थिए। तसर्थ सन् 1968 सालमा क्रिस्चियनहरूको संगति कस्तो हुन्छ भनेर हेर्न उनी पहिलोपल्ट दार्जीलिङतिर लागे। रमणीय ठण्डा दार्जीलिङ सहरको दिल सुखा होटलमा बसेर उनले क्रिस्चियन समुदाय र चर्चको खोजी गर्न थाले। चर्च खोज्ने क्रममा डिआर जीवनको ज्योति प्रकाशन नामको क्रिस्चियन किताब प्रिन्टिङ प्रेसमा पुगे र त्यहाँका प्रकाशक डीबी थुलुङसँग भेटे। उनले डिआरलाई त्यहाँको पास्टरसँग भेट गराए। डिआरले पास्टरसँग आफ्नो सबै कुरा बताउँदै त्यहाँको चर्च घुम्ने मौका पाए। पास्टरले पनि डिआरको इच्छा मुताबिक सबै चर्च घुमाउन चर्चको एकै चौकीदारलाई खटाए। डिआरलाई प्राय सबै चर्च र ठाउँहरूमा घुमाइसकेपछि साँझमा एल्सदाई चर्चमा पुर्याइ चौकीदार राई बहादुर राई फर्कियो। त्यहाँ संगति शुरू हुन लागेको थियो। उनले चुपचाप सुनिरह्यो। भरे संगति समापन पश्चात आफ्नो परिचय दिँदै उनीले बोले, मेरो नाम डिआर थुलुङ हो, म नेपालबाट आएको हो। मैले यहाँको सबै चर्चहरू घुमिसके र म भोलि बिहान धरान फर्किँदैछु। डिआरको परिचय पश्चात उनले होटलमा नबस्नु, यदि आउनुहोस् हामी खाना बस्नको लागि बन्दोबस्त गरिहाल्छौ नि भनेर भने। कुराकानीको सिलसिलामा उनीहरूले यो पनि बताए कि तपाईँ मृत मण्डलीहरूतिर जानुभएछ, अबदेखि तपाईँ अन्य चर्चतिर नजानुस्, यहाँ नै आउनुहोस्। क्रिस्चियन समुदाय बारेमा अनभिज्ञ डिआरलाई यस कुराले नमिठो तुल्यायो। तर डिआर उनीहरूसँग नबसे दिलखुसा होटलमा नै फर्किए। हप्ता दिनको दार्जीलिङ बसाएपछि उनी धरान फर्किए। यो यात्रा डिआरको निम्ति आशिषमय बन्यो। डिआरको दोस्रो पुनः प्रचार यात्रामा जानलाई निस्किए। हिँडेर चतारा पुगी प्रचार गर्दै त्यही बास बसे। बिहानी कोशी घाट तरेर रामपुर हुँदै बेलचार पुगे। बेलचार बासमा मंगल सिंह राईलाई प्रभु वचन सुनाई विश्वास गराए। उनले आधा रातमा छामलिङको खतरापूर्ण बाटो रातभरि हिँडेर काटे। चनौटे घाट तरेर अमलचार हिँड्दै गर्दा बाटो हिँड्ने छ जनाको हुल भेट्यो। डियर उनीहरूसँग बात मार्दै सँगै हिँड्न लागे। उकालोमा असाध्यै तिर्खा लागेको बाटोमा कामीको घर पानी मागिकन डियरले पिए र सँगै हिँड्नेहरूलाई पनि दिए, तर उनीहरूले पिउन मानेन। तर कामीको हातको पानी पिएको डियरसँग उनले बोल्न र हिँड्न छाडिदिए। यो नै मानव मानव बीच विभाजन ल्याउने एउटा धार्मिक अन्धविश्वास थियो। साथमा रसुवा घाटबाट बास बसेर डियर उखलडुङ्गा कुइबीरतिर लाग्यो। मुखिया धनसिंह राईको घरमा बास बसेर डियर गाउँमा प्रचार गरौंला भन्ने विचार लिएर उनी त्यहाँ गए। तर मुखिया धनसिंहको मृत्यु भइसकेको थियो। उनको छोरा जसकन्ज राई चाहिँ क्रिस विरोधी थिए। यसैले डियरलाई देख्ने बित्तिकै जसकन्ज गाउँमा मान्छेहरू बटुल्न गयो। घरमा जसकन्जको स्वास्नी ज्वरोले चिकित्सा थलिएकी थिइन्। डियर घरभित्र पसेर गाग्रीबाट पानी सारेर उनलाई दवाई खुवाए। गाउँमा डियर आयो भनेर बास नदिनु र घरमा पनि नहुल्नु, जसले हुन्छ त्यसले त्यसलाई पानीबाट काट्नुपर्छ भन्ने सल्लाह दिएको रहेछ। यसैले डियरले झोला त्यही छोडेर तल्लो गाउँतिर लागे। तल्लो गाउँमा रातभरि प्रचार गरे। फलस्वरूप जङ्गबहादुर राई र उनकी श्रीमती प्रभुमा आए। राति प्रचार सकेपछि डियर झोला छाडेको जसकन्ज राईको घरमा निस्किए र झोलामा ढल्केको मात्र के थियो 20-25 जना विरोधीहरू हातमा लाठी बोकेर आइपुगे र कट्किएर भने, आज बल्ल हाम्रो फेला परिस। डियर पनि के कम, उनी जुरुक्क उठे। ठूलो स्वरले भने, म होइन, तिमीहरू चाहिँ मेरो फेला पर्यो। यति भन्दै 33 पुस्तै किरातहरूको वंशावली बारे अनि दर्शन र परमेश्वरको बारे बताउन थाले। सबै वल्ल परेर हेराहेर गरे र एक दुई गर्दै त्यहाँबाट बाटो लागे। यो सब जसकन्ज राईको षड्यन्त्र हो भन्ने थाहा पाएपछि डियर त्यहाँबाट उठ्यो। त्यस पश्चात डियर पुरानो खानी ट्विन टार लेखर्कतिर सुसमाचार प्रचार गर्न हिँडे। त्यहाँ धेरैले स्वागत गरे, साथै विश्वास गरे। अब भने उनी आफ्नो घर देवपुजे पुगे। आमा फुलमाया, छोरा नर्धन र बुहारीलाई समाचार सुनाए। आमाले कुनै पनि प्रतिक्रिया जनाएनन्। छोरा नर्धनले नयाँ नियमको बाइबल पाएर पनि पढिसकेको रहेछ। पछि आमा फुलमायाले प्रभुलाई ग्रहण गरी 16 वैशाख 2034 सालमा पास्टर रबर्ट कार्थकबाट धरानमा बप्तिस्मा लिइन्। 8 वर्षको क्रिस्चियन जीवन बिताई उनी 2042 सालमा दमक 19 स्थित 12 खरेमा प्रभुमा सुतिन्। प्रिय श्रोताजीवहरू, कार्यक्रमको निर्धारित समय सकिएको कारणले गर्दा आजको लागि पुस्तक र जीवन कार्यक्रमबाट विदा हुन समय भइसकेको छ। कार्यक्रम अहिलेसम्म सुनिदिनु भएको लागि यहाँहरूलाई हृदयबाट धन्यवाद भन्दछौ। कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला र यहाँहरूबाट छुट्टिने मन नहुँदा नहुँदै पनि छुट्टिनु परेको छ, तर अर्को हप्ता पुनः यस किताबलाई, यस पुस्तकलाई अथवा रेभरेन्ड डियर थुलुङको जीवनीलाई यहाँहरूको माझमा राख्ने वाचा गर्दै म यहाँबाट बिदा हुन चाहन्छु र बिदा हुन भन्दा अगाडि प्राविधिक मित्र सन्ध्याज्यूलाई धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुता स्तर राई बिदा हुन चाहन्छु। जय मसी, नमस्ते।
1: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84। र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाहिनका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी परिवर्तनको लागि यसु ख्रिस्ट मात्र एउटा मार्ग हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। श्रोता, संसारमा परिवर्तनको लागि विश्वका विभिन्न राष्ट्रहरूले, सम्प्रदायहरूले र विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले क्रान्तिकारी भनिएका लक्ष्य योजनाहरू बनाएको कुरा हामी देख्दै र सुन्दै आइरहेका छौ। त्यसमध्ये कति योजना कार्यान्वयन भएर केही परिवर्तन भएको हामीलाई महसुस भए तापनि कति योजनाहरू योजनामै सीमित रहेको हामी पाउँदछौ। यसको अर्थ योजना जतिसुकै ठूलो भए पनि कार्यान्वयन हुन नसक्नु, यो एउटा गम्भीर समस्या मानव जातिमा रहेको छ। तर श्रोता, आज हामी चाहिँ यीशु ख्रीष्टमा परिवर्तन सम्भव भएको विषयमा जानकारी दिँदैछौ। आजको यही विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यो सुसमाचार सबैका लागि कार्यक्रममा म प्रवचन साई उपस्थित भइसकेको छु र शुरूमा यहाँहरूलाई हार्दिक नमस्कार तथा जय मसीह टक्र्याउन चाहदछु। पक्कै पनि यहाँहरूका दिन असल बितिरहेका होलान्। यदि कठिन अप्ठ्यारामा छन् भने हामी प्रभु येशु ख्रीष्ट, जो सहायताका परमेश्वर हुनुहुन्छ, हामी प्रार्थना गरिदिनेछु। परमेश्वर येशुले सहायता गर्नुहुन्छ। तर आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यो धरतीमा रहन्जेल दुःख, कष्ट, अभाव, अप्ठ्याराहरू हुन्छन्। यो कुराबाट अलग कोही पनि रहन सक्दैनन्। यो कुरा पवित्र धर्मशास्त्र बाइबलले प्रष्टै बताएको छ र यसबाट उम्कने उपायहरू पनि दिएको छ। श्रोता, यदि तपाईँ र हामी यो असल र ईश्वरको कृपामा चलिरहने जीवन हात पार्न चाहन्छौ भने एकमात्र मुक्तिदाता येशूका नाममा प्रार्थना गर्न सिक्नु पर्दछ। यो धरतीमा हामीहरू धेरैले यो उपाय सिकेर, यो शास्त्रको सत्यता बुझेर आज येशू प्रभुको नाममा प्रार्थना गर्दछौ र धेरै रोगीहरू प्रभुले निको पार्नु भएको छ। अशान्तिमा जिइरहेको जीवनलाई शान्तिमा डोर्याउनु भएको छ। धेरै अन्धकार र अन्धविश्वासमा हिँडिरहेका व्यक्तिहरूलाई प्रभुले सत्य र ज्योतिमा डोर्याउनु भएको। श्रोता, हाम्रा प्रभु अति असल हुनुहुन्छ। तपाईँले विश्वास गर्नुहुन्न भने प्रभु येशूले भन्नुभएको छ, मलाई चाखेर हेर। श्रोता, तपाईँ र मेरो जीवनमा स्वर्गको आशिषको ढोका खोलिदिन चाहनुहुने, झर्को नमानी दिन चाहनुहुने प्रभु येशू सधैँ हाजिर हुनुहुन्छ, यदि हामी उहाँतिर फर्क्यौं भने। पहिलो सामुएल 6 अध्यायमा भने झैं सारा मानिसहरूले, जो जतिले आफ्नो जीवनलाई परमेश्वरको आशिष र अनुग्रह, शान्ति र सुखमा चलेको चाहन्छन् भने, सारा मन मस्तिष्कले, सारा तन मन धनले परमेश्वर येशूतर्फ फर्कनु पर्दछ। श्रोता, धर्म कर्म जीवनका सामान्य क्रियाकलाप हुन्। यो त सबैले गर्नुपर्दछ र गरिरहेका कुराहरू हुन्। तर विश्वास भने एकदमै महत्वपूर्ण कुरा छ। सत्य र साबित भएको कुरा, प्रभु येशू ख्रीष्ट, उहाँको बलिदान र उहाँको तेर्सो दिनको पुनरुत्थानलाई विश्वास गरेर हामीले ईश्वरबाटको स्पेसियल सत्यता हाम्रो जीवनमा, हाम्रो मन मस्तिष्कमा बोलाउनु र निमन्त्रणा गर्नुपर्दछ। हाम्रो जीवनले मोड बदल्दछ। आदरणीय श्रोता, आज तपाई हामी जो जतिले प्रभु येशूको सुसन्देश सुनेका छौं, बुझेका छौं र विश्वास गरेका छौं, उनीहरूको लागि पनि परमेश्वरको जीवित वचन बाइबलले केही भन्न चाहन्छ। आज मैले पवित्र धर्मशास्त्र बाइबलको यहुदाको पुस्तकबाट केही कुराहरू ल्याएको छु। यहाँनिर परमेश्वरको जीवित वचनले यसरी भन्नुभएको छ, तिमीहरूले यी सब कुरा एकपल्ट जानेकै थियो, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहदछु कि मिश्र देशबाट बसाएर ल्याइएका मानिसहरू मध्ये विश्वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो। भनाइको मतलब, सत्य परमेश्वरको महानता देख्दा देख्दै, उहाँको सत्यता बुझ्दा बुझ्दै, उहाँको वास्तविकताको महसुस गर्दा गर्दै, हामी सबैका ईश्वर एकै हुनुहुन्छ भनेर जान्दा जान्दै, हामीहरू विभिन्न प्रकारका अन्धकार र अन्धविश्वास र रूढिवादी र विभिन्न प्रकारका कुप्रथाहरूलाई ईश्वरीय स्थान दिँदै हामीहरू आफूले आफैलाई गुमाएको कुरा देख्दा परमेश्वर एकदमै दुखित हुनुभएको छ। र यहाँनिर त्यही कुरा प्रस्तुत गर्नुहुन्छ, इजरायलहरूलाई परमेश्वरले अचम्म प्रकारले छुटकारा दिनुभएको थियो, तर पनि उनीहरू फेरि त्यही पुरानै क्रियाकलाप चालचलन र रीतिरिवाजलाई याद गर्दथे। हुन त पवित्र धर्मशास्त्र बाइबलले पहिले नै भनिसकेको छ, सत्य तितो हुन्छ, प्रभु येशू ख्रीष्टको वाणी सत्य छ, त्यसैले संसारका मानिसहरूको लागि यो तितो लाग्न सक्छ। येशू भन्ने शब्द नै कतिपय मानिसलाई तितो लाग्ला, किनभने येशू नै सत्य हुनुहुन्छ, येशू नै जीवन हुनुहुन्छ, येशू नै बाटो हुनुहुन्छ। स्वर्गमा जानलाई एकमात्र बाटो छ, जुन येशू ख्रीष्टमाथि विश्वास गर्नु हो। आज संसारका मानिसहरूले, सरकारले अथवा कम्पनीहरूले यो खाँदा तिमीहरूको स्वास्थ्य नष्ट हुन्छ, यो खाँदा तिमीहरूको मन मस्तिष्कमा बाधा पुग्छ, यो लगाउँदा तिमीहरूलाई नोक्सान हुन्छ, यस्तो क्रियाकलाप गर्दा तिमीहरू असभ्य हुन्छौ, ईश्वरले खुशी मान्नुहुन्न र सरकारले पनि यसमा नियम लगाएको छ, यसमा होसियार रह भनेर शिक्षा दिँदा दिँदै, चिन्हहरू दिँदा दिँदै, विज्ञापनहरू प्रसार गर्दा गर्दै, मानिसहरू जे नगर्नु भनेको त्यही कुरा नै गरिरहेका हुन्छन्, गर्न मन पराइरहेका हुन्छन्। यसको मतलब, यो धरतीमा दुष्ट आत्माले, सैतानिक आत्माले राज गरेको छ धेरै जसको जीवनमा। आदरणीय श्रोता, त्यो सैतानिक राजबाट, दुष्टताबाट, अन्धकारबाट, अन्धविश्वासबाट बाहिर झिक्नलाई एउटा मात्र डाक्टर हुनुहुन्छ, उहाँ येशू ख्रीष्ट ज्योति हुनुहुन्छ र उहाँमा हिँड्नेहरू ज्योतिका सन्तान हुन्छन्। त्यसैले आदरणीय श्रोता, तपाईँ हामी आज येशूमा परिवर्तित हुनु भनेको हामी अन्धकारबाट ज्योतिमा आउनु हो, असत्यबाट सत्यतामा आउनु हो, भ्रमका कुराहरूबाट प्रमाणित कुरामा आउनु हो, जुन कुरा प्रभु येशू ख्रीष्टको शिक्षा पवित्र महान धर्मशास्त्र बाइबलमा प्रष्ट पारिएको छ। र यहाँ पवित्र धर्मशास्त्र बाइबलको यहुदाको पुस्तकको छ पदमा यसरी लेखेको छ, आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई उहाँले पातलको अन्धकार कारमा न्यायको त्यस ठूलो दिनसम्म अनन्त बन्धनमा राख्नु भएको छ, जसरी सदोम र गमोरा र तिनका आसपासका शहरहरू जुनहरू व्यभिचार गरेर अस्वाभाविक काम वासनामा फसेका थिए, तिनीहरू अनन्त अग्निको दण्ड भोगेर उदाहरण बनेका छन्। त्यसै गरी सपना देख्ने यी मानिसहरूले आफ्ना शरीरलाई अशुद्ध तुल्याउँछन्, अधिकार इन्कार गर्छन् र स्वर्गीय प्राणीको निन्दा गर्छन्। साँच्चै आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलले हजारौं वर्ष पहिले भनेका कुराहरू आज पनि साबित भइरहेका छन्, हिजो पनि भइरहेका थिए, भोलि पनि हुनेछन्। प्रभु येशूको दोस्रो आगमन भएर हामीलाई स्वतै यहाँबाट उचालेर नलग्दासम्म मानिसहरूले यस्ता हरकतहरू देखाइराख्नेछन्। परमेश्वर येशू यसमा पहिले जानकार हुनुहुन्थ्यो, तर पनि यो धरतीमा हरेक मानिसले आफ्ना इच्छाका चाल र क्रियाकलाप गरोस् र यसको अन्तिम न्याय म गर्नेछु भन्ने थाहा भएर उहाँले खुल्लेआम रूपले यो शिक्षा दिएर जानुभयो। उहाँले यसरी चेतावनी दिएर मात्रै जानु भएन कि यसबाट बस्ने उपाय पनि सजिलो सरल प्रकारले र सबैलाई मिल्ने सर्वसुलभ प्रकारले दिएर जानुभयो, यो व्यवस्था लागू गरेर जानु। त्यसैले आज तपाई हामीले निशुल्क यो सन्देश सुन्न पाएका छौ। त्यसैले तपाई हामीले आज हरेक मानिसलाई जुन प्रभु येशूले पठाइराख्नु भएको छ, ती मानिसहरू आएर तपाई हामीलाई ईसा मसीहले दिन खोज्नु भएको मुक्ति, उद्धार, आशिष र शान्ति तपाई हामी सबैले पाउनु पर्छ, त्यसको लागि यो गर्नुहोस् त्यो गर्नुहोस् भनेर सुनाइरहेका छन्, किताबहरू दिइरहेका छन्, घर घर गाउँ गाउँमा आएर सल्लाह सन्देश दिइरहेका छन्। धेरै मानिसहरूले यसलाई धर्म प्रचार भने तापनि यो सत्यको उपहार दिनलाई परमेश्वरले पठाउनु भएका उहाँका दासहरूको उपस्थिति हो। यसलाई तपाईँ हामीले अवसरको रूपमा लिएर ध्यानसँग सुनेर यदि असल छ, यदि तपाईँहरूको हृदयमा त्यो कुरा ठिक लाग्छ भने यो कुरालाई विश्वास गर्नुपर्छ, जसले तपाईँ हाम्रो जीवनमा अनौठो मोड र आशिषका दिनहरू ल्याउनेछ। हाम्रा जाने नजाने भएका भूल गल्ती र अधर्मलाई येशु मसीहले मीना गरेर तपाईँ हामीलाई अनन्त अनन्त स्वर्गीय राज्यको भागदार बनाउनुहुनेछ। आदरणीय श्रोता, यति असल र घटलाग्दो सन्देश दिने भएकोले यो कार्यक्रमलाई सुसमाचार सबैका लागि भनिन्छ। यो सन्देश सबैका लागि हो। आदरणीय श्रोता, तपाईँ हामी यसको विषयमा अझै थप शून्य नै छौ। यतिखेर एउटा भजन सुनेर तपाईँ हाम्रो हृदय परमेश्वरमा मग्न गरौं। यो भजन यहाँका लागि

0: आदरणीय श्रोता, साँच्चै नै यो भजनले परमेश्वरको महिमा गरेको छ र तपाईहरूले पनि यसका शब्दबाट केही न केही सिके होला। यहाँनिर पद सातमा भने चाहिँ जसरी सदोम र गमोरा र तिनका आसपासका शहरहरू जुनहरू व्यभिचार गरेर अस्वाभाविक काम वासनामा फसेका थिए तिनीहरू अनन्त अग्निको दण्ड भोगेर उदाहरण बनेका छन्। त्यस्तै गरी सपना देख्ने यी मानिसहरूले आफ्ना शरीरलाई अशुद्ध तुल्याउँछन्, अधिकार इन्कार गर्छन् र स्वर्गीय प्राणीको निन्दा गर्छन्। श्रोता, आज यो धरती रमझम र यस आरम्भमा बितिरहेको छ र बित्ने कोशिश गरिरहेको छ। श्रोता, यो कुरा पुरानो करारमा धेरै गम्भीर कुरा र अहिले पनि गम्भीर छ। यो व्यभिचार र काम वासनाको कुरा भन्दा पनि गम्भीर व्यभिचारको कुरा, परमेश्वरको अगाडि अपराधको कुरा गरिएको छ। निर्जीव वस्तुहरूलाई ईश्वर मानेर उसलाई भक्तिभाव गर्नु, ठोस चीजलाई पवित्र परमेश्वरको स्थान दिएर त्यसलाई सजीवले खाने कुरा दिनु र त्यसमाथि मूल्यवान कुराहरूको नष्ट गर्नु र त्यसलाई ईश्वरीय स्थान दिनु, यो महापाप भनिन्छ। यसलाई व्यभिचार गर्नु, लोभ गर्नु, रिस गर्नु, ईर्ष्या गर्नु, डाहा गर्नु, चोरी गर्नु, ढाँट ठग गर्नु, यो पाप हो भने मूर्ति पुज्नु र विभिन्न प्रकारका दैत दानव देवी देवता अथवा स्वर्गबाट झारिएका पतित भएका यो धरतीका करोड़ौं आत्माहरूलाई गाउँ गाउँ टोल टोलमा राखेर ईश्वरको स्थान दिनु र तिनीहरूले हामीबाट जुन मागेका छन् र त्यसैमाथि हामीले विश्वास गरेर हामीले दिने र त्यस्ता विभिन्न प्रकारका आत्माहरूलाई स्वर्गमा हुनुहुने एकमा तपाईँ हाम्रा जन्मदाता ईश्वरको स्थान दिनु भनेको यसलाई महापाप भनेर पवित्र धर्मशास्त्र बाइबलले बताएको छ। आदरणीय श्रोता, तपाईँ हामी विश्वास गरौं या नगरौं, कतिपय मानिसहरू अध्ययन गरेर विश्वास गर्छन्, कतिपय मानिसहरू जस्ट सुनेको भरमा विश्वास गर्छन्। अध्ययन गरेर विश्वास गर्नु भन्दा सुनेर मात्रै विश्वास गर्नु ठूलो मानिन्छ, किनभने ठूलो विश्वास भनेको प्रमाण बिना नै विश्वास गर्नुलाई ठूलो विश्वास भनिन्छ, प्रमाण सहित विश्वास गर्नुलाई सानो विश्वास मानिन्छ, विश्वासै नगर्नुलाई अविश्वासी भनिन्छ। यो मध्ये तपाईँ हामी कुन तहका छौं त्यो तपाईँ हामीले आफूले आफूलाई दाङ्नु पर्दछ। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ विश्वास नै सबै कुराको जग हो। त्यसैले आदरणीय श्रोता, तपाईँ हामी विश्वास गरौं हामीहरू पापी छौं, तपाईँ हामी विश्वास गरौं हामीले जानी नजानी भूल गर्दछौं, तपाईँ हामी विश्वास गरौं पाप गर्ने भूल गर्ने पापी हो र त्यो पापी पक्कै पनि स्वर्गमा जाँदैन, तपाईँ हामी विश्वास गरौं पापको मूल्य छैन, तपाईँ हामी विश्वास गरौं मैले गरेका पाप निम्ति कुनै पनि पशु बलि र धन खर्चले मोक्ष दिन सक्दैन र तपाईँ हामी विश्वास गरौं यसको लागि स्वर्गमा ईश्वरले टिठाएर उहाँ यो धरतीमा मसीह बनेर आउनुभयो र कलभरीको क्रुसमा बलिदान हुनुभयो, तपाईँ हामी विश्वास गरौं बलिदान भइसकेपछि तीन दिनपछि बौरी उठेर सबै सत्य र यथार्थ कुराहरू बताइदिनुभयो, तपाईँ हामी विश्वास गरौं कि येशूमाथि विश्वास गर्नेहरूले मोक्ष पाउँछन्, मुक्ति पाउँछन् र यो धरती छोडिसकेपछि सरासर उनीहरूको आत्माले अनन्त अनन्त स्वर्गीय राज्यमा बास पाउँदछ, उनीहरूको वैकुण्ठ बास हुँदछ र स्वर्गीय स्थानमा स्थान हुँदछ र स्वर्गवास हुन्छ र सधैँ सधैँ अनन्तसम्म स्वर्गमा त्यो आत्माले रमाउनेछ, खुशी मनाउनेछ, जुन खुशीको सीमा छैन। तर यदि तपाईँ हामीले येशू प्रभुमाथि विश्वास गरेन, आफ्ना जानी नजानी पापका निम्ति पश्चाताप येशूको नाउँमा गरेनौ भने, हामी आफू पापी छौं भनेर स्वीकारेनौ भने, हाम्रा पाप येशू मसीहले मीना गर्नुहुने छैन। पाप मीना गरेनौ भने त्यसको बदलामा हामीले जति धन सम्पत्ति खर्च गरे पनि, जति बलिदान गरे पनि, जति तीर्थ व्रत गरे पनि, जति हामीले दान दक्षिणा गरे पनि हाम्रो पापको मूल्य पुग्ने छैन। यो कुरा यही सुसमाचार सबैका लागिबाट म विश्वासका साथ यहाँहरूलाई भन्दछु। आदरणीय श्रोता, तपाईँ हामी कतिपय एक आपसमा नाता रिश्ता होलान्, तर कतिपय हामी एक आपसमा भेटै नभएर यो धरती छोडेर जान सक्छौ। तर पवित्र धर्मशास्त्र बाइबलले भन्दछ ईश्वर एक मात्र हुनुहुन्छ, धरतीका सबै प्राणी उहाँका सन्तान हुन् र सबैभन्दा उत्तम प्राणी मानिस हो। मानिसले ईश्वरको वास्तविकतामा रहेर जीवन जिउनु पर्दछ। यो संसारलाई मानिसले सञ्चालन गर्नुपर्दछ र मानिसलाई परमेश्वर येशूले सञ्चालन गर्नुपर्दछ र येशूको सञ्चालन गर्ने व्यवस्था बाइबल हो। त्यसैले यसलाई महापवित्र धर्मशास्त्र भनिन्छ। पवित्र धर्मशास्त्र बाइबल कुनै सीमित देशको, कुनै सीमित जातिको, कुनै सीमित व्यक्तिको मात्र होइन, यो सारा संसारका मानिसलाई परमेश्वर पिताले दिनुभएका वाणीहरू हुन्, जुन प्रभु येशू ख्रीष्ट यो धरतीमा आएर बोलेका जीवित वाणी पनि यसमा छन्। श्रोता, जसरी स्वर्गमा ईश्वरसँग भएका करोड़ स्वर्गदूत मध्ये एक तिहाई अथवा 33 करोड़ जति स्वर्गदूतले अनाज्ञाकारिता प्रस्तुत गर्दा ईश्वरले स्वर्गबाट धरतीमा तिनीहरूलाई खसाल दिनुभएको थियो र तिनीहरू अन्धकारमा न्यायको त्यो ठुलो दिनसम्म बाँधिएको छ भनेर जुन पद छले भनेको थियो त्यसरी नै यदि तपाईँ हामी पनि परमेश्वर येशु ख्रीष्टको आज्ञा र सल्लाह र सन्देशमा हिँड्न सकेनौं भने हामीले आफ्ना पाप पश्चाताप गरेर म पापी हुँ भनेर स्वीकार्न सकेनौं भने हामी पनि उहाँबाट पतित हुन्छौ र अनन्त अनन्तको स्वर्गीय राज्यबाट बाहिर फ्याँकिन्छौ अथवा त्यहाँ कहिल्यै जान पाउने छैनौं। त्यसैले आदरणीय श्रोता, आज यो देशमा आज यो धरतीमा हामीले विभिन्न राम्रा र भला काम गरिरहेका हौला त्यो ठिकै छ, विभिन्न धर्म कर्मका काम गरिरहेका हौला त्यो ठिकै छ, तर येशू प्रभुमा पापको पश्चाताप गरेनौ भने, म पापी हुँ भनेर आफूले हृदयबाट स्वीकारेनौ भने, त्यो पापको निम्ति पश्चातापको प्रार्थना गरेनौ भने हामीहरू पापी नै हुनेछौ, हामी ईश्वरबाट पतित नै हुनेछौ। हामीले गरेका पाप र अधर्मको निम्ति हामीले मूल्य दिन थाल्यौं भने, हामीले बलि दिन थाल्यौं भने, हामीले डाँडाको टुप्पा र खोलाको तीरमा गएर नुहाई धुवाई गरेर पाप मेटाउन थाल्यौं भने हामीहरू एउटा मूर्खको दाँजोमा आउँदछौ, किनभने पाप धोएर पखालिने कुरा होइन, पाप मूल्य तिर्ने कुरा होइन, पाप क्षमा भए मात्रै मूल्य तिरिन्छ। क्षमा हुनलाई येशु प्रभुको नाउँमा हामीले क्षमा माग्नै पर्छ, सबै धर्मशास्त्रमा यो सत्यता बताइदिएको छ। त्यसैले नौ पददेखि तल भनेको छ, तर प्रधान दूत मिकाएलले पनि मोसाका लासको विषयमा दियावलसँग विवाद गर्दा त्यसलाई निन्दापूर्वक दोष लाउन साहस नगरी प्रभुले तँलाई हप्काउन् भनेथे, तर आफूले नबुझेका कुराहरूको यिनीहरू ठट्टा गर्छन् र निर्बुद्धि पशुहरूले झैं प्राकृतिक ज्ञानले जान्ने कुराहरूद्वारा नै यिनीहरूको विनाश हुन्छ। आज धरतीका मानिसहरू अज्ञान पशुहरू जस्तै प्राकृतिक कुराहरूमा मात्रै भरोसा गरेर प्राकृतिक चीज वस्तुद्वारा पाएको ज्ञानमा भौतारिएर पवित्र धर्मशास्त्र बाइबल अथवा ईश्वरीय वाणीको ज्ञानलाई ठट्टा गर्दछन्। यो कुरा मानिसहरूको निम्ति सबैभन्दा ठूलो घातक कुरा छ। तिनीहरूलाई धिक्कार छ किनकि तिनीहरू कैनको चालमा हिँड्दछन्, लाभको खातिर बालमको भूलमा फस्दछन् र कुहरको विद्रोहमा जस्तै नष्ट हुन्छन् भनेर 11 पदमा भनिएको छ। श्रोता, परमेश्वरले तपाईँ र मलाई धिक्कार भन्नु भनेको एकदमै हामीलाई नोक्सानको कुरा हो। हामीलाई परमेश्वरले किन धिक्कार भन्नुभयो त? किनकि तिनीहरू कैनको चालमा हिँड्दछन्, लाभको खातिर बालमको भूलमा फस्दछन् भनेर 11 पदमा भनिएको छ। कैन भनेको परमेश्वर प्रभु येशु ख्रीष्टको चुनिएका जाति, परमेश्वरको ज्ञानमा चलेका व्यक्ति, विपरीतका मानिसहरू सबैलाई कैनको ग्रुपमा राखिन्छ। जसले भाइको हत्या गरेको थियो, जसले अर्काको कुभलो चाहेको थियो, जसले अर्कालाई श्राप दिएको थियो। आदरणीय श्रोता, हामीहरू पनि आज अरूको निम्ति प्रार्थना गर्न छोडेर हामीले अरूलाई श्राप दिदछौं र हामीले विभिन्न प्रकारका कर्म काण्ड गर्दाखेरि अरूलाई श्राप दिने, अरूलाई नोक्सान होस्, आफूलाई फाइदा होस्, आफूलाई लाभ होस् भनेरै पुकारा गर्दछौ। तर आदरणीय श्रोता, प्रभु येशु ख्रीष्टले भनेको एक गालामा हाने अर्को गाला थाप, शत्रुहरूको निम्ति प्रार्थना गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति आशीर्वाद देऊ भन्ने शिक्षा धेरै टाढा राख्दछौ। आदरणीय श्रोता, त्यसैले हामी कैनका सन्तानबाट बदलिएर हाबेलका सन्तान हुनलाई प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुपर्दछ, पवित्र धर्मशास्त्र बाइबल पाठ गर्नुपर्दछ। तिमीहरूका प्रतिभोजमा यिनीहरू कलंक हुन् किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमाने बेसरी खान्छन् र पिउँछन्। तिनीहरू बतासले उडाई लैजाने पानी बिनाको बादल सरह छन्, हिउँदका फलहीन वृक्ष जस्ता जो दुई पल्ट मरिसकेका र जरै समेत उखेलेका छन्। तिनीहरू समुद्रका उर्लदा छालहरू जस्तै हुन् जसले तिनीहरूका आफ्नै निर्लजताको फिज उकेल्छन्। यी बत्तीका दिशाहीन ताराहरू जस्ता छन् जसका निम्ति पातलको अन्धकार अनन्तको लागि राखिएको छ। आदमदेखि सातौं पुस्तामा हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमबाडी बोलेका थिए, हेर परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो सबैको इन्साफ गर्न, सबै मानिसहरूलाई दण्ड दिन, जसले धार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन् र ती भक्तिहीन मानिसहरूलाई दण्ड दिन जसले उहाँको विरूद्धमा कठोर कुरा बोलेका छन्। फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छा अनुसार हिँड्नेहरू, घमण्डी कुरा बोल्नेहरू र लाभको निम्ति मानिसहरूको चाप्लुसी गर्नेहरू यिनै हुन्। तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशु ख्रीष्टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्झ। तिमीहरूले भनेका थिए, आखिरी समयमा आफ्नै भक्तिहीन वासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्, फुट ल्याउनेहरू, संसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू यिनै हुन्। तर प्रिय हो, तिमीहरू चाहिँ तिमीहरूको अर्थी पवित्र विश्वासमा दृढ हुँदै जा जाओस् र पवित्र आत्मामा प्रार्थना गर। आफैलाई परमेश्वरको प्रेम राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशु ख्रीष्टको कृपाको प्रतीक्षा गर। दुरारमा हुनेहरूलाई दया देखाओ, अरूहरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै कसैलाई दया देखाउँदा होसियार गर। पापमय स्वभावद्वारा अपवित्र भएका वस्त्रदेखि घृणा गर। आदरणीय श्रोता, तपाईँ र मेरा परमेश्वर येशुका वाणी बाइबलमा कति अचम्मका छन्। यहाँनिर धेरै कुराहरू हामीले सुन्यौं, पवित्र धर्मशास्त्र बाइबलका वाणीहरू हुन् यिनीहरू। त्यसैले आदरणीय श्रोता, परमेश्वरका वाणी बाइबल अध्ययन गरौं। परमेश्वरका जन हुँ, पवित्र जाति उहाँले बनाउन चाहनुहुन्छ। आशिष, अनुग्रह, सुरक्षा, चंगाई उहाँले दिन चाहनुहुन्छ। त्यो भन्दा मुख्य कुरा हाम्रा पाप मिना गरेर मोक्ष दिन चाहनुहुन्छ। मरिसकेपछि धन दौलत खर्च गरेर, मरिसकेपछि विभिन्न प्रकारका कुरीति र कुसंस्कृति जसले एउटा व्यापारको थलो बनाएका छन्, यस्ता क्रियाकलाप गरेर हामीले कहिले पनि मुक्ति र मोक्ष पाउँदैनौ। त्यसैले श्रोता, सत्य जीवन र बाटो येशु हुनुहुन्छ। त्यसैले येशुका वाणी बाइबल पाठ गरौं। पवित्र प्रभु येशु ख्रीष्टले आफ्नो जीवनमा निमन्त्रणा गरौं। हामीहरूलाई उहाँले बडो कृपा गर्न चाहनुहुन्छ र दया गर्न चाहनुहुन्छ। त्यसैले आदरणीय श्रोता, परमेश्वरको जीवित वचनको अन्त्यमा म परमेश्वरको अनुग्रहमा यी पाइएका आशीर्वादका दुईटा पद पाठ गरेर म आजको यो सुसमाचार सबैका लागि मेसेजबाट बिदा हुन्छु। अब जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ र जसले तिमीहरूलाई आनन्द सहित उहाँकै महिमाको सामने निष्कलंक प्रस्तुत गर्न सक्नुहुन्छ, उही एकमात्र परमेश्वर हाम्रा मुक्तिदातालाई येशु ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग युग पहिलेदेखि आज र सदा सर्वदा भइरहोस्। आमेन। परमेश्वर येशूले सबैलाई मोक्ष र मुक्ति दिउन् र सबै उहाँको चरणमा आउन सकोस्, यही कामनाका साथ बिदा हुन्छौ। हस्त नमस्कार। जय मसीह।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चिकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले ज्ञान हासिल गर्नु भएको छ। वचनमा भनी जस्तै सबै कुराको परिवर्तन येशु ख्रीष्टमा मात्र सम्भव छ, किनभने येशु ख्रीष्ट मात्र साँचो परिवर्तनको एक सम्भाग हुनुहुन्छ जसमा सबै कुरा असल छ। यसको अर्थ अन्य मानिसबाट गर्न खोजेका परिवर्तनहरू असल छैन भन्न खोजेको होइन। बाइबलले भन्दछ, मानिसको प्रयासले भन्दा ईश्वरको प्रयास सफल र दीर्घकालीन हुँदछ। हामीले बाइबलमा हेर्ने हो भने परिवर्तनको पहिलो श्रेणी येशु ख्रीष्ट हुनुहुन्छ, जसले 2000 वर्ष अगाडि आफ्नो वचन र व्यवहारद्वारा परिवर्तनको शुरूआत गर्नु भएको थियो। उहाँले सबै मानिसलाई समान रूपले व्यवहार गर्नुपर्छ र सबै समान हुन् भन्ने कुराको पुष्टि गर्नुभएको कुरा हामी बाइबलमा भेट्टाउँदछौ। अझ त्यसै गरिकन संसारमा जाति वर्गीय भेदभावको अन्त्यका लागि विभिन्न संघ संस्था, सरकार र व्यक्तिहरूले प्रयास गरिरहेका छन् र नेपालको इतिहासमा हेर्ने हो भने 10 वर्षे जनयुद्धलाई हामी उदाहरणको रूपमा हेर्न सक्छौ। तर श्रोता, हामीले यो शीर्षकलाई अन्त्य मोड्न खोजेको भने होइन। वास्तवमा तपाईँलाई भन्न खोजेको कुरा यो हो कि बाइबलमा जे लेखेको छ त्यो सत्य छ, जसले मानव हित र मानिसलाई सही बाटोमा निर्देशन गर्ने क्षमता राख्दछ। बाइबलको कुरा फिलोसोफी र कुनै एउटा व्यक्तिको निहित विचार नभई यो एउटा मानिसको लागि नभई नहुने अति आवश्यक परमेश्वरको वचन हो, जसको हुबहु पालना गर्ने देश, सरकार र त्यहाँको जनताको प्रगति, अनुशासन, शान्ति र विकास विश्वको सबैभन्दा शीर्ष स्थानमा रहेको हामी पाउँदछौ। यसकारण कुनै देवी देवता, मूर्ति, सृष्टिका थोक रचनाहरूमाथि निर्भर नहुनुहोस्, किनभने यिनीहरूमा तपाईँको जीवन, तपाईँको परिवारको जीवन, तपाईँको समाज हुँदै देशलाई परिवर्तन गर्ने क्षमता छैन। वचनमा भने जस्तै यदि तपाईँ देवी देवता, मूर्ति, सृष्टिका थोकहरूमा निर्भर हुनुहुन्छ भने परमेश्वरको नजरमा यो एउटा व्यभिचार हो। यसकारण यदि तपाईँ साँचो परिवर्तन चाहनुहुन्छ भने येशु ख्रीष्टलाई आफ्नो जीवनमा बोलाउनुहोस्, उहाँको नजिक जानुहोस् र उहाँलाई आफ्नो जीवनको मार्ग निर्देशकको रूपमा स्थान दिनुहोस्। उहाँले तपाईँलाई साँचो परिवर्तन सहितको उद्धार र मुक्ति दिनुहुनेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँको पहिचान केमा आधारित छ? जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अङ्क 11 यहाँहरूलाई स्वागत छ। आज म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, तपाईँको पहिचान केमा आधारित छ? यदि त्यस पक्षमा परिवर्तन आयो भने तपाईँ को हुनुहुन्छ भन्ने बारेमा तपाईँको धारणा पनि परिवर्तन हुनेछ। उदाहरणका लागि, के मानिसहरू आफ्नो बाहिरी रूपको आधारमा आफ्नो पहिचान बनाउँछन्? जब उनीहरूको शारीरिक रूप आकर्षक देखिन्छ, तिनीहरू जीवनसँग खुसी र सन्तुष्ट हुन्छन्। तर जब उनीहरूलाई केही हुन्छ जसले उनीहरूको शारीरिक रूपलाई बाधा पुर्याइन्छ, तिनीहरू दुखी र निराश हुन्छन्। तपाईँसँग लगाउनको लागि राम्रो लुगा नभएको कारणले गर्दा तपाईँ दुखी हुन सक्नुहुन्छ, वा तपाईँको अनुहारमा डन्डी फोर देखा परेको कारणले तपाईँ दुखी हुन सक्नुहुन्छ। अरू मानिसहरूले जीवनको परिस्थितिमा उनीहरूले कस्तो प्रदर्शन गर्छन् भन्ने आधारमा आफ्नो पहिचान बनाउँछन्। जब उनीहरू स्कूलमा हुन्छन्, परीक्षामा उत्तीर्ण हुन्छन्, उनीहरू खुसी हुन्छन्। तर जब उनीहरूले परीक्षामा कम अङ्क पाउँछन्, उनीहरू दुखी हुन्छन्। अब अवश्य पनि हामी सबै कम अङ्क पाउँदा आफैसँग निराश हुन्छौ, तर तपाईँ असफलताबाट कति छिटो फर्कनुहुन्छ? सफलता वा असफलता आफ्नो पहिचान बनाउनेहरूले कुनै कुरामा सफल नभएको बेलामा लामो समयसम्म निराशामा रहन रोज्छन्। सफलता वा असफलतामा आफ्नो पहिचान बनाउनेहरूले कुनै कुरामा सफल नभएको बेला लामो समयसम्म निराशामा रहन रोज्छन्, किनभने उनीहरूको आत्ममूल्य उनीहरू कुनै कुरामा सफल भएमा वा नभएकोले खपत हुन्छ। मानिसहरूले कहिले काहीँ आफ्नो पहिचान निर्माण गर्ने अर्को कुरा भनेको अरूको विचार हो। जब मानिसहरूले उनीहरूको आलोचना गर्छन्, यसले उनीहरूको आफू माथिको विश्वासलाई नष्ट गर्छ। यदि हामीले सही कुरामा हाम्रो पहिचान निर्माण गर्ने छनौट गर्यो भने हाम्रो भावनात्मक अवस्था, हाम्रो उपस्थितिमा आएको परिवर्तन, हाम्रो प्रदर्शन गर्ने तरिका वा मानिसहरूले हामीलाई के भन्छन् भन्ने आधारमा माथि र तल जाने रोलर कोस्टर जस्तै हुने छैन। यो भावनात्मक रोलर कोस्टर जीवन शैलीबाट बस्नको लागि हामीले हाम्रो पहिचानलाई परमेश्वरले हामीलाई क्रिस्मा हुनको लागि सृष्टि गर्नुभएको बलियो जगमा निर्माण गर्न आवश्यक छ। पहिलो योनाको पुस्तक 3:2 प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ। जब हामी परमेश्वरले हामीलाई क्रिस्ट येशूमा हुनको लागि सृष्टि गर्नुभएको कुराको आधारमा हाम्रो पहिचान निर्माण गर्छौं, हामी हाम्रो शारीरिक उपस्थितिमा आउने परिवर्तनहरू, हामीले अनुभव गर्ने असफलताहरू र मानिसहरूबाट हुने आलोचनाहरूसँग भावनात्मक रूपमा व्यवहार गर्न सक्षम हुन्छौं। ती सबै कुराहरूमा हाम्रो लागि साँच्चै महत्वपूर्ण कुरा परमेश्वरको सामु हाम्रो अडान, जुन कहिले परिवर्तन हुँदैन, सँगै परिप्रेक्ष्यमा ल्याएको हुन्छ। पहिलो कोरिन्थीको पुस्तक 1:30। परमेश्वर नै क्रिस्ट येशूमा तिनीहरूका जीवनको स्रोत हुनुहुन्छ। क्रिस्टलाई नै उहाँले हाम्रो बुद्धि, हाम्रो धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। परमेश्वरले क्रिस्ट येशूमा हाम्रो लागि एक उत्तम काम गर्नुभयो। जब त्यो हाम्रो पहिचानको जग बन्छ, हाम्रो भावनात्मक जीवन स्थिर हुन्छ। यो हाम्रो व्यक्तिगत जीवनमा हुने बाहिरी कुराहरूले थोरै मात्र प्रभावित हुन्छ। रोमीको पुस्तक 8:14। किनभने सबै जो परमेश्वरका आत्माले डोर्याएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्। आफूलाई परमेश्वरको सन्तानको रूपमा चिनाउनुहोस्। परमेश्वरको आत्मालाई आफ्नो भावनाहरूलाई मार्गदर्शन गर्न दिनुहोस्, अनि तपाईँ येशू ख्रीष्टसँग सम्बन्ध नभएका अन्य मानिसहरूले अनुभव गर्ने रोलर कोस्टर जीवनबाट बस्नुहुनेछ। रोमीको पुस्तक 8:17। र सन्तान हौ भने त उत्तराधिकारी पनि हौ, परमेश्वरका उत्तराधिकारी र क्रिस्टसँग साझे उत्तराधिकारी। उहाँसँग दुःख भोग्छौ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौ। प्रिय श्रोता, आफूलाई परमेश्वरको सन्तानको रूपमा चिनाउने छनौट गर्नुहोस्। जब तपाईँले त्यसो गर्नुहुन्छ तपाईँको जीवन आनन्द र शान्तिले भरिपूर्ण हुनेछ, जुन उहाँसँगको सम्बन्धबाट मात्र प्राप्त हुन सकिन्छ। यीशु मार्फत हामीसँग अनन्तको आशा छ। आजको वचन सुनाएर परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आछी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। लासा छिगु जीवने थौ चिन्ता जागु जुइफु। जय मसीह। जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया क्षण श्रृंखला भाग एक के छिपी सकसित सुब्या। जुया चोंगु यक्कु खयाना छिगु नुग अल्मले जुया चोंगु दु। जीवन या त थाकुका चोंगु खतेस छिस भोगेयाना चोंगु यक्कु समस्या समाधान याय त मागु लिस काय त संघर्ष याना चोंगु दु। छिकपिन्स थोक थुइका क्या म दुला जी थौ छिकपिन त छगु यीशु ख्रिस्ट के विश्वास याना चोपी सकसिगु लागि छगु अजु सागु उदाहरण्यु बारे ढाट जुया सुनुगुदु। उकि या त शान्ति धाई रोमी न्यागु अध्यायु छगु पदे धया तगुदु। थुकी थ झिगु विश्वास झित धर्मी धरे याना बी ढुङ्गुली जी प्रभु यीशु ख्रिस्ट पाखे परमेश्वर लिसे झिपी मिले जुई दत। शान्ति धैगु जी प्रभु यीशु ख्रिस्ट ब्यादिगु उपहार ख जीस थो कमे याय त छुन ज्या मैना जीस थो परमेश्वर या मतिना जक्क प्राप्त याय फैगु ख जीगु जव खव पिनी चंगु त धंगु समस्या सहयाना वो सान थुगु शान्ति जी त दुने दुने शान्ति जुया चुने बी। युहन्ना झिन्खुगु अध्यायु सुइसुङ्गु पदे ढ्याटौदु झिमगु पाखे छिम्त शान्ति देमा धका जे थथे दया चुनगु ख थो संसारे छिम्त दुख जुइ एनसा साहस्या जे संसार या त त्याके धुन झी गुब्ले गुब्ले तस्क चिन्ताजनक जुइगु संसारे मना चुना विसल याइगु ख झिगु चाही क दया चुने थुके झिगु जीवन काले न तनाउने मुखु तर धाथे त धङ्गु ख छु धासा झिगु जम ख थथागु ख जुया चुने इले न जिगु नुगले शान्ति देगु क्षमता परमेश्वर ब्यादिगु दु। झिके शान्ति दैगु कारण यीशु ख्रिस्त जक्क ख वेकया पाखे झिस सामना याना चुनुगु जीवन या फुक्क परिस्थिति या त त्याके फै। फिलिपी यु पुस्तक पेङ्गु अध्यायु खु पदे ध्याटगु दु छु खन पिर्क्या मते छिम्त मागु ख प्रार्थना याना सुभ्याबिया परमेश्वर याट बिन्तिया पिनिया खित कोतिला चुङ्गु महसुस जुइबलेन छि याए फैगु दक्ले त दङ्गु ख धैगु प्रार्थना हे ख छिगु दक्को चिन्ता वो ग्यागु ख परमेश्वर याट बिउ अले छि फेमाला चुङ्गु अवस्था याट सामना याए त वेक या त अनुमति ब्या दिस सुब्या बिया प्रार्थना याना दिस छि सुब्या बिया चुङ्गु दु धासा छि छिउ कि परमेश्वर छि नाप दु अले छिगु नीति लुना सुन अले वयागु शक्ति छि फेमाला चुङ्गु समस्या या त ताके फै। फिलिपी प्यङ्गु अध्यायु नेगु पदे ढाटगु दु सुयागु ज्ञान बुद्धि थुइके मफुगु परमेश्वर यागु शान्ति छिमुगु नुग व मन या त ख्रिस्ट पाखे बचे याना तै झिपे ख्रिस्ट यापी ख झिपे वेक यापी ख अले वेक झिगु ख अलि झिस यसुलिसी लामिले याबले छुन पार या फैमुखु समस्या दैमुखु झिस फया चुनुगु अवस्था या त गठियाना पार यागु धगा झिगु मानवीय मन थुइके फैमखु व प्याछे छादासा परमेश्वरिया बुद्धि व ज्ञान झिगु दिमाग थुइके फैगु स्वया यक्कुए तध झिगु समस्या गठियाना समाधान जुई धका सिका झिगु शान्ति वैमहो एसा थोसिका वैकि परमेश्वर झित मतिनायै अले झिस यसु ख्रिस्टिया माध्यम फेमागु समस्या या त पार याए फै समस्या या त छिगु लपुई वै भले दक्कले त धङ्गु ख धैगु छि छु याना दिगु ख छि थगु हे शक्ति छेला समाधान माला चुना दिएला वा छि प्रार्थना याना यसु ख्रिस्ट वना छित मागु लिस ब्यादि धका भलसा याना दिया यसु ख्रिस्ट के हे भलसा या ल्याका अले परमेश्वर या शान्ति छिगु नुगले शासन याई थौया वचन याना दिगुले छित परमेश्वर सवा बिमा जय मसीह नमिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिक लपु वा छि प्रार्थना याना यसु ख्रिस्ट वना छित मागु लिस ब्यादि धका भलसा याना दिया यसु ख्रिस्ट के हे भलसा या ल्याका

0: रेडियो ज्याजो स्पार्क माइफेट जीको विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जय मसी नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। हरेक हप्ता चाहिँ आज पनि म उपस्थित भइसकेको छु। आशा छ स्वदेश विदेश जो जहाँ हुनुहुन्छ तपाईँ आरामी हुनुहुन्छ, तपाईँको जीवन सुखद रूपमा अगाडि बढ़िरहेको छ। मैले यति भन्दैमा तपाईँको चिन्ता फेरि अरू धेरै धेरै कुराहरू पनि हुन सक्छन् जो जहाँ हुनुहुन्छ ती समस्याहरूको अरूलाई समाधान गर्ने आशा देख्दै समाधानको बाटो खोज्दै पीड़ा कम गर्ने उपाय खोज्दै अरू धेरै धेरै उपाय लगाएर आफ्नो जीवनलाई सहसा अगाडि बढाउनुहुनेछ भन्ने आशा गर्दछु। र म तपाईँ जो जहाँ भए पनि आराम हुनुहुन्छ, कुशल हुनुहुन्छ, आफ्नो जीवनलाई सहसा अगाडि बढाउनको लागि प्रयास गरिरहनु भएको छ भन्ने लागिरहेको छ। र हामी जो जहाँ जस्तो जे गरे पनि हामीले केही न केही जीवनमा संसारमा रहन्जेलसम्म गर्नुपर्छ, केही आफ्नो लागि गर्नुपर्छ, केही अरूहरूको लागि गर्नुपर्ने हुन्छ। किनकि मानिस यो संसारमा रहनुको कारण र यो संसारमा जन्मिनुको कारण र एकमुठी सासले नछोडेसम्म हामी जिउँदासम्म हामीले एकले अर्काको निम्ति केही गर्नुपर्छ, एकले अर्काको प्रिय बन्नुपर्छ, एकले अर्काको भरोसाको योग्य पनि बन्नुपर्छ। अरू धेरै धेरै कुराहरूमा हामी अग्रसर भएर सबैलाई मनपर्ने व्यक्ति र लगनशील व्यक्ति बन्नुपर्छ। त्यो बन्नको लागि हामीले केही गर्नुपर्छ। तर धेरै व्यक्तिहरू कहिले काहीँ आफैले आफै निराश हुँदछन्, जीवनमा केही पनि गर्न सकिँदैन भन्ने कुराहरू गरेर आफैलाई कमजोर तुल्याइराखेका हुन्छन्। तर पवित्र धर्मशास्त्र बाइबलले धेरैलाई उत्साह दिँदछ कि जीवनको महत्व धेरै छ, जीवनको अस्तित्व बडो गजबको छ, संसारमा रहन्जेलसम्म केही न केही गर्नुपर्छ, प्रेम सद्भाव अरू धेरै धेरै कुराहरू, आर्थिक रूपमा समृद्धिको कुराहरू, लगनशीलताको कुराहरू पवित्र धर्मशास्त्र बाइबलले सधैँ तपाईँलाई उत्साह दिँदै आइरहेको छ। आज म तपाईँलाई एउटा जीवनमा गर्न सक्नुपर्छ भन्ने हिम्मत दर्शाउने एउटा कथा पनि तपाईँको बीचमा प्रस्तुत गर्छु। र आजको मुख्य विषयवस्तु तर्फ जानुभन्दा अघि आउनुहोस् एउटा समुदुर क्रिस्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

प्रिय मित्र, म आज तपाईलाई एउटा अर्थपूर्ण र ऊर्जावान कथा तपाईँको बीचमा प्रस्तुत गर्दछु। यो कथाले जीवनमा केही गर्न सकिन्छ, गर्नुपर्छ भन्ने सन्देश पक्कै पनि तपाईँहरूलाई दिनेछ। एउटा सानो गाउँमा अर्जुन नाम गरेको एउटा युवक बस्थ्यो र उसको ड्याडी मम्मी अरू धेरै हुनुहुन्थ्यो, छर छिमेक पनि थिए र उसले सधैँभरि आफूलाई केही गर्नको लागि प्रेरित गर्थ्यो र आफूले केही जीवनमा केही गर्नुपर्छ भन्ने उसलाई लागिरहन्थ्यो। ऊ उमेरले जवान थियो तर मनले भने थाकिसकेको थियो। कहिले काहीँ यो गर्ने हुन्थ्यो कि त्यो गरे हुन्थ्यो कि त्यो गरे भने सफल हुन्थ्यो कि, अरू धेरै कुराहरू उसको मनमा खेलिराख्थ्यो। उसले जीवनमा धेरै सपना सधैँ देखेको थियो, ठूलो मान्छे बन्नुपर्छ, आमा बाउलाई सुख दिनुपर्छ, आफ्नो एउटा सुन्दर घर बनाउनु पर्छ। तर समय बित्दै गएपछि सपना पूरा हुनुको साटो उसको जीवनमा धेरै ठूला समस्याहरू पनि देखा परे। ती समस्याको कारणले गर्दाखेरि पीडामा पीडित हुँदै गयो र उसका धेरै चाहनाहरू बिस्तारै मर्दै गए। कहिले जीवनमा उसले काम पाएन, काम पाए पनि केही दिनमै छोडिदिन्थ्यो, किनकि साथीहरूको लहिलहेको कारणले गर्दाखेरि, अरू धेरै कारणले गर्दाखेरि उसका साथीहरू धेरै अगाडि बढिसकेका थिए, कोही विदेश गइसकेका थिए, कोही व्यापार गर्दै थिए। अर्जुन भने दिनभरि चिया पसलमा बसेर आफ्नो भाग्यलाई, आफ्नो परिवारको कुराहरूलाई, अरू धेरै कुराहरूलाई सम्झिन्थ्यो र उनीहरूलाई दोष लगाउँथ्यो। एक दिन उसले रिसाउँदै भन्यो, मेरो भाग्यमै केही छैन, मैले जति प्रयास गरे पनि मेरो जीवन बदलिँदैन, गर्नु त मैले यो पनि गरे, अरू धेरै कामहरू गरे तर म सफलै भएन, किनकि मेरो यो भाग्य नै खराब छ भनेर उसलाई लाग्यो। यही चिया पसलको कुनामा एक वृद्ध मानिस चुपचाप बसेर उसको कुरा सुनिरहेका थिए। एक दिन ऊ चाहिँ एउटा चिया पसलमा चिया पिइराखेको थियो। त्यो बेलामा उसले आफ्नै मनमा नै सोचिराखेको थियो, टोलाइराखेको थियो र मेरो भाग्य नै खराब छ भनेर अरू साथीहरूसँग पनि उसले कुरा गर्यो। त्यही समयमा एकजना वृद्धले छेउमा बसेर चिया पिउँदै गरेका एकजना वृद्धले उसको कुरा सुनिरहेका थिए। अर्जुनले आफ्नो समस्या साथीहरूलाई बताइराखेको, भाग्य खराब भएको, अरू धेरै कुरा, अब जीवनमा केही पनि गर्न सक्दिन भनेको कुरा वृद्धले सुनिसकेपछि उनले जवाब दिए। वृद्धले मुस्कुराउँदै सोधे, बाबु तिमीलाई कसले भन्यो कि तिम्रो जीवन बदलिँदैन, तिम्रो भाग्य खराब छ भनेर? अर्जुन झर्किँदै बोल्यो र बाजे त्यो चिया पसलको छेउमा बसिरहेको बाजेसँग उसले झर्क्यो, रिसायो र उसले भन्यो, मेरो अवस्था हेर्नुहोस् न, पैसा छैन, काम छैन, अवसर छैन, अरू के नै गर्न सक्छु र? मेरो त केही पनि छैन, कोही पनि छैन, आर्थिक कुराहरू धेरै अभाव छ, अरू धेरै समस्याहरू छ, त्यसकारण मैले के गर्न सक्छु? मेरो भाग्य खोट नभएर के खोट छ भनौँ त भनेर उसले वृद्धसँग झर्किँदै भन्यो। वृद्धले आफ्नो झोलाबाट एउटा सानो ऐना निकालेर अर्जुनको हातमा राख्दै भने, यो ऐनामा तिमीले के देख्छौ? मलाई, अर्जुनले भन्छ, मलाई नै देख्छु। वृद्धले भने, फेरि यही त समस्या हो, तिमीले सधैँ आफ्नो समस्या मात्र हेरिरहेका छौ, अबदेखि समस्या होइन सम्भावना हेर्न सिक, त्यो देखिने ऐनामा आफूलाई देखिन्छ र समस्याहरू मात्रै देखिन्छ। कहिले काहीँ आफ्नो जीवनमा धेरै ठूला समस्याहरू देखिन्छ तर त्यो ऐनामा आफ्नो भविष्य देख्न नसकेको कारणले गर्दाखेरि त्यो वृद्धले उसलाई राम्रो पाठ सिकाए। अर्जुन केही बेर चुप लाग्यो। वृद्धले फेरि भने, जीवनमा सबैभन्दा खतरनाक शब्द भनेको सक्दिन भन्नु हो, किनकि मानिसले यो शब्द अरूले भन्दा पहिले आफैलाई सुनाउँछ भन्ने कुरा त्यहाँ वृद्धले बडो गजबले जवाब दिए। किनकि जीवनमा धेरै व्यक्तिहरू कहिले काहीँ सानो कुरामा सफल नभएको कारणले गर्दाखेरि, सानो कुरामा यात्रा बीच बाटोमै टुट्दाखेरि, अब त म सक्दिन होला, म अब अगाडि बढ्न सक्दिन होला, अब यो काम गर्न सक्दिन होला, अथवा त्यो काम गर्न सक्दिन होला, अथवा त्यहाँ जान सक्दिन होला, अथवा त्यो खान सक्दिन होला, त्यो लगाउन सक्दिन होला, त्यो किन्न सक्दिन होला, अनि त्यो कमाउन सक्दिन होला, त्यो सिप्सिक्न सक्दिन होला, ती कुराहरूमा मान्छेहरू अल्मलिराखेको हुन्छ। तर त्यो अल्मलिनुको कारण चाहिँ के हो भनेपछि, आफैमा भविष्य नदेखेको कारणले गर्दाखेरि मान्छेहरू अल्मलिरहेका हुन्छन्। तर जीवनमा सबैभन्दा महत्वपूर्ण कुराहरू चाहिँ आफू र आफूमा केही कुराहरू छ भन्ने देख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो। वृद्धले यो कुराहरू सुनाइसकेको त्यस दिन अर्जुन घर फर्कियो। रातभरि उसलाई ती शब्दहरूले समातिरहे। वृद्धले जुन कुराहरू भनेका थिए त्यो भनेको कुराले त्यो अर्जुनको मनमा खेलिरह्यो। भोलिपल्ट बिहान उसले एउटा निर्णय गर्यो, आजदेखि म आफ्नो भाग्यलाई कहिले दोष दिदिन,
र दोष दिन छोड्छु। उनले गाउँमा काम खोज्न थाल्यो। सुरुमा सानो काम मात्र पाइयो, एक पसलमा सामान मिलाउने र त्यो अरू कुराहरू जो साहुले भनेको कुराहरू मान्ने, एउटा सानो सामान मिलाउने पसलमा उसले काम गर्यो। काम सामान्य थियो, तलब पनि कम थियो। साथीहरूले हाँस्दै उनीहरूलाई उसलाई भन्थे, त यति पढेको मान्छे यस्तो काम गर्छस्? अर्जुनले केही जवाब पनि दिँदैनथ्यो। उसले सोच्थ्यो, सानो काम होइन, सानो सोच खतरनाक हुँदो रहेछ भन्ने उसलाई जीवनमा लाग्यो। ऊ नियमित काम गर्न थाल्यो। बिहान समयमै उठ्थ्यो, काम सकेपछि नयाँ कुरा सिक्थ्यो, मोबाइलमा समय बिताउनुको सट्टा व्यवसाय शिव र सफल मानिसहरूका अनुभव पढ्न थाल्थ्यो। छ महिना पछि उसले पसलमा ग्राहकसँग राम्रो व्यवहार गर्ने तरिका सिकेको थियो। एक वर्ष पछि उसले हिसाब किताब कसरी सम्हाल्ने भन्ने कुराहरू पनि सिक्यो। त्यसपछि उसको नाम मनमा एउटा नयाँ विचार पलायो र नयाँ विचार सोच आयो र उसले सानो रकम जम्मा गर्यो र गाउँमा एउटा सानो आफ्नै किराना पसल खोल्यो। किराना पसल सञ्चालन गरिसकेपछि उसले जीवनमा धेरै कुराहरू सिक्ने मौका पायो। सुरुमा त उसका ग्राहकहरू थोरै थिए, कतिपय मानिसले फेरि पनि हाँस्दै भन्थे, र एकपटक अर्जुन रोकिएन र उसले ग्राहकलाई सम्मान गर्न सिक्यो, पसल सफा राख्यो, आवश्यक सामान समयमै ल्यायो, नाफा थोरै भए पनि इमान्दारितालाई छोडिन। बिस्तारै उसको पसलमा चहल पहल बढ्यो र किनमेल गर्ने व्यक्ति मानिसहरूको संख्या बढ्दै गयो र तीन वर्ष पछि ती सानो पसलमा गाउँकै विश्वासिलो पसल बन्यो। एक दिन अर्जुन त्यही पुरानो चिया पसलमा पुग्यो। त्यहाँ उसले वर्षौं अघि भेटेको एकजना वृद्धलाई, जसले ऐना दिएका थिए र आफ्नो हेर्नको लागि प्रोत्साहन गरेका थिए र एउटा के उत्साहदेखि त्यही वृद्धलाई भेट्यो। अर्जुन दौडेर गएर वृद्धको हात समात्दै भन्यो, तपाईँले त्यो दिन मलाई एउटा ऐना दिनुभएको थियो, त्यसले मेरो जीवन बदलिदियो। वृद्ध मुस्कुराए र भने, ऐनाले त तिमीलाई तिम्रो अनुहार मात्र देखाएको थियो, हे भाइ अर्जुन, जीवन तिमी आफैले बदलेका हौ। अर्जुनले आँखामा आँसु चुहाउँदै, अर्थात अर्जुनको आँखामा आँसु देखियो र वृद्धले अन्तिम कुरा भने, मानिसको जीवन एकै दिनमा बदलिँदैन, तर एउटा सही निर्णय जीवन बदल्ने दिनको शुरूआत भने गर्न सक्छ भनेर उनले त्यो अर्जुनलाई उत्साह दिए। हाम्रो जीवनमा पनि कहिलेकाहीँ अर्जुन जस्तै परिस्थितिहरू धेरै आउँदछन्। कहिलेकाहीँ भोलि नै हाम्रो कुराहरू बदलियोस्, भोलि नै हाम्रो कुराहरू सबै मिलोस्, सबै समस्याको समाधान भोलि नै होस् भन्छौं, तर ती समस्याको समाधान बिस्तारै बिस्तारै हुँदै जान्छन् र हामीले त्यो समस्याको समाधान बिस्तारै गर्दै जानुपर्छ, किनकि परमेश्वरले तपाईँ र मलाई धेरै प्रेम गर्नुहुन्छ। हामी निरन्तर रूपमा हाम्रो समस्याको निम्ति प्रार्थना गरौं, हाम्रो अप्ठ्यारो परिस्थितिहरूको निम्ति प्रार्थना गरौं। जीवनमा मैले केही न केही गर्नुपर्छ, केही न केही गर्न सक्छु भन्ने खालको तपाईँले

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। हामीले अघिल्लो अध्ययनहरूमा परमेश्वरमाथिको भरोसा र उहाँलाई शरणस्थानको रूपमा चिन्ने विषयमा चाहिँ सिकिरहेका थियौं, अनि आजको अध्ययनमा चाहिँ विशेष गरिकन हामी कुन कुरामा रहेर चाहिँ अथवा कुन चाहिँ विषयमा रहेर चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ अगाडि निरन्तर बढाउनेछौ।
2: भाइ, आजको अध्ययनमा हामी यी भजनहरूमा दाउदको परमेश्वरप्रतिको गहिरो तिर्खा, प्रार्थनाको शक्ति, परमेश्वरको प्रेम र उहाँको विजयको बारेमा सिक्नेछौ। दाउदले भनेका छन्, हे परमेश्वर, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, म तपाईँलाई खोज्छु, मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ। यी कुराहरूलाई हेर्दै हामी आजको अध्ययनलाई अगाडि बढाउनेछौ।
1: भनेपछि दाई, दाउदले जुन कुरा भने यसको अर्थ मानिसको आत्मा संसारका कुराले होइन, परमेश्वरको उपस्थितिले मात्र सन्तुष्ट हुन्छ भन्ने कुरा चाहिँ रहेछ नि, होइन त दाई?
2: बिल्कुलै भाइ। आज धेरै मानिसहरू धन, प्रतिष्ठा, सम्बन्ध र सफलतामा सन्तुष्टि खोजिरहेका छन्, तर हृदयको वास्तविक शान्ति परमेश्वरमा मात्र पाइन्छ। जब हामी उहाँलाई भन्दा संसारलाई बढी खोज्छौं, हाम्रो आत्मा खाली रहन्छ।
1: त्यसो भए आजको अध्ययनले हामीलाई हाम्रो हृदय कहाँ केन्द्रित छ भन्ने प्रश्न सोध्न बाध्य बनाउँछ जस्तो मलाई लाग्दैछ।
2: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ, हो। साथै यी भजनहरूले हामीलाई सिकाउँछन् कि कठिन परिस्थितिमा पनि परमेश्वर आफ्ना जनहरूको पक्षमा उभिनुहुन्छ। उहाँ अन्यायमाथि न्याय गर्नुहुन्छ, कमजोरलाई बल दिनुहुन्छ र आफ्नो महिमाको लागि काम गर्नुहुन्छ भन्ने सत्यतालाई हामीले आज थाहा गरेछौ।
1: साँच्चै नै दाई, कति उत्कृष्ट अनि उत्साहजनक सत्य चाहिँ तपाईँले आज हामीलाई उजागर गर्नुभयो। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँको हृदय थाकेको छ, यदि तपाईँ आत्मिक रूपमा सुक्खा महसुस गर्दै हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई फेरि परमेश्वरतर्फ फर्कन आह्वान गर्नेछ। त्यसैले आउनुहोस्, नम्र हृदयका साथ परमेश्वरको वचन सुनौ र उहाँले हाम्रो जीवनमा बोल्न चाहनु भएको सन्देश ग्रहण गरौं।
3: आउनुहोस्, हामी छोटो प्रार्थना सँग यो वचन अध्ययनलाई आरम्भ गरौं। तपाईँको अनुग्रहको कारण आज पनि हामी यसरी तपाईँको चरणमा आएर तपाईँको वचनबाट सिक्ने, मनन गर्ने अवसर पाएका छौं। प्यार प्रभुजी, तपाईँको भलाइपनको लागि, तपाईँको सुरक्षाको लागि धन्यवाद छ। प्रार्थना छ ती हरेक श्रोता मित्रहरूको निम्ति जो यस बेला समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान्, तिनीहरूमाथि पनि आफ्नो कृपा राख्नुहोस्। तिनीहरूका समस्याबाट तिनीहरूलाई छुटकारा दिनुहोस्। यस बाइबल अध्ययन कार्यक्रमलाई तपाईँको हातमा राख्दछु। यसबाट हामी सबैलाई आशिष दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 63-68 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 63 अध्यायबाट आरम्भ गर्नेछौ। यहाँ हामी देख्छौ जीवनको पानीको लागि तृष्णा यानि तिर्खा। मित्र, यो दाउदको भजन हो जब उनी यहुदाको उजाड स्थानमा जंगलमा छिपी हिँडिरहेका थिए। यो विशेष भजन हो, यो त्यो मलम हो जुन हरेक किसिमका घाउहरूमा, चोटहरूमा लगाउन सकिन्दछ। यो मलम हो जुन घाउमा लगाएर त्यसको निको गर्न सहायता गर्दछ। यो चर्चको निम्ति अति नै अद्भुत भजन भएको छ। यसले जीवनको पानीको लागि प्यासा तृष्णाको बताउँछ। क्रिस्ट टोमले भनेथे कि यो भजन प्राचीन कलेसिया पिताहरूद्वारा आदेश दिएका थिए कि कुनै पनि दिनको यो भजन नगाइकन छोडिनु हुँदैन। अनि प्राचीन चर्चमा यो भजन हरेक बिहान र आम सामूहिक भेला हुने समयमा गाइन्दथ्यो। तिनीहरूले सधैँ यो भजनसँग बिहानको सेवालाई आरम्भ गर्थे। यो भजन अद्भुत विचारहरूका अभिव्यक्त हो। आउनुहोस् भजनसँग 63:1-2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँलाई बिहानै खोज्नेछु। पानी नभएको उभानो र बाँझो जमिनमा मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ, मेरो शरीरले तपाईँको अभिलाषा गर्छ। तपाईँको शक्ति र महिमा देख्नलाई मैले तपाईँलाई वासस्थानमा हेरे। मित्र, यो विश्वास हो र विश्वासले मात्र यसरी बोल्न सक्छ। अनन्तकालीन सनातन परमेश्वरले सारा मानव सोचाइहरूभन्दा पर र श्रेष्ठ हुनुहुन्छ। उहाँ मानव सोचाइ भन्दा बढेर हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँ उद्धारकर्ता उद्धारक हुनुहुन्छ। उहाँ मेरो पिता हुनुहुन्छ। अनि उहाँलाई नै दाउदले खोजे। उसले जान्दथे कि तिर्खाउनु भनेको के थियो। उसले थाहा थियो कि प्यासा तृष्णा कस्तो हुन्थ्यो। उनी मृत्यु सागर नजिकका उजाड स्थान मरुस्थलहरूका गुफाहरूमा ओडारहरूमा छिपेका थिए। अनि त्यो स्थान एक सबभन्दा सुक्खा जग्गा हो, बंजर जग्गा, अनि सूर्यको ताप अत्यधिक। अनि यो स्थानमा तपाईँ तिर्खाउन सक्नुहुन्छ, असाध्यै। यदि तपाईँ त्यहाँ कहिले जानुभयो भने आफूसँग पर्याप्त पानी लिएर जानुहोला। अमित्र, दाउदको प्राण परमेश्वरको लागि तिर्खाए। मित्र, उहाँको बारेमा तपाईँ त्यस्तो लाग्छ, तपाईँलाई त्यस्तो आभास हुन्छ, त्यस्तो महसुस हुन्छ, उहाँको लागि तपाईँसँग प्रेम छ वा उहाँ तपाईँको निम्ति बोझ वा भार बन्नु भएको छ? ओ मित्र, काश हामी पनि उहाँको लागि तिर्खाए, भजनकार जस्तै। आगे 4-5 पदमा भनिएको छ, यसैले म मेरो जीवनभरि तपाईँलाई धन्यको भन्नेछु र तपाईँको नाउँ लिएर आफ्ना हात उचाल्नेछु। मेरो प्राण हड्डीको मासी र बोसोले तृप्त हुनेछ र आनन्दित ओठबाट मेरो मुखले तपाईँको प्रशंसा गर्नेछ। दाउद भनिरहेका छन्, उसले 5-तारे होटलमा मिठो भोजन गर्नभन्दा बरु परमेश्वरसँग संगति गर्न चाहन्छन्। उसको जीवनको सबभन्दा महत्वपूर्ण कुरा नै उहाँको संगति हो। अनि 6-7 पदमा भन्छन्, 6-7 आफ्नो ओछ्यानमा मैले तपाईँको सम्झना गर्दा र रातको पहरा पहरमा तपाईँको ध्यान गर्दा, किनकि तपाईँ मेरो सहायक हुनुभएको छ र तपाईँको पखेटाको छाया मुनि म आनन्दित हुनेछु। मित्र, जब जब दाउद रातमा सुत्न सकेनन्, त्यस बेला दाउदले परमेश्वरको बारेमा सोचे, उहाँमाथि ध्यान गरे, न कि कुनै व्यर्थका कुराहरूमाथि, संसारिक अभिलाषाहरूमाथि, न कि कुनै खराब योजनाहरूमाथि। उसले परमेश्वरको भलाइपनमाथि सोचे, त्यसमाथि ध्यान दिए। उसले आज हामी धेरैले जस्तो उहाँको भलाइ प्रेम वास्ता ख्यालको भुलेनन्। ओ, आज हामी कतिजना वास्तवमा उहाँको बारेमा सोच्दछौ। 8 पदमा भन्छन्, मेरो आत्मा खुरन्दारसँग तपाईँको पछि लाग्छ, तपाईँको दाहिने बाहुलीले मलाई सम्भाल्छ। ओ, काश हाम्रा आत्मा खुरन्दारसँग उहाँको पछि लागे। यो महान भजन हो। यो कुराको याद राखौं कि यो बिहानको भजन हो र प्राचीन चर्चका हरेक सेवामा गाइन्दथे। ओ, आज हामीले यो भजन नगाए तापनि यसको सारको हाम्रो हृदयमा लागू गरे। यसपछि 64:13 पनि लागौं। यहाँ हामी देख्छौ, दुष्टले विजय पाउन सक्ला तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। यो भजनसँग पनि दाउदको जीवनमा ऐतिहासिक पृष्ठभूमि छ। यद्यपि हामीले यसलाई ठिक तरिकामा स्थान निर्धारण गर्न नसके तापनि अगमबाडिक रूपमा त्यो भविष्यको दिनतिर हेर्दछ जब इसरायल महाक्लेशमा हुनेछ र ईश्वरीय बाँकी रहेका भक्तजनहरूले यो भजनको प्रयोग गर्नेछन्। कसैले यो प्रश्न गर्ला, ओहो, त्यहाँ निश्चय नै याकुबका कष्टहरूको दिनको यानि महाक्लेशको दिनको लागि धेरै भजनहरू छन्। हाँ, निश्चय नै त्यहाँ धेरै त्यस सन्दर्भका भजनहरू छन् र मानिसहरूलाई ती हरेकका खाँचो पर्न गइरहेको छ। उही समयमा यो तपाईँ र मेरो निम्ति पनि अति नै सुन्दर भजन हो। 64:1-2 पदमा भनिएको छ, मैले उजुर गर्दा मेरो स्वर सुन्नुहोस् हे परमेश्वर, शत्रुको डरबाट मेरो ज्यानलाई जोगाउनुहोस्। कुकर्मीहरूको गुप्त सल्लाहबाट र अधर्म काम गर्नेहरूको हल्लाबाट मलाई लुकाउनुहोस्। एकपल्ट दाउद आफैलाई छिपाउन परमेश्वरसँग विन्ती गरिरहेका छन्। यहाँ दाउदले यस किसिमको प्रार्थना धेरै पल्ट प्रार्थना गरे। यो मात्र उससँग भएको खास शरण थियो, उसको शरण प्रार्थना थियो, अनि प्रार्थना मात्र ती इसरायलीहरूको शरण हुनेछ त्यस महाक्लेशको दिनमा। यो संक्षिप्त भजन परमेश्वरमा दाउदको आत्मविश्वास भरोसासँगको उसको अभिव्यक्तसँग अन्त हुन्छ। पद 7-10 भनिएको छ, तर परमेश्वरले तिनीहरूलाई नै हान्नुहुनेछ, एउटै कारणले तिनीहरू अचानक घायल हुनेछन्, यसैले तिनीहरूको जिब्रो नै तिनीहरूको विरूद्धमा भएर तिनीहरूले ठक्कर खानेछन्। तिनीहरूलाई देख्ने सबैले शिर हल्लाउनेछन् औ सबै मानिसहरू डराउनेछन् र तिनीहरूले परमेश्वरको कामको घोषणा गर्नेछन् र उहाँले गर्नुभएको काममा बुद्धिमानी साथ विचार गर्नेछन्। धर्मात्माहरू चाहिँ परमप्रभुमा आनन्दित हुनेछन् र उहाँमाथि नै भरोसा गर्नेछन् औ सोझो मन भएकाहरूले चाहिँ गौरव पाउनेछन्। जब म आज विश्वमा आफ्नो नजर लगाउँदा म यस निष्कर्षमा आएको छु कि हाम्रा आशा कति पनि कुनै राजनीतिज्ञहरूमा, विज्ञानहरूमा वा शिक्षामा छैन। तिनीहरू सबै कम वा ज्यादा होस् असफलहरू हुन्। हामीले पनि दाउले जस्तै र भविष्यमा इसरायलीले जस्तै गर्नुपर्नेछ, त्यो हो परमेश्वरमा हेर्न आरम्भ गर्नु। परमेश्वर मात्र आज हाम्रो खास आशा र शरण हुनुहुन्छ। त्यसपछि भजन 65-66 अध्यायतिर पनि देख्नेछौ। यिन भजनहरूको विषय हो मिलेनियम, मतलब हजार वर्षीय ख्रिष्टको राज्य अवधिका गीतहरू। अमित्र, यसलाई पुनस्थापनको, पुन सुधारको भजनको रूपमा जानिन्दछ। प्रेरित 3:21 लेखिएको छ, जसलाई सबै थोकको पुनस्थापन नहुन्जेल स्वर्गीयले अवश्य थामिराख्नै पर्छ। जुन समयको विषयमा परमेश्वरले आदिदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभयो। सबै थोकको पुनस्थापनको अर्थ यो होइन कि हरेक जन उद्धार पाउन गइरहेका छन्। त्यो होइन। ती व्यक्ति जसले पुनस्थापनवाद सिद्धान्तको मान्दछन्, आफ्नो सिद्धान्तलाई सपोर्ट गर्न, समर्थन गर्न यो पदको प्रयोग गर्छन्। बिल्कुल सही तरिकामा त्यो सबै थोकहरू के हुन् जुनको पुनस्थापनको विषय हुनेछ? फिलिपीको पत्रमा 3:8 पाउले भने, म सब कुरालाई पनि हानिको ठान्छु। के पाउलको मतलब परमेश्वरको ब्रह्माण्ड र विश्वमा भएका सबै कुराहरू हुन्? निश्चय नै होइन। त्यसकारण यहाँ यो पदमा उल्लेखित सबै थोकहरू यानि सबै कुराहरू ती तत्पश्चात आउने यानि घट्ने कुराद्वारा सीमित गरिएको छ। प्रेरित 3:21 भनिएको छ, ध्यान लगाएर सुन्नुहोला, सबै थोकको पुनर्स्थापन नहुन्जेल स्वर्गीयले अवश्य थामिराख्नु पर्छ। जुन समयको विषयमा परमेश्वरले आदिदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभयो। अगमवक्ताहरूले इसरायलको पुनस्थापनको बारेमा बोले। अगमबाडीमा कहीँ पनि पापैमा मर्ने दुष्टको पुनस्थापन वा रूपान्तरको उल्लेख छैन। भजन संग्रह 65:1 हेरौं, यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर, सियोनमा नै तपाईँको प्रशंसा हुनुपर्दछ औ तपाईँमा नै भाकल पूरा गरिनेछ। मित्र, यस पदमा उल्लेखित सियोन स्वर्गीय सियोन होइन। स्वर्गीय सियोनको बारेमा बताइरहेका छैनन्। यो सियोन यस पृथ्वीमा भएको सियोन हो। त्यो सियोन यरुसलेमको नजिकमा अवस्थित छ। मैले त्यस सियोनको तस्विर देखिएको छु। मित्र, जब दाउदले सियोन भन्दछन् उसको मतलब हो भौगोलिक स्थानको सियोन। आगे 4 भनिएको छ, त्यो मानिस धन्यको हो जसलाई तपाईँले छान्नुहुन्छ र तपाईँ कहाँ रहनलाई आउने तुल्याउनुहुन्छ। तपाईँको भवन अर्थात तपाईँको मन्दिरको पवित्र ठाउँका उक्तम उक्तम पदार्थले हामी सन्तुष्ट हुनेछौ। उद्धार पाएका मानिसहरूको नाताले तिनीहरूले आफ्ना खुशी हर्षको व्यक्त गर्दछन्। यसपछि पद 9-13 भनिएको छ, पृथ्वीको हेरचाह गरेर तपाईँले त्यसलाई पानीले भिजाउनुहुन्छ, तपाईँले त्यसलाई ज्यादै फलिफाप तुल्याउनुहुन्छ। परमेश्वरको नदी पानीले भरिएको हुन्छ। पृथ्वीलाई यसरी तयार गर्नु भएपछि तपाईँले मानिसहरूलाई अन्न जुटाइदिनुहुन्छ, तपाईँले त्यसका ढ्याङहरू प्रशस्तसँग पानीले भिजाउनुहुन्छ, तपाईँले त्यसका डिलहरू सम्म पार्नुहुन्छ, तपाईँले त्यसलाई झरीले नरम तुल्याउनुहुन्छ, तपाईँले त्यसको उब्जनीलाई आशिष दिनुहुन्छ, आफ्नो भलाइले सालभरि त्यसलाई मुकुट पर्याई जस्तै तुल्याउनुहुन्छ। तपाईँका गोरेटाहरूमा उक्तम उक्तम कुरा पाइन्छन्, ती वनका खर्कहरूमा चुहुन्छन् र पहाड़हरूले चाहिँ आनन्द रूपी पटुका कस्दछन्। खर्कहरूमा भेडा बाख्रा प्रशस्त हुन्छन्, बेसी पनि अन्नले ढाकिएका हुन्छन्, तिनीहरू आनन्दले कराउँछन्, तिनीहरू भजन पनि गाउँछन्, हरेक कुरा गाउँदछन्। यो मिलेनियम हजार वर्षीय राज्यको सुन्दर तस्वीर हो मित्र। जब मरूभूमिहरू गुलाब जस्तै फक्रन्छन् र आखिरीमा पृथ्वी शान्तिको अनुभव गर्नेछ, त्यसपछि 66 अध्यायतिर पनि लागौं। मलाई लाग्छ यो भजन पनि दाउदले लेखेका हुन सक्छन्, किनकि हामीलाई यसको लेखकको बारेमा बताइएको छैन, साथै हामीलाई यसको ऐतिहासिक पृष्ठभूमि पनि दिइएको छैन। कुरा जेसुकै होस्, यो परमेश्वरको निम्ति स्तुति प्रशंसाको भजन हो र आराधनाको अद्भुत भजन हो। हामी खास खास पदहरू मात्र टिप्नेछौ। त भजन संग्रह 66:8 पदमा भनिएको छ, हे मानिस हो, हाम्रा परमेश्वरलाई धन्यको भन, औ उहाँको प्रशंसाको आवाज सुनाऊ। यो पदले भविष्यमा त्यो दिनतिर हेर्दछ जब इसरायललाई त्यस मुलुकमा पुनस्थापन गरिनेछ। इजिकेलले हामीलाई बताउँछ कि त्यस दिनमा तिनीहरूले बलिदानहरूको चढ़ाउनेछन्। त्यसको स्पष्टीकरण के हो? जसरी तिनीहरूले पुरानो नियममा बलिदानहरू चढ़ाए जुनले ख्रिष्टको आगमनको तस्विर दिन्थ्यो, भविष्यमा तिनीहरूले बलिदानहरू चढ़ाउनेछन् जुनले पछाडितिर ख्रिष्टको आगमनको हेर्दछ। हरेक थुमाले संकेत गर्नेछ परमेश्वरको थुमाको, जुनले सारा संसारका पापको उठाइ लानेछ, जो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। त्यसपछि हामी 67 अध्यायतिर लागौं। यहाँ हामी देख्छौ मिलेनियम हजार वर्षीय राज्यको लागि आशिष र स्तुति प्रशंसा। मित्र, यो एक सबभन्दा छोटो अगमबाड़ी भजन हो। यो भजनले यो पृथ्वीको लागि परमेश्वरको अन्तिम इच्छा र उद्देश्यको प्रकट गर्दछ। यो राज्यको महान भजन हो। यो 67 भजन अगमबाड़ी भजन हो। यसले यो युगदेखि अझ पर राज्य युगतिर हेर्दछ, यानी मिलेनियम किङडम। यो मिलेनियम किङडम यानी हजार वर्षीय राज्य अवधिमा तपाईँले परिवर्तित संसार नवीकरणको देख्नुहुनेछ, जुनमा परमेश्वरले हामीलाई आशिष दिनुहुनेछ र पृथ्वीका सारा मानिसहरू उहाँलाई डराउनेछन्, श्राप हटाइनेछ र हामी पनि स्तुतिका गीतहरू गाउन सक्नेछौ। अरू त के, म पनि त्यस बेला हालेलुया कोरस गाउन सक्नेछु। मित्र, अहिले हामी यो भजनको धेरै चाखलाग्दो रूपको सार झिक्नेछौ। हामीलाई आशिष दिनुहोस् 3 पल्ट प्रयोग भएको छ। तपाईँलाई स्तुति प्रशंसा होस् 4 पल्ट दोहोरिएको छ। त्यहाँ 3 व्यक्तिहरू वा समूहको उल्लेख भएको छ। पहिलो परमेश्वरको 15 पल्ट उल्लेख भएको छ र त्रिएक त्यहाँ छ, अनि दोस्रो इसरायलको राष्ट्र जुन हामी हो 6 पल्ट उल्लेख भएको छ, अनि तेस्रो जातिहरू 9 पल्ट प्रयोग भएको छ। त्यसको अर्थ हो विदेशीहरू, भिन्न भिन्नै मानिसहरू र जातिहरू जुनमा तपाईँ र म पनि पर्दछ। अहिले यो कुराको ध्यान दिनुहोस् कि कसरी यो भजन आरम्भ हुन्छ। भजन 67 अध्याय 1 पदमा भनिएको छ, हे परमेश्वर, हामी माथि अनुग्रह गर्नुहोस् र हामीलाई आशीर्वाद दिनुहोस्, आफ्ना मुहार हामी प्रति उज्जवल गराउनुहोस्। यो पद त्रिएकको संकेत हो। यो त्रिएकीय आशिष हो जुन परमेश्वरले इसरायल राष्ट्रलाई दिनुभएको थियो जब उहाँले उजाड स्थान यात्राको निम्ति तयार गर्नुभएको थियो। त्यो आशिष गन्ती 6:24-26 पदमा पाउँछौ, जुनले भन्छ, ध्यान लगाएर सुन्नुहोला, परम प्रभुले तिमीलाई आशिष दिउन् र तिमीलाई रक्षा गरून्। यहाँ पिताको संकेत गर्दछ। अनि परम प्रभुले आफ्ना मुख तिमीमाथि चम्काउन् र तिमीलाई अनुग्रह गरून् यहाँ येशूको संकेत गर्दछ। अनि परम प्रभुले आफ्ना चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति दिउन् यो चाहिँ पवित्र आत्माको काम हो। हामीले पहिले देखिसकेका छौं कि इसरायलका केही शिक्षकहरूले परमेश्वरको मुहार मसीको रूपमा संकेत गरेका छन् अनि यो मसी हुनुहुन्छ येशू हुनुहुन्छ जो ख्रिष्ट परमेश्वर पुत्र हाम्रा उद्धारकर्ता हुनुहुन्छ। यसरी यहाँ हामीसँग तीन आशिषहरू परमेश्वर पिताको परमेश्वर पुत्रको र परमेश्वर पवित्र आत्माको आशिष छ। यो आशिषको निष्कर्ष गन्ती छ अध्याय 27 पदमा पाइन्दछ जुनले भन्छ यसरी नै तिनीहरूले इसरायलीहरूमाथि मेरो नाम कायम राखुन् र म तिनीहरूलाई आशिष दिनेछु। यो हारुनिक आशिष मिलेनियम हजार वर्षीय राज्यमा पूरा हुनेछ। आगे पद दुईमा भनिएको छ 67 अध्यायको पद दुईमा तपाईँको मार्ग पृथ्वीमा औ तपाईँको उद्धार गर्ने शक्ति सबै जातिमा थाहा होस्। मित्र जबसम्म इसरायलीहरू आफ्ना मुलुकमा फर्किआउँदैनन् पृथ्वीको लागि कति पनि आशिष हुने छैन। आज केही इसरायलीहरू त्यहाँ आएका छन् तर तिनी सबै त्यहाँ आएका छैनन्। ठूलो संख्यामा इसरायलीहरू विश्वको विभिन्न जग्गामा छरपट्ट छरिएर रहेका छन् तर एक दिन उहाँले तिनीहरूलाई त्यस मुलुकमा फर्काइ ल्याउनुहुनेछ। जब त्यो हुनेछ इसरायलले त्यो काम गर्न योग्य हुनेछन् जुनको बारेमा यसैयाले यसैया 49 अध्याय 13 पदमा बताउँछन्। सुन्नुहोला ध्यान लगाएर हे आकाश गाउ हे पृथ्वी आनन्दित हो हे पर्वत हो गला खुलेर गाउ किनकि परम प्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ र कष्ट पाएको उहाँका प्रजामाथि उहाँले ठिताउनु भएको छ। आगे यसै भन्छन् यसैया 49 अध्याय 14-16 पदमा ध्यान लगा सुनौला तर सियोनले भन्यो परम प्रभुले मलाई त्याग्नु भएको छ मेरा परम प्रभुले मलाई बिर्सनु भएको छ के कुनै स्त्रीले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफ्नो गर्भको बालकलाई के त्यसले ठिटाउँदैन र यिनीहरूले बिर्सन पनि सक्छन् तर म त तँलाई बिर्सन सक्दिन हेर मैले तँलाई मेरो हत्केलामा खोपिएको छु। मित्र यही नै परमेश्वर आफ्ना यी मानिस इसरायलीहरूको बारेमा भन्नुहुन्छ अनि जब उहाँले कुनै कुरा भन्नुहुन्छ उहाँको वास्तविक अभिप्राय पनि हो उहाँले त्यो गर्नुहुन्छ। अनि आगे पद 3-4 भनिएको छ हे परमेश्वर मानिसहरूले तपाईँको प्रशंसा गरून् सबै मानिसहरूले तपाईँको प्रशंसा गरून् जाति जातिहरू आनन्दित होउन् खुशीले गाउन् किनकि तपाईँले मानिसहरूको इन्साफ बिना पक्षपात गर्नुहुनेछ र जाति जातिहरूमाथि पृथ्वीमा राज्य गर्नुहुनेछ। मित्र यो परमेश्वरले अब्राहमलाई दिनुभएको महान प्रतिज्ञा हो जुन उत्पत्ति 12:13 पदमा छ तिमीलाई सारा मानिसहरूमाथि आशिष बनाउनेछु तिमीलाई सारा मानिसहरूमाथि आशिष बनाउनेछु। आफ्नो पहिलो आगमनमा प्रभु येशूले यो स्पष्ट बनाउनुभयो कि उद्धार यहुदीहरूको थियो। प्रभुको दोस्रो आगमनमा पृथ्वी सत्य विश्वासमा आउनेछन्। म विश्वास गर्दछु कि उद्धारको सबभन्दा महान दिन भविष्यमा आउन गइरहेको छ। अहिले यो युगमा यो हुन असम्भव छ जबसम्म मिलेनियम आउने छैन किनकि यसैयाले भन्छन् यसैया 66 अध्याय 19 पदमा म तिनीहरूका बीचमा एउटा चिन्ह राख्नेछु र तिनीहरू मध्ये बाँचेकाहरूलाई म जाति जातिहरू कहाँ अर्थात तर्सिस र लुतमा पठाउनेछु जसले धनु धारण गर्छन् र तुबाल र यावन कहाँ समुद्र किनारका टाढा टाढाका देशहरूमा जसले मेरो कीर्ति सुनेका छैनन् न त मेरो महिमाई देखेका छन् तिनीहरूले मेरो महिमा जाति जातिहरूका बीचमा घोषणा गर्नेछन्। मित्र त्यो दिन आउनेछ संसार सत्य विश्वासमा आउनेछ प्रभुमा। अनि 5 पदमा भनिएको छ हे परमेश्वर मानिसहरूले तपाईँको प्रशंसा गरून् अनि 6 पदमा भनिएको छ पृथ्वीले आफ्ना उब्जानी बढाएको छ परमेश्वर हाम्रा आफ्नै परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको छ देख्नुभयो पृथ्वीमा पृथ्वीबाट पापको श्राप हटाइएको छ र त्यस बेला हटाइनेछ। अनि सात पदमा भनिएको छ, परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र पृथ्वीका टाढा टाढा देशका मानिसहरूले उहाँका डर मान्नेछन्। हामी त सबै जातिबाट त्यस बेला परमेश्वरको प्रशंसा हुनेछ। त्यसपछि हामी 68 अध्यायतिर पनि लागौ। मित्र, यो छुटकारा र विजयको भजन हो। हामीले भजन 67 राज्यको देख्यौं, या हामी राजाको उहाँको महिमा र शक्तिको देख्छौ। 68 अध्याय 1 पदमा भनिएको छ, परमेश्वर उठन, उहाँका शत्रुहरू तितर बितर भइजाउन्, उहाँलाई घृणा गर्नेहरू पनि उहाँको सामुबाट भागुन्। यो गन्ती 10 अध्याय 35 संकेत हो। प्रत्येक दिन जब इसरायल उजाड स्थानको यात्राको आरम्भ गर्न तयारी हुन्थे, मुसाले भन्थे, परमेश्वर उठ्नुहोस् र तपाईँका शत्रुहरू तितर बितर भइजाउन्, तपाईँलाई घृणा गर्नेहरू पनि तपाईँको सामने भागुन्। ओ मित्र, दिनको यात्रा शुरू गर्ने ती कति सुन्दर तरिका। अनि निम्न पदहरू महिमा र विजयको गीत हो, भजन हो। 4 पदमा भनिएको छ, 68 अध्याय 4 पदमा, परमेश्वरको भजन गाओ, उहाँको नाउँमा स्तुति गाओ, मरूभूमिबाट सवारी हुनेको निम्ति राजपथ बनाओ, उहाँको नाउँ या हो, तिमीहरू उहाँको अघि अघि आनन्दित हौ। मित्र, यो भजन वास्तवमा स्वर्गीयरोहणको भजन भन्न सकिन्छ, किनकि यो पद एफिसी 4 अध्याय 8 पदमा उद्धृत गरिएको छ। उहाँ माथि उक्लेर जानुहुँदा कैदलाई कैद गरेर लानुभयो औ मानिसहरूलाई वरदान दिनुभयो। अनि 18 पदमा भनिएको छ, तपाईँ उच्चमा चढ्नु भएको छ, तपाईँले कैदीहरूलाई कैद पार्नु भएको छ, तपाईँले मानिसहरूका बीचमा र बागीहरूमा पनि परमप्रभु परमेश्वरको वास गरून् भनी उपहार लिनुभयो। जब प्रभु येशु आफ्नो मृत्युपछि स्वर्गमा उक्लि जानुभयो, स्वर्गारोहण हुनुभयो, मलाई लाग्छ उहाँले दुई कुराहरू गर्नुभयो। पहिले, उहाँले भूतकालका पुरानो नियमका ती मानिसहरूलाई आफैसँग स्वर्गमा लिएर जानुभयो, जो मृत्युपछि धर्मीहरूको आत्मा रहने स्थान प्याराडाइसमा थिए। परमेश्वरले तिनीहरूलाई त्यस समयसम्म उद्धारमा उद्धार गर्नुभएको थियो, तर हाम्रो प्रभुले तिनीहरूको निम्ति उद्धारको दान तिर्नुभयो। जब उहाँ क्रूसमा मर्नुभयो, उहाँले तिनीहरूलाई परमेश्वरको उपस्थितिमा लानुभयो। आज हरेक विश्वासी जो प्रभुमा छ, जब मर्छ, उनीहरूको आत्मा सिधै प्रभु येशू ख्रीष्ट कहाँ जान्छ। अनि दोस्रो, उहाँले पृथ्वीमा मानिसहरूलाई वरदान दिनुभयो, ताकि आज उहाँले आफ्ना काम ती व्यक्तिहरूद्वारा निरन्तर जारी राखुन् जसलाई उहाँले ती वरदानहरू दिनुभएको छ। प्रत्येक व्यक्ति जो ख्रीष्टको शरीरमा छन्, तिनीहरूसँग वरदान छ। निश्चय नै हरेकसँग एउटा न एउटा वरदान छ, तर एउटै उही वरदान हुँदैन, विभिन्न मानिसलाई विभिन्न वरदान दिइएको छ। आगे पद 21 र 22 हामी पढ्छौं, तर परमेश्वरले उहाँका शत्रुहरूको टाउको र आफ्नै गल्तीमा चलिरहनेहरूका लट्ठा भएको थाप्लो फोर्नुहुन्छ। परमप्रभुले भन्नुभयो, म बासनबाट फर्काएर ल्याउनेछु, म तिनीहरूलाई फेरि समुद्रको गहिराईबाट फर्काएर ल्याउनेछु। यी पदहरूले भविष्यको लागि महिमित विजयको बताउँछ। लट्ठा भएको थाप्लो हुने व्यक्ति चाहिँ ख्रीष्ट विरोधी हो। ख्रीष्ट विरोधीले चाहे जेसुकै गर्न प्रयास गरे तापनि त्यो विफल हुनेछ। परमेश्वरले आफ्ना मानिसहरूलाई अरू त के समुद्रको गहिराईबाट पनि ल्याउने हुनेछ। यो इसरायलको पुनर्स्थापन हो।
1: आजको दिनबाट हामीले एउटा महत्वपूर्ण कुरा चाहिँ महसुस गर्न सक्छौ। मानिसले संसारमा धेरै कुरा प्राप्त गर्न सक्छ, तर यदि परमेश्वरसँगको सम्बन्ध कमजोर छ भने उसको आत्मा अझै खाली रहन्छ।
2: एकदमै सही कुरा हो भाइ। दाउद राजा थिए, उनीसँग शक्ति र सम्मान पनि थियो, तर उनको सबैभन्दा ठूलो चाहना परमेश्वरको उपस्थिति थियो। यही कारणले उनी संकटमा पनि बलियो रहन सके, यो शिक्षा आज हामीले पाएका छौं।
1: साँच्चै नै हो दाई। मलाई विशेष गरी एउटा कुराले एकदमै हृदय छोयो। हामी प्राय परमेश्वरलाई आवश्यकता पर्दा मात्र खोज्छौं, तर दाउदले उहाँलाई आफ्नो जीवनको पहिलो प्राथमिकता बनाउनुभयो। यो कस्तो मनोहर कुरा छ नि दाई, होइन?
2: परमेश्वर केवल समस्या समाधान गर्ने व्यक्ति मात्र हुनुहुन्न, उहाँ हाम्रो जीवनको स्रोत पनि हुनुहुन्छ। जब हामी उहाँलाई सम्पूर्ण हृदयले खोज्छौ, उहाँले हाम्रो जीवनलाई परिवर्तन गर्नुहुन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420 9797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशायाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको शुरूवातमा एउटा क्रिस्तीय भजन।

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाई शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: श्रोता मित्र, कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, परमेश्वर येशूको नाममा जय मसीह। आजको अध्यायमा हामीले राजनीतिप्रति धर्मशास्त्रीय दृष्टिकोण के रहेको छ सो जान्नेछु। आउनुहोस् एउटा प्रार्थना गरौं। आजको स्वर्गमा आउनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दण्डवत गर्छौँ। जसरी प्रभु आजको विषयमा हामी प्रवेश गर्दैछौँ, अध्ययन गर्नेछौँ, चर्चा गर्नेछौँ, छलफल गर्नेछौँ, हामीलाई सहायता गर्नुहोस्। जसरी हामीले बुझ्नुपर्ने त्यसरी बुझ्न म बोल्ने वक्ता र सुन्ने श्रोताहरूलाई सहायता गर्नुहोस्। यीशुको नाममा आमेन। मित्रहरू, नेपाल लगायत विश्वका धेरै देशहरूमा भएको राजनैतिक अस्तव्यस्तताले गर्दा राजनीतिप्रति मानिसहरूको वितृष्णा हुँदै गएको छ भने पदीय लोभ र प्रलोभनको कारण नेतृत्वमा धेरै नकारात्मक प्रभाव परेको देखिन्छ। विश्व इतिहासमा रोमन क्याथोलिक धार्मिक अगुवाहरूले राजनीतिक र धार्मिक कुराहरूलाई सँगसँगै लाँदा देखेका समस्याहरू र दुविधाहरूले क्रान्तिको जन्म भयो र धार्मिक कुरा र राजनीतिलाई भिन्नै संस्थाको रूपमा बढाएर लगे। 21 शताब्दीमा आइपुग्दा पनि धार्मिक सिद्धान्त विधि पद्धति र नेतृत्वहरू पनि राजनीतिबाट अलगिएर गए। तर पनि मानव जीवनबाट राजनीति अलग भएको छैन। नेपालका मण्डलीमा मात्र होइन तर विश्वका धेरै इसाईहरू बीच राजनीतिक कुरालाई लिएर मतान्तरण भएको स्पष्ट देखिन्छ। कसैले राजनीति गर्नु हुँदैन भन्दछन् भने उसले पनि कुनै कुराको कारण विचार गरेको हुनुपर्छ वा उसका अनुभव र देखेको कुराबाट भनेको हुनुपर्छ। क्रिश्चियन दुई राज्य मातृभूमि र स्वर्गका नागरिक हुन्, दुवै प्रतिको उसको जिम्मेवारी रहन्छ। तर छुट्याउनु पर्ने कुरा चाहिँ व्यक्तिगत झुण्ड वा मण्डलीको समानताको बारेमा छुट्याउनु पर्दछ। यो निर्णय व्यक्तिगत र झुण्डको हुन सक्छ तर मण्डलले यस विषयमा कसैलाई यो वा त्यो राजनैतिक पार्टीमा जाने भनेर परामर्श दिन भने सक्दैन। संसारिक राज्य परमेश्वरले न्याय र कानूनको पालना गर्दै अपराधीलाई दण्डित गर्न नियुक्त भएको छ भने परमेश्वरको राज्यले मानिसलाई दण्ड दिन नभएर प्रेम र क्षमातर्फ डोराउने काम गर्दछ। श्रोताहरू, यी दुवै संस्थाका कार्यहरू फरक भए पनि यी दुवै बीच गहिरो सम्बन्ध रहेको छ। दुवैलाई अलग गर्दैमा समस्याको समाधान भने हुँदैन। उही परमेश्वर हुनुहुन्छ जसले राज्य र मण्डली दुवैलाई चलाउनुहुन्छ भनेर रोमी 13:1-5 पदमा लेखेको छ। राज्यका शासकहरू मानिसहरूद्वारा चुनिए पनि अलौकिक रूपमा परमेश्वरको हात रहने गर्दछ अनि दुवैको एउटै लक्ष्य पनि मानिस नै हो। उदाहरणको रूपमा विवाहलाई लिऊ। मण्डलीले विवाह धार्मिक रीतिले सम्पन्न गर्दछ तर सरकारमा गएर हामीले दर्ता पनि गर्नुपर्दछ। धार्मिक स्थलमा विवाह भएको हो कि होइन भनी सरकार हेर्न आउँदैन। प्रोटेस्टेन्ट धर्म सुधारक मार्टिन लुथरले भनेका छन्, मण्डली र राज्य दुवै समानान्तर रूपमा बढ्ने संस्था जो मानव जीवनको कल्याणको निम्ति परमेश्वरबाट अभिषेक भएको उहाँको दान हो। कुनै एक राज्य कानूनले चल्दछ तर मण्डली परमेश्वरको अनुग्रहमा निर्भर रहन्छ। राज्यले विश्वमा न्याय र हाम्रो जीवनलाई व्यवस्थित गराउँछ भने मण्डलीले परमेश्वरको अनुग्रहमा मग्न गराउँछ र मानिसलाई यो संसारमा हुँदा वा आउनेवाला संसारमा पनि मुक्तिका निम्ति तयार गर्दछ। जोन क्याल्विनले मण्डली र

शाखामा खप्टिएको छ र मण्डलीले चाहिँ राज्यको कार्यलाई रूपान्तरण गर्दछ। श्रोत मित्रहरू, सामान्य भाषामा राजनीति भन्नाले कहाँ राज्यको नीति भनेर बुझिन्छ, जसले राज्यको नागरिक अधिकार र कर्तव्यसँग प्रत्यक्ष सरोकार राख्दछ। फराकिलो रीतिले भन्ने हो भने पोलिस शब्दले सहरको जीवन र पोलिटिस शब्दले नागरिकको कर्तव्य भन्ने बुझाउँछ। तसर्थ यसले मानव समाजसँग सम्बन्ध राख्दछ। जोन स्टर्सले राजनीतिलाई समुदायमा एकसाथ रहने एउटा कला हो भनी लेख्नु भएको छ। हामी जहाँ र जुन देशमा रहन्छौ त्यो देशको सर्वाङ्गीण विकासमा क्रिस्चियनको पनि त्यति नै अधिकार, जिम्मेवारी र कर्तव्य रहन्छ। त्यसो हो भने के हाम्रो सहभागिता देशप्रति रहँदैन त? के वर्ष यता नेपाली मण्डलीहरूले पनि राजनैतिक रणभूमिमा हाम्रो भूमिका कस्तो हुनुपर्छ त भन्ने कुराहरूमा बहस उठाउँदै आएका छन्। बहसले मात्र समाधान ल्याउँदैन, वचनका पृष्ठहरूबाट पनि हेर्नुपर्छ। पुरानो करारका पुस्तकहरूमा प्राय हामी धेरै नायकहरूलाई पाउँछौ जसले त्यसको राजनीतिमा चासो मात्र राखेनन्, महत्वपूर्ण भूमिका पनि निभाए। ती मध्ये युसुफ, दाउद, सोलोमन र अन्य राजाहरू, एस्तर, मर्दकै, नेहेमिया, दानियल आदि हुन्। उनीहरू विचारले मात्र होइन, वास्तवमै देशको शासनमा प्रत्यक्ष सहभागी थिए। नयाँ करारमा भने थोरै मानिसहरूलाई हामी देख्दछौ जसले देशको प्रमुख ओहदामा रहेर काम गरे। सबभर नयाँ करारको समय सुसमाचारको आगो सल्किएको युग थियो। सबै सुसमाचारका निम्ति जोसिएका थिए र जागृतिभित्र समर्पित थिए। प्रेरितहरूले सुसमाचार र मण्डली स्थापनामा जोड दिएका थिए। इजरायल आफै नै पनि त्यो बेला रोमको अधीनमा रहेको थियो। सुसमाचार पाएपछि धेरै शासक, जेलर, माननीय आयकर इन्चार्जहरूले प्रभुलाई विश्वास गरे। उनीहरूले येशूलाई विश्वास गरिसकेपछि ती सबै सरकारी कामहरू छोडेर मण्डलीमा आए भनिएको छैन। येशू स्वयं राजनीतिक पार्टी खोल्नु भएन, न त राजनीतिक अगुवाहरूलाई नै प्रभाव पार्न उनीहरूको मन जित्ने प्रयास गर्नुभयो। र पनि उहाँ राजनीतिक जीवनबाट भने अलग रहनु भएन, त्यही राज्य र कानूनको अधीनमा जीवन जिउनु भयो। सरकारलाई कर बुझाउनु भयो, समाजमा जिउनु भयो, हिँड्नुभयो, न्यायको निम्ति शासकहरू बीच लगिनुभयो, न्यायमा न्याय गरिनुभयो, समाजको परिवर्तनका कामहरू गर्नुभयो, गरीबहरूको पक्षमा बोल्नुभयो, दुखी गरीबहरूलाई खुवाउनु भयो, बिरामीहरूलाई निको पार्नुभयो, मन्दिरलाई सफा पार्नुभयो, मरेकाहरूलाई जीवित पार्नुभयो, शासकहरूको अधीनमा रहन सिकाउनु भयो। फरिसीहरूका गलत र सामाजिक अन्यायहरू र जातिगत असमानता, स्त्री र पुरुष, गरीब र धनी बीचको असमानको पक्षमा बोल्नुभयो। यति धेरै सामाजिक परिवर्तन र अभियानको बीच पनि उहाँले आफैलाई परमेश्वरको मिसनबाट भने अलग गर्नुभयो। उहाँको आगमनको मिसन स्पष्ट थियो कि मानिसलाई आत्मिक मृत्यु र पापबाट स्वतन्त्रताको निम्ति परमेश्वरको राज्यको बारेमा प्रचार गर्नु। हामी पनि देशका नागरिक भएको कारण देशको चुनावमा भोट दिन जान्छौ। त्यो हाम्रो व्यक्तिगत कर्तव्य र अधिकार पनि। तर प्रश्न चाहिँ के हामीले राजनीतिमा सक्रिय रूपमा जिम्मेवारी दिएर प्रतिनिधिको रूपमा उम्मेद्वार भएर जान मिल्छ त? राजनीतिमा क्रिस्चियनहरूको भूमिकाको बारेमा प्रश्न गरेर बसिरहने समय छ। विश्वका धेरै देशहरूमा धेरै क्रिस्चियनहरूले ठूलो पदमा रहेर देशको सेवा गरेका छन्। हामीलाई आज आएर एउटा प्रश्नले पिरोलेको छ, नेपालमा चाहिँ खोइ त इसाईहरू देशको माथिल्लो पदमा पुगे? विश्व इतिहासको शिक्षा र नेपाली भूमिको परिप्रेक्ष्यलाई हेरेर सकभर मण्डलीको पूर्णकालीन पास्टर वा एल्डरको जिम्मेवारी पाएकाहरूले चाहिँ राजनीतिमा नआउनु असल हुनेछ, किनभने यसले मण्डलीलाई धेरै क्षति गर्न सक्छ। कुनै पनि पार्टी र झण्डाको मुनि रहेर एउटा पास्टरले उम्मेद्वारी दिँदा त्यस मण्डलीलाई विभाजन गरेको थुप्रै प्रमाण नेपालको मण्डली इतिहासमा पाइन्छ। उसले मण्डलीको पास्टरीय पदबाट अवकाश लिएको हुनुपर्दछ। सामान्य इसाई वा सामान्य अगुवाहरूले मात्र राजनीतिमा सक्रिय रहेर सेवा गर्नले एउटा शोभनीय कार्य हुनेछ। श्रोताहरू

0: क्रिश्चियन राजनीतिमा लागेर काम गर्दा याद गर्नुपर्ने 9 वटा कुराको बारेमा डाक्टर अल्विनले के भन्नुहुन्छ आउनुहोस् हेर। पहिलो, राजनीतिमा भएको हाम्रो सहभागी ख्रिस्टको निम्ति साँची दिने एउटा ठूलो अवसर हुन सक्छ। राजनीतिक स्थान र परमेश्वर र मानिसहरूको सेवा गर्न पाउने एउटा ईश्वरीय बोलावट। हामी संसारको निम्ति नुन र ज्योति बन्नुपर्छ भनेर उहाँले भन्नुभएको छ। त्यसै गरी दोस्रो बुदामा उहाँ लेख्नुहुन्छ, परमेश्वरको महिमा नलुट्नुहोस्, उहाँको नामलाई आदर गर्नुहोस्। परमेश्वर नै मानिसलाई माथि उठाउने व्यक्ति हुनुहुन्छ भन्ने कुरा स्मरण गर्नुहोस्। तेस्रोमा उहाँ लेख्नुहुन्छ, आफ्नो स्वार्थदेखि होसियार हुनुहोस्, साधारण मानिसहरूलाई कहिले पनि नबिर्सिनुहोस्। स्वार्थ भनेको आफू र आफ्नो परिवारको बारेमा सोच्नु या सम्पत्ति सञ्चय गर्नु होइन, तर स्वार्थी हुनु चाहिँ अरूको विषयमा नसोच्नु पनि हो। हाम्रो सेवा अरूको निम्ति हो। हामी भन्छौ, म राष्ट्रको सेवक हुँ। राष्ट्रको सेवा भनेको के हो? कि यो पारिवारिक भौतिक उपलब्धिका कुराहरू हुन्? अवश्य नै होइन। तर मानिसहरू हुन् जसको सेवक हुनलाई परमेश्वरले नियुक्त गर्नुभएको छ। चौथोमा रहेको छ, तपाईँको चरित्रलाई सधैँ सुरक्षित राख्नुहोस्। सोलोमन भन्छन्, सबै कुराभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हितोपदेश 4:23। राल्फ वुड भन्नुहुन्छ, चरित्र बौद्धिकता भन्दा उच्च हो। जर्ज बर्नार्ड शाले यसरी लेखेका छन्, आफैलाई चरित्रमा शुद्ध राख्नु असल हो। तपाईँ छ्याल हुनुहुन्छ जहाँबाट संसार देखिन्छ। पाँचौमा रहेको छ, राजनीतिक रणभूमिमा सहभागी हुँदा आफ्नो इमान्दारितालाई गल्ती हुने मौका नदिनुहोस्। तपाईँको धारणालाई जाँच्नुहोस्। तपाईँ र म चुनाव लडेर विजय हुनुमा के कारण छ? हामी हाम्रो भविष्य निर्माण कि मानिसहरूको सेवाको निम्ति राजनीतिमा जान चाहन्छौ? छैटोमा रहेको छ, तपाईँको वरिपरि भक्तिपूर्ण परमेश्वरका सेवकहरूले घेरिएको जीवन जिउनुहोस्, जसले तपाईँको निम्ति प्रार्थना मात्र होइन तर तपाईँलाई असल सल्लाहहरू दिन सक्छ। धेरैचोटि राजनीतिमा प्रवेशपछि हामीसँग मण्डली र संगतिको लागि समय त्यति नहुन सक्छ, तर हामीसँग धार्मिक सल्लाहकारहरू पनि हुनै पर्छ, जसले स्वार्थ बिना तपाईँलाई परामर्श दिन तत्पर छन्। तपाईँको निम्ति निरन्तर प्रार्थना गर्ने सल्लाह साथीहरू धेरै बनाउनुहोस्, जसले तपाईँलाई सही बाटोतर्फ तर्की जानबाट जोगाउनेछ। सातोमा रहेको छ, तपाईँको राजनैतिक शक्तिहरूलाई आफ्नो स्वार्थी उद्देश्य पूरा गर्न आफ्नो महिमाको निम्ति होइन तर बुद्धिको साथ मानिसहरूको सहायताको निम्ति प्रयोग गर्नुहोस्। त्यसै गरी उनले आठौं बुदामा लेखेका छन्, दुष्टताको विरूद्धमा खडा हुन सधैँ साहसी बन्नुहोस्। समाजमा भएका दुष्टता देखेर मौन नरहनुहोस्। के हामी समाजमा भएका दुष्ट कुराहरूको विरूद्धमा आवाज उठाउन तयार छौ? हाम्रो एजेन्डा के हो? समाजका कुरीति र कुसंस्कार र दमनको विरूद्धमा के हामी आवाज उठाउन सक्छौ? कुशल र समर्पित राष्ट्र सेवक सधैँ यिनै कुराहरूको विरूद्धमा लडिरहन्छ। नवमा रहेको छ, न्यायलाई उचालिरहनुहोस्। हितोपदेश 14:34। पवित्र वचन धर्मशास्त्रको मुख्य जोड मध्ये न्याय पनि एक। गरीबहरू, विधवाहरू, शोषित वर्ग र न्याय नपाएकाहरूको निम्ति एउटा क्रिश्चियन राजनीतिज्ञको निम्ति पहिलो कर्तव्य हुन्छ। राजा सोलोमन भन्नुहुन्छ, धार्मिकताले राष्ट्रलाई उचाल्दछ। हितोपदेश 14:34। अन्त श्रोताहरू, समय भएपछि निस्कनुहोस्। कहिलेकाहीँ त्यसलाई छोड्न मन हुँदैन, तर हामीले आफ्नो स्थानमा नयाँ अगुवाहरूलाई तयार गरेपछि त्यहाँबाट निस्कनुपर्छ। यसरी हामीले अर्को पुस्तालाई फुल्ने र फल्ने मौका दिनेछौँ। सबल अगुवा वा नेता त्यही हो जसले आफ्नो पदमा अरूलाई मौका दिन्छ। पदलाई पक्रिरहने मानिसहरू असुरक्षित अगुवाहरू। राष्ट्रको उन्नतिको निम्ति नयाँ पुस्तामा कार्य हस्तान्तरण गरिनु आवश्यक हुन्छ। आमेन। मित्रहरू, परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष दिनुभएको होस्। मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा क्रिस्टियन

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: र 40225742।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ प्रथम शताब्दीका मण्डलीका महिलाहरू। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 37। आज हामी पहिलो शताब्दीको मण्डलीमा महिलाहरूको प्रभाव देख्न एउटा रोमाञ्चक यात्रामा जाँदैछौ। मेरो दृष्टिकोण के छ भने आजको संसारमा महिलाहरूले पनि ख्रिस्टको शरीरको लागि महान र शक्तिशाली सेवाहरूमा गर्न उठ्न सक्छन्, किनभने परमेश्वरले महिलाहरूलाई पुरूषहरू जस्तै प्रभावकारी सेवा गर्ने क्षमता दिनुभएको छ। एफिसीको पुस्तक 4 अध्यायको 16 पदमा यसरी लेखिएको छ, उहाँबाट नै सारा शरीर प्रत्येक जोनीद्वारा जोडिएको र बाँधिएको भए प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। ख्रिस्टको शरीरमा महिलाहरू साथै पुरूषहरू पनि मिलेर बनेको छ। मानिस महिलाहरूले आफ्नो कार्यहरू नगरी शरीरले परमेश्वरले चाहनु भएको प्रभावकारी वृद्धि प्राप्त गर्न सक्षम हुने छैन। प्रेरितको पुस्तक 2 अध्यायको 17 18 पदमा यसरी लेखिएको छ, आखिरी दिनहरूमा यस्तो हुनेछ भने परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले अगमबानी बोल्नेछन् र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन् र तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास दासीमाथि ती दिनमा मेरो आत्मा खन्याइदिनेछु र तिनीहरूले अगमबानी बोल्नेछन्। मण्डलीको शुरूआतमै जब पवित्र आत्माको वरदान खन्याइएको थियो, पत्रुसले स्पष्ट पारे कि पुरूष र महिला दुवैले पवित्र आत्मा पाउनेछन् र दुवै लिङ्गले अगमबानी गर्नेछन्। पहिलो कोरन्थीको पुस्तक 11 अध्यायको 5 हामी यो पनि देख्छौ कि परमेश्वरले महिलाहरूले अगमबानी गरेको चाहनुहुन्छ। लिडिया एक महिला सेवकाईको अगुवाको उदाहरण हुन्। माकेडोनिया भ्रमण गर्ने विशेष दर्शन प्रकाश प्राप्त गरेपछि प्रेरित पावलले उनीसँग भेट गरे। उनले दर्शनको पालना गर्दै फिलिपी सहरको यात्रा गरे। प्रेरितको पुस्तक 16 अध्यायको 13 पदमा यसरी लेखिएको छ, अब सबातमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयो, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी अनुमान लगाएका थियौं र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचित गर्न लाग्यौं। त्यो विश्राम दिन थियो, त्यसैले पावलले सम्भवत धार्मिक संगति कहाँ भइरहेको छ भनेर पत्ता लगाउन वरिपरि सोधपुछ गरेको हुनुपर्छ। उनले नदी किनारमा भएको प्रार्थना सभाको बारेमा थाहा पाए र उपस्थित हुने निर्णय गरे। त्यो महिलाहरूको सभा रहेछ। पावलले उनीहरूसँग सामेल हुने निर्णय गरे। प्रेरितको पुस्तक 16 अध्यायको 14 पदमा यसरी लेखिएको छ, अनि थियाटिरा सहरकी निवासी बैतनी वस्त्रको व्यापार गर्ने लिडिया नाउकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। लिडिया एक अन्य जाति महिला थिइन् र सम्भवत यीशु ख्रिस्टको बारेमा सुनेका थिएनन्। लिडियाले पावलले बोलेको शब्दहरू सुनिन् र उनको सन्देशलाई ध्यान दिइन्। परमेश्वरलाई थाहा थियो कि उनको हृदय उहाँको वचन ग्रहण गर्न तयार छ, त्यसैले उहाँले पावललाई उनीसँग भेट्न पठाउनुभयो। प्रेरितको पुस्तक 16 अध्यायको 15 पदमा यसरी लेखिएको छ, जब तिनी र तिनका घरका सबैको बत्तीसमा भयो, तब तिनले हामीलाई विन्ती गरिन्, यदि तपाईहरूले मलाई प्रभुकी विश्वासिनी ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस्, र तिनले हामीलाई घर लगाइन्। लिडिया सम्भवत युरोपबाट यीशुमा विश्वास गर्ने पहिलो व्यक्ति थिइन्। मुक्ति पाएपछि लिडियाले आफ्नो परिवारलाई सुसमाचार बाँडेकी थिइन् र उनको सम्पूर्ण घर परिवारले पनि मुक्ति पाए। त्यसपछि उनले पावल र उनका साथीहरूलाई आफ्नो घरमा रात बिताउन निम्तो दिइन्, ताकि उनले उनीहरूलाई सिकाउन जारी राख्न सकुन्। यस अद्भुत कथाबाट हामी देख्छौ कि परमेश्वरले पुरूष र महिला बीचको मनपर्ने खेल खेल्नुहुन्न। यस अवस्थामा यो एक अन्य जाति महिला लिडिया थिइन् जसलाई परमेश्वरले सेवामा तयार पार्नुभयो। प्रेरितको पुस्तक 17 अध्यायको 12 पदमा यसरी लेखिएको छ, यसकारण यिनीहरू मध्ये धेरैले साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरूषहरूले समेत विश्वास गरे। यस्ता धर्मशास्त्रहरूबाट हामी परिवार, चर्च र समाजका क्षेत्रमा महिलाहरूको स्थान उच्च पारिएको देख्छौ। पावल सेवामा महिलाहरूसँग काम गर्न धेरै इच्छुक थिए। उनले सेवाको कुरा आउँदा नेतृत्व पदहरू सहित महिलाहरूलाई आफूसँग बराबर ठाने। पछि पावल कोरिन्थ गए जहाँ उनले पहिलो पल्ट अकिलास नाउँ गरेका यहुदी र उनकी पत्नी प्रिस्किलालाई भेटे। उनीहरू एउटै पेसाका थिए। उनीहरूसँग उनीहरूको घरमा बस्थे र सम्भवत उनीहरूलाई परमेश्वरका कुराहरूको बारेमा सिकाउन र सल्लाह दिन धेरै समय बिताए। प्रेरितको पुस्तक 18 अध्यायको 18 19 पद। यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग विदा भए तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किर्कियामा आफ्नो कपाल खौरे। तिनीहरू इफिससमा आइपुगे अनि पावलले तिनीहरूलाई त्यही छोडे र आफू चाहिँ एउटा सभाघरमा पसेर यहुदीहरूसित बहस गर्न लागे। प्रिय श्रोता, जब पावल कोरिन्थबाट अन्यत्र सेवा गर्न गए, उनले प्रिस्किला र अकिलासलाई आफूसँगै लगे। उनले आफूसँगै अरू कसैले पनि ल्याएको कुनै उल्लेख छैन। पावलले उनीहरूमा महान आत्मिक अगुवा बन्ने सम्भावना देखे। सायद सम्भावित अगुवाहरूलाई शिष्य बनाउने यो सबैभन्दा राम्रो तरिका अरू केही छैन कि उनीहरूलाई मिसन क्षेत्रमा आफूसँगै ल्याउनुहोस्। अन्तत उनले उनीहरूलाई इफिससमा छोडे। सम्भवत उनले उनीहरूलाई त्यहाँ आत्मिक जिम्मेवारीको पदमा नियुक्त गरे। प्रेरितको पुस्तक 18 अध्यायको 24 25 पदमा यसरी लेखिएको छ, एलेक्जेन्ड्रिया निवासी अपोलोस नाउँका एकजना यहुदी इफिससमा आए। तिनी एकजना कुशल वक्ता र धर्मशास्त्रमा पोख्त थिए। तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए र आत्मामा उत्साहित भए। तिनले यीशुका विषयका कुराहरू ठिक ठिकसँग बोल्ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्नाको बत्तीसमा मात्र जानेका थिए। कुनै पनि मानिसले आफूले जानेको भन्दा बढी सिकाउन सक्दैन। उपलोसले आफूले जान्ने विषयहरूमा परमेश्वरको वचनलाई धेरै सही तरिकाले सिकाउँथे। तर आज धेरै पास्टर र शिक्षकहरू जस्तै उनले पवित्र आत्माको वरदान र यसले ख्रीष्टको शरीरमा प्रत्येक व्यक्तिलाई दिने क्षमतालाई पूर्ण रूपमा बुझेनन्। त्यसकारण उनका सन्देशहरू पानीको बत्तीसमाको विषयमा केन्द्रित थिए। यो बत्तीसमा दिने यूहन्नाले सिकाएको सिद्धान्त थियो। यद्यपि त्यति बेलादेखि धेरै परिवर्तन भएको थियो। यीशु क्रूसमा मर्नु भएको थियो र मृत्युबाट बौरी उठ्नु भएको थियो। त्यो घटनाले पवित्र आत्माको आगमनको शुरूआत गर्यो। त्यस दिनदेखि मुक्ति पाउने प्रत्येक व्यक्तिले पवित्र आत्माको वरदान र यससँगै आउने सबै अन्तर्निहित आत्मिक क्षमता प्राप्त गर्दछन्। प्रेरितको पुस्तक 18 अध्यायको 26 पदमा यसरी लेखिएको छ, अनि तिनी सभाघरमा साहसपूर्वक बोल्न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्किला र अकिलासले तिनलाई आफ्नो घरमा ल्याए र परमेश्वरका मार्गको अर्थ झन प्रष्टसँग बुझाइदिए। प्रिस्किला र अकिलासले यो परिस्थितिलाई कसरी सम्हालेको तरिका मलाई धेरै मनपर्छ। तिनीहरूले अरू विश्वासीहरूको अगाडि अपोलोसलाई लज्जित पारेनन्। तिनीहरूले उनको शिक्षाको सैद्धान्तिक त्रुटिहरू सच्याउन उनीसँग एकान्तमा कुरा गर्ने छनौट गरे। अकिलासलाई पावलले तालिम दिएकोले उनी पवित्र आत्माको वरदान बारेमा धेरै जानकार थिए, जुन प्रत्येक क्रिश्चियनले आफ्नो मुक्तिको समयमा प्राप्त गर्छन्। उनी अपोलोसलाई यो अद्भुत वरदानको बारेमा निर्देशन दिइरहेका थिए। पेन्टिकोसको दिनदेखिका क्रिश्चियनहरूसँग पुरानो नियम वा सुसमाचारको समयमा विश्वासीहरूलाई उपलब्ध नभएका धेरै कुराहरू गर्ने क्षमता छ। प्रेरितको पुस्तक 18 अध्यायको 27-28 पद। तिनले अखायामा जाने मन गर्दा भाइहरूले तिनलाई त्यहाँ जाने प्रोत्साहन दिए र तिनलाई ग्रहण गरून् भने त्यहाँका चेलाहरूलाई उत्साह दिएर पत्र लेखे। तिनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे, किनकि तिनले धर्मशास्त्रका वचनद्वारा यीशु नै क्रिस्ट हुनुहुन्छ भन्ने कुरा देखाइकन यहुदीहरूलाई सबैका सामुन्ने बिल्कुल निरुत्तर तुल्याए। उपुल्लोस एक नम्र मानिस थिए, यद्यपि उनी पहिले नै धर्मशास्त्रमा पूर्ण रूपमा जानकार थिए, तर उनले अझै पनि सिक्न आवश्यक शक्तिहरू थिए। प्रिस्किला र अकिलास दुवैले उनलाई धेरै कुराहरू सिकाएपछि उनले ध्यान दिए। फलस्वरूप उपुल्लोसको सेवा धेरै बलियो हुँदै गयो। रोमीको पुस्तक 16 अध्यायको 3 पदमा यसरी लेखिएको छ, प्रिस्का र अकिलास क्रिस्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन। यहाँ प्रिस्का र अकिलास दुवैलाई पावलका सहकर्मीहरूको रूपमा चिनाइएको छ। अर्को शब्दमा तिनीहरू दुवैले मण्डलीको लागि सेवाहरू गरेका थिए। तिनीहरूले उनको मुनि काम गरेनन्, तिनीहरूले उनको छेउमा काम गरे। रोमीको पुस्तक 16 अध्यायको 4-5 पदमा यसरी लेखिएको छ, तिनीहरूले मेरो निम्ति आफ्नो जीवन संकष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन तर अन्य जातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्। तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन दियो। प्रिस्किला र अकिलास दुवैले पाउलको लागि आफ्नो ज्यान जोखिममा पारे, सँगै तिनीहरूले आफ्नो घरमा मण्डली संगति आयोजना गरे, जुन यहाँ उल्लेख गरिएको छ। दोस्रो तिमोथीको पुस्तक 4 अध्यायको 19 पदमा यसरी लेखिएको छ, प्रिस्किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदियो। रोमीको पुस्तक 16 अध्यायको 3 पद र दोस्रो तिमोथीको पुस्तक 4 अध्यायको 19 पदमा अकिलास भन्दा अगाडि प्रिस्किलाको नाम उल्लेख गरिएको छ भन्ने कुरा महत्वपूर्ण छ। रोमी प्रथम शताब्दीको संस्कृतिमा पुरुषको नाम सामान्यतया महिला भन्दा अगाडि सूचीबद्ध गरिन्थ्यो। अकिलास भन्दा अगाडि प्रिस्किलाको नाम सूचीबद्ध गरेर मण्डलीको अगुवाहरूको भूमिकामा प्रिस्किला आफ्नो पति भन्दा माथि प्रमुख स्थानमा पुगेको बलियो संकेत थियो। यी धर्मशास्त्रहरूमा आधारित प्रथम शताब्दीको मण्डलीमा प्रिस्किलाको सेवाको भूमिका निर्विवादित छ। पावलको तेस्रो मिशनरी यात्राको क्रममा महिलाहरूको सेवा कार्य भइरहेको थप प्रमाण हामी देख्दछौ। प्रेरितको पुस्तक 21 अध्यायको 8-9 पदमा यसरी लेखिएको छ, भोलिपल्ट हामी विदा भएर कैसरियामा आयौं र प्रचारक फिलिपको घरमा पस्यौं। तिनी ती 7 जना मध्ये एक थिए र हामी तिनीसँग बस्यौं। अगमबानी बोल्ने तिनका 4 जना अविवाहित छोरीहरू थिए। यहाँ हामी 4 अविवाहित महिलाहरू देख्छौ जो सबै प्रचारक फिलिपका छोरीहरू थिए, जसले अगमबानी गरेका थिए। उनीहरूले

0: गरेका थिए। उनीहरूले आफ्ना अगमबानीहरूमा के भनेका थिए भन्ने कुरा यस पदमा प्रकट गरिएको छैन, तर सन्दर्भले हामीलाई विश्वास गर्न मद्दत गर्नेछ कि उनीहरूले पावललाई उनको एरोसिलेमको योजनाबद्ध यात्राको बारेमा भविष्यवाणी गरिरहेका थिए। फिलेमोनको पुस्तक एक अध्यायको एकदेखि दुई पदमा यसरी लेखिएको छ, ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमुथीबाट हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अफिया र हाम्रा संगी सिपाही अर्खिपस र तिम्रो घरका मण्डलीलाई। अफिया कलोसीको एउटा घरेलु मण्डलीकी एक प्रमुख सदस्य थिइन् र यहाँ व्यक्तिगत रूपमा स्वागत गरिएका तीनजना व्यक्तिहरू मध्ये एक थिइन्। फिलिपीको चर्चमा नाउँ दिइएको पाँचजना क्रिस्चियनहरू मध्ये तीनजना महिला र दुईजना पुरुष छन्। कलसीको पुस्तक चार अध्यायको पन्ध्र पदमा यसरी लेखिएको छ, लाउडिकियाका भाइहरू नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन दियो। नुम्फास एक महिला थिइन् जसले आफ्नो घरमा चर्चको संगति आयोजना गर्थिन्। रोमीको पुस्तक सोह्र अध्यायको एक पदमा यसरी लेखिएको छ, कि क्रियामा भएको मण्डलीकी धर्मसेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु। फिबी एक महिला हुन् जसले डिकनको रूपमा नेतृत्व सेवकाय गरिन्। उनी प्रथम शताब्दीको मण्डलीमा धेरै आत्मिक र विश्वासयोग्य महिला हुनुपर्छ, किनभने रोमका क्रिस्चियनहरूले उनलाई नचिने तापनि रोमको मण्डलीमा रोमीहरूको पत्र लैजान पावलले उनीमाथि भर परेका थिए। यो धेरै उदाहरणहरू मध्ये एक हो जसले महिलाहरूलाई क्रिस्चियन मण्डलीभित्र नेतृत्वको पदमा उचालिएको देखाउँछ, जुन यहुदी वा ग्रीक रोमन संस्कृतिमा पहिले कहिले भएको थिएन। रोमी सोह्र अध्यायमा 29 जनाको नाम उल्लेख गरिएको छ, जसमध्ये 10 जना महिला छन्। यस सूचीको शीर्षकमा दुई महिला छन्, साथै यहाँ पुरूषहरू भन्दा बढी महिलाहरूलाई मण्डली सेवा गर्ने व्यक्तिको रूपमा वर्णन गरिएको छ। रोमीको पुस्तक सोह्र अध्यायको सात पदमा यसरी लेखिएको छ, इन्डोनिकस र युनियस मेरा आफन्तहरू र मेरा संगी कैदीहरूलाई अभिवादन भनिदियो। तिनीहरू प्रेरितहरू मध्ये प्रख्यात छन् र म भन्दा अगाडि ग्रीसमा भएका थिए। यद्यपि केही धर्मशास्त्रहरू यसमा असहमत हुनेछन्, ग्रीक पाठको सरल र सिधा पठन यो हो कि जुनिया एक महिला प्रेरित थिइन्। गलातीको पुस्तक तीन अध्यायको 27-28 पदमा यसरी लेखिएको छ, किनकि तिमीहरू मध्ये जतिको ख्रीष्टमा बत्तीसमा भयो तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। अब न त यहुदी छ, न ग्रीक, न कमारा छ, न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ। हामी प्रेरितको पुस्तक र मण्डलीका पत्रहरूमा देख्छौ कि प्रथम शताब्दीको मण्डलीभित्र सेवाहरूको कुरा आउँदा परमेश्वरले महिला र पुरुष बीच कुनै प्राथमिकता राख्नु भएन, न त आज उहाँमा कुनै प्राथमिकता छ। उहाँ ख्रीष्टको शरीरको सेवा गर्न उहाँको बोलावटलाई जवाफ दिन इच्छुक जो कोहीलाई खोज्दै हुनुहुन्छ, पुरुष होस् वा महिला। ख्रीष्टको शरीरले परमेश्वरको इच्छा अनुसार काम गर्नको लागि हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्ने महान अभियान पूरा गर्न र अगाडि बढ्न महिलाहरूको तत्काल आवश्यकता छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: आत्मिकी रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमक हया बिउ। जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्छु
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. A young Christian woman was kidnapped from her village in Nigeria. She was given a choice to convert to Islam, but she refused. Because of this, she became a slave to a Boko Haram military leader. By God's grace, she managed to escape. She walked for 5 days until she finally received help. When asked what gave her strength to keep going, she said, "Each day Jesus spoke to me and strengthened my faith, and I did not give up." Today, this young woman has received counseling, and she's enrolled in university. Praise God for strengthened faith to not give up and keep going each day.
2: "I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for the persecuted Christians, go to vomradio.net.
0: Good News FM, 105.1.
3: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण.
4: सालोम, सालोम, सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्रद्वय विजय सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ. अवश्य पनि तपाईँ खुशी हुनुहोस्, रमाउनुहोस्, तपाईँको निम्ति मेरो प्रार्थना यही हुनेछ. तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु. तपाईँले पाउनु भएको खुशीको रहस्यहरूसँग पनि शेयर गर्नुहोस्। तपाईँले जीवन जिउनुको भिन्नै मजा अनुभव गर्न सक्नुहुन्छ. प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण, तपाईँको प्रार्थना, तपाईँको निरन्तर सुन्ने बानी अनि तपाईँले दिने उत्साहको कारणले निरन्तरता पाइरहेको छ यो कार्यक्रमले. यो कार्यक्रमलाई काठमाडौँबाट 105.1 मेगाहर्ज र पोखराबाट 105.6 मेगाहर्जमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ. प्रिय श्रोता, आज पनि गहन विषय लिएर मिठा मिठा भक्ति संगीत सँगसँगै तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु. रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु. थालनीमा एउटा सुमधुर गीतको साथ दिन चाहन्छु एकैछिन.

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा प्राविधिकद्वय सन्ध्या र विजयले मलाई साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आज मैले तपाईँसँग कुराकानी गर्न लागेको विषय प्रतीक्षा रहेको छ। प्रतीक्षा भनेको चाहिँ कुनै वस्तु, व्यक्ति, घटना, सूचना वा परिणाम प्राप्त हुने आशामा निश्चित समयसम्म धैर्यपूर्वक पर्खिने अवस्था वा प्रक्रियालाई हामीले बुझ्नुपर्दछ। अथवा भनौं, प्रतीक्षा भनेको अपेक्षित घटना र परिणामको आशा गर्दै एउटा समयलाई बिताउने कार्य हो। तर समय बिताउने भन्दैमा यसलाई खाली बसेर बेकममा भएर समय बिताउने कुरा चाहिँ पक्कै पनि होइन। प्रतीक्षा भनेको चाहिँ कुनै व्यक्ति वस्तु कतिखेर प्राप्त हुन्छ होला, भेट्न सकिन्छ, आइपुग्छ भनेर पर्खिने प्रक्रिया भएकोले एउटा भित्रैदेखि उत्साह पनि हुन्छ प्रतीक्षामा। मनोवैज्ञानिक रूपले यसलाई बुझ्न खोज्दाखेरि प्रतीक्षा भनेको भविष्यमा हुने अपेक्षित अपेक्षा राखिएको परिणाम, जसको आशामा हामी वर्तमान इच्छालाई केही समयको लागि नियन्त्रण गर्ने मानसिक अवस्था हो कि भनेर पनि बुझ्न सकिन्छ। त्यस्तै प्रिय श्रोता, प्रतीक्षा भनेको समय, आशा, धैर्य बीचको सम्बन्धलाई स्वीकार गर्दै भविष्यतर्फ उन्मुख रहने मानवीय अनुभवलाई पनि हामी प्रतीक्षाको रूपमा परिभाषा गर्न सक्छौ। पवित्र शास्त्र बाइबलले प्रतीक्षा भनेको विश्वास, धैर्य, आशा सहित परमेश्वरको समय र इच्छामा भरोसा गर्दै उहाँको कार्यको अपेक्षा गर्नु चाहिँ खास गरिकन प्रतीक्षा हो भनेर बताउँदछ। त्यसैले प्रतीक्षा समयको बर्बादी होइन, सही समयका लागि गरिने धैर्यतापूर्ण पर्खाई या तयारी भन्दा अतियुक्ति नहोला जस्तो मलाई लाग्छ। प्रिय श्रोता, त्यसैले तपाईँ खास के कुराको प्रतीक्षा गर्दै हुनुहुन्छ भनेर मैले तपाईँलाई प्रश्न सोधेँ भने सायद तपाईँका मनमा अनगिन्ती उत्तरहरू सलबलाउन थाल्छन् होला। तपाईँ एकैछिन सोचेर विचार गरेर मनन गर्नुहोस् है त, तपाईँ के कुराको खास गरिकन प्रतीक्षा गर्दै हुनुहुन्छ? पवित्र शास्त्रले भन्दछ, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले नयाँ बल पाउनेछन्। प्रिय मित्र, तपाईँ जे कुराको प्रतीक्षा गर्दै हुनुहुन्छ पक्कै पनि तपाईँ दृढ विश्वासका साथ ठूलो आशा लिएर प्रतीक्षा गरिराख्नु भएको हुन सक्छ। जब हामी परमेश्वरमा प्रतीक्षा गर्दछौ, परमेश्वरले हामीले प्रतीक्षा गरिरहेका कुरा कोही कोही बेला समयमा, कोही कोही बेला बेसमयमा, तपाईँ र मेरो समय होइन परमेश्वरको समयमा, र कोही कोही बेला अलि ढिलो गरेर पनि हाम्रो प्रतीक्षाको प्रतिफल परमेश्वरले पठाइराख्नु भएको हुन्छ। यो चाहिँ हाम्रो अनुभव, हाम्रो विश्वास र हाम्रो पर्खाईमा आधारित हुन्छ। खास गरिकन प्रतीक्षा दण्ड हो कि तयारी हो भनेर मानिसलाई कता कता शंका लाग्न सक्छ, कन्फ्युज हुन सक्छ मानिस। पर्खनुको वास्तविक अर्थ बाइबल धर्मशास्त्रमा चाहिँ धैर्यता हो, विश्वास हो, आशा हो र परमेश्वरमाथिको निर्भरता हो। पवित्र शास्त्रले विभिन्न ठाउँमा हामीलाई स्पष्टसँग यी कुराको जानकारी गराएकै छ। तर हामीले प्राय गरेर आत्मा संयमताका साथ प्रतीक्षा गर्नुपर्दछ। हतार हतारमा प्राप्त भएको प्रतीक्षाको प्रतिफल नमिठो पनि हुन सक्ला, क्षणिक आनन्द दिने खालको हुन सक्ला, तर जुन सफलता धैर्यतामा प्राप्त हुन्छ अर्थात ढिलो प्राप्त हुन्छ अवश्य त्यो टिकाउ हुन्छ भन्ने कुरा हामीले कहिले पनि भुल्नु हुँदैन। प्रिय मित्र, उत्पत्तिको पुस्तकमा हामीले कयौं पात्रहरूलाई भेट्दछौं। सन्तानको प्रतीक्षा गर्दा गर्दै 25 वर्ष बितेको छ कसैको जीवनमा,

श्रम अधैर्यताको कारणले। तर परमेश्वर प्रतिज्ञाको परमेश्वर हुनुहुन्छ। जब हामी यो कुरा बुझ्दछौ, उहाँको प्रतिज्ञा अन्तत पूरा हुन्छ र उहाँको पर्खाईमा ढिलै भए पनि असल हुन्छ भन्ने कुरा चाहिँ हामीले कहिले पनि भुल्नु हुँदैन। हाम्रो हतारले केही केही समस्याहरू उत्पन्न गर्न सक्दछ, तर प्रिय मित्र, जब हामी परमेश्वरमा प्रतीक्षारत रहन्छौ र परमेश्वरबाट आउने कुराले चाहिँ हामीलाई एउटा हाम्रो सपना साकार पार्नका निम्ति मद्दत पुर्याउँदछ। अर्को कुरा, हामी कुनै पनि कुराको दासत्वमा अल्झिरहेका हुन सक्छौ, त्यसबाट हामीलाई छुटकारा मिल्न सक्छ। तर कोही कोही बेला हामीलाई प्रतीक्षा गर्ने क्रममै हामी कतै अन्धकारमा, कतै अप्ठ्यारोमा, कतै बन्धनहरूमा जाकिन सक्छौ, बाँधिन सक्छौ, अड्किन पनि सक्छौ। यसेफको कुरा हेर्दाखेरि विभिन्न परिस्थिति आए यसेफको जीवनमा, यसेफलाई अन्धकार जस्तो महसुस भएको थियो होला, निराशै निराशा छाएको थियो होला। तर जब अन्तत एउटा देशको उच्च शासकको जिम्मेवारी यसेफको हातमा आयो, परमेश्वरले धैर्यतामा कसरी प्रतिफल दिनुहुन्छ, कस्तो खालको प्रतीक्षा गर्दा असल परिणाम प्राप्त हुन्छ भन्ने कुरा हामी यहाँ स्पष्टसँग बुझ्न सक्दछौ कि जसमा यसेफ जस्ता पात्र, जसले परमेश्वरमा राखेको विश्वासको कारणले गर्दा गैर मुलुकमा एउटा उच्च स्थान हासिल गरेको कुरा हामी पवित्र शास्त्रमा पाउँदछौ, जसले हामीलाई एउटा उत्साह दिन्छ। परमेश्वर पर्दा पछाडि काम गरिराख्नु भएको हुन्छ, तर हामीले त्यसलाई अनुभव गर्न सक्नुपर्छ। कठिन समयको हामीले सामना गर्न सक्नुपर्छ धैर्यतामा, प्रतीक्षामा। जब जब कठिन समयमा हामी हार खान्छौ, हामी पक्कै पनि हाम्रो प्रतीक्षामा निराश बन्न सक्छौ। प्रिय मित्र, कतिपय समयमा भने जस्तो हुँदैन, सामुएलको राजा अभिषेक भइसकेपछि पनि सिंहासनमा बस्ने मौकै मिलेन शुरूआतमा, तर धेरै वर्षपछि मात्र सिंहासन प्राप्त भयो। पर्खाईमा धेरै चुनौतीहरू हुन सक्छन्, लुक्नु पर्ने हुन सक्छ, कोही बेला भाग्नु पर्ने हुन सक्छ, विश्वासमाथि परीक्षा आउन सक्छ, अनि तपाईँ अन्तर मनदेखि टुट्न सक्नुहुन्छ, विचलित बन्न सक्नुहुन्छ। यद्यपि प्रतिज्ञाको परमेश्वर जो हुनुहुन्छ, जसको पर्खाईमा जब हामी हुन्छौ प्रेमित्र, हामीलाई अवश्य पनि हाम्रो प्रतीक्षाको मिठो फल परमेश्वरले दिने आफ्नो प्रतिज्ञा राख्नु भएको छ। जब जब हामी पवित्र आत्माको प्रतीक्षामा रहन्छौ या परमेश्वरको दर्शनको प्रतीक्षामा रहन्छौ, हामीले होसियारी पूर्वक बुझ्नुपर्ने कुरा चाहिँ यो हाम्रो समयमा नभएर उहाँको समयमा हुन्छ भन्ने कुरामा हामी तटस्थ रहन सक्नुपर्दछ, विश्वासयोग्य भएर जिउन सक्नुपर्दछ। प्रिय मित्र, हामी हतार हतारमा यस्तो होस् उस्तो होस् भन्ने अपेक्षा राख्दै गर्दा जब ती अपेक्षाहरू हाम्रो निम्ति प्राप्ति हुँदैनन्, तब हामी अलिकति विचलित हुन सक्दछौं। खास गरिकन विभिन्न कुरामा हामीले प्रतीक्षा गरिरहेका हुन्छौं, हामीले गरेको प्रार्थनाको उत्तर कहिले आउँछ? जवान भाइ बहिनीहरूले, खास गरिकन मेरो विवाह कहिले हुन्छ, प्रतीक्षा गरिरहेका हुन्छन्। विवाहितहरूले सन्तान कहिले हुन्छ, बेरोजगारहरूले रोजगार कहिले पाउँछु भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। स्वास्थ्य अवस्था कमजोर हुनेहरूले म कहिले चंगाई पाउँछु, कहिले निको हुन्छु भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। सेवकाई

मेरो सफलता कहिले हुन्छ, कहिले म धेरै आत्माहरूलाई जित्न सक्छु भन्ने पर्खाई हुन्छ, कसैलाई मेरो जीवनमा आत्मिक जागृति कहिले आउँछ र म सेवकाईमा अगाडि बढ्न सक्छु भन्ने प्रतीक्षा गरिरहेको हुन्छ, र कतिपयले ख्रिस्ट कहिले आउनुहुन्छ भनेर ख्रिस्टको दोस्रो आगमनको प्रतीक्षा गरिरहेको हुन्छ। अर्थात भनौं, प्रतीक्षाको यदि हामीले लिस्ट बनाउने हो भने नि प्रिय मित्र, धेरै लामो लिस्ट बन्न सक्छ। मानिसले यस्ता अनगिन्ती हजारौं हजार कुराको प्रतीक्षा गरिरहेका हुन्छन्, तर तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने प्रिय मित्र, जब हामी प्रतीक्षा गर्दछौं नि, प्रतीक्षामा चाहिँ हामीले प्रार्थना निरन्तर गरिराख्नु पर्दछ, पवित्र शास्त्रबाट वचनको अध्ययन गरिराख्नु पर्दछ, धन्यवादी भएर जी राख्नु पर्दछ, विश्वासलाई दृढ बनाउनु पर्दछ, बलियो बनाउनु पर्दछ। आफ्नो सेवामा, जुन सेवामा तपाईँ र म समर्पित छौं, त्यसमा हामी निरन्तर लागिरहनु पर्दछ। हाम्रो आशा टुट्नु हुँदैन कहिले पनि। अधैर्यता जब हाम्रो जीवनमा आउँछ भने हामी धैर्यतामा जिउनलाई प्रयत्न गरिरहनु पर्दछ, नत्र भने हाम्रो प्रतीक्षा केवल प्रतीक्षा मात्र हुन्छ। प्रिय मित्र, हामी विचलित हुन्छौं, त्यसैले धैर्यताका साथ, साहसका साथ चुनौतीहरूसँग लड्दै जब तपाईँ प्रतीक्षा गर्नुहुन्छ नि, त्यो प्रतीक्षाको प्रतिफल पक्कै पनि मिठो हुन्छ। फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ।

पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा। प्रविधिमा प्राविधिक द्वय विजय र सन्ध्याले मलाई साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आजको बसाईमा म तपाईँसँग कुराकानी गरिरहेको छु। पर्खाई वास्तवमा अर्थपूर्ण कतिखेर हुन्छ? तपाईँ र मैले बुझ्नै पर्ने कुरा चाहिँ के छ भने नि प्रिय मित्र, परमेश्वरको समय उत्तम हुन्छ भन्ने कुरा जब बुझ्छौ नि हाम्रो पर्खाई आनन्दको पर्खाई बन्द छ। पर्खाई भनेको एउटा विश्वासको परीक्षा हो। तपाईँ विश्वासमा कति परिपक्व हुनुहुन्छ? तपाईँको पर्खाईले निर्धारण गर्दछ, पर्खाईले चरित्र पनि निर्माण गर्दछ। जो मान्छे एकदमै सहनशीलताका साथ पर्खिन सक्छ नि, त्यो व्यक्तिले आफूलाई अनुशासित बनाएर उभ्याइरहेको हुन्छ। पर्खाईले मानिसलाई नम्र पनि बनाउँछ, किनभने हतारमा मैले यस्तो प्राप्ति गरेँ उस्तो प्राप्ति गरेँ, एउटा ह्युमिलिटी भन्छ नि, ह्युमिलिटी, एउटा झुक्ने स्वभाव पैदा गरिदिन्छ पर्खाईले। जब जब पर्खाईमा प्रार्थना हुन्छ नि, त्यो गहिरो प्रार्थना हुन्छ, परमेश्वरसँगको निरन्तर सम्बन्ध हुन्छ र अटुट प्रार्थनामा कुराकानी भइरहन्छ परमेश्वरसँग, र तपाईँको पर्खाई सँगसँगै र तपाईँको प्रार्थना सँगसँगै तपाईँको कुराकानी परमेश्वरसँग भइरहन्छ, किनभने परमेश्वर तपाईँको हृदयमा बोल्नुहुन्छ। धैर्य त सिकिन्छ पर्खाईमा, आशा झनझन बढ्दै जान्छ, आशाका मुनाहरू पलाउँदै जान्छन् पर्खाईमा। तपाईँको पर्खाईमा नै परमेश्वरले ढोका खोल्नुहुन्छ। पर्खाई कहिले व्यर्थ हुँदैन प्रिय मित्र, किनभने परमेश्वर चाहिँ प्रतिज्ञा प्रति विश्वासी हुनुहुन्छ। ढिलाइ भनेको अस्वीकार होइन। तपाईँले कोही कोही बेला म अस्वीकृत पो भए कि भनेर सोच्दै गर्दा, त्यही सोच्दै गर्दा तपाईँले अचम्मको प्रतिफल हासिल पनि गर्न सक्नुहुन्छ। त्यसैले पर्खाईले तपाईँलाई त्यो प्रतिफल प्राप्त गर्ने तयारीमा लैजान्छ प्रिय मित्र। पर्खाईले परमेश्वरको महिमालाई प्रकट गरिदिन्छ। अन्तिम विजय त्यसैको हुन्छ जसले धैर्यतापूर्वक प्रतीक्षा गर्न जानेको हुन्छ, सहनशीलतामा प्रतीक्षा गर्न जानेको हुन्छ। आज कतिपय आँसु, पीड़ा, बेरोजगारी, रोग, पारिवारिक समस्या, प्रार्थना गर्दा गर्दा हैरान भइसक्यो, कुनै उत्तरै आएको छैन, निराश हुनुपर्ने आवश्यकता छैन। यहाँ यदि साँच्चै तपाईँमा अन्तर आत्मामा परमेश्वरको प्रतिज्ञा प्रति भरोसा छ भने है, उदाहरणको लागि अब्राहम, योसेफ, दाउद, सिमोन, हन्ना लामो प्रतीक्षा गर्नुभएको छ। उहाँहरूले यस्ता पात्रहरू हुनुहुन्छ उहाँहरू जसले एकदमै लामो प्रतीक्षा गर्नुभएको छ। याद गर्नुहोस् प्रिय मित्र कि परमेश्वरले उहाँहरूलाई कहिले बिर्सनु भएको छैन। त्यसैले तपाईँ र मलाई पनि परमेश्वरले बिर्सनु भएको छैन भन्ने कुरामा हामी निश्चिन्त हुन सक्नुपर्दछ। परमेश्वरको घडी चाहिँ नि ढिलो हुँदैन रे। तपाईँ र मेरो घडी ढिलो चाँडो कुद्न सक्दछ, तर वचनले भन्दछ उहाँले सबै कुरा आफ्नो समयमा सुन्दर बनाउनुहुन्छ। तर हामीलाई विश्वासका साथ उहाँको प्रतीक्षा अर्थात पर्खिनु, उहाँलाई पर्खिनु जरूरी छ। प्रिय साथी, जब जब परमेश्वरले प्रतीक्षाको समयमा हामीलाई यस्ता यस्ता कुराहरू सिकाउनुहुन्छ जुन कुरा हामी तत्काल नबुझ्न सक्छौ, आशिष पाएको अनुभव नगर्न सक्छौ,
अनि कतिपय समयमा परमेश्वरको मौनतालाई हामी के सोच्छौं भन्दा परमेश्वरले मलाई छोड दिइसक्नु भयो, त्यागिसक्नु भयो। हो, यही समय हो खास गरिकन हामीले सर्वोत्तम तरिकाले परमेश्वरलाई अझ थाहा गर्ने, किनकि यो समयले नै हामीलाई हाम्रो विश्वासमा परिपक्व हुनलाई मद्दत गर्दछ। परमेश्वरमा खास गरिकन हामीले भरोसा राखेको कारणले पर्खाईमा परमेश्वर उत्तर भन्दा बढी हाम्रो चरित्र कस्तो छ भनेर जाँच्न चाहनुहुन्छ। परमेश्वरको लक्ष्य केवल हाम्रो समस्या समाधान गर्नु मात्र होइन, हामीलाई क्रमशः परिवर्तन गर्दै ख्रिस्टको रूपमा बदली गर्न चाहनुहुन्छ। द्याट इज भेरी इम्पोर्टेन्ट। उहाँको स्वरूपमा बदली हुनका निम्ति हामीलाई प्रोत्साहित गर्नुहुन्छ। ढिलाइलाई अस्वीकार कहिले पनि हामीले सम्झनु हुँदैन। मानिसले भनेको सुन्दछौ हामी, ए परमेश्वरले ढिलो गर्नुभयो, उत्तरै दिनु भएन। तर एउटा कुरा, प्रतिज्ञा तपाईँ र मेरो जस्तो प्रतिज्ञा होइन। वी मेक प्रोमिसेस टु ब्रेक, बट द गॉड मेक प्रोमिसेस टु किप। हामी तोड्नका लागि हाम्रा प्रतिज्ञाहरू बनाउँछौ, तर परमेश्वर जोड्नका लागि प्रतिज्ञाहरू दिनुहुन्छ। प्रतीक्षा विश्वासको परीक्षा मात्र होइन, प्रेमको पनि परीक्षा हो। के उत्तर आएन भने हामी परमेश्वरलाई त्यागिहाल्छौं त? यदि परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ भने हामी परमेश्वरलाई प्रेम गरिरहन्छौं कि रहँदैनौ? के साँचो सम्बन्ध हामीले स्थापित गरिरहन सक्छौं या सक्दैनौ? त्यो कुरा पनि हाम्रो प्रतीक्षामा जाँच हुन्छ। ढोका, अवसरका ढोकाहरू, तपाईँले जुन कुराको लागि प्रतीक्षा गर्दै हुनुहुन्छ, ती ढोका खुल्नु अघि हाम्रो हृदयको ढोका खोलिनु जरुरी हुन्छ प्रेमित्र, किनभने परमेश्वरले चाहिँ हृदयको ढोका खोल्न चाहनुहुन्छ सर्वप्रथम। हामी त धेरै जसो अवसरको प्रतीक्षा गर्छौं, होइन त प्रेमित्र? तर परमेश्वरले पहिला हाम्रो सोच, हाम्रो विश्वास र चरित्रलाई जब हृदयको ढोका खोलेर परिवर्तन गरिदिनुहुन्छ नि, अनि तपाईँले अन्य ढोकाहरू तपाईँको निम्ति खुलेको स्पष्ट देख्नुहुन्छ। देख्नु मात्रै हुन्न, तपाईँले प्रवेश पाउनुहुन्छ, त्यहाँ जाने मौका पाउनुहुन्छ। प्रतीक्षाको सबैभन्दा ठूलो शत्रु चाहिँ तुलना गर्नु हो। अरूलाई त सफलता मिलिरहेको छ, मैले त यत्रो प्रतीक्षा गरिसकेँ, मलाई त सफलता नै मिल्दैन। अरूलाई चाहिँ उच्च, आफूलाई चाहिँ तुच्छ जब हामी ठान्न थाल्छौं नि, सोच्न थाल्छौं नि, तब समस्या आइपर्छ हाम्रो प्रतीक्षामा। प्रत्येक व्यक्तिको समय, प्रत्येक व्यक्तिका निम्ति छुट्टा छुट्टै तरिकाले परमेश्वरले निर्धारण गर्नुभएको छ। तर हामी चाहिँ के गर्न पुग्छौं? मेरो नजिकैको साथीको यति ठूलो उन्नति भयो, मेरो त भएकै छैन, कहिले मेरो हुन्छ? हामी के बुझिरहेका हुँदैनौ भन्दा, त्यो व्यक्तिको भन्दा मेरो र मेरो भन्दा अर्को व्यक्तिको, सबैको समय परमेश्वरले फरक किसिमले राख्नु भएको छ, अनि फरक तवरले नै उहाँ हरेकलाई प्रतीक्षाको प्रतिफल दिन तयार हुनुहुन्छ। तर हामी तत्काल उत्तर खोज्दै, तत्काल परिणाम हात लागोस् भन्दै हामी यता र उता गर्न थाल्ने बित्तिकै हामीले हाम्रो मार्ग भुलिसकेका हुन्छौं। ख्रीष्ट स्वयंले आफ्नो जीवनमा
धेरै वर्ष आफूलाई कामकाजमा लगाएर बिताउनु भयो। तपाईँलाई थाहा छ, 30 वर्षसम्म त खासमा परमेश्वरको राज्यको सेवा काई पनि ख्रिस्टसले गर्नुभएको हामीलाई थाहा छैन। तर 3 वर्षको अवधिमा जे जति गर्नुभयो त्यो एउटा पर्खाइको र एउटा तयारीको समय थियो। अर्को, जब लाजरसको मृत्यु भयो, लाजरसका आफन्तहरूले चाँडो ख्रिस्ट आइदिनु भए लाजरस निको हुन्थे भनेर प्रतीक्षा गरिरहेका थिए, तर उहाँले ढिलो गरिदिनु भयो। गेतसमनीको बगैँचामा ख्रिस्टले पिताको इच्छाको प्रतीक्षा गर्नुभयो। तर यी सबै कुराले के प्रष्ट पार्दछ भने प्रतीक्षा कमजोरी होइन, आज्ञाकारिताको चिन्ह हो। आज्ञाकारितामा प्रतीक्षा गहन हुन्छ। सबैभन्दा धेरै आक्रमण तपाईँलाई कतिखेर हुन्छ थाहा छ प्रेमित्र? जब तपाईँ प्रतीक्षामा हडबडाउनुहुन्छ, धैर्यता राख्नुहुन्न, तपाईँको जीवनमा जब प्रतीक्षाको प्रतिफल ढिलो हुन्छ, तपाईँको हृदयमा शंका, निराशा, अधैर्यता बढ्न थाल्दछ। त्यही समयमा हो तपाईँको हृदयमा आक्रमण हुने, त्यही समयमा हो तपाईँले कमजोर महसुस गर्ने। त्यसकारणले जब तपाईँ प्रतीक्षाको समयमा हुनुहुन्छ नि, परमेश्वरका हरेक वचनलाई समात्नुहोस्। परमेश्वरकै वचनमा तपाईँ सुत्ने उठ्ने गर्नुहोस्, उहाँकै वचनमा हिँड्ने डुल्ने गर्नुहोस्। तपाईँ चट्टानमा उभिएको महसुस गर्न थाल्नुहुन्छ। तपाईँ आफै भित्र एउटा यस्तो शक्ति प्रवाह भएको अनुभव गर्नुहुन्छ जहाँ अकाट्य परमेश्वरका प्रतिज्ञाले तपाईँलाई उत्साहित गर्छ। अहिले साँच्चै भन्ने हो भने धेरै जसो विश्वासीहरूको हृदयमा एउटै मात्रै कुराको प्रतीक्षा हुनुपर्दछ। सबैभन्दा ठूलो प्रतीक्षा ख्रिस्टको दोस्रो आगमन कहिले हुन्छ, किनभने सम्पूर्ण विश्वासी संसारमा एउटै कुरामा दृढताका साथ आशा गरिरहेका छन्। खास ठूलो सफलतामा होइन, सफलता सामान्य रूपले मानिसका कर्म अनुसार मानिसलाई मिलिरहेकै हुन्छ, तर उहाँको पुनरागमन कस्तो हुन्छ यो एउटा रहस्यको विषय पनि हो, तर यो एउटा प्रतिज्ञाको विषय पनि हो भनेर हामीले भुल्नु हुँदैन। तपाईँलाई किन परमेश्वरले पर्ख भन्दै हुनुहुन्छ, के कहिले तपाईँले आत्मसात गरेर यो प्रश्न सोध्नु भएको छ प्रेमित्र? मानिलिनुहोस् तपाईँले बेजोड प्रार्थना गर्नुभयो अनि उत्तरको अपेक्षा आज राख्नुभयो, अब आज उत्तर पाउनु भएन भने के निर्णय लिनुहुन्छ होला भोलिदेखि? खासमा तपाईँ उत्तरलाई खोज्दै हुनुहुन्छ कि उत्तर दिने परमेश्वरलाई खोज्दै हुनुहुन्छ? एकदमै महत्वपूर्ण कुरा फेरि म तपाईँलाई जोड दिएर भन्न चाहन्छु। खासमा तपाईँ कसलाई खोज्दै हुनुहुन्छ? पहिला तपाईँले प्रतीक्षा गरेका उत्तर या तपाईँलाई उत्तर दिने परमेश्वर? महत्वको आधारमा तपाईँले विचार गर्नुपर्ने हुन्छ। प्रिय मित्र, मैले अघि पनि भनिसकेको छु कि प्रतीक्षा भनेको केवल हात बाँधेर चुप लागेर बस्ने होइन, तर एउटा कुरा मनन गरिराख्नु पर्दछ कि मेरो जीवनका हरेक मिनटहरू, सेकेन्डहरू, हरेक दिनहरू, महिना, वर्षहरू परमेश्वरले नै निर्धारण गरेर मलाई सेपिङ गरिराख्नु भएको छ। त्यसमा म मेरो विश्वासलाई अंगीकार गर्छु र
स्थिर रहने प्रयत्न गर्छु। यो संकल्प तपाईं र ममा छ कि छैन? एकछिन तपाईं सोच्दै गर्नुहोस्, म फेरि पनि तपाईँको लागि एउटा अर्को सुमधुर गीत एकैछिन राख्न चाहन्छु त।

0: उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खटिवडाको साथमा। आज भने मैले तपाईँसँग कुराकानी गरिरहेको छु प्रतीक्षा अर्थात पर्खाई कस्तो हुनुपर्छ, के का निम्ति हामी प्रतीक्षा गरिरहेका छौ, खासमा हामीले गरेका प्रतीक्षा गरिएका आशा गरिएका कुराहरू हामीलाई प्राप्ति भएका छन् छैनन्, हुँदा कस्तो हुन्छ नहुँदा के हुन्छ, म यिनै विषयमा चर्चा गरिरहेको छु। केही विश्व प्रसिद्ध व्यक्तिहरूले पर्खाईको बारेमा यस्तो भन्नुहुन्छ, सबैभन्दा शक्तिशाली दुई योद्धा समय र धैर्य हुन्। समय सँगसँगै धैर्यतामा जिउनु पर्दछ भने लियो टल्स्टय प्रसिद्ध रूसी लेखकले भन्नुहुन्छ। अर्का त्यस्तै शक्तिशाली लेखक राल्फ वाल्डो एमर्सन भन्नुहुन्छ, धैर्य र समयले बल वा क्रोधले गर्न नसक्ने धैर्य काम गर्न सक्छन्। भारतका महात्मा गान्धीले धैर्य गुमाउनु भनेको युद्ध हार्नु हो भनेर बताउनु भएको छ। धैर्यता नै प्रतीक्षाको अर्को प्रारूप हो, स्वरूप हो भन्ने कुरालाई जोड दिनुभएको छ भने हेलन केलरले भन्नुहुन्छ, धैर्य केवल पर्खने क्षमता होइन, पर्खता राखिने सही मनोवृत्ति हो। धैर्यता भन्नाले चाहिँ जब हामी पर्खिन्छौ नि एउटा होपफुल आशावादी भएर पर्खिन सक्ने क्षमतालाई संकेत गर्नुभएको छ। जोयस मेयरले भन्नुहुन्छ, धैर्य भनेको पर्खने क्षमता मात्र होइन, प्रतीक्षाको समयमा पनि राम्रो व्यवहार कायम राख्ने क्षमता हो। त्यस्तै अर्का प्रसिद्ध व्यक्ति सीएस लोइसले भन्नुहुन्छ, कठिनाईहरूले अक्सर साधारण मानिसलाई असाधारण गन्तव्यको लागि तयार पार्छन्। कठिनाईहरूले, चुनौतीहरूले साधारण मानिसहरूलाई पनि असाधारण गन्तव्यका लागि तयार गर्दछन्। दबोराको उदाहरण हामी लिन सक्छौं पवित्र शास्त्र बाइबलबाट। सामान्य महिला जसले एउटा ठूलो नेतृत्व लिएर उत्साहका साथ विजय हासिल गर्नलाई लक्षित पाइला चालेको कथा हामी पढ्न पाउँछौ पवित्र शास्त्रमा। एडब्ल्यू ट्रोजर भन्नुहुन्छ, परमेश्वरले कसैलाई धेरै प्रयोग गर्नु अघि उहाँले प्राय लामो समयसम्म उसको प्रतीक्षा र तयारी गर्नुहुन्छ। चार्ल्स स्पर्जनले भन्नुहुन्छ, परमेश्वरको प्रतीक्षा गर्नेहरू कहिल्यै निराश हुँदैनन्, उहाँले सधैँ आफ्नो समयमा उत्तर दिनुहुन्छ। अस्वाल्ड चेम्बर्सले भन्नुहुन्छ, परमेश्वरमा भरोसा राख्नुहोस् र धैर्यपूर्वक प्रतीक्षा गर्नुहोस्, उहाँले आफ्नो समयमा मार्ग खोल्नुहुन्छ। पवित्र शास्त्र यसैयाको पुस्तकमा, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले नयाँ बल पाउनेछन्, तिनीहरू चिल झैं माथि माथि माथि माथि पखेटा फैलाएर उड्नेछन्। यी सुन्दर भनाइहरूले तपाईँ र मलाई यही कुराको संकेत गर्दछ कि जो धैर्यताका साथ प्रतीक्षा गर्न जान्दछ नि उसले सही समयमा ठूलो आशिष प्राप्त गर्न सक्छ भन्ने कुरा नै हो। किनकि परमेश्वरमा हतार भन्ने कुरा हुँदैन प्रिय मित्र, उहाँ हतार गर्नुहुन्न, तर यो पनि होइन कि उहाँ ढिलो गर्नुहुन्छ, उहाँले ढिलो पनि गर्नुहुन्न। हो, प्रतीक्षाको समयमा परमेश्वर मौन जस्तो देखिनुहुन्छ, तर परमेश्वर कहिले पनि निष्क्रिय हुनुहुन्न, किनकि उहाँ कहिले ननिदाउने कहिले नआउने परमेश्वर हुनुहुन्छ, पवित्र शास्त्रले दावी गर्दछ। आजको धैर्यता भोलिको विजयको जग हो, त्यसैले धैर्यतामा उभिन सक्नु पर्दछ। उत्तर ढिलो आउनुलाई तपाईँले अस्वीकृत भएको नठान्नुहोस्। त्यो त एउटा उत्तम समयलाई पर्खिने अवसरको रूपमा हामीले लिनुपर्दछ, किनकि यसले यही कुराको संकेत गर्दछ कि परमेश्वरले आफ्नो समयमा असल काम तपाईँ र मेरो निम्ति गर्दै हुनुहुन्छ। प्रतीक्षा नै त्यस्तो कुरा हो जसले हाम्रो विश्वासको गहिराईलाई प्रकट गरिदिन्छ, जसले पर्खिन सिक्छ, परमेश्वरको सुन्दरता अनुभव गर्न सक्दछ, देख्न सक्दछ। पर्खाइले केवल इच्छा मात्र होइन प्रिय मित्र, तपाईँ र मलाई अन्तर आत्मादेखि नै हाम्रा चरित्र सहित बलियो र नयाँ तुल्याउँदछ। प्रतीक्षा गर्ने मानिसले घडी हेरिराख्दैन, उसले उप्रति गरेको भरोसामा, उप्रति गरिएको प्रतिज्ञामा खास गरिकन दृढताका साथ, संकल्पका साथ पर्खिरहेको हुन्छ। त्यसैले धैर्यपूर्वक गरिएको प्रतीक्षा कहिले पनि व्यर्थ जाँदैन र जाने छैन। प्रतीक्षा नै त्यस्तो कुरा हो जसले आशालाई जीवित राख्ने काम गर्दछ। यदि तपाईँले परमेश्वरले तपाईँलाई पर्खाइमा राख्नु भएको कुरा महसुस गरिराख्नु भएको छ भने तपाईँको निम्ति उत्तम प्रतिफल तयार गरिराख्नु भएको छ भन्ने कुरा तपाईँले कहिले पनि बिर्सनु हुँदैन प्रिय मित्र। बिउ रोप्ने र फल पाउने बीचको समय नै प्रतीक्षा हो। रोप्ने बित्तिकै कहाँ बोट बढेर फल फलाइहाल्छ त? जुन बिउ रोपिएको समय हुन्छ नि त्यहीँबाट जीवन शुरूआत भइरहेको हुन्छ, पलाइरहेको हुन्छ, बढ़िरहेको हुन्छ। अनि त्यही बढाइले के संकेत गरिरहेको हुन्छ भन्दा जब यो पूर्ण रूपमा विकसित हुन्छ यसले मिठो फल दिन्छ। र यदि प्रतीक्षामा विश्वास नगुमाउनेहरू, जसले विश्वास गुमाउँदैनन् प्रतीक्षा गर्दा, अन्तत परमेश्वरको महिमासम्म पुग्न सक्दछन्, परमेश्वरको महिमालाई देख्न सक्दछन्। कृपा गरी हामीले यो बुझ्नु पर्दछ कि प्रिय श्रोता, प्रतीक्षा अन्धकारको अन्त्य चाहिँ होइन, त्यो त एउटा उज्यालो तर्फ बिस्तारै बिस्तारै लम्किने कदम हो, एउटा आवश्यक अध्याय हो। विश्वासका साथ तपाईँ अडिक रहेर आफ्नो प्रतीक्षामा अगाडि बढ़िरहनुहोस्, किनकि परमेश्वरको समय सधैं उत्तम हुन्छ र सिद्ध हुन्छ। मैले तपाईसँग यो कुराकानी गर्दै गर्दा तपाईँको विचार मन कता कता, मैले पनि त यसरी नै प्रतीक्षा गरिरहेको छु नि, मैले पनि त पर्खिरहेको छु नि धैर्यताका साथ, तर खोइ त मेरो जीवनमा यदि यस्ता कुराहरू अहिले तपाईँको हृदयभित्र उब्जिरहेका छन् भने तपाईँ यो कुरालाई स्पष्टसँग बुझ्नुहोस् प्रिय मित्र, तपाईँको धैर्यता कतै कतै हराइरहेको छ। अझ तपाईँले आफूलाई बलियो र धैर्यवान बनाएर पर्खिरहनु जरूरी छ भन्ने कुरालाई बिर्सनु हुँदैन। मैले अघि नै तपाईँलाई बताइसकेको छु, प्रतीक्षामा धैर्यताको खाँचो हुन्छ। जब धैर्यता हामीसँग रहँदैन अनि हाम्रो प्रतीक्षाको कुनै अर्थ पनि रहँदैन। होला तपाईँले अनुभव गरिराख्नु भएको होला, कतिपय प्रतीक्षाहरू प्रतीक्षा नै भइरहेका होलान्, तर पवित्र शास्त्रले भन्दछ हरेक कुराको समय छ। जन्मिने एउटा समय छ, मर्ने एउटा समय छ, छर्ने एउटा समय छ, बटुल्ने एउटा समय छ, उखाल्ने एउटा समय छ, निर्माण गर्ने एउटा समय छ, अर्थात भनौ सबै कुराको लागि समय निर्धारित गरिएको छ। केवल बुझ्नुपर्ने यति नै हो कि मेरो समय कहिले आउँछ। मेरे बारी कब आएगा, एउटा सुन्दर भनाई। अब हामी यही कुरा भन्दै मेरो पालो कहिले आउँछ भन्दै जब हामी पर्खिन थाल्दछौं, यस एक न एक दिन तपाईँको पालो अवश्य आउँछ। मैले तपाईँलाई फेरि पनि जोड दिएर उत्साह यो दिन चाहन्छु कि प्रिय मित्र, विश्वासलाई हामीले बलियो बनाउनका लागि प्रतीक्षा गर्नु जरूरी छ, चरित्रलाई निर्माण गर्न प्रतीक्षा गर्नु जरूरी छ, परमेश्वरमाथि निर्भरता बढाउनलाई प्रतीक्षा गर्नु जरूरी छ, र आशालाई जीवित राख्नु हामीले प्रतीक्षा गर्नु जरूरी छ। तपाईँ पनि हतोत्साही नभइकन आफ्नो प्रतीक्षामा दृढ रहनुहोस्। तपाईँको प्रतीक्षाको प्रतिफल कहिले पनि नमिठो हुँदैन भन्ने सन्देश नै आज म तपाईँसँग छोड्न चाहन्छु। प्रिय श्रोता, अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु, र यतिन्जेल मलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। तपाईँले माया गरेर सुन्नु भएको छ र त म बोलिरहेको छु। विशेष गरी आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुलदुली उत्पन्न भएको छ भने निसंकोच हामीलाई टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ, पत्रचार गरेर कुराकानी गर्न सक्नुहुन्छ। नम्बर टिप्नुहोस् न, हाम्रो स्टुडियोको नम्बर 01477074। यदि तपाईँ व्यक्तिगत रूपमा मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो नम्बर पनि टिपिराख्नुहोस् त, 98404043। दोहोऱ्याउ, 98404043। अब भने प्राविधिकद्वय सन्ध्या विजय दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले अथक परिश्रम गरेर अन्तिमसम्म कार्यक्रमलाई ल्याउनलाई सहायता गर्नुभएकोमा पुनः एकपटक तपाईँ र मेरो प्रतीक्षालाई परमेश्वरले पूरा गर्नुभएको छ। गड ब्लेस यु अल। अब भन्छु छुटौं।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि विदा हुन्छौ। हवस् त, जय मसीह।